दम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हामी यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वरको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ झैं तपाईँहरूको समक्षमा एउटा नयाँ विषयमा वचन लिएर उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ, कस्तो प्रार्थनाको उत्तर हुन्छ। म तपाईँहरूलाई पहिलो यौहन्नाको पुस्तक 5:14-15 पदबाट यो पद पढेर आजको वचनलाई म निरन्तरता दिदछु। परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। प्रार्थनाको उत्तर हुनको लागि हामीले प्रभु येशूको इच्छा अनुसारको प्रार्थना गरेको हुनुपर्छ। यहाँ भन्यो भने 15 पद, हामीले प्रार्थनामा जे सुकै मागे तापनि परमेश्वरले सुन्नुहुन्छ भनी हामी जान्दछौ भने यो पनि जान्दछौ कि उहाँलाई हामीले जे मागेका छौं त्यो हामीलाई प्राप्त भएको छ। र हामीले प्रार्थनाको उत्तर पाउनको लागि पिताको इच्छा यानि प्रभु येशूको इच्छा छ कि छैन भनिकन बुझ्न पर्ने हुन्छ। एक नम्बर कुरा, यस कुरा बुझ्नको लागि हामी आमा बुवा भइसकेको व्यक्तिहरूले बालबच्चाहरूले आमा बुवाको इच्छा अनुसारको कुनै पनि कुराहरू माग्यो भने यानि हाम्रो इच्छा अनुसारको कुनै पनि कुराहरू मागेको खण्डमा हामी उनीहरूलाई दिँदछौं, तर हाम्रो इच्छा अनुसारका कुरा उनीहरूले मागेनन् भने हामी उनीहरूलाई दिँदैनौं। उनीहरूले आफूले आफूलाई नै बिगार हुने प्रकारका कुराहरू मागे भने पनि उनीहरूलाई हामी दिँदैनौं। त्यसले गर्दाखेरि यहाँ पवित्र बाइबलमा पनि यही नै भनिएको छ, 1 योहन्ना पुस्तक 5:14, परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ भनिएको छ। हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्वरले सुन्नुहुन्छ भनी हामी जान्दछौ भने यो पनि जान्दछौ कि उहाँलाई हामीले जे मागेका छौं त्यो हामीलाई प्राप्त भएको छ। र उहाँको इच्छा अनुसार कुनै पनि कुरा तपाईँले माग्नु भएको छ भने त्यो कुरा तपाईँले पाइसक्नु भएको छ भनिकन यस खण्डमा भन्न खोजिएको हो। र पहिलो कुरा चाहिँ हामीले हाम्रो प्रार्थनाको उत्तर हुनको लागि परमेश्वरको इच्छा अनुसार हामीले माग्न पर्दछ र परमेश्वरको इच्छा अनुसार माग्नको लागि पवित्र बाइबलको वचन हामीले बुझेको हुनुपर्छ। के कुरामा परमेश्वरको इच्छा छ र के कुरामा परमेश्वरको इच्छा छैन हामीलाई बाइबलको वचनले यो स्पष्ट गर्दछ र स्पष्ट बनाउँदछ पनि। र दोस्रो कुरा चाहिँ प्रभु येशू हाम्रो परिपक्व यानि निश्चित उहाँले प्रार्थनाको उत्तर सम्बन्धीको एक उदाहरण हुनुहुन्छ। जसरी उहाँले गेत्सेमनीको बगैँचामा प्रार्थना गर्नुहुँदाखेरि मेरो इच्छा होइन पिता तर तपाईँको इच्छा पूरा भएको होस्, हुन सके यो कचौरा मबाट हटिहालोस् तर मेरो इच्छा होइन तपाईँको इच्छा पूरा भएको होस् भनिकन उहाँले आफ्नो इच्छा हटाएर पिताको इच्छा माग्नुभयो र त्यही अनुसार उहाँले गरेर पनि जानुभयो। र कति समय बालबच्चाहरूको आफ्नो इच्छा हुन्छ प्रार्थना गर्दाखेरि माग्दाखेरि, र अर्को कुरा चाहिँ पिता आमा बुवाको इच्छा हुन्छ, र त्यो समयमा जब हामीले आफ्नो इच्छा गलत पनि हुन सक्छ भनिकन आफ्नो इच्छालाई चाहिँ साइडमा लगाएर हामीले बुवा आमाको इच्छा यानि पिताको इच्छालाई मागे जस्तो नै यतापट्टि सृष्टिकर्ता परमेश्वरको इच्छा चाहिँ के छ त, मेरो इच्छा त यो हो, तर प्रभु येशूले गेत्सेमनीको बगैँचामा आफ्नो इच्छालाई उहाँले पन्छाउनु भयो तर पिताको इच्छालाई उहाँले पक्रनु भयो, त्यही अनुसार उहाँले गर्नु पनि भयो, मृत्युसम्म पनि उहाँ आज्ञाकारी भएर गर्न पनि भयो भनेर चाहिँ यहाँ हामीले जसरी लुकाको पुस्तक 22:42 मेरो इच्छा होइन तपाईँको इच्छा पूरा भएको होस् भनिकन प्रभुले उहाँले आफ्नो जो एउटा उदाहरण हामीलाई पेश गर्नुभएको छ र उदाहरण स्पष्ट गर्नुभएको छ कि आफ्नो इच्छा उहाँले पन्छाउनु भएर उहाँको इच्छा त त्यो कचौरा यानि त्यो क्रुस हटेर जाओस्, कारण उहाँ पनि मानव शरीरमा हुनुहुन्थ्यो, उहाँको शरीर पनि डराउँदथ्यो, तरै पनि उहाँले आफ्नो इच्छा उहाँले साइड लगाउनु भयो र पिताको इच्छा उहाँले पक्रनु भयो र त्यही अनुसार नै मृत्युसम्म पनि उहाँ आज्ञाकारी हुनुभयो। र त्यस प्रकारले हामीले प्रार्थना गरिएको खण्डमा हाम्रो प्रार्थनाको उत्तर हुन्छ भनिकन बाइबलले बताएको छ। भने अर्को कुरा चाहिँ हामीलाई पवित्र आत्मा परमेश्वरले प्रार्थना गर्नको लागि सहायता गर्नुहुन्छ। रोमीको पुस्तक 8:26-27 पवित्र आत्मा परमेश्वरले हाम्रो दुर्बलतामा उहाँले प्रार्थना गर्नको लागि सहायता गर्नुहुन्छ भनिकन यस खण्डमा भनिएको छ। यो खण्ड म पढिदिए। त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौ, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ र मानिसहरूको हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ। किनकि परमेश्वरको इच्छा अनुसार पवित्र आत्माले सन्तहरूको निम्ति मध्यस्थ गर्नुहुन्छ भनिकन यस खण्डमा बताइएको छ। र पवित्र आत्मा परमेश्वरले पनि पिताको इच्छा अनुसार प्रार्थना गर्नको लागि हामीलाई उहाँले सहायता गर्नुहुन्छ। र हामीले जान्ने भाषा पनि एउटा छ, जो भाषामा हामी प्रार्थना गर्दछौँ भने एउटा स्वर्गीय भाषा, अन्य भाषामा पनि हामी प्रार्थना गर्दछौँ। र अन्य भाषामा प्रार्थना गर्ने कुरा चाहिँ उहाँको इच्छा अनुसारको कुरा नै हो। र हामीले अन्य भाषामा धेरै प्रार्थनाहरू गरिएको खण्डमा पनि पवित्र बाइबलले भनेको कुरा यो हो, उहाँबाट सुनाइ हुँदछ। र पवित्र आत्माबाट हामीले प्रार्थना गर्दा, यानि परमेश्वरको इच्छा अनुसार प्रार्थना गर्दाखेरि चाहिँ पवित्र आत्मा परमेश्वरको शान्तिले हामीलाई ढाक्दछ। र त्यो अवस्थामा जब हामी प्रार्थना गर्दछौँ, हामीले गर्दै गरेको प्रार्थनाको उत्तर तुरुन्तै नदेखिए तापनि कहिले तुरुन्तै हामीले उत्तर पाउँदछौँ। र प्रार्थनाको उत्तर जसरी बालबच्चाहरूले आमा बुवालाई केही कुराहरू माग्नु हुँदाखेरि ला भन्न चाहिँ तुरुन्तै दिनुहुन्छ, कहिले कहिले पर्खी बाबु भन्न चाहिँ भन्नुहुन्छ, कहिले चाहिँ हुँदैन बाबु, नानी हुँदैन, यो हामीले किन्न सक्दैनौ, यानि यो चाहिँ तिम्रो लागि राम्रो छैन भनेर पनि उहाँले त्यस प्रकारले बताउनुहुन्छ। त्यसले गर्दाखेरि जब सृष्टिकर्ता परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर दिनुहुन्छ, यो तीन प्रकारले उत्तर हुँदछ। एउटा जे मागिएको छ त्यो तुरुन्तै पाइने, दोस्रो पर्खिनु, केही समय पर्खिनु, अहिले ठिक समय होइन भनेर चाहिँ भन्नुहुने, तेस्रो चाहिँ हुँदैन भने चाहिँ नदिनु पनि प्रार्थनाको उत्तरै हो भनेर चाहिँ बाइबलले बताउँदछ। तर प्रभुको इच्छा अनुसार प्रार्थना गर्दा हाम्रो हृदयमा शान्ति भएको हुँदछ। र अर्को प्रभुको जो प्रार्थना सम्बन्धी बाइबलमा अलिकति गलत बुझिएको कुरा चाहिँ न्यायाधीशलाई, त्यो एकल महिलाले जो न्यायको लागि उहाँले गरिराखिन् र उनले बन्दा बन्दा बन्दा त्यो व्यक्ति दिगदार भएर चाहिँ न्याय दिए भन्ने कुराहरूमा प्रभुले भन्नुभयो कि एउटा अधर्मी न्यायाधीशले त यस प्रकारले न्याय दिन्छ भने उहाँ धर्मी परमेश्वरले किन तिमीहरूको प्रार्थनाको उत्तर दिनुहुन्न भनेर चाहिँ उहाँले त्यहाँ भन्नु खोज्नु भएको हो, लुकाको पुस्तक 18:1-8। तर यहाँबाट हामीले बुझ्न पर्ने कुराहरू चाहिँ जुन कुराको लागि हामीले प्रार्थना गर्यौं त्यो चाहिँ विश्वासबाट प्रार्थना गर्नुपर्छ भनेर पनि उहाँले त्यहाँ भन्नुभएको हो। र उहाँले त्यो दृष्टान्तको अन्तमा के इजरायलमा कुनै विश्वास पाइएला त भनेर चाहिँ उहाँले त्यो भन्नुभएको छ। त्यसले गर्दाखेरि प्रार्थना चाहिँ विश्वासबाट हुनुपर्छ। हिब्रूको पुस्तक 11:6 बिना विश्वास उहाँलाई खुसी पार्न सकिन्न, रिजाउन सकिन्न भनेर चाहिँ बताइएको छ। त्यसले गर्दाखेरि प्रार्थना गर्दाखेरि हामीमा विश्वास छ कि छैन, यो मैले पाउँछु उहाँले दिनुहुन्छ भन्ने हामीमा विश्वास छ कि छैन, त्यो कुरालाई चाहिँ हामीले चेक गरेको हुनुपर्छ। र प्रार्थनाको उत्तर हुनको लागि हामीले दोहोऱ्याइराख्नुपर्छ भन्ने कुराहरू हुँदैन, तर प्रार्थनामा चाहिँ हाम्रो यो विश्वास हुनुपर्छ कि प्रभु येशूले मर्कुसको पुस्तक 11:24 भन्नुभए जस्तै, जे प्रार्थनामा तिमीहरू माग्छौ त्यो पाइसकेको छु भनेर विश्वास गर र त्यो तिमीहरूको हुनेछ भनेर चाहिँ भन्नुभए जस्तो नै, जो प्रार्थना गरिएको छ मैले पाइसके भन्ने त्यो खालको विश्वास हामीमा हुन सक्नुपर्छ। र यो प्रकारले हामीले प्रार्थना गरेर गएको खण्डमा हाम्रो प्रार्थनाको उत्तर हुँदछ भनिकन बाइबलले हामीलाई यही नै सन्देश दिँदछ। भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: गवाई सुनेर बस्नु भएको श्रोताहरूलाई येशु ख्रीष्टको नाउँमा जय मसीह साथै नमस्कार। म रेशम मायाको तर्फबाट मेरो माइती सिन्धुपाल्चोक जिल्ला लिस्याङ्गो गाउँपालिका वार्ड नम्बर 5, मेरो घर चाहिँ सुनकोशी गाउँपालिका वार्ड नम्बर 4 हो। हाल म भक्तपुर नयाँ ठिमेमा बस्छौ अनि हामी विश्वास गरेको एक वर्षपछि चाहिँ हामीलाई परमेश्वरले आशिष दिनुभयो कान्छा छोरो। अनि कान्छा छोरोमा जन्मेपछि चाहिँ लगभग 2 महिना जस्तो भएको थियो, त्यतिखेरदेखि चाहिँ मलाई खोकी लाग्न थाल्यो। खोकी यति साह्रो खोकी लाग्यो कि भनेर साध्यै छैन, त्यो हस्पिटलको औषधिले पनि केही भएन है। अनि जानेको जति त्यो वैद्य औषधिहरू के बुढोले जानेको जति त्यो मान्छेहरूबाट सुनेको जति औषधि त्यो अन्डा उसिनेर खाने उसिनेर पोल्ने जति गरे पनि है त्यो खोकी चाहिँ अलिकति घट्ने चाहिँ होइन, दिनदिनै बढ्दै बढ्दै बढ्दै बढ्दै गयो। दिनदिनै खोकी बढ्दै जाँदा जाँदाखेरि लगभग 3 महिना जस्तो त म खोकीमै गयो। म राति एकदमै ठाडो उभिएर बस्नुपर्ने अनि मैले मुख खोल्नु नहुने, मुख खोल्यो भने चिसो हावा चुस्स पसिया जस्तो हुने अनि त्यहाँबाट म सलक्कै जाने गरी खोक्ने। खोक्दा खोक्दा अति भयो अति भयो अति भयो अनि मैले खाना खानु केही खानु मिल्दैन थियो। अनि म एक प्याकेट दुध खान्थ्यो त्यो बच्चालाई दुध आउनको लागि चाहिँ। अनि चर्चमा आउँथ्यो मैले मुख आ गर्नु हुँदैन थियो, हालेलुया भन्नु मिल्दैन थियो, धन्यवाद प्रभु भन्नु मिल्दैन थियो। अनि म सधैँ रेगुलर आउने जाने मात्रै गर्यो। त्यसै गरी बस्दा बस्दा अनि त्यहाँबाट 3 महिना बित्यो। 3 महिना बित्दाखेरि म नै हारेस खाइसक्यो त्यतिखेर चाहिँ। त्यतिखेर चाहिँ अब प्रार्थना गर्नुपर्छ भन्ने चाहिँ थाहा भएन, भर्खरको विश्वासी एक वर्षको विश्वासी भएर होला। अनि मैले चाहिँ मनमा चाहिँ के भन्थ्यो भने मलाई जे हुन्छ प्रभु तपाईँको महिमा होस् चाहिँ भन्थ्यो मैले। त्यति चाहिँ भन्नु आउँथ्यो मलाई मेरो मनबाट। अनि त्यसो गर्दा गर्दा मैले चर्चमा प्रार्थना गरी मागेन गुरुबाहरूसँग, म त्यतिकै चर्चमा आउने जाने मात्रै गर्यो, म कहिले पनि आ गर्नु मिलेन। अनि त्यो तातो दुध खानको लागि मात्रै मैले आ गर्थ्यो अनि त्यो तातो दुध खाएपछि अनि खोकी लाग्दैन थियो अनि त्यो दुध खाएपछि बच्चालाई दुध आउँथ्यो। अनि 3 महिना पुगे, लगभग 3 महिना पुगिसकेपछि चाहिँ एक दिन चाहिँ परमेश्वर बोल्नु भयो हाम्रो घरबेटीको हृदयमा, अनि आज चाहिँ यो बहिनी चाहिँ अब चाहिँ उपचार गर्न लगेन भने चाहिँ यो बहिनी मर्छ भनेर घरबेटीले भन्नुभयो। अनि म त्यतिखेर चाहिँ म बिम्झिएको जस्तो भयो, कसरी मर्छ, म खोकी लाग्दैमा म मर्दैन भनेर चाहिँ मेरो मनमा आयो। अनि त्यहाँबाट के शनिबारमा चाहिँ के थियो भने हाम्रो सूचना चर्चमा सँगै कार्यक्रम थियो, त्यतिखेर जागृति कार्यक्रम थियो। अनि घरबेटीले के गर्यो भने तुरुन्तै मेरो बुढा ट्याक्सी चलाउन जानुहुन्थ्यो अनि ल अब बुढालाई फोन गरेर लु आइहाल तेरो बुढी मर्नै लागिसक्यो हस्पिटल लानुपर्छ भनेर भन्नुभयो। अनि बुढा नै आइसक्नु भएछ अनि मैले चाहिँ त्यतिखेर के निर्णय गरेँ भने मेरो मनमा म हस्पिटल गयो भने मलाई भर्ना गरेर राख्छ, हस्पिटल गएर भर्ना गरेर बस्नुलाई हामीसँग पैसा थिएन किनभने दिनभरि बुढाले कमाएर ल्याएर बिहान बेलुका हामीले खाने गर्थ्यौं अनि हामीसँग पैसा थिएन। अनि मैले यो निर्णय गरेँ कि अब म हस्पिटल होइन चर्चमा चाहिँ जाने भनेर निर्णय गर्यो। अनि मैले लुगाहरू पोको पारेर अनि बच्चा बोकेर म चर्चमा आयो अनि घरबेटीले मलाई गाली गर्नुभयो हस्पिटल जानुपर्छ भनेर। अनि मैले मुख आ गरेर बोल्नु मिल्दैन थियो अनि मैले हात हल्लाएर हस्पिटल चाहिँ नजाने हातले हातको इसारामा म प्रार्थना गर्न जाने भनेर मैले भने अनि घरबेटी रिसाउनु भयो अनि म आएँ। अनि आउँदाखेरि अब त्यतिखेर गाडी चढेर आउने त हाम्रो हुनै थिएन अनि हिँडेरै बच्चा पछाडि बोकेर अनि आए चर्चमा आउँदाखेरि सङ्गति सुरु भयो। अनि सङ्गति सुरु हुँदाखेरि चाहिँ मैले के भन्यो भने मेरो मनभित्रदेखि चाहिँ आज म जसरी भए पनि निको भएर जानुपर्छ किनभने घरबेटीको अगाडि म निको भएर देखाउनु पर्छ भन्ने चाहिँ मलाई भयो मनमा। अनि त्यहाँबाट म निको हुन्छु आज म निको भएरै जान्छु, यो खोकी चाहिँ आज निको भएरै जान्छु भनेर म आएँ। अनि प्रार्थना गरेपछि अनि लास्टमा बिरामीहरूलाई प्रार्थना गर्ने आयो अनि प्रार्थना गर्दै हुनुहुन्थ्यो गुरुबाहरूले अनि त्यहाँबाट मलाई हालेलुया भन्नु मिल्यो त्यतिखेर अनि मलाई खोकी लागेन। अनि मैले हालेलुया प्रभु धन्यवाद येशु भनेर म कराएँ अनि खोकी लागेन अनि म त्यहाँबाट निको भएँ। म खोकी लागेकोबाट म छुटकारा पाएँ अनि त्यसै गरेर अनि छुटकारा पाएर म जाँदै गर्दाखेरि बीच बाटोमा पुग्दाखेरि चाहिँ मलाई घाँटी सोसो गरेर खोकी आउनु थाल्यो अनि मैले यसुको नाउँमा तँ खोक्नु पाउँदैन, अघि नै तँ निस्केर गइसक्यो, अब चाहिँ तँ मेरो जीवनमा फर्केर आउनु पाउँदैन भनेर मैले फेरि भन्दाखेरि त्यो खोकी लागेन अनि म घर गएपछि अनि बेलुका मैले भात पकाएर खाएँ। त्यो कति महिनासम्म भात नखाएको मान्छे भात पकाएर खाएँ अनि घरबेटीलाई भने म निको भयो, म हस्पिटल गएको भए मलाई भर्ना गरेर राख्थ्यो, मसँग पैसा थिएन, आज म चर्चमा गएको म निको भयो भनेर भन्यो। अनि त्यहाँदेखि चाहिँ अनि त्यहाँबाट हामी त्यसै गरेर प्रभुमा अघि बढ्दै बढ्दै गयो। त्यहाँबाट चाहिँ फेरि त्यस्तै होला, एक दुई वर्ष त्यस्तै गयो होला। अनि त्यतिखेर अनि म लुगा धोएर उठ्दाखेरि मेरो ढाड सर्क्यो, अनि ढाड सर्केपछि म एकदमै सर्केको, त्यो अलिअलि थोरै सर्केको होइन, एकदमै सुहाउनै नसक्ने गरी सर्क्यो। अनि सर्केपछि अनि मैले साथीहरूलाई त्यहाँनिर त्यतिखेर हामी विश्वासीहरू धेरै हुनुहुन्थ्यो अनि बोलाएर अनि प्रार्थना गर्नु लाएँ अनि निको भएको जस्तो भयो। तर म मेरो खुट्टा टेक्नै नहुने भयो अनि म हस्पिटल गएँ अनि हस्पिटल गएर जचाएँ। जचाएपछि 4,000 जस्तोको औषधि दिनुभयो अनि त्यो 4,000 औषधि ल्याएपछि मैले के सोच्यो भने बेलुका घरमा औषधि ल्याएर आयो अनि मनमा मलाई के आयो भने यो औषधि खाएर मलाई कति दिन चाहिँ निको होला र म प्रभुमा गयो भने पुरै निको हुन्छु, औषधि खाएर त मलाई अलिअलि निको हुन्छ होला जस्तो लाग्यो मेरो मनमा। अनि मैले प्रार्थना गरेँ बेलुका अनि प्रार्थना गरेर औषधि खाएँ अनि भोलिपल्टदेखि चाहिँ मैले के भने फेरि त्यतिखेर पनि फेरि हाम्रो चर्चमा त्यतिखेर सँगै कार्यक्रम थियो, अरू बेला त म हतपत्त सङ्गति आउन नपाउने नभ्याउने काम गर्नु परेकोले गर्दाखेरि शनिबार मात्रै हामी सङ्गति आउँथ्यो। तर त्यतिखेर पनि मैले काम छोडेर म सङ्गति आएँ, म मेरो खुट्टा दुखेको म निको हुनुपर्छ भनेर म आएँ प्रभुसँग। मैले त्यतिखेर त म 3 वर्ष जतिको विश्वासी भइसकेको थियो अनि म आएँ चर्चमा, आयो चर्चमा आएर प्रार्थना गर्नु थाल्दाखेरि अनि मलाई मेरो खुट्टा के भएको भनेर सोध्नुभयो अनि मैले चाहिँ मेरो यहाँ कम्बर दुखेको, यो खुट्टा टेक्नु नहुने भनेर भन्दाखेरि कुर्सीमा बस्नु लाउनु भयो अनि मेरो खुट्टा यसरी तन्काएर हेर्नुभयो उहाँहरूले अनि तपाईँको खुट्टा त 2.5 इन्ची छोटो भएछ आन्टी भन्नुभयो अनि उहाँले प्रार्थना गर्नुभयो मेरो घोडामा समाएर अनि म चाहिँ पश्चाताप गरेर बसेँ, प्रभु मैले जानी नजानी गरेको भूल गल्तीहरूलाई क्षमा गर्नुहोस् मैले जानेन भनेर म पश्चाताप गर्दै बस्दा मेरो पछाडि ढाडमा त कस्तो खटक्क भएको जस्तो भयो, मेरो खुट्टा त तन्किया जस्तो भयो अनि एकछिनमा त त्यहाँबाट त म त जुरुक्कै उठ्नु सकेँ, उठ्नु सकेपछि त म त उफ्रियो नाच्यो, त्यहाँबाट त मेरो खुट्टाहरू सबै राम्रो भयो, ढाड दुखेको सबै निको भयो, प्रभुले सँगाई गर्नुभयो, प्रभुलाई धन्यवाद होस्। अनि अहिले चाहिँ हामी 4 जेठा छोरो बिहे गरेर बुहारी पनि आएका छन् अनि 5 परिवार छन् अनि हामी अहिले 5 परिवार प्रभुको सेवकाईमा छौँ। हामी कृषिमनी एयरपोर्ट चर्चमै हामी सेवकाएका छौँ, हामी मेरो कान्छो छोरा यहीँ कोएरमा गाउँ छ अनि जेठा छोरा र बुहारी उता क्यानाडा र गएको छ, प्रभुले आशिष दिनुभएको छ, ढोका खोलिदिनु भएको छ, हामीलाई अहिले प्रशस्तै परमेश्वरले उचाल्दै लग्नु भएको छ अनि उहाँ गएर पनि जेठा छोरा र बुहारी कोएरमा गाउने बजाउने गर्नुहुन्छ, प्रभुलाई धन्यवाद होस्। प्रभुकै सेवकाईमा छौँ अहिले चाहिँ हामी, एकदमै प्रभुमा नजिक छौँ, गइरहेको छौँ, प्रभुलाई धन्यवाद होस्। सबैजनालाई गवाई सुनेर आशिषित हुनुहोला, प्रभुलाई धन्यवाद होस्। तपाईँहरूलाई पनि प्रभुले आशिष दिनुभएको होस्। जय मसी।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौं र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9 सूचना स्कुटियस एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने सोसल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने क्यामेरा राम्रोसँग चलाउन सक्ने थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01 47 70 74 01 47 70 74 र 01 59 13 755 01 59 13 755 तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ अब चिन्ता नलिनुहोस् थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई कष्ट पीड़ा मुक्त शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा बिरामीको लागि बस्न खान तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर चन्द्रगिरी 4 थानकोट काठमाडौँ कार्यकारी प्रमुख सुनिल कुमार तामाङ मोबाइल नम्बर रहेको छ 98 41 53 54 02 98 41 53 54 02 र 98 10 33 64 06 98 10 33 64 06 फोन नम्बर 01 43 92 511 01 43 92 511 र 01 43 92 510 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित
1: ओस्लामा सुन्न सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि
2: हो र होइन होला त्यस्तो त
3: सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
4: केही भएन मिस
3: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई

0: फोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गुड न्यूज एफएम 105.1।
6: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
7: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
8: परमेश्वरले तपाईँलाई निको पार्न सक्नुहुन्छ। चौथो भाग चैमसी, आज सोमबार, अक्टोबर 5 तारिक, असोज 19 गते। आजको बाइबल लेखण्ड मत्तीको पुस्तक 13:23 रहेको छ र यहाँ यसरी लेखेको छ, जसले असल भूमिमा बिउ प्राप्त गर्यो त्यो त्यही हो जसले वचन सुन्छ र बुझ्छ अनि जसले वास्तवमै फल फलाउँछ। अहिलेसम्म तपाईँले प्रतिफल देख्नु भएको छैन भन्दैमा तपाईँको प्रार्थनाको सुनवाई भइरहेको छैन भन्ने हुँदैन। परमेश्वरको वचन एउटा बिउ हो, यसलाई फल फलाउन समय चाहिन्छ। परमेश्वरको वचन तपाईँको जीवनमा जरा गाडेर बढ्दै गर्दा तपाईँले विश्वास गर्नुभएको कुरामा अडिग रहनका लागि उहाँसँग अनुग्रह माग्नुहोस्। परिस्थिति जस्तो सुकै भए पनि कृतज्ञ हुनु सधैँ उत्तम हुन्छ। शैतान चाहन्छ कि तपाईँ आफ्नो जीवनमा सुधार भएका पक्षहरूका लागि परमेश्वरलाई धन्यवाद दिनुको साटो नबदलिएका परिस्थितिहरू र परिवर्तन नभएका कुराहरूमा मात्र ध्यान केन्द्रित गर्नुहोस्। जब तपाईँ विश्वासमा खड़ा हुनुहुन्छ र वचनलाई आफ्नो भित्र काम गर्न दिनुहुन्छ, तब चंगाईको बारेमा परमेश्वरका प्रतिज्ञाहरूमा मनन गरिरहनुहोस्। परमेश्वरको वचनले तब काम गर्छ जब तपाईँ यसलाई आफ्नो हृदयमा रोप्नुहुन्छ। आफ्नो जीवनमा परमेश्वरका प्रतिज्ञाहरू निरन्तर बोलिरहनुहोस् र त्यो बिउलाई गोडमेल गरिरहनुहोस्। परमेश्वरले भन्नुभएको छ, जसरी आकाशबाट पानी र हिउँ पर्छ र पृथ्वीलाई भिजाएर अन्न उमार्छ, खेती गर्नेलाई बिउ र खानेलाई रोटी दिन्छ, त्यसरी नै मेरो मुखबाट निस्कने वचन पनि हुनेछ। त्यो म कहाँ व्यर्थै फर्कने छैन, तर मैले चाहेको काम त्यसले पूरा गर्नेछ र जुन कामका लागि मैले त्यो पठाएको थिएँ त्यसमा त्यो सफल हुनेछ। यो कुरा तपाईँले यसायाको पुस्तक 55:10-11 हेर्न सक्नुहुन्छ। परमेश्वरले आफ्नो वचनको बारेमा के भन्नुभयो त? यसले मैले चाहेको काम पूरा गर्नेछ र जहाँ मैले पठाएको थिएँ त्यहाँ यो सफल हुनेछ। यसकारण आफ्नो विश्वासलाई बलियो बनाउनुहोस् र परमेश्वरको वचनमा अडिग रहनुहोस्। म यस कुरामा विश्वस्त छु, जीवितहरूको देशमा मैले परमप्रभुको भलाई देख्न पाउनेछु। यो कुरा तपाईँले भजन संग्रह 27:13 हेर्न सक्नुहुन्छ। त्यसैले परमेश्वरको वचन कहिले असफल नहुने शक्तिशाली बिउ भएकाले परिस्थिति जस्तो सुकै देखिए पनि उहाँको प्रतिज्ञामा दृढ भई विश्वास गरिरहनुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेर आशिष दिउन्। जय मसीह।
7: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
9: मोबाइल नम्बर 98082048-70।
7: इमेल ठेगाना mos.radioministry@gmail.com।
9: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
7: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: येशु ख्रीष्टले यौना 14 दिनमा यसो भन्नुभएको छ, अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ। प्रिय श्रोता, जयमसी अनि हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। हजुर, कार्यक्रम धन्यवाद बिहानी लिएर म आइजिक राई उपस्थित भइसकेको छु। आजको यस सुन्दर बिहानीमा तपाईँ सम्पूर्ण थोकहरूप्रति येशु ख्रीष्टको कृपा र अनुग्रह पाएर धन्यवादी अनि सन्तुष्ट हुनुहुन्छ भन्ने मेरो विश्वास छ। श्रोता, आज बिहान तपाईँ आफै निन्द्राबाट बिउजिएर उठी आफ्नो दैनिक क्रियाकलापतिर लाग्नुभयो कि तपाईँलाई कसैले जगाउनु परेको थियो? यदि तपाईँलाई कसैले एका बिहानै निद्राबाट जगाउने काम गर्दै आइरहेको छ भने तपाईँलाई जगाउने, निन्द्राबाट बिउजाइदिने स्वर पक्कै पनि मधुर अनि मिठो छ भन्ने मेरो विश्वास छ, अनि उहाँलाई तपाईँले अवश्य पनि धन्यवाद दिनुपर्ने हुन्छ। एक बिरामी परेर बेहोस अवस्थामा अस्पतालको बेडमा परिरहेको व्यक्तिलाई होसमा आउँदा उसले आफ्नो प्यारो श्रीमान वा छोराछोरी वा उसलाई एकदमै वास्ता गर्ने आफन्तलाई उसकै सामुन्ने उभिरहेको र मधुर स्वरमा, अब तपाईँ चाँडै पहिलाको जस्तै एकदमै ठिक हुनुहुनेछ, डाक्टरले मलाई तपाईँको बेहोसी अवस्थामा यही भन्नुभएको थियो भन्ने कुरा सुन्न पाउँदा त्यस बिरामी व्यक्तिको अनुहारमा कति खुसी आउँछ र आत्मविश्वास बढ्छ होला, तपाईँ आफै नै विचार गर्न सक्नुहुन्छ। प्रिय श्रोता, आजको यस दिनमा जीवित रहेका सबैमा एउटा बेहोस अवस्थामा रहेको व्यक्तिको चेत खुलेपछि अब चाहिँ म केही गर्न सक्ने भएको छु भन्ने एउटा दृढ आशा र विश्वास जागृत भएको जस्तै एउटा ख्रिस्ट विश्वासीमा पनि यस संसारमा उसले जिउन पाएको हरेक दिनप्रति परमेश्वरलाई धन्यवाद दिँदै आफ्नो सेवकाई र दिनदिनैको कामप्रति एकदमै जोससित अघि बढ्नु पर्दछ, किनभने उसले येशूमा दृढ भरोसा राख्दछ। मित्र, हामी येशूमा भरोसा गर्ने सबैको उस्तै आत्मविश्वास रहेको हुन्छ, त्यसैले एक साँचो विश्वासीले यो जानेर हरेक बिहानी प्रति उसले पाएको त्यो क्षण प्रति अरू सांसारिक व्यक्तिहरू जो ख्रिस्टलाई नपाएर आत्मिक रूपमा कष्टमा छन् उनीहरू भन्दा धन्यवादी हुनु जरुरी छ, किनभने एक ख्रिस्टियन व्यक्तिमा सधैँ यो ज्ञान विद्यमान हुन्छ कि यस संसारमा उसको मृत्यु भइसकेपछि जब ऊ स्वर्गमा बिउजिन्छ तब उसलाई औधी प्रेम गर्नुहुने येशु त्यहाँ हुनुहुन्छ। कति खुसी र आनन्दको कुरा छ यो, होइन त श्रोता? आजको यस बिहानीमा के तपाईँसँग मरणशीलताको सामना गर्न समस्या छ? कुनै दिन जब विदा भएर अर्को संसारमा पुग्दा येशुले प्रतिज्ञा गर्नुभए झैं उहाँ हामीसँगै हुनुहुनेछ। उहाँले भन्नुभयो, जहाँ म छु अर्थात स्वर्गमा तिमीहरू पनि त्यही हुनेछौ। मृत्युपछि विश्वासीहरूको नजिकको मित्रले जगाउनुहुन्छ भन्ने थाहा गर्नु कस्तो सान्त्वना लिने कुरा हो, होइन त मित्र? त्यसैले मित्र, आउनुहोस् यो नयाँ दिन दिनुहुने हाम्रो जीवनदाता परमप्रभु परमेश्वरलाई यस बिहानी हृदयदेखि नै धन्यवाद दिउँ र उहाँको जय जयकार गर्दै आफ्नो कामतर्फ लागौं। श्रोता, एटिन्जेल कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र म आइजेक राई बिदा हुन्छु। जय मसीह।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

सबैलाई जय मसीह। म अभिषेक सुनवार आज फेरि पनि तपाईँहरूको सामु परमेश्वरको जीवित वचन लिएर आएको छु। आज हामी स्वास्थ्य मण्डलीको विषयमा हेर्नेछौ। स्वास्थ्य मण्डलीमा पनि पापसँग संघर्ष, मतभेद र कमजोरीहरू हुन्छ, तर स्वास्थ्य मण्डलीले पापलाई ढाकछोप गर्दैन। यसले पश्चाताप, क्षमा, पुनस्थापना र पवित्रीकरणको मार्ग रोज्दछ। मण्डलीको अन्तिम लक्ष्य संख्या बढाउनु मात्र होइन, मानिसहरूलाई ख्रिस्टमा परिपक्व बनाउनु हो। पहिलो नम्बरमा आज हामी बुझ्नेछौ, ठूलो चर्च र स्वस्थ चर्च एउटै कुरा होइन। त्यसो भए स्वास्थ्य मण्डली, हेल्दी चर्च कस्तो हुन्छ त? आज हामी यो वचनलाई एउटा गम्भीर प्रश्नबाट शुरू गरौं। हाम्रो मण्डली ठूलो छ कि छैन भन्ने प्रश्न भन्दा पहिले के हाम्रो मण्डली स्वस्थ छ? आजको आधुनिक इसाई जगतमा मण्डलीको सफलता र स्वास्थ्यलाई नाप्ने सांसारिक मापदण्डहरू बनाइएका छन्। धेरै जसो मानिसहरूले ठूलो उपस्थिति, भव्य भवन, धेरै कार्यक्रमहरू, सामाजिक सञ्जालका फलोवर्स, वित्तीय वृद्धि वा लोकप्रिय प्रचारकलाई हेरेर मण्डलीलाई सफल वा स्वस्थ भनी घोषणा गर्छन्। तर बाइबलले मण्डलीको स्वास्थ्यलाई कसरी हेर्छ? के परमेश्वरले मण्डलीको बाहिरी चमक धमकलाई हेर्नुहुन्छ कि त्यसभित्र रहेको आत्मिक सत्यता, पवित्रता र ख्रिस्टप्रतिको निष्ठालाई? यदि हामीले नयाँ नियमका पत्रहरू अध्ययन गर्यौं भने प्रेरित पाउल, पत्रुस र युहन्नाले कहिले पनि मण्डलीलाई कतिजना मानिस भेला भए भनेर प्रशंसा गरेनन्। उनीहरूले मण्डलीको विश्वासीपना, उनीहरूको प्रेम, सत्यताप्रतिको अडान र ख्रिस्ट जस्तै बन्ने क्रममा भएको वृद्धिलाई हेरेका थिए। तसर्थ स्वस्थ मण्डली भनेको मानिसहरूको भीड जम्मा गर्ने स्थान मात्र होइन, यो त ख्रिस्टको जीवित शरीर हो जहाँ परमेश्वरको वचनलाई अधिकार दिइन्छ र विश्वासीहरू ख्रिस्टको पूर्णतामा बढ्दै जान्छन्। एफिसी 4:13, जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौ र परिपक्व मानिस बनी ख्रिस्टका पूर्णताको नापसम्म पुग्दैनौ। यसकारण स्वास्थ्य मण्डलीको परिभाषा भवन वा बजेटले होइन, तर ख्रिस्टमा भएको आत्मिक परिपक्वताले निर्धारण गर्छ। मण्डली भनेको वास्तवमा के हो त? मण्डलीको स्वास्थ्यलाई बुझ्नका लागि सुरुमा मण्डलीको वास्तविक बाइबलीय परिभाषा बुझ्न आवश्यक छ। ग्रीक भाषामा मण्डलीलाई एक्लेसिया भनिन्छ, जसको अर्थ संसारबाट अलग गरी बोलाइएकाहरूको सभा हो। मण्डली कुनै सातामा एक पटक जाने भवन वा कुनै संस्था होइन। बाइबलले मण्डलीलाई बुझाउन 5 मुख्य चित्र वा उपमाहरू प्रयोग गरेका छ। पहिलो, ख्रिस्टको शरीर, 1 कोरिन्थी 12:27, तिमीहरू ख्रिस्टका शरीर हौ र हरेक त्यसका अङ्गहरू हौ। दोस्रो, परमेश्वरको घरना, 1 तिमोथी 3:15, ताकि कतै म ढालिए भने पनि परमेश्वरको घरना जो जीवित परमेश्वरको मण्डली हो र सत्यको खामो र आड हो, त्यहाँ कसरी चल्नुपर्छ सो तिमीले जानिराख। तेस्रो, पवित्र आत्माको मन्दिर, 1 कोरिन्थी 3:16, कि तिमीहरूलाई थाहा छैन तिमीहरू परमेश्वरका मन्दिर हो र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ। चौथो, ख्रिस्टको दुलाई, एफिसी 5:25-27, पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रिस्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो, यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकुन् र उहाँले दाग वा चाउरी नभएको अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफै कहाँ प्रस्तुत गर्न सकुन् र त्यो चाहिँ पवित्र र निष्कोट होस्। पाँचौ कुरा, परमेश्वरको बगाल, 1 पत्रुस 5:1-4, ख्रिस्टका कष्टको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले र एक सङ्घीय एल्डरको हैसियतले तिमीहरू मध्येका एल्डरहरूलाई म आग्रह गर्दछु, तिमीहरूको देखरेखमा राखिएको परमेश्वरका बगालको हेरचाह गर, करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साह साथ, तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन तर बगालको निम्ति उदाहरण भएर, र जब मूल गोठालो प्रकट हुनुहुनेछ तब तिमीहरूको महिमाको नओलाउने मुकुट प्राप्त गर्नेछौ। 1 तिमोथी 3:15, ताकि यो धर्मशास्त्रीय सत्यलाई
ध्यान दिएर सुन्नुहोस्। मण्डली एउटा निर्जीव संरचना वा मानिसले चलाउने संस्था होइन। यदि मण्डली सत्यको खम्बा हो भने मण्डलीभित्र सत्यको घोषणा हुनुपर्छ। यदि मण्डली ख्रिस्टको दुलही हो भने यसमा पवित्रता हुनुपर्छ। यदि मण्डली परमेश्वरको परिवार हो भने यहाँ साँचो प्रेम, स्वीकार र क्षमा हुनुपर्छ। पहिलो शताब्दीका मण्डली कसरी स्वस्थ थियो भन्ने कुरा प्रेरित 2:42 स्पष्ट देखिन्छ। उनीहरू 4 मुख्य स्तम्भहरूमा निरन्तर लागिरहे। प्रेरित 2:42 तिनीहरू प्रेरितहरूका शिक्षा, संगति र रोटी भाँच्न र प्रार्थनामा भक्ति साथ लागिरहन्थे। पहिलो, बाइबलीय प्रचार र शिक्षा। स्वस्थ मण्डलीको मुख्य जग भनेको परमेश्वरको वचनको विश्वासपूर्वक व्याख्या गरिनु हो। आज धेरै मण्डलीहरूले मानिसहरूको कान्छी लाउने सन्देशहरू दिइरहेका छन्। तर 2 तिमोथी 4:2 पावल भन्छन्, वचन प्रचार गर। स्वस्थ मण्डलीले मानिसले सुन्न चाहेको कुरा होइन, परमेश्वरले भन्नुभएको सत्य प्रचार गर्छ। दोस्रो, बाइबलीय संगति। यो केवल चिया नास्ता खाने भेटघाट होइन, यो त ख्रिस्टमा एकअर्कासँग आत्मिक जीवन, दुःख सुख र भार बाँड्ने साँचो सहभागिता हो। तेस्रो, रोटी भचाई। प्रभु भोज र ख्रिस्टको क्रुसको बलिदानलाई निरन्तर सम्झना गर्नु र उहाँको अनुग्रहमा जिउनु। चौथो, बाइबलीय प्रार्थना। प्रार्थना कुनै औपचारिकता होइन, तर मण्डलीको आत्मिक सासमा अडिएको शक्ति हो। मनोरञ्जन र बाइबलीय आराधना बीचको अन्तर। आज धेरै मण्डलीहरूमा आराधनालाई साङ्गीतिक सो वा पर्फर्मेन्समा बदलिसकिएको छ। तर साँचो आराधना मानिसलाई खुसी पार्न होइन, परमेश्वरको महिमा र सत्यतामा आधारित हुनुपर्छ। यूहन्ना 4:24 पास्टर र एल्डरहरूको बाइबलीय भूमिका। मण्डलीको स्वास्थ्य धेरै हदसम्म यसको नेतृत्व कस्तो छ भन्ने कुरामा निर्भर हुन्छ। आजको समाजमा पास्टरको छविलाई बिगारेर सेलिब्रिटी, बिजनेसम्यान, तानाशाह वा राजनैतिक नेता जस्तो बनाइएको छ। तर बाइबलले पास्टरलाई यी कुनै पनि रूपमा प्रस्तुत गर्दैन। पास्टर एक दास, नेता र गोठालो हो। बाइबल अनुसार पास्टर एल्डरका 10 मुख्य जिम्मेवारीहरू छन्। पहिलो, बगालको गोठाला गर्नु। पहिलो पत्रुस 5:2 स्वेच्छाले र परमेश्वरको इच्छा अनुसार मण्डलीको हेरचाह गर्नु। दोस्रो, शुद्ध शिक्षा दिनु। तितस 1:9 सत्यको वचनमा बलियो भई झुटा शिक्षाहरूको खण्डन गर्नु। तेस्रो, झुटा शिक्षकहरूबाट रक्षा गर्नु। प्रेरित 20:28-31 मण्डलीभित्र आउने बुवासाहरूबाट बगाललाई जोगाउनु। चौथो, विश्वासीहरूलाई सेवकाईको लागि सुसज्जित पार्नु। एफिसी 4:11-12 सबै काम आफै गर्ने होइन, विश्वासीहरूलाई तालिम दिनु। पाँचौ, प्रार्थनामा निरन्तर लागिरहनु। प्रेरित 6:4 वचनको सेवा र प्रार्थनामा समय दिनु। छैटौ, असल नमुना बन्नु। 1 तिमोथी 4:12 बोली, व्यवहार, प्रेम, विश्वास र पवित्रतामा उदाहरण बन्नु। 1 पत्रुस 5:2-3 तिमीहरूका बीचमा भएको परमेश्वरको बगालको गोठाला गर। करकापले होइन तर स्वेच्छाले, परमेश्वरको इच्छा अनुसार तिनीहरूको हेरचाह गर। नाफाको लोभले होइन तर तत्परताले, तिमीहरूलाई सुम्पिएकाहरूमाथि मालिक जस्तो भएर होइन तर बगालका निम्ति नमुना बनेर। सातौ, नम्रता साथ सुधार गर्नु। 2 तिमोथी 2:24-25 झगडालु नभई विरोधीहरूलाई नम्रतापूर्वक सिकाउनु। आठौ, निराश भएकाहरूको हेरचाह गर्नु। 1 थेसलोनिकी 5:14 नौ, पापमा परेकाहरूलाई पुनस्थापना गर्नु। 6:1 नम्रताको आत्मामा समाल्नु। अन्तिम कुरा, प्राणहरूको पहरा दिनु। हिब्रू 13:17 जसले लेखा दिनुपर्छ उनीहरू जस्तै भएर हेरचाह गर्नु। नम्रता बिनाको अधिकार। नम्रता बिनाको अधिकारले शोषण र अत्याचार निम्त्याउँछ, तर जिम्मेवारी बिनाको नम्रताले लापरवाही ल्याउँछ। पास्टरले ख्रिस्टको जस्तै अधिकार र नम्रताको सन्तुलन कायम राख्नुपर्छ। पास्टर एक सम्पूर्ण गोठालोको रूप। पास्टरले मानिसको केवल आत्मिक पक्षलाई मात्र हेर्ने होइन, तर उनीहरूको जीवनको सम्पूर्ण आयामलाई पास्टरीय बुद्धिमत्ताका साथ सम्बोधन गर्नुपर्छ। मानव जीवन 4 मुख्य क्षेत्रमा बाँडिएको हुन्छ। पहिलो, आत्मिक क्षेत्र। प्रार्थना, वचन अध्ययन, पश्चाताप, विश्वास, पवित्रता, चेलापन र आत्मिक युद्ध। दोस्रो, भावनात्मक र मानसिक क्षेत्र। शोक, एक्लोपन, चिन्ता, शर्म, निराशा, बर्न आउट। तेस्रो, सम्बन्धात्मक क्षेत्र। विवाह, परिवार, आमा बुवा र सन्तानको सम्बन्ध
मण्डलीभित्रका द्वन्द्व र क्षमाशीलता। चौथो व्यावहारिक क्षेत्र, आर्थिक संकट, रोजगार, शिक्षा, कुलत, वैदेशिक रोजगार र जीवनका कठिन निर्णयहरू। पास्टरीय सेवाको सीमा र व्यावसायिक सहयोग। पास्टरले सबै कुरा जान्दछ भन्ने सोच्नु गलत हो। पास्टर काउन्सिलर, डाक्टर वा साइकेट्रिस्ट होइन। पास्टरले प्रार्थना, बाइबलीय सल्लाह र आत्मिक मार्गदर्शन दिन सक्छन्, तर जब गम्भीर मानसिक रोग, ट्रमा वा शारीरिक हिंसा, गाली गलौजको विषय आउँछ तब योग्य प्रोफेसनल कहाँ पठाउनु पास्टरीय कमजोरी होइन, तर ईश्वरीय बुद्धिमत्ता हो। गम्भीर मानसिक स्वास्थ्य, संकट वा आत्महत्याको जोखिम भएका व्यक्तिलाई प्रार्थना मात्र गर, विश्वास कमी भयो भनेर पछ्याउनु गलत र घातक पास्टरीय हेरचाह हुन सक्छ। हामीले प्रार्थना पनि गर्नुपर्छ र आवश्यक पर्दा चिकित्सीय वा कानूनी सहायता पनि लिनुपर्छ। मण्डलीका विश्वासीहरूको बाइबलीय भूमिका। एउटा स्वस्थ मण्डली पास्टरले मात्र बनाउँदैन। यदि मण्डलीका सदस्यहरू निष्क्रिय दर्शक मात्र बने भने त्यो मण्डली कहिले स्वस्थ हुँदैन। एफिसी 4:11-16 स्पष्ट पार्छ कि सेवाको काम विश्वासीहरूले गर्ने हो। एफिसी 4:11-12 अनि उहाँका वरदानहरू चाहिँ यिनै थिए कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनुन् कि ख्रिस्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित हो। विश्वासी सदस्यहरूका 10 बाइबलीय जिम्मेवारीहरू। पहिलो, वचन सुन्ने र पालना गर्ने। याकुब 1:22 केवल सुन्ने मात्र होइन कर्ता बन्ने। दोस्रो, संगतिमा नियमित हुने। हिब्रू 10:24-25 भेला हुन नछोड्ने। तेस्रो, एकअर्काको भार बोक्ने। गलाती 6:2 दाजुभाइ दिदी बहिनीको दुःखमा साथ दिने। चौथो, उत्साह दिने। पहिलो थेसलोनिकी 5:11 एकअर्कालाई उन्नति गराउने। पाँचौ, आत्मिक वरदानहरू प्रयोग गर्ने। पहिलो कोरिन्थी 12 मण्डलीको उन्नतिका लागि वरदान चलाउने। छैटौ, उदारता र दान। दोस्रो कोरिन्थी 9 खुसी मनले मण्डली र सेवकाईमा आर्थिक सहभागिता जनाउने। सातौ, अगुवाहरूका लागि प्रार्थना। पहिलो तिमोथी 2:1-2 पास्टर र मण्डलीका लागि निरन्तर प्रार्थना गर्ने। आठौं, उत्तरदायित्व। मत्ती 18:15-17 नम्रतापूर्वक एकअर्कालाई सुधारमा ल्याउने। नौ कुरा, पवित्रतामा जिउने। पहिलो पत्रुस 1:15-16 आफ्नो व्यक्तिगत जीवनमा शुद्धता कायम राख्ने। अन्तिम कुरा, महान आज्ञा पालन गर्ने। मत्ती 28:18-20 सुसमाचार सुनाउने र चेला बनाउने। शैतानले मण्डली विरूद्ध कसरी काम गर्छ त हामीले आत्मिक युद्धलाई सनसनीपूर्ण वा अड्कलबाजीमा आधारित बनाउनु हुँदैन। बाइबलले स्पष्ट रूपमा देखाएका शैतानका युक्तिहरूलाई बुझ्न आवश्यक छ। पहिलो पत्रुस 5:8 अनुसार शैतान गर्जने सिंह झैं कसलाई भेटाउ र निलिहालु भनी घुमी फिर्छ। मण्डलीभित्र शैतानका 10 मुख्य रणनीतिहरू। पहिलो, झुटो शिक्षाहरू। प्रेरित 20:29 बाहिर र भित्रबाट झुटा शिक्षा ल्याएर विश्वासीलाई ख्रिस्टबाट टाढा लग्ने। दोस्रो, विभाजन। पहिलो कोरिन्थी 1:10 गुटबन्दी र दलबन्दी गराएर मण्डलीको एकता तोड्ने। तेस्रो, घमण्ड। याकुब 4:6 पास्टर वा सदस्यहरूमा घमण्ड ल्याएर पतन गराउने। चौथो कुरा, कुरा काट्ने र निन्दा गर्ने। हितोपदेश 16:28 एफिसी 4:29 असत्य र हानिकारक बोलीद्वारा सम्बन्धहरू बिगार्ने। पाँचौ कुरा, तितोपन। एफिसी 4:31-32 हृदयमा रिस र डाहा पालेर बस्ने। छैटौं कुरा, नैतिक पतन र परीक्षा। पहिलो कोरिन्थी 10:12 व्यभिचार, धनको लोभ र संसारिकतामा ढाल्ने। सातौं कुरा, कपट। मत्ती 23 बाहिरी धार्मिक देखिने तर भित्र पाप लुकाउने। आठौं कुरा, निराशा। दोस्रो कोरिन्थी 4:8 असफलता र दुःख देखाएर मण्डलीको उत्साह मार्ने। नौ कुरा, मिसनबाट ध्यान मोड्ने। आन्तरिक झगडामै अल्झाएर सुसमाचार प्रचार रोक्ने। अन्तिम कुरा, नेतृत्वको पतन। पहिलो तिमोथी 3:3 पास्टर वा एल्डरलाई पापमा पारेर सिङ्गो मण्डलीलाई लज्जित बनाउने। हरेक समस्यालाई शैतानले गरे भनेर पन्छाउनु पनि गलत हो। धेरै जसो समस्या हाम्रै आफ्नै पाप, खराब निर्णय, अपरिपक्व नेतृत्व, संसारको कमी वा सांस्कृतिक कमजोरीका कारण हुन्छन्। हामीले आफ्नो पापको जिम्मेवारी आफै लिनुपर्छ। एउटा स्वस्थ मण्डली यस्तो सुरक्षित स्थान हो जहाँ मानिसहरूले आफ्ना वास्तविक संघर्षहरू लुकाउनु पर्दैन। धेरै मण्डलीहरूमा मानिसहरूले सबै ठिक छ भन्ने झुटा मखौटा लगाउनुपर्छ, जसले गर्दा भित्रभित्रै मानिसहरू टुटिरहेका हुन्छन्। मण्डलीभित्र विश्वासीहरूले सामना गर्ने व्यावहारिक संघर्षहरू धेरै छन्। गहिरो शोक र पीड़ा, डिप्रेसन र चिन्ता, एक्लोपन र अस्वीकार, विवाह र पारिवारिक तनाव, यौन परीक्षा र कुलत, आर्थिक असफलता र शर्म,
आत्मिक सुखापन, सेवकाईको थकान। बाइबलले मानिसलाई शरीर, मन, भावना, सम्बन्ध र आत्माको एककृत रूपमा हेर्छ। हरेक मानसिक वा भावनात्मक तनाव आत्मिक पापको परिणाम होइन, जस्तै अय्युब र एलियाको उदाहरण। त्यसैले मण्डलीले अनुग्रह, सहानुभूति र व्यवहारिक सहयोगको वातावरण सृजना गर्नुपर्छ। व्यवहारिक रूपमा स्वस्थ मण्डली कस्तो देखिन्छ त? जब कुनै मण्डली आत्मिक, भावनात्मक र सिद्धान्तमा स्वस्थ हुन्छ, तब त्यसको फल व्यवहारिक जीवनमा स्पष्ट देखिन्छ। स्वस्थ मण्डलीका व्यवहारिक लक्षणहरू यस प्रकार छन्: नयाँ आउनेहरूको न्यानो स्वागत, नयाँ मानिसहरूलाई पक्षपात नगरी ख्रिस्टको प्रेममा स्वागत गरिन्छ। बालबालिकाको सुरक्षा र हेरचाह, बालबालिकाहरूलाई सुरक्षित वातावरणमा ईश्वरीय शिक्षा दिइन्छ। युवाहरूको चेलापन, युवाहरूलाई केवल मनोरञ्जनमा होइन वचन र नेतृत्वमा परिपक्व बनाइन्छ। ज्येष्ठ नागरिकको सम्मान, वृद्ध वृद्धहरूको अनुभवको आदर गर्दै उनीहरूलाई हेरचाह गरिन्छ। वित्तीय पारदर्शिता, मण्डलीको हिसाब किताब स्पष्ट, इमान्दार र उत्तरदायी हुन्छ। कुरा काट्ने संस्कारको अन्त्य, गोसिपको सट्टा सिधै भेटेर प्रार्थना र समाधान गर्ने परिपाटी हुन्छ। बाइबलीय द्वन्द व्यवस्थापन, समस्यालाई सार्वजनिक रूपमा उछाल्नु अघि व्यक्तिगत रूपमा सच्याइन्छ। शोषण र दुर्व्यवहारको रोकथाम, कुनै पनि प्रकारको अब्युजलाई लुकाइँदैन तर न्याय र सत्यता स्थापित गरिन्छ। संसारप्रति उत्तरदायी, मण्डलीका पर्खाल बाहिर समाजका दुःखी र गरीबहरूलाई ख्रिस्टको प्रेम देखाइन्छ। सत्य प्लस अनुग्रह प्लस पवित्रता प्लस प्रेम प्लस उत्तरदायित्व इक्वल्स टू स्वास्थ्य मण्डली। आजको यस वचनको अन्त्यमा हामी छौं र प्रत्येक मण्डलीलाई औंला ठडाउन अघि आफू स्वयंलाई हामीले यो 9 आत्मा परीक्षणका प्रश्नहरू सोध्न आवश्यक छ। पहिलो, के हाम्रो मण्डलीमा येशु ख्रिस्ट नै सर्वोच्च र केन्द्र हुनुहुन्छ? दोस्रो, के परमेश्वरको वचन हाम्रो अन्तिम अधिकार हो? तेस्रो, के सुसमाचार स्पष्ट रूपमा प्रचार र पालना गरिन्छ? चौथो, के पास्टरहरूले विश्वासपूर्वक बगालको हेरचाह गरिरहेका छन्? पाँचौ कुरा, के मण्डलीका सदस्यहरू सक्रिय रूपमा सेवामा सहभागी छन्? छैटौ कुरा, के हाम्रो जीवनमा पवित्रता र उत्तरदायित्व छ? सातौ कुरा, के कमजोरी, दुःख र घाइतेहरूले मण्डलीमा प्रेम र निकोपन पाउँछन्? आठौ कुरा, के मण्डलीमा कुरा काट्ने भन्दा प्रार्थनाको शक्ति बलियो छ? नौ कुरा, कि हामी केवल मण्डली भवनमा भेला भइरहेका छौं कि ख्रिस्ट जस्तै भन्दैछौ? र अन्त्यमा, स्वस्थ मण्डली भनेको सिद्ध पर्फेक्ट मण्डली होइन, स्वस्थ मण्डली त्यो हो जहाँ ख्रिस्ट सर्वोच्च हुनुहुन्छ, वचनको सत्य अधिकार हो, पास्टरहरू इमान्दार गोठालो हुन्, विश्वासीहरू एकअर्कालाई प्रेम गर्छन्, पापमा पश्चाताप हुन्छ र सबै महिमा येशु ख्रिस्टलाई दिइन्छ। आशा छ तपाईँले आजको यो वचनबाट के आशिष पाउनु भएको छ। अन्तिमसम्म सुनिदिनु भएको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। यदि यहाँहरूलाई प्रार्थनाको खाँचो छ वा कार्यक्रम बारे केही सल्लाह सुझाव दिन चाहनुहुन्छ भने हामीलाई सिधै 9860694865 सम्पर्क गर्न सक्नुहुनेछ। साथै थप आत्मिक सन्देश र अपडेटहरूका लागि हाम्रा सोसल मिडियाहरूमा पनि जोडिन सक्नुहुन्छ। फेसबुक र युट्युबमा वरियर्स अफ गड, इन्स्टाग्राम र टिकटकमा अभिषेक रूपाचा सुनुवा। यहाँहरूको दिन आशिषमय रहोस्। जय मसीह।

गुड न्यूज एफएम 105.1 मेगाहर्ज। अब तपाईले सुन्न सक्नुहुन्छ कार्यक्रम प्रेम र जीवन पास्टर रमेश गजमेरको साथमा। मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: हामी यसायाको पुस्तक 49 15 अनि 16 लाई पाठ गर्नेछौ। 15 यसरी भन्दछ, के कुनै आमाले आफ्नो दुधे बालकलाई बिर्सन सक्छ र आफूले जन्माएको बालकलाई के त्यसले तिथ्याउदिन र त्यसले बिर्सन पनि सक्छ, तर म तँलाई बिर्सन सक्दिन। 16 भन्दछ, हेर, मैले तँलाई मेरो हत्केलामा खोपेको छु, तेरा पर्खालहरू निरन्तर मेरै सामुन्ने छन्। आमेन, आमेन, आमेन। कति राम्रो, कति असल वचनको खण्ड। यो खण्डले मलाई धेरै चोटि, म आफैलाई पनि, जब म निराशको बाटो भएर जान्छु, जब म उत्तर चढावहरूको बाटोबाट भएर म जान्छु, त्यतिखेर यो खण्डले मलाई धेरै चोटि उत्साह गरेको छ, मलाई ऊर्जा गरेको छ। र तपाईँहरू मध्ये कतिजनालाई यो वचनको खण्डले साँच्चै नै त्यो ऊर्जा दिएको होला। प्रिय, साँच्चै नै एउटा आफूले जन्माएको जुन आमाले त्यो दुधे बालकलाई छोड्न सक्छ, त्याग्न सक्छ, बिर्सन सक्छ, तर यहाँ बाइबलले भन्दैछ 16, हेर, मैले तँलाई मेरो हत्केलामा खोपेको छु, तेरा पर्खालहरू निरन्तर मेरै सामुन्ने छन्। आज परमेश्वरले यो खण्ड आज इजरायलीहरूको लागि बोल्नु भएको खण्ड हो। इजरायलीहरूलाई आज साँच्चै नै उत्साह दिनुभएको वचनको खण्ड हो। तर जुन वचन आज परमेश्वरले इजरायलीहरूको लागि बोल्नुभयो, यो वचन आज तपाईँ र मेरो निम्ति त्यति नै महत्वपूर्ण छ। आफूले जन्माएको आमाले आफ्नो बालकलाई के टिठ्याउदिन र त्यसले बिर्सन पनि सक्छ, त्यसले आज तपाईँलाई भुल्न पनि सक्छ, तर बाइबलले भन्दैछ, परमेश्वरको वचनले भन्दैछ, मैले तँलाई मेरो हत्केलामा खोपेको छु, तेरा पर्खालहरू निरन्तर मेरै सामुन्ने छन्। परमेश्वरले आज निगरानी गर्नुभयो इजरायलीहरूलाई, परमेश्वरले इजरायलीहरूलाई आज वास्ता गर्नुभयो, परमेश्वरले इजरायलीहरूलाई आज उनीहरू के गरिराखेका थिए, परमेश्वरले उनीहरूको आज हेरचाह गर्नुभयो। त्यसरी नै प्रिय मित्र, म तपाईँलाई बताउन चाहन्छु, दुधे बालकलाई आफ्नो आमाले एउटा बच्चालाई त्याग्न सक्छ, बिर्सन सक्छ, तर प्रिय, परमेश्वरले तपाईँ र मलाई बिर्सनुहुन्न। तपाईँ र म कुन अवस्थाबाट भएर गइराखेका छौ, तपाईँ र म कुन आज परिस्थितिबाट भएर गइराखेका छौ, त्यो कुरा परमेश्वरले देख्नुहुन्छ। परमेश्वरलाई स्पष्टसँगले तपाईँ र मेरो हरेक परिस्थिति थाहा छ। तर कतिचोटि हामी कस्ता छौ भने, जब हामी खराब परिस्थितिहरूको बीचबाट भएर जान्छौ भनेदेखिलाई हामी सोच्ने गर्छौ, ला, परमेश्वरले बिर्सिनु पो भयो कि क्या हो, मलाई त देख्नु भएन कि क्या हो। यस्तो अवस्थाबाट भएर जाँदाखेरि पनि मानिसले त सोचेन सोचेन, मानिसले त सम्झेन सम्झेन, तर के परमेश्वरले पनि मलाई बिर्सिनु भयो कि क्या हो भनेर हामी कतिचोटि निराश हुन्छौ, कतिचोटि हामी हताश हुन्छौ। तर प्रिय मित्र, एउटा दुधे बालकलाई उसको आफ्नो आमाले उसलाई बिर्सन सक्ला, तर परमेश्वरले तपाईँ र मलाई कहिले पनि बिर्सनु हुने छैन, उहाँले तपाईँ र मलाई छोड्नु हुने छैन, उहाँले तपाईँ र मलाई हेरचाह गर्नुहुनेछ। र यहाँ बी भर्सले पनि त्यही भन्दछ, आफूले जन्माएको बालकलाई के त्यसले टिठ्याउदिन र त्यसले बिर्सन पनि सक्छ, तर म तँलाई बिर्सन सक्दिन। हेर्नुहोस् कति राम्रो खण्ड छ, कति राम्रो कुरा। इजरायलीहरूलाई परमेश्वरले भन्नुभयो कि तेरो आफ्नो आमाले तँलाई छोड्न सक्ला, एउटा आमाले एउटा बच्चालाई बिर्सन सक्ला, त्यसले बिर्सन सक्छ, तर म तँलाई बिर्सन सक्दिन भनेर परमेश्वरले भन्दै हुनुहुन्छ। आज यही वचनको खण्ड तपाईँ र मेरो जीवनमा लागू हुन्छ। परमेश्वरले तपाईँ र म प्रति त्यो नजरलाई राख्नु भएको छ। तपाईँ जुनसुकै अवस्थामा भएर किन नजानुहोस्, परमेश्वर त्यहाँ तपाईँसँग हुनुहुनेछ, परमेश्वरले तपाईँलाई साथ दिनुहुनेछ, परमेश्वरले तपाईँलाई सहायता गर्नुहुनेछ। तर कतिचोटि हामी छिट्टै निराश हुन्छौ, छिट्टै निरुत्साहित हुन्छौ। तर मित्र, आज तपाईँलाई बताउन चाहन्छु, परमेश्वरले तपाईँ र मलाई बिर्सनु हुने छैन, परमेश्वरले तपाईँ र मलाई त्यत्तिकै छोड्नु हुने छैन। दुःख लाग्दो कुरा, अमेरिकामा धेरै जस्तो यो अबोर्सनको कुराहरू आज उग्र गतिमा बढिराखेको छ, जुन चाहिँ आज दुष्टले औधी मन पराइराखेको छ, औधी आज दुष्टाईको कुराहरू बढ़िराखेको छ अमेरिकामा। विशेष यी अबोर्सन परमेश्वरको विरुद्धको खिलाफ मानिस जातिले नै गरिराखेको छ। उनीहरू त्यो समयमा चाहिँ एउटा कुनै पुरुषसँग उनीहरू रमाइलो गर्छ अनि जब गर्व बस्छ अनि त्यहाँदेखि उनीहरूले त्यो बच्चालाई मन पराउनु छोड्छ, किनभने उनीहरू एकअर्काप्रति जुन माया हुन्छ अनि त्यो माया केही समयसम्म सीमित हुन्छ अनि त्यो माया टुटेर गएपछि त्यो बच्चा पनि उनीहरूले फ्यालिदिने प्रयास गर्छ। त्यही कारणले गर्दाखेरि आज अवर्षण गरिदिन्छ, फ्याँकिदिन्छ। कति दुःख लाग्दो कुरा। हेर्नुहोस् प्रिय, मानिस कति स्वार्थी छ। मानिसले चाह्यो भने हुन्छ नि, एउटा आमाले दुधे बालकलाई एउटा गर्भमै पनि मारिदिन सक्छ, एउटा बच्चालाई एउटा आमाले बिर्सन सक्छ, हेला गर्न सक्छ, सुरुमा नै उसको अन्त्य गरिदिन सक्छ। तर प्रिय मित्र, परमेश्वरले तपाईँ र मलाई बिर्सनु हुने छैन। परमेश्वरले तपाईँ र मलाई गर्भमा आउनुभन्दा अगाडि नै उहाँले तपाईँ र मलाई रच्नु भएको छ भनिकन बाइबलले हामीलाई बताउनुहुन्छ। प्रिय मित्र, म तपाईँलाई बताउन चाहन्छु, संसार स्वार्थी छ, संसार आज स्वार्थीको त्यो बाटोबाट भएर गइराखेको छ। तर मित्र, म तपाईँलाई बताउन चाहन्छु, उहाँमा तपाईँले भरोसा गर्नुभयो भने, उहाँमा तपाईँले आफ्नो भरोसालाई राख्नुभयो भनेदेखिलाई प्रिय, म तपाईँलाई बताउन चाहन्छु, तपाईँ जिन्दगीमा कहिले पनि त्यो निरुत्साहको बाटोबाट भएर तपाईँ जानु पर्ने छैन। उहाँमा तपाईँले तपाईँको आफ्नो आशा भरोसा राख्नुभयो भनेदेखिलाई तपाईँलाई उहाँले नि रच्नु भएको छ भनिकन बाइबलले हामीलाई बताउनुहुन्छ। प्रिय मित्र, म तपाईँलाई बताउन चाहन्छु, संसार स्वार्थी छ, संसार आज स्वार्थीको त्यो बाटोबाट भएर गइराखेको छ। तर मित्र, म तपाईँलाई

हामी आफै नै त्यो कुराहरूलाई हामी नै बिगारी पठाउँछौँ। परमेश्वरमा हामी भरोसा गर्दैनौ, हामी मानिसहरूप्रति भरोसा गर्छौ, संसारको थोकमा नै हामी विश्वास गरेर हिँड्छौ। अनि जब त्यो सर्टन कुरा चाहिँ त्यो कतिवटा कुराहरू सीमित हुन्छ अनि हामी त्यतिखेर मात्र हामी परमेश्वरलाई गुहार्ने गर्छौ। तर प्रिय मित्र, आज म तपाईँलाई बताउन चाहन्छु, अहिलेदेखि नै तपाईँले परमेश्वरमा विश्वास र भरोसा गर्नुभयो भने तपाईँ कुनै पनि परिस्थितिको बाटो भएर जाँदै गर्दाखेरि परमेश्वरले तपाईँलाई सहायता गर्नुहुन्छ। उहाँ तपाईँको साथमा रहनुहुनेछ, उहाँले तपाईँको हेरचाह गर्नुहुनेछ। जसरी परमेश्वरले इजरायलीहरूलाई आज साथ दिनुभयो, उनीहरूको हेरचाह गर्नुभयो, उनीहरूलाई वास्ता गर्नुभयो, त्यही परमेश्वरले आज तपाईँ र मलाई पनि हेरचाह गर्नुहुनेछ। त्यही परमेश्वरले आज तपाईँ र मलाई पनि वास्ता गर्नुहुनेछ। मानिसले तपाईँ र मलाई बिर्सेला, आज मानिसले तपाईँ र मलाई हेला गर्ला, मानिसले तपाईँ र मलाई चाहिँ किक आउट गर्ला लाइफबाट, तर एउटा कुरा याद गर्नुहोस्, परमेश्वरले तपाईँलाई जतिखेर पनि एक्सेप्ट गर्न चाहनुहुन्छ, तपाईँलाई आज हेरचाह गर्न चाहनुहुन्छ, तपाईँको वास्ता गर्न चाहनुहुन्छ, तपाईँलाई खोजी गर्न चाहनुहुन्छ, उहाँले तपाईँलाई देख्नुहुन्छ। त्यही कारणले आज म तपाईँलाई बताउन चाहन्छु, एउटा दुधै बालकलाई उसको आमाले उसलाई त्याग्न सक्ला, उसलाई आज नेग्लेक्ट गर्न सक्ला, हेला गर्न सक्ला, तर यदि तपाईँले उहाँमा भरोसा गर्नुभयो, उहाँमा रहनुभयो भनेदेखिलाई प्रिय तपाईँलाई उहाँले नै हेरचाह गर्नुहुन्छ। परमेश्वरले नै तपाईँलाई त्यो बाटोहरू दिनुहुन्छ, तपाईँ कसरी जिउनु पर्ने, भविष्य अब कसरी तपाईँले निर्माण गर्नुपर्ने, कुन प्रकारले तपाईँ जिउनु पर्ने हो, परिवारलाई कुन प्रकारले चलाउनु पर्ने हो, परिवारलाई कसरी ड्राइभ गर्नुपर्ने हो, तपाईँको भविष्यलाई, तपाईँको कामलाई, तपाईँको जबहरूलाई कसरी ड्राइभ गर्नुपर्ने, परमेश्वरले नै तपाईँलाई बताउनुहुन्छ। तर उहाँमा भरोसा चाहिँ गर्नु पर्यो, उहाँमा आज हामीले विश्वास गर्नु पर्यो। तर हामी मानिस जाति यति स्वार्थी छौँ, जब सबै कुरा बनाइसकेपछि अनि हामी परमेश्वरलाई बिर्सन्छौँ। प्रशस्ततामा जब हामी प्रवेश गर्दै गर्दाखेरि चाहिँ हामी परमेश्वरलाई छिट्टै बोलिहाल्छौँ। यो कुराले परमेश्वरको हृदय अति नै दुख्छ प्रिय। त्यही कारणले गर्दाखेरि तपाईँसँग प्रशस्तता होस् या नहोस्, तपाईँसँग हुन्छ नि बेलुकाको खानेकुरा पनि छैन होला, त्यो समयमा पनि परमेश्वरमा भरोसा गर्नुहोस्। त्यो समयमा पनि आफ्नो विश्वासलाई चाहिँ जगाइराख्नु भयो भने प्रिय, म तपाईँलाई बताउन चाहन्छु, तपाईँलाई परमेश्वरले जुनै पनि परिस्थितिमा वास्ता गर्नुहुनेछ। जुनै पनि परिस्थितिमा तपाईँलाई उहाँले हेर्नुहुनेछ, उहाँले देख्नुहुनेछ तपाईँको त्यो परिस्थितिलाई। आमेन। भजन संग्रह 46:1 हेर्नेछौ। परमेश्वर हाम्रो शरण स्थान र शक्ति हुनुहुन्छ, संकष्टमा सधैँ हाजिर रहने सहायता। आमेन आमेन। हेर्नुहोस् वचनले के भन्दैछ, परमेश्वर चाहिँ हाम्रो के हुनुहुन्छ, शरण स्थान र शक्ति हुनुहुन्छ, संकष्टमा सधैँ हाजिर रहने र सहायता। परमेश्वरले आज तपाईँ र मलाई हरेक संकष्टमा सहायता गर्न चाहनुहुन्छ, किनभने उहाँ हाम्रो शरण स्थान र शक्ति हुनुहुन्छ। उहाँ शक्तिशाली परमेश्वर हुनुहुन्छ, उहाँमा कुनै कुराको पनि असम्भव छैन, उहाँले गर्न नसक्ने कुरा केही पनि छैन, सबै थोक उहाँले गर्न सक्नुहुन्छ। यदि सबै कुरा परमेश्वरले गर्न सक्नुहुन्छ भनेदेखिलाई उहाँमा भरोसा गरौँ न प्रिय, उहाँमा विश्वास राखौँ न। हामीले एक रुपे पनि हामीले मूल्य चुकाउनु पर्दैन, यदि हामीले साँचो विश्वास चाहिँ उहाँमा राख्यौँ भने उहाँले नै बाटोहरू दिनुहुन्छ। उहाँमा हामीले विश्वास गर्यौँ भने उहाँले नै हाम्रो सबै संकष्टहरूलाई आज सामना गरिदिनुहुन्छ। तर दुःख लाग्दो कुरा चाहिँ हामी भरोसा नै गर्दैनौँ, भरोसा गर्न चाहँदैनौँ, आफ्नै प्रयासमा हामी सबै काम कुरोलाई बनाउन चाहन्छौ। तर मैले एउटा रहस्यलाई भेटे प्रिय, केही नगरिकन विश्वासले नै सबै कुरा पाउँछु भनेदेखिलाई किन त्यति सङ्घर्ष गर्ने संसारमा? त्यसको मतलब मैले तपाईँलाई कामै नगर्नु भनेको होइन, फेरि तपाईँले अर्को कुरा बुझ्नु होला, काम सँगसँगै तपाईँले विश्वासलाई राख्नुभयो भने नि तपाईँ जिन्दगीमा कहिले पनि निराश हुनुपर्ने छैन प्रिय। हामी कतिजना कस्तो पनि छौँ भनेदेखिलाई ए विश्वास गरे भने भइगयो नि, किन काम गर्नु पर्यो? थेस्लोनिकीका मण्डलीहरू त्यस्तै थिए, परमेश्वर आउनुहुन्छ भनेर प्रतीक्षा गरिरहेको कामै गर्न छोडेका थिए। तर पावलले उनीहरूलाई उत्साह गर्नुभयो कि तिमीहरूले काम पनि गर, काम सँगसँगै आफ्नो विश्वासलाई पनि बचाइराख भनेर पावलले थेस्लोनिकीका मण्डलीहरूलाई चेतावनी दिनुभयो। आज हामी पनि कतिजना कस्ता छौँ भनेदेखिलाई ए विश्वास गरे भने परमेश्वरले जुटाइहाल्नुहुन्छ नि, काम चाहिँ गर्नु पर्यो, काम सँगसँगै हाम्रो विश्वास चाहिँ बलियो हुनुपर्छ प्रिय। यदि काम मात्र भयो विश्वास भएन भने फेरि त्यो व्यर्थ हुन्छ प्रिय।
परमप्रभुले नै हाम्रो घर बनाउनु भएन भने हामीले जति नै परिश्रम गरे

0: तापनि त्यो व्यर्थकै हुन्छ भनिकन बाइबलले भन्दछ। त्यही कारणले गर्दाखेरि काम र विश्वास चाहिँ सँगसँगै गयो भनेदेखिलाई नि जिन्दगी उज्जवल छ नि प्रिय, तपाईँले मेरो भविष्य उज्जवल छ नि, तपाईँले मेरो आउने दिनहरू भविष्यहरू एकदमै एकदम आशिषित छ। त्यही कारणले यी दुवै कुरालाई अगाडि बढाऊ। बाइबलले हामीलाई स्पष्ट बताउँछ परमेश्वर हाम्रो शरण स्थान र शक्ति हुनुहुन्छ, संकष्टमा सधैँ हाजिर रहने र सहायता। उहाँले तपाईँ र मलाई सहायता गर्न सक्नुहुन्छ, उहाँले तपाईँ र मलाई वास्ता गर्नुहुन्छ। मानिसले तपाईँ र मलाई बिर्सेला, मानिसले तपाईँ र मेरो आज कुरा काट्दैनला, चरा काट्ला, तपाईँ र मलाई हेला गर्ला, तर प्रिय म तपाईँलाई बताउन चाहन्छु उहाँमा भरोसा गर्नुभयो, उहाँमा तपाईँले आफ्नो भरोसालाई राख्नुभयो भनेदेखिलाई उहाँले कहिले पनि तपाईँलाई बिर्सनु हुँदैन। प्रिय उहाँले तपाईँलाई सहायता गर्न चाहनुहुन्छ, उहाँले तपाईँको वास्ता राख्नुहुन्छ, उहाँमा भरोसा गर्नुहोस्। आमेन। हुन्छ, परमेश्वरको जीवित वचनलाई यतिमै राख्न चाहन्छु। जय मसीह।
1: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818252140, 9818252140। इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

0: बाटुलीका कुरा। बाटुली दिदी, ए बाटुली दिदी,
1: बाटुली बहिनी, ए बाटुली बहिनी।
0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा। आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत हामी तपाईँलाई विभिन्न विषयवस्तुहरूमा नाटकीय प्रस्तुति प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि हामी यसरी नै तपाईँलाई साथ दिन गइरहेको छौं। तर एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र श्रोता, आज कार्यक्रम बाटुलीका कुरा मार्फत परमेश्वरले कमजोरलाई किन छान्नुहुन्छ भन्ने शीर्षकमा एकदमै महत्वपूर्ण नाटकीय प्रस्तुति अझी र बाटुली बीचको कुराकानीहरूद्वारा हामी प्रस्तुत गर्न गइरहेको छौं। आउनुहोस्, ढिला नगरिकन हामी प्रस्तुतितर्फ अगाडि बढ्नेछौं।

0: ए बाचुली बाचुली
1: सुन न हजुर हजी के भयो फेरि आज बिहानैदेखि तपाईँको प्रश्नको मौसमहरू शुरू भयो कि क्या हो
0: नानी प्रश्न त मेरो मनमा आफै आउँछ नि अनि मनमा आएको प्रश्न नसोधिकन कसरी बस्ने भन त
1: त्यसो भए आज पनि ठुलै प्रश्न छ जस्तो लाग्दैछ है मलाई अझै तपाईँले खत्रै कुरा सोध्दै हुनुहुन्छ जस्तो लाग्यो
0: ठुलै छ नानी ठुलै मैले एउटा कुरा बुझ्नै सकेको छैन क्या नानी
1: के कुरा होला हजुर
0: परमेश्वरले संसार परिवर्तन गर्न सक्ने कामहरू गर्नुहुन्छ होइन
1: हजुर हो त हजी यो त तपाईँले ठिक भन्नुभयो
0: त्यसो भए उहाँले किन ठुला ठुला शक्तिशाली विद्वान धनी प्रभावशाली मानिसहरूलाई मात्र छान्नुहुन्न किन किन कहिले काहीँ कमजोर मानिस साधारण मानिस डराउने मानिस आफ्नै कमजोरीसँग संघर्ष गरिरहेको मानिसहरूलाई छान्नुहुन्छ किन होला या नानी यो कुरा बुझेर ल्याउन साह्रै मन लाग्यो त्यही भएर सोधेको तिमीलाई
1: ओहो अजी तपाईँले आज साँच्चीकै यस्तो मिठो प्रश्न सोध्नु भयो नि
0: अनि त्यसो भए उत्तर पनि दिएर ल्याउन त
1: उत्तर मात्र होइन अजी यसमा हाम्रो जीवन बदल्ने सत्य लुकेको छ म त्यो कुराहरूलाई पनि आज बाइबलबाट तपाईँलाई केही कुराहरू भन्छु है
0: हुन्छ नानी हुन्छ
1: बाइबलमा पहिलो कोरिन्थी 1:27 लेखिएको छ तर परमेश्वरले संसारका निर्बल कुराहरूलाई चाहिँ छान्नुभयो ताकि उहाँले बलियो कुराहरूलाई चाहिँ लज्जित पार्न सकुन्
0: ए तर बाटुले यो त उल्टो भएन मानिसहरू त बलियो बन्न खोजेर ल्याउँछ या बलियो शरीर भएको होस् अनि एकदम बलियो रूपमा रुपियाँ पैसाहरूमा टक्क लाएर प्रशस्त भएर ल्याएको होस् बलियो पड भएर ल्याएको होस् बलियो सम्बन्ध भएर ल्याएको होस् अनि बलियो पहुँच भएर ल्याएको होस् यस्तो यस्तो कुराहरू खोजेर ल्याउने होइन र परमेश्वरले चाहिँ किन निर्बललाई छानेर ल्याएको बलियो बलियो कुराहरूलाई नछानिकन
1: ओहो अजी हो नि किनकि परमेश्वरको लागि नि हाम्रो कमजोरी समस्या होइन क्या हाम्रो कमजोरी चाहिँ उहाँको हातमा पुग्दा साधन भन्न सक्छ त्यही भएर उहाँले यसरी कामहरू गर्नुहुन्छ उहाँले बलियो शक्तिशाली कुराहरूलाई होइन तर कमजोर कुराहरूलाई छान्नुहुन्छ
0: तर कमजोर मानिसले के नै गरेर ल्याउन सक्छ र नानी
1: आफ्नो बलमा होइन अजी आफ्नै बलमा केही गर्न नसक्ने मानिसले एउटा कुरा चाहिँ गर्न सक्छ
0: के कुरा नानी
1: परमेश्वरमा भरोसा गर्न सक्छ अब हामीले बाइबलबाट उदाहरणहरू पनि त लिन सक्छौ धेरैजना मानिसहरू शक्तिशाली उदाहरण बोक्नु भएको व्यक्तिहरू हुनुहुन्छ बाइबलमा उहाँहरूबाट पनि हामीले सिक्न सक्छौ
0: जस्तै
1: अब अझै मोसालाई सम्झिनुहोस् न बाइबलमा परमेश्वरले इजरायलीहरूलाई मिस्रबाट निकाल्न मोसालाई बोलाउनु भयो तर मोसाले के भने
0: भने जस्तो लाग्यो
1: हो नि अझै मोसाले आफ्नो कमजोरी देखे म बोल्न सक्दिन म योग्य छैन अरू कसैलाई पठाउनुहोस्
0: ओहो अनि परमेश्वरले के भनेर ल्याउनु भयो
1: परमेश्वरले मोसालाई म तिमीसँग हुनेछु भन्नुभयो
0: अर्थात् परमेश्वरले मोसालाई तिमी आफै पर्याप्त छौ भन्नु भएन
1: भन्नुभएन अझै उहाँले यस्तो भन्नुभयो कि म तिमीसँग छु यही नै फरक हो अझै हामी भन्छौ म सक्छु कि सक्दिन भनेर तर परमेश्वरले चाहिँ भन्नुहुन्छ कि तिमी म माथि भरोसा गर्छौ कि गर्दैनौ त्यही भएर कतिचोटि हामी आफूले आफैलाई हेरेर निराश हुन्छौ तर परमेश्वरलाई चाहिँ हामीले भरोसा गरेको छौं कि छैनौ भन्ने कुरा चाहिँ महत्वपूर्ण छ
0: नानी त्यसो भए परमेश्वरले मानिसको क्षमता भन्दा पनि उसको हृदय हेरेर ल्याउनुहुन्छ
1: हो नि अझै परमेश्वरले हाम्रो कमजोरी देख्नुहुन्छ तर उहाँले हाम्रो कमजोरी भन्दा ठूलो आफ्नो सामर्थ्य पनि त देख्नुहुन्छ
0: नानी अनि अनि अरू अरू उदाहरण पनि दिएर ल्याउन
1: जस्तै कि हामीले अझै गिदोनको विषयमा पनि हेर्न सक्छौ गिदोनले आफूलाई के ठान्थे तपाईँलाई याद छ
0: मलाई याद छैन नानी
1: उहाँले आफूलाई आफ्नो परिवारमा सबैभन्दा सानो र आफ्नो कुललाई पनि कमजोर ठान्थे तर परमेश्वरले उनलाई बोलाउनु हुँदा के भन्नुभयो तपाईँलाई थाहा छ
0: थाहा छैन नानी
1: परमेश्वरले गिदोनलाई बोलाउनु हुँदा यसो भन्नुभयो हे वीर योद्धा
0: अप्सर ल्यायो अप्सर ल्यायो कमजोर गिदोनलाई वीर योद्धा भनेर बोलाएर ल्याएको रे कस्तो हाँसो लागेर ल्याइया
1: हो नि हजुर हो मानिसले गिदोनको वर्तमान देखिरहेको थियो तर परमेश्वरले चाहिँ उसको भविष्य देखिरहनु भएको थियो
0: त्यसो भए परमेश्वरले हामीलाई पनि हामी अहिले जस्तो छ त्यस्तै मात्र हेर्नुहुन्न हो नानी?
1: ओहो, एकदम ठिक भन्नुभयो तपाईँले अझै। कहिले काहीँ हामी भन्छौ म त केही होइन, मसँग क्षमता पनि छैन, म बोल्न पनि सक्दिन, मसँग त पैसा पनि छैन, मसँग ठुलो परिवार नै छैन, मसँग पहुँच छैन, तर परमेश्वर के भन्नुहुन्छ थाहा छ, म तिमीलाई प्रयोग गर्न सक्छु। कति राम्रो कुरा हेर्नु त अझै, कति मिठो कुरा अनि कति शक्तिशाली कुरा।
0: डर बाटुली नानी, मलाई यो डर लगेर ल्याउँछ या
1: डर? कस्तो डर अजी?
0: यदि परमेश्वरले मलाई कुनै कामको लागि छान्नु भयो भने अनि म असफल भएर ल्यायो भने यस्तो खालको डर लागेर ल्याउँछ या नानी?
1: अजी, परमेश्वरले तपाईँलाई सफल हुनको लागि मात्र होइन विश्वास योग्य हुनको लागि बोलाउनु भएको हुन सक्छ। परिणाम त उहाँको हातमा पो छ त, अनि हाम्रो हातमा के छ थाहा छ? आज्ञाकारिता। त्यसकारण हामी आज्ञाकारी भएर जिउने हो, माघे कुरा प्रभुले नै गर्नुहुन्छ, त्यो कुरा चाहिँ हामीले हेर्नु पर्यो, विश्वास गर्नु पर्यो र जिउनु पर्यो।
0: नानी, अनि अनि बाइबलमा हामीले अर्को एकजना व्यक्तिको बारेमा पनि हेरेर ल्याउँछ नि, दाउदको बारेमा। उहाँ पनि कस्तो कमजोर नै हुनुहुन्थ्यो पहिला, होइन र?
1: हो नि हजुर, मानिसको नजरमा दाउद त राजा बन्ने पहिलो व्यक्ति जस्तो पनि देखिँदैन थिए। उहाँ त मैदानमा भेडा चराउने जवान हुनुहुन्थ्यो। जब गोलियत अगाडि आयो सबै डरायो,
0: तर दाउद गए।
1: हो हजुर, तर दाउदले गोलियतलाई आफ्नो शक्तिले हराएनन् नि। उनले भने, म सेनाहरूका परमप्रभुको नाउँमा तिमी कहाँ आउँछु?
0: अर्थात् दाउदको बल ढुङ्गामा होइन, पहिले परमेश्वर माथिको विश्वासमा थियो, होइन नानी?
1: यही कुरा हो हजुर, ढुङ्गा सानो थियो, दाउद पनि साना थिए, तर दाउदले भरोसा गरेको परमेश्वर चाहिँ ठुलो हुनुहुन्थ्यो।
0: नानी, अब मलाई अलि हो कि हो कि म बुझे कि बिउझे कि जस्तो निन्द्राबाट बिउझे जस्तो हुन्छ नि नानी, त्यस्तै त्यस्तै भइरहेको छ है तिम्रो कुरा सुनेर। तर एउटा कुरा अझै छ क्या
1: भन्नु न हजुर,
0: परमेश्वरले कमजोरलाई प्रयोग गर्नुहुन्छ भने अघि हामीले कमजोर नै बन्नु खोज्नु पर्छ त? यो चाहिँ मलाई मनमा एकदम खुल्डुल खुल्डुल खुल्डुल भइराख्ने कुरा हो या?
1: ओहो अजी, त्यस्तो त होइन नि त, यो धेरै महत्वपूर्ण कुरा हो। परमेश्वरले कमजोरीलाई नै लिइराख्न होइन आफ्नो हृदयमा स्थान दिइराख्न चाहिँ भन्नुभएको होइन है। हामीले आफ्नो क्षमता चाहिँ विकास गर्नुपर्छ, ज्ञानको कुराहरू सिक्नुपर्छ, मेहनत गर्नुपर्छ, अनुशासनमा बस्नुपर्छ, आफ्नो जिम्मेवारीहरू पूरा गर्नुपर्छ, तर आफ्नो क्षमता नै आफ्नो परमेश्वर भनेर चाहिँ त्यसलाई बनाउनु हुँदैन, सबै कुराभन्दा माथि परमेश्वरलाई नै राख्नुपर्छ।
0: ओहो नानी, अर्थात् म कमजोर छु भनेर अल्छी बस्नु पनि गलत, र म बलियो छु भनेर परमेश्वरलाई बिर्सनु पनि गलत छ, होइन त?
1: एकदम सही भन्नुभयो अझै, एकदम ठिक भन्नुभयो।
0: अनि त्यस्तै गरिकन त नयाँ करारबाट पनि मलाई अलिकति उदाहरण देऊ न। एकजना मान्छे छ नि पावल, पावल जस्तो महान सेवक भनेर हामीले हेर्छौ, उहाँ त धेरै शक्तिशाली हुनुहुन्थ्यो नि त नानी पहिला।
1: हो नि, पावलले पनि आफ्नो एउटा कमजोरी बारे लेखेका छन्। दोस्रो कोरिन्थी 12:9 परमेश्वरले भन्नुभयो, मेरो अनुग्रह तिम्रो निम्ति पर्याप्त छ, किनकि मेरो शक्ति कमजोरीमा सिद्ध हुन्छ।
0: ओहो नानी, ओहो, मेरो शक्ति कमजोरीमा सिद्ध हुन्छ, कस्तो आशिष्मय वचन
1: हो नि अजी। कहिलेकाहीँ परमेश्वरले हाम्रो जीवनबाट कमजोरी तुरन्त हटाउनुहुन्न, तर त्यही कमजोरीको बीचमा उहाँको अनुग्रह पनि देखाउनुहुन्छ।
0: त्यसो भए जसले अहिले आफूलाई कमजोर ठानिरहेको छ उसले निराश हुनु पर्दैन?
1: कदापि पर्दैन, र कदापि निराश हुने पनि होइन। सायद आज तपाईँको हातमा ठूलो अवसर छैन होला, सायद तपाईँको आवाज कसैले सुन्दैन, सायद तपाईँलाई कसैले मूल्य पनि दिएको छैन, सायद तपाईँ आफूलाई अरूसँग तुलना गर्दै हुनुहुन्छ। तर हामीले सम्झिनु पर्ने कुरा चाहिँ के छ भने नि हजुर, परमेश्वरले तपाईँको मूल्य मानिसको प्रशंसाबाट निर्धारण गर्नुहुन्न।
0: अनि बाटोले यसुले पनि साधारण मानिसहरूलाई नै छान्नु भएको हो,
1: धेरै जस्तो साधारण मानिसहरू नै हो, माछा मार्नेहरू, साधारण परिवारका मानिसहरू, तर उनीहरू यसुसँग हिँडे, सिके, बदलिए र पछि सुसमाचार संसारभरि फैलाउन प्रयोग भए।
0: त्यसो भए परमेश्वरले तिमी पहिले पूर्ण बन भन्नुहुन्न?
1: होइन नि, उहाँ भन्नुहुन्छ मसँग आऊ, म तिमीलाई बनाउँदै लैजान्छु।
0: बाटुले, आज मलाई आफ्नै जीवन सम्झना आए या कहिले काहीँ म पनि भन्छु है मबाट के नै हुन्छ र म बुढी मान्छेले के नै गरेर ल्याउन सक्छ र म के होइन हो त्यस्तो हुन्छ नि मलाई।
1: ओहो हो अजी सायद त्यही वाक्यलाई परमेश्वरले बदल्न चाहनु भएको छ। मबाट के हुन्छ र भन्ने होइन कि परमेश्वर मबाट के गर्न चाहनुहुन्छ भन्ने कुरा चाहिँ हामीले भन्नुपर्छ।
0: ओहो नानी ओहो त्यो त धेरै ठुलो फरक रहेछ है कस्तो म पनि के सोचेर ल्याएको हेर हेर त्यही भएर कतिचोटि म भनेर म आफूले आफूले हेरेर ल्याउँछ निराश हुन्छ। अब मद्वारा परमेश्वरले के गर्न सक्छ भन्ने कुरालाई पो हेर्नु पर्ने रहेछ। ओहो सही भन्यो तिमीले सही भन्यो।
1: अझै हामी मध्ये धेरै मानिसहरू चाहिँ परमेश्वरको बोलावट सुनेर पछि हट्छौँ क्या किन थाहा
0: छ किन नानी किन
1: किनकि कतिचोटि म योग्य छैन मसँग पैसा छैन मसँग शिक्षा नै छैन म राम्रो बोल्न सक्दिनँ म धेरै कमजोर छु भनेर हामी सोच्ने गर्दछौ। तर आज परमेश्वरको वचनले हामीलाई के सम्झाउनुहुन्छ भन्दाखेरि तपाईँ आफै पर्याप्त नहुन सक्नुहुन्छ ठिक छ तर तपाईँको परमेश्वर त पर्याप्त हुनुहुन्छ नि त।
0: ओ नानी हो त्यसो भए परमेश्वरले कमजोर मानिसलाई छान्नु भएको एउटा कारण चाहिँ मानिसले हेर्दा यो काम त यो मानिसले गर्यो भन्ने जस्तो हुन्छ है तर अन्तमा परमेश्वरले गर्नुभयो भन्न सकियोस् भनेर परमेश्वरले चाहिँ आफ्नो महिमा प्रकट गर्नको लागि पनि कमजोर मानिसहरूलाई छानेर ल्याएको हो है अनि त्यो मान्छेहरूलाई पनि परमेश्वरको ठुलो ठुलो काम गर्नको लागि प्रयोग गरेर ल्याउनु भएको रहेछ भन्ने नै बुझेर ल्याए मैले।
1: हो नि हजुर हो ताकि महिमा मानिसले होइन क्या महिमा त परमेश्वरले पाउनु पर्छ नि त अनि हाम्रो परमेश्वर त सबै महिमाको योग्य हुनुहुन्छ।
0: बतुली अब त मैले पनि एउटा कुरा भन्नु पाए
1: भन्नु न अझै भन्नु
0: यदि आज कुनै मानिस यस्तै प्रकारको सोचबाट भएर गइरहेको छ भने उसलाई चाहिँ के भनेर ल्याउने होला त।
1: ए हजुर उसलाई चाहिँ हामीले भन्नुपर्छ कि तिमीलाई आफ्नो कमजोरी थाहा हुनु राम्रो तर आफ्नो कमजोरीलाई आफ्नो पहिचान नबनाउनु तिमी कमजोर हुन सक्छौ तर परमेश्वर बलियो हुनुहुन्छ तिमीलाई बाटो थाहा नहुन सक्छ तर परमेश्वरलाई बाटो थाहा छ तिमी आफैलाई सानो देख्न सक्छौ तर परमेश्वरको नजरमा तिम्रो जीवनको उद्देश्य चाहिँ ठुलो हुन सक्छ हो यो कुरा भनेर हामीले एक्लै अर्कालाई उत्साह दिन सक्छौ क्या हजुर।
0: त्यसो भए आजदेखि मैले के गर्नु पर्यो
1: तीनवटा कुरा सम्झिनु पर्यो हजुर।
0: तीनवटा कुरा के हो नानी
1: पहिलो चाहिँ आफ्नो कमजोरी स्वीकार गर्नुहोस् कमजोरी लुकाएर परमेश्वरसँग चाहिँ नभाग्नुहोस्।
0: हुन्छ नानी हुन्छ अनि अनि अनि दोस्रो कुरा
1: चाहिँ परमेश्वर माथि भरोसा गर्नुहोस् म सक्दिन भन्दा पनि परमेश्वरले म मार्फत गर्न सक्नुहुन्छ भनेर चाहिँ भन्न सुरु गर्नुहोस्।
0: कस्तो राम्रो कुरा अनि अनि अनि तेस्रो कुरा
1: चाहिँ आफूलाई उपलब्ध गराउनुहोस् क्या परमेश्वरले तपाईँलाई बोलाउनु भयो भने म यहाँ छु प्रभु मलाई प्रयोग गर्नुहोस् भनेर भन्नु पर्यो तर भाग्ने होइन उहाँबाट लुक्ने होइन।
0: ओहो बातुली नानी अब मैले बुझेर ल्याए परमेश्वरले कमजोर मानिसलाई छान्नुहुन्छ किनकि उहाँलाई कमजोर मानिस चाहिएको होइन उहाँलाई चाहिँ आफ्नो बलमा होइन तर उहाँको बलमा भरोसा गर्ने मानिस चाहिएको रहेछ भन्ने कुरा मैले बुझेर ल्याए।
1: हो नि हजी त्यही नै हो खास आजको कुराको मुख्य मुटु भन्छ नि भन्नु खोजेको मुख्य पोइन्ट त्यही नै हो।
0: ए नानी ल बुझ्यो मैले बुझ्यो कस्तो अर्थपूर्ण कुरा तिमीले मलाई सिकाएर ल्याएछ नानी।
1: त्यही भएर अझै यदि तपाईँ अहिले आफ्नो जीवनलाई हेरेर होइन म त धेरै कमजोर छु म निराश छु यस्तो छु उस्तो छु भनेर चाहिँ नसोच्नुहोस् निराश नै नहुनुहोस्। मसा पनि कमजोर थिए है अघि हामीले कुरा गर्यौं गिदोन आफूलाई सानो ठान्थे दाउद जवान थिए यसुका चेलाहरू साधारण मानिसहरू थिए पावलले पनि आफ्नो कमजोरी बीच परमेश्वरको अनुग्रह अनुभव गरे तर उनीहरूको कथा एउटै सत्यतर्फ औल्याउँछ कि परमेश्वरले चाहिँ सिद्ध मानिस खोजिरहनु भएको छैन उहाँ उपलब्ध हृदय खोजिरहनु भएको छ। त्यसैले आफ्नो कमजोरीको कारण परमेश्वरको बोलावटबाट चाहिँ हामी भाग्नु हुँदैन किनकि हाम्रो कमजोरी अन्त्य चाहिँ होइन परमेश्वरको हातमा पुगेपछि त्यही कमजोरी सेवाको शुरूआत बन्न सक्छ। त्यही भएर पहिलो कोरिन्थियको 27 जस्तै परमेश्वरले संसारका निर्बल कुराहरूलाई चाहिँ छान्नु भयो भने जस्तै नै हामीले गर्न सक्ने कुरा भनेको परमेश्वरमाथि भरोसा अनि यसरी हामीले प्रार्थना पनि गर्न सक्छौँ कि प्रभु म ठुलो छैन तर तपाईँ ठुलो हुनुहुन्छ म पूर्ण छैन तर म तपाईँको हातमा आफूलाई दिन तयार छु भनेर चाहिँ हामीले प्रार्थना पनि गर्नु एकदमै महत्वपूर्ण छ। लो अझै धेरै कुरा बुझ्यो होइन त आज तपाईँको मनमा कि अझै छ प्रश्नहरू
2: नानी धेरै कुरा बुझेर ल्यायो ल, आजलाई यति नै नानी, आजलाई यति, अर्को चोटि फेरि प्रश्न आयो भने त सोधेर ल्याइहाल्छु नि म, कहाँ चुप्लाएर बस्छु बातिले नानीलाई खोजी खोजी भए पनि सोध्छु म त।
1: हुन्छ हजुर, हुन्छ ल, खुसी लाग्यो। ल ल हेर्नु त चिया पनि चलाइसक्यो, फेरि तपाईँले आउँछ म चिया खुवाइदिनु।
2: पर्दैन नानी पर्दैन, यही खान्छु नि, चिया भन्दा पनि मिठो गफ भएको छ। ल ल ल यही चिया खान्छु बरु, ल केही छैन छोडिदेऊ छोडिदेऊ।
1: अझै पनि हँसाउनुहुन्छ।

आदरणीय श्रोता, आजको नाटकीय प्रस्तुति तपाईँलाई कस्तो लाग्यो? सबैभन्दा महत्वपूर्ण कुरा भनेको चाहिँ हामी कमजोर छौं र हामीले केही गर्न सक्दैनौ भन्ने सोचलाई हटाएर हामी माथि को हुनुहुन्छ, हाम्रो जीवनमा को हुनुहुन्छ भन्ने कुरालाई चाहिँ हाम्रो परमेश्वरमाथि चाहिँ हामीले विश्वास गर्नुपर्दछ भन्ने उत्साह सहित आज कार्यक्रम माटुलीका कुरा मार्फत हामीले नाटकीय प्रस्तुति राख्ने एकदमै जमर्को कसेको छौं। आशा गर्दछौं तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रमको अन्तिमतिर आइसकेको छौं। यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छौं र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै म प्रस्तुता पुनम यो समय बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: म गायक अबराम राई, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति

तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन

प्रिय मित्रहरू, आज संसारमा सबै मानिस स्वतन्त्र हुन चाहन्छन्। स्वतन्त्र पन्छी जस्तो खुला आकाशमा बिना रोकटोक उड्न पाए कति आनन्द हुने थियो भन्ने कल्पनाले मानिसलाई रोमाञ्चित बनाएको छ। एकजना दार्शनिकले भनेका कुरा तपाईँलाई सुनाउन चाहन्छु। तिनले भनेका छन्, मानिस स्वतन्त्र रूपमा जन्मन्छ तर ऊ चारैतिर बन्धनमा पर्छ। मानिस जन्मनलाई स्वतन्त्र भए पनि जिउनका निम्ति बन्धनहरू छन्। यो पृथ्वीमा नियम छ, देश देशको आ आफ्ना नियमहरू छन्, विधि विधानहरू छन्। प्रत्येक नागरिकले ती नियमहरूलाई, ती विधि विधानहरूलाई पालन गर्नुपर्छ। देशको नियम कानून मान्ने वा पालन गर्ने विषयमा पवित्र शास्त्र बाइबलले इसाईहरूलाई कुनै निर्देशन दिएको छ कि छैन? यो प्रश्न धेरैजनाको मनमा हुन सक्छ। एक व्यक्ति इसाई भएपछि उसको आफ्नो देशप्रतिका कर्तव्यहरू हुन्छन् कि हुँदैनन्? येशूमा विश्वास गरेपछि ऊ पृथ्वीको अर्कै देशको नागरिक हुन्छ कि हुँदैन? येशूमा विश्वास गरेपछि एक व्यक्तिको आत्मिक जीवन परिवर्तन हुन्छ श्रोता मित्र, तर उसको नागरिकता बदलिँदैन, उसको देश पनि बदलिँदैन। प्रिय मित्रहरू, पवित्र बाइबलले इसाईहरूलाई देशको नियम कानूनहरू पालनमा इमानदार हुनुपर्छ भनेर आज्ञा दिएको छ। सत्य र जीवित परमेश्वरलाई चिनेका कारण इसाईहरू आफ्नो देशप्रतिको कर्तव्यमा अरूहरू भन्दा जोशिला र इमानदारी हुनुपर्छ भन्ने परमेश्वरको इच्छा रहेको छ। बाइबलले यसरी भन्दछ, हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूको अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन् ती परमेश्वरबाटै नियुक्त भएका हुन्। यसकारण प्रशासकहरूको विरुद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ र जस जसले विरोध गर्छन् तिनीहरूले दण्डको आज्ञा पाउनेछन्। किनभने सुकर्मका निम्ति होइन तर कुकर्मका निम्ति शासकहरूको डर मानिन्छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्यसो भए असल काम गर र तिमीलाई तिनीबाट प्रशंसा मिल्नेछ, किनकि तिम्रो भलाइका निम्ति तिनी परमेश्वरका सेवक हुन्। रोमी 13 अध्यायको 1-4 पदसम्म मैले तपाईँलाई पढेर सुनाए श्रोता मित्र। वास्तवमा हरेक नागरिकको आफ्नो एउटा ठूलो जिम्मेवारी रहेको हुन्छ, कर्तव्य रहेको हुन्छ र त्यो कर्तव्य उसले पालन गर्नुपर्छ। इसाई हुँदैमा ऊ देशको कर्तव्यबाट कहिले पनि अलग हुँदैन, उसको नागरिकता पनि बदलिएको हुँदैन। त्यसकारण इसाई भएको नाताले उसले अघिको समयभन्दा अबको समय अझै वफादारी भएर, इमानदारी भएर देशप्रति आफ्नो समर्पणता देखाउनु पर्दछ। बाइबलको शिक्षा यो छ कि सबै अधिकारीहरू परमेश्वरको इच्छाद्वारा नियुक्त भएका हुन्छन्। अधिकारी चाहे सानो होस् वा ठूलो, उनले परमेश्वरबाट त्यो अधिकार पाएका हुन्छन्। त्यसकारण अधिकारीको आज्ञा नमान्नु परमेश्वरकै आज्ञा नमान्नु हो। इसाईहरू जसरी राजी खुसीले परमेश्वरको अधीनमा बस्छन्, त्यसरी नै देशका प्रशासकहरूको अधीनमा पनि बस्नुपर्छ। तर पनि परमेश्वरको वचन भंग हुने नीति नियमहरू भने मान्नु हुँदैन, किनकि सर्वोच्च शासक परमेश्वर नै हुनुहुन्छ। शासकहरूलाई परमेश्वरले नागरिकहरूको सेवा गर्न खटाउनु भएको हो। प्रजाको भलाइका निम्ति उनीहरूले काम गर्दछन् ताकि देशमा शान्ति र सुव्यवस्था हुन सकोस्। असल काम गर्ने मानिसहरू प्रशासकहरूदेखि डराउनु पर्दैन, तर खराब काम गर्ने मानिसहरू भने उनीहरूदेखि डराउनु पर्छ, किनकि दुष्टहरूलाई दण्ड दिन उनीहरू परमेश्वरद्वारा नियुक्ति भएका हुन्। येशु ख्रिष्टका विश्वासीहरूले दुष्ट र भ्रष्ट काम गर्ने कुरा आउँदैन, किनकि उनीहरूले त्यही कुराबाट छुटकारा पाएर विश्वासी बनेका हुन्छन्। विश्वासीहरू दुष्टता र खराबीलाई त्यागेका मानिसहरू हुन् श्रोता मित्र। यदि तिनीहरू फेरि त्यही कुरामा फर्केर जान्छन् भने त त्यो दुःखको कुरा हुन्छ। कुनै व्यक्ति विश्वासी भएर पनि अनाज्ञाकारी हुन्छ, उसले आज्ञा मान्दैन, दुष्ट र भ्रष्ट छ भने
ऊ साँचो विश्वासी होइन, उसलाई साँचो इसाई अर्थात क्रिस्चियन पनि भन्न सकिँदैन, तर ऊ एक ख्रिस्टको नाममा कलंक मात्र हो। विश्वासीहरूले देशको सेवा गर्नुपर्छ, देशका निम्ति परमेश्वरसँग प्रार्थना गर्नुपर्छ, आफ्नो देशलाई प्रेम गर्नुपर्छ। बाइबलले यही शिक्षा दिएको छ तपाईँ सम्पूर्ण इसाई मित्रहरूलाई। परमेश्वरका दास पौलले तिनका मित्र तितसलाई लेखेका पत्रमा यसरी भनेका छन्, शासकहरू र अधिकारीहरूका वशमा रहनु र उनीहरूका आज्ञाकारी हुनु र कुनै पनि इमानदार काममा तत्पर हुनु भनी तिनीहरूलाई याद दिलाइदेऊ। तिनीहरूले कसैको बदनामी नगरून्, झै झगडाबाट अलग बसुन्, नम्र होऊन् र सबै मानिससँग भद्रताको व्यवहार गरून्। तितस तीन अध्यायको एक र दुई पदमा यसरी भनिएको छ, पौलले कसलाई यी कुराहरू सम्झना दिलाउनु भनेका छन् त? तिनले विश्वासीहरूलाई यो कुराको सम्झना गराइदिनु भनेका छन्। येशु ख्रिस्टका विश्वासीहरू चाहे जुनै देशका नागरिक भए पनि उनीहरूले आफ्ना शासक र अधिकारीहरूलाई आदर गर्नुपर्छ, उनीहरूको आज्ञा मान्नुपर्छ। किनकि फेरि पनि म जोड दिएर भन्छु कि येशु ख्रिस्टमा विश्वास गरेपछि एक व्यक्तिको सांसारिक नागरिकता बदलिँदैन, उसको छुट्टै नागरिकता हुँदैन, उसको हृदय विचारहरू र आत्मिकी अवस्था मात्र बदलिएको हुन्छ। प्रभु येशु यो संसारमा आफ्नो राज्य खडा गर्न आउनु भएको होइन श्रोता मित्र, पृथ्वी लगायत सम्पूर्ण ब्रह्माण्ड उहाँको हो भनेपछि उहाँलाई संसारको कुनै देश किन चाहिन्छ र इसाई नागरिक राज्यको व्यवस्था शासकहरू र तिनका अधिकार दुवै प्रति आज्ञाकारी हुनुपर्छ। यो बाइबलले तिनीहरूलाई दिएको आज्ञा हो। यो आज्ञा बाइबलले हरेक क्रिस्चियन विश्वासीहरूलाई दिएको कुरा हो। इसाई नागरिक स्थानीय समुदाय सरकार र राज्यको व्यवस्थाको अधीनमा बस्नुपर्छ, यही कुरा परमेश्वरले तिनीहरूबाट इच्छा गर्नु भएको छ। किनकि व्यवस्था पालन बिना सम्पूर्ण देश र समाज भद्रगोल हुन्छ, व्यवस्थाहीनताले समाज अनुशासनहीन हुन्छ, कहीँ कतै सुरक्षा हुँदैन, मानिसहरू भयभीत भएर जिउनु पर्ने हुन्छ, दुर्व्यवहार र झगडा फैलिएर जान्छ, यस्ता धेरैवटा कुराहरू देशमा हुन थाल्छन्। बिना व्यवस्था र व्यवस्थाको पालन बिना कुनै देश र समाजमा सुरक्षा हुँदैन श्रोता मित्र। परमेश्वरले इसाईहरूलाई उहाँको शान्तिका दूतहरू हुनका निम्ति चुन्नु भएको हो। यसकारण अरूले चाहे जेसुकै गरे पनि येशु ख्रिस्टमा विश्वास गर्ने विश्वासीहरूले आफ्नो देशलाई प्रेम गर्दै एक साँचो नागरिकको भूमिका निर्वाह गर्नुपर्छ। खुसीको कुरा छ कि हामी आफ्नो देशलाई प्रेम गर्छौ, हाम्रो देशका प्रशासक अधिकारीहरू सम्पूर्ण देशवासीका निम्ति दिनहुँ परमेश्वरसँग प्रार्थना गर्छौ। प्रभु येशूले एक अवसरमा यसरी भन्नुभयो, जे कैसरका हुन् कैसरलाई देऊ र जे परमेश्वरका हुन् परमेश्वरलाई देऊ, लुका 20 अध्यायको 24 पदमा। कैसर एक प्रशासक हुन्, हामीले प्रशासकलाई दिनुपर्ने कुरा प्रशासकलाई र परमेश्वरलाई दिनुपर्ने कुरा परमेश्वरलाई दिनुपर्छ। हामी देशको इमानदार नागरिक भएर जिउनु पर्छ, परमेश्वरको इच्छा यही छ श्रोता मित्र। तर आज धेरै ठाउँमा धेरै मानिसहरूले परमेश्वरको इच्छालाई नबुझिकन नियम कानूनलाई वास्ता नगरिकन आफू खुसी जिएको कारण ठूला ठूला ओहदाका मानिसहरूदेखि लिएर सानो सानो ओधामा काम गर्ने मानिसहरू पनि भ्रष्ट भइरहेका छन्। तर बाइबलले भन्छ कि हामी हरेक इसाईहरू एक इमानदार नागरिक भएर देशमा उन्नति ल्याउनको लागि परमेश्वरको शान्तिको प्रतिनिधित्व गर्नको लागि तत्पर हुनुपर्छ र यही कार्यमा परमेश्वरले तपाईँलाई आशिष दिनुहुनेछ र परमेश्वरको व्यवस्था पालन गर्दै हरेक अधिकारी र प्रशासकहरूको अधीनमा बसेर देशको निम्ति केही गर्नुपर्छ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू तत्पर हुनुपर्छ र यही कार्यमा परमेश्वरले तपाईँलाई आशिष दिनुहुनेछ र परमेश्वरको व्यवस्था पालन गर्दै हरेक अधिकारी र प्रशासकहरूको अधीनमा बसेर देशको निम्ति

0: हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
1: बालकहरूलाई मकाउन देऊ, उनीहरूलाई नरोग, किनभने स्वर्गको राज्य यस्तैहरूको। मेरो नाम इमानुएल प्रधान। अहिले तपाईँहरू

नमस्ते नमस्ते दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा म हार्दिक स्वागत गर्दछु। तपाईँले दिनुहुने यो 15 मिनटको समयले तपाईँको जीवनलाई आशिषको एउटा नयाँ गोरेटोमा डुराउनेछ, म निश्चित छु। मुखबाट निस्कने शब्दहरूले तपाईँको परिचय दिन्छ, तपाईँको व्यवहार र उद्देश्य कस्तो छ भन्ने संकेत दिन्छ। त्योभन्दा बढी तपाईँको मुखको बोलीले कसैको जीवन नाश पार्न सक्छ। आज हामी यस विषयमा कुराकानी गर्नेछौ। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, दुई दशक भन्दा पनि बढी समयदेखि दैनिक रूपले यो आत्मिक यात्रा रेडियो कार्यक्रम प्रसारणमा छ। तपाई लामो समयदेखि सायद यो कार्यक्रम सुनिरहनु भएको छ। म धन्यवाद दिन चाहन्छु तपाईँको प्रार्थनाको निम्ति, तपाईँले लेख्नुभएका पत्रहरूको निम्ति, तपाईँको सम्पर्कको निम्ति, तपाईँले दिनुभएको अनुदानको निम्ति। यी सबै कुराहरूले हामीलाई यो कार्यक्रमलाई निरन्तरता दिनको निम्ति ठूलो हौसला मिलेको छ, सहायता मिलेको छ। तपाईँप्रति म कृतज्ञ छु। परमेश्वरले तपाईँलाई धेरै धेरै आशीर्वाद दिउन्। मेरो अनुरोध छ यस कार्यक्रमको बारेमा कृपया आफ्ना मित्रहरूलाई जानकारी गराइदिनु हुन म तपाईँसित फेरि पनि अनुरोध गर्दछु। आउनु सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

शब्दहरूद्वारा नै हामीले एक अर्कासँग संचार सम्पर्क गर्दछौ, आफ्नो विचारहरू व्यक्त गर्दछौ अनि अरूको विचारहरू हामी बुझ्दछौ। यदि भाषा शब्दहरू हुँदैन थिए भने मानिसको जीवन कस्तो अचम्मको हुन्थ्यो होला, होइन त? हामी त्यसको कल्पना पनि गर्न सक्दैनौ। पशुहरूका निम्ति शब्दहरू छैनन् तर आवाज छ। तपाईँले कुकुर, बिरालो, गाई, बाख्रा, कुखुरा, चरा आदिलाई ध्यान लगाएर हेर्नुभयो भने तिनीहरूले विभिन्न अवस्थामा विभिन्न आवाजहरू निकालेर उनीहरूले आफ्नो संचार गरिरहेका हुन्छन्। त्यही नै तिनीहरूको संचारको माध्यम हो। तर मानिससँग त्यस्तो छैन, मानिससँग भाषा छ। भनिन्छ अहिले संसारमा 6500 भाषाहरू छन्, तापनि ती मध्ये 2000 भाषा बोल्नेहरू 1000 भन्दा कम छन्। संसारमा सबैभन्दा बढी बोलिने भाषा म्यान्ड्रिन चिनिया भाषा हो। यो भाषा बोल्ने मानिसहरूको संख्या 1,21,30,00,000 छन्। नेपाल देशमा मातृभाषाको रूपमा बोलिने भाषाहरू 123 छन्। नेपालीको सरकारी भाषा भने नेपाली हो, जुन भाषामा अहिले म तपाईँसित बोलिरहेको छु, होइन त? मानिसको भाषा र बोलीको कस्तो ठूलो महत्व छ। हामीले आफ्नो बोलीले अरूलाई उत्साह दिन सक्छौ, होइन त? अरूलाई चोट पुर्याउन पनि सक्छौ। मानिसले आफूभित्र जस्तो महसुस गरिरहेको हुन्छ, जे विचार गरिरहेको हुन्छ, त्यही नै त्यो बोल्छ। खुशी हुने मानिसले खुशीका र उत्साहका शब्दहरू निकाल्दछ। दुखी र शोकमा परेको मानिसले त्यस्तै शब्दहरू निकाल्दछ। कतिपल्ट यस्तो समय पनि हुन्छ जुन बेला हामी कुनै शब्द प्रयोग गर्दैनौ र आफ्नो मौनता वा शरीरको भावले धेरै कुरा व्यक्त गर्न सक्दछौ। कहिलेकाहीँ भावनाहरू अति गहिरो हुँदा ती वर्णन गर्न कुनै शब्द हुँदैन, अनि कतिपल्ट अति चर्को स्वरमा भनिएका शब्दहरू भन्दा मौनता चर्को स्वरमा बोल्दछ। हाम्रा शब्दहरू आनन्ददायक हुन सक्छन्। शब्दले उत्साह, सुरक्षाको भावना, जुनै अवस्थामा पनि अघि बढ्नको निम्ति चाहिने प्रोत्साहन, कसैको आत्मसम्मान निर्माण गर्न सहयोग प्रदान गर्दछन्। तर शब्दहरू भयानक विनाशकारी पनि बन्न सक्छन्, यहाँसम्म कि कसैलाई हताश बनाएर उनीहरूको अमूल्य जीवन नै समाप्त गर्ने स्थितिमा पनि पुर्याउन सक्छ शब्दहरूले। परमेश्वरले हाम्रो बोली वचनको बारेमा के भन्नुहुन्छ हेर्नुहोस् त? किनकि हामी सबै धेरै भूल गर्दछौ। जुन मानिसले आफूले बोल्ने कुरामा भूल गर्दैन, त्यसले आफ्नो सारा शरीरमा पनि लगाम लगाउन सक्छ र त्यो सिद्ध मानिस हुन्छ। यदि घोडाहरूलाई बसमा राख्नलाई तिनीहरूका मुखमा लगाम लगायौं भने तिनीहरूका सारा शरीरलाई जता मन पर्यो त्यतै लान सक्छौ। हेर त, जहाजहरू जो तेज हावाले चल्दछन् ती ठूल्ठूला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्नो इच्छा अनुसार जता मन पर्यो त्यतै लान्छ। त्यस्तै जिब्रो पनि एउटा सानो अङ्ग भएर ठूल्ठूला कुराको अभिमान गर्दछ। हेर, एउटा सानो आगोको झिल्काले ठूलो वन पनि स्वाह पार्दछ। जिब्रो पनि एउटा आगो नै हो। यो शरीरको अङ्गहरू मध्ये अधर्मको एउटा दुनिया नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनका सारा क्रममा नै आगो सल्काइदिन्छ र नरकको आगोमा त्यो जल्छ। हरेक किसिमका पशु पंक्षी, घसरने जन्तु र समुद्रका जीव जन्तुहरूलाई तह लाउन सकिन्छ र मानिस जातिबाट नै तह लगाइएको छ, तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्दैन। घातक विषले भरिएको यो चञ्चल दुष्ट हो। यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौ र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई हामी सराप्दछौ। एउटै मुखबाट आशीर्वाद र सराप निस्कन्छन्। मेरा भाइ हो, यस्तो नहुनु पर्ने हो कि पानीको मूलको एउटै धाराबाट मिठो र तितो पानी निस्कन्छ र? मेरा भाइ हो, कि अंजीरको बोटमा जैतुन अथवा दागको बोटमा अंजीर फल्न सक्छ र? तितो पानीको मूलबाट मिठो पानी निस्कन सक्दैन। भर्खरै मैले पाठ गरेको यो खण्ड पवित्र बाइबलको याकुबको 3:2-12 खण्ड। बाइबलमा हितोपदेशकको पुस्तकले यस विषयमा धेरै कुरा भन्दछ। हितोपदेशको पुस्तकमा मात्र मुख, जिब्रो, ओठ, बोली वचन, कुराहरू, काने खुसी, निन्दा चर्चा आदि जस्ता शब्दहरू 150 जति प्रयोग भएका छन्। हाम्रो जिब्रोको प्रयोग
हामीले बोल्ने कुराहरू भन्ने तरिका र कुन बेला ती भन्छौ यो जीवनको एउटा महत्वपूर्ण विषय हो। भनिएको छ जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, हितोपदेश 18:21। जहाँ हामी छवटा कुरा छन् जसलाई परमप्रभुले घृणा गर्नुहुन्छ, सातवटा कुरा उहाँको नजरमा घृणित छन्, हितोपदेश 6:16 भन्ने वचन पढ्छौ, त्यसले पनि यो कुरा गम्भीर छ भनी देखाउँछ। ती छवटा कुरा मध्ये आधाले हामीले आफ्नो बोली वचनद्वारा गर्ने कार्यलाई बुझाउँछ। झुट बोल्ने जिब्रो, असत्य बोल्ने झुटो साक्षी र दाजुभाइहरूको माझमा झगडा उठाउने मानिस। ओहो, हामीले बोल्ने शब्दहरू कति धेरै शक्तिशाली हुँदो रहेछन्, होइन त? राष्ट्रसंघको सभामा एउटा देशको तर्फबाट बोल्ने एक राजदूतले वा प्रतिनिधिले वा एक शिक्षकले वा अदालतमा एक अधिवक्ताले वा न्यायाधीशले वा प्रचार गरिने एउटा पादरीले प्रयोग गर्ने शब्दहरूको बारेमा विचार गर्नुहोस्। परमेश्वरका पुजारी जकरियाको साँचो कथा लुका रचित सुसमाचारको अध्याय 1 उल्लेख गरिएको छ। स्वर्गदूतले तिनलाई परमेश्वरले तिनको प्रार्थनाको उत्तर दिनुहुनेछ र तिनको एउटा छोरो जन्मिनेछ भनेको कुरामा विश्वास नगर्दा तिनलाई दण्ड दिइयो र तिनको छोरो यहुन्ना नजन्मेसम्म तिनी गुङ्गो भए। प्रत्येक दिन हामी 50 पन्नाको पुस्तक भरिने जति शब्दहरू बोल्दछौ। एक वर्षमा प्रत्येकमा 400 पृष्ठ भएको 132 पुस्तक भर्छौ। जीवनको अन्तिम समयमा पुग्दा तपाईँले 3000 पुस्तकहरू र 1,50,000 शब्दहरू उत्पन्न गर्नुभएको हुन्छ। यस विषयमा विचार गर्नुहोस्। सायद यो संख्या अझै धेरै धेरै पनि होला धेरै बोल्ने मानिसहरूको निम्ति। अनुसन्धानले देखाएको छ यस कुरामा पुरूषहरू र महिलाहरू भिन्न भिन्नै छन्। महिलाहरूमा पुरूषहरूमा भन्दा बढी भाषिक क्षमता हुन्छ। महिलाहरू पुरूषहरू भन्दा बढ्ता बोल्छन्। महिलाहरूले उनीहरूका भावना र विचारहरूलाई बढाई चढाई गर्दै पूर्ण रूपमा व्यक्त गर्ने अभिव्यक्तिको वरदान उनीहरूले पाएका हुन्छन्। परमेश्वरले महिलाहरूलाई बोल्नको निम्ति एक दिनमा 50,000 शब्दहरू दिनुभयो अनि पुरूषलाई 25,000 शब्दहरू दिनुभयो। ल, यी संख्याहरूमा तपाईँहरूमा अल्झन पर्दैन, तर यदि बुझ्न पर्ने कुरा चाहिँ के हो भने तपाईँ र म प्रत्येक दिन हामी बोल्दछौ र हामीले बोल्ने कुराहरूमा सोच पुर्याएर हामीले बोल्यौं भने धेरैलाई आशिष पुग्छ। हामीले बोल्ने र सुन्ने शब्दहरू हामीभित्र पस्न सक्छन् र त्यसले हाम्रो सम्पूर्ण प्राण अस्तित्वलाई नै प्रभाव पार्न सक्छ। हामीलाई मात्र होइन तर सुन्ने व्यक्तिलाई पनि। आउनुहोस्, हाम्रो जीवनमा हामी प्रण गरौं, सोचौं, मनन गरौं, हामी कस्तो कुरा बोल्छौं, के हामीमा सुधार चाहिएको छ, हाम्रा बोल्ने कुराहरूमा हामीले आफैलाई सम्हालौं। जुन मान्छेको जीवन गनाएको छ त्यसबाट निस्कने बोली वचन पनि गनाएको हुन्छ। अरे, म विश्वास गर्छु तपाईँ धेरै मिठो बसाउनुहुन्छ। तपाईँ र मेरो मुखबाट असल कुराहरू, परमेश्वरका कृपा र अनुग्रहका कुराहरू निस्कन सकुन् र धेरैलाई आशिष पुर्याउन सकुन्। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

यस्तो कुराकानी गर्दा गर्दै समयले हामीलाई विदाई दिइसक्यो। बोली वचन व्यवहार महत्वपूर्ण कुरा हो हाम्रो जीवनको निम्ति। हामीले निरन्तर यसमा सुधार गर्नुपर्छ। मैले तपाईँले आउनुहोस् हाम्रो जीवनमा एउटा प्रण गरौं, एउटा निर्णय लिऊ, राम्रो कुरा बोल्ने, असल कुरा बोल्ने, अरूलाई उत्साह दिने एउटा प्रण हामी भित्र। तपाईँको विचारलाई परमेश्वरले धेरै असल भन्नुहुन्छ र आशीर्वाद दिनुहुन्छ। तपाईँले मसित कुनै पनि संचारका माध्यमहरूबाट सम्पर्क गर्न सक्नुहुनेछ, पत्र लेख्न सक्नुहुनेछ, सन्देश पठाउन सक्नुहुनेछ र हामी मिलेर कुराकानी पनि गर्न सक्छौ। परमेश्वरले तपाईँलाई

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरले निर्दोषहरूलाई बोलाउनुहुन्छ। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 66 यहाँहरूलाई स्वागत छ। संसारमा सबैभन्दा महत्वपूर्ण कामहरूको लागि छानिएका प्राय सबैभन्दा लोकप्रिय, सबैभन्दा प्रतिभाशाली, सबैभन्दा उत्कृष्ट सिप भएका, प्राय धनी, प्राय उत्कृष्ट उपस्थिति भएका हुन्छन्। तर परमेश्वरले सामान्यतया यसको विपरीत गर्नुहुन्छ। जब उहाँले मानिसहरूलाई उहाँको सेवा गर्न बोलाउनुहुन्छ, उहाँले सामान्यतया यी व्यक्तिहरूलाई छान्नुहुन्छ जसमा माथिका कुनै पनि गुणहरू छैनन्। उहाँले नम्र मूल र सीमित क्षमता भएकाहरूलाई छान्नुहुन्छ। तिनीहरूमा सामान्यतया ती गुणहरूको अभाव हुन्छन् जुन हामी सामान्यतया विश्वास गर्छौ कि त्यो ठूलो सफलताका लागि निहित भएकाहरूमा उपस्थित हुनुपर्छ। मत्तीको पुस्तक 23:11-12 पद, तिमीहरू मध्ये जो सबैभन्दा उच्च छ त्यो तिमीहरूको सेवक हुनेछ, जसले आफूलाई उच्च पार्छ त्यो होच्याइनेछ र जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ। प्रिय श्रोता, परमेश्वरले छान्नुभएका आत्मिक अगुवाहरू ती हुन् जो आफूलाई नम्र बनाउँछन् र अरूको सेवा गर्न इच्छुक हुन्छन्। परमेश्वरले त्यस्ता अगुवाहरू खोज्नु हुँदैन जो घमण्डी र अहंकारी छन् र जो प्रसिद्धि प्राप्त गर्न र अनुयायीहरूलाई आकर्षित गर्न उच्च पदको चाहना गर्छन्। बरु ती अगुवाहरू खोज्नुहुन्छ जो आफूलाई नम्र बनाउन र पूर्ण हृदयले आवश्यकतामा परेकाहरूको सेवा र मदत गर्न इच्छुक हुनुहुन्छ। पहिलो कुरन्थीको पुस्तक 1:16 पद, किनकि भाइ हो जब तिमीहरू बोलाइएका थियौ तिमीहरू कस्ता थियौ सो विचार गर। संसारिक स्तर अनुसार तिमीहरू मध्ये धेरैजना बुद्धिमान, धेरैजना शक्तिशाली र धेरैजना खानदानी थिएनौ। परमेश्वरले संसारमा बुद्धिमान मानिसहरूलाई सेवा गर्न विरलै बोलाउनु भएको कारण यो हो कि तिनीहरू परमेश्वरको क्षमता र शक्ति भन्दा आफ्नो क्षमता र शक्तिमा आफ्नो विश्वास र भरोसा राख्छन्। पहिलो कुरन्थीको पुस्तक 1:27-29 पद, तर बुद्धिमानलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो र शक्तिशालीहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारमा निर्बल कुराहरूलाई छान्नुभयो। परमेश्वरले संसारका चीज र तुच्छ ठहरिएका कुराहरूलाई चुन्नुभयो, यससम्म कि नगण्य कुरालाई पनि चुन्नुभयो, यस हेतुले कि जुन कुरा छन् ती बेटे ठहरिन्। यसैले कुनै प्राणीले परमेश्वरको सामु अहंकार नगरोस्। परमेश्वर हामीले आफ्नो बारेमा घमण्ड गरेको चाहनुहुन्न। उहाँ चाहनुहुन्छ कि हामीले उहाँको बारेमा घमण्ड गरौं। त्यसो गर्नाले हामीले आफ्नै बुद्धि प्रयोग गर्न प्रयास गर्नुको सट्टा उहाँको बुद्धि प्रयोग गर्नुपर्छ र आफ्नै भन्दा उहाँको शक्ति प्रयोग गर्नुपर्छ। यर्मियाको पुस्तक 9:23 पद, परमप्रभु यीशु भन्नुहुन्छ, बुद्धिमान मानिसले आफ्नो बुद्धिमा घमण्ड नगरोस् अथवा बलियो मानिसले आफ्नो बलमा घमण्ड नगरोस् अथवा धनी मानिसले आफ्नो धनमा घमण्ड नगरोस्। हामीले किन आफ्नै महानताको घमण्ड गर्नु हुँदैन? किनभने हाम्रो प्रतिभा र क्षमताहरू परमेश्वरको शक्ति र बुद्धिको तुलनामा केही होइनन्। किनभने हाम्रो प्रतिभा र क्षमताहरू परमेश्वरको शक्ति र बुद्धिको तुलनामा केही पनि होइनन्। यर्मियाको पुस्तक 9:24 पद, तर जसले घमण्ड गर्छ त्यसले यस कुरामा घमण्ड गरोस्, म परमप्रभुलाई जान्दछु र चिन्दछु र उहाँ त्यही परमप्रभु हुनुहुन्छ जसले पृथ्वीमा दया, न्याय र धार्मिकताको व्यवहार गर्नुहुन्छ, किनभने यिनैमा म प्रसन्न हुन्छु परमप्रभु भन्नुहुन्छ। प्रिय श्रोता, के तपाईँ परमेश्वरको सेवाको लागि बोलावटको मापदण्ड पूरा गर्नुहुन्छ? संसारलाई तपाईँको क्षमता परिभाषित गर्न नदिनुहोस्। तपाईँको वास्तविक क्षमता ख्रीष्ट येशू मार्फत तपाईँले प्राप्त गर्नुभएको शक्तिमा, परमेश्वरको बुद्धिको प्रयोगमा र येशू ख्रीष्टको पुनरुत्थान मार्फत परमेश्वरले तपाईँलाई दिनुभएको शक्तिको प्रयोगमा निहित छ। परमेश्वरको अनुग्रह नै हामीलाई महान र अद्भुत कामहरू गर्न, उहाँको महिमा गर्न र पृथ्वीमा उहाँको उद्देश्य पूरा गर्न आवश्यक पर्ने सबै कुरा हो। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आजी नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। थाकुगु दैगु छिगु निति बाला जयमसी जोजोलपाजी अमृता महर्जनी स्पार्क माई फेथ यु जीवन या छे श्रृंखला भाग 35 के छि सकसित न लसकु छ। थौ जि छि त ध्यामास्ति वगु कि थाकुगु दैगु छिगु निति बाला छबु बनाइदु दुख मधुसा सुख दैमुखो जिगु जीवने जित चुनौती बित कष्टमा गुके जित छ थम हे लेटा लागे मफुगु परिस्थिति पाखे मुक्त याय त परमेश्वर या त विश्वास यायगु सेके फै यो मेपी परमेश्वर गुम्ले न मनु त इमगु दक्को समस्या समाधान याय त इमगु क्षमता व शक्ति पहर परे जुइगु कथ देखा त गुमरो जीवने सफल जुई त जित वोली से स्वापु तेमा धका नापा निसे हे परमेश्वर शिव अले वे क्या येशु ख्रिस्ट या त जीवु स्थायी समाधान रूपे छोया हल मुक्ति अनि ती जक मुखु तर गुहाली मा ब्ले जीवु जीवन भर सते फेम मनुया रूपे फिलिपी पेङ्गु अध्याय झिन्सोङ्गु पदके धा टगुदु जित शक्ति भीम म ख्रिस्ट पाखे जी यागु याएफु थुगु पद मुक्तिया ख लाना चोङ्गु मुखु तर थुकी मुक्ति लिपाया ख्रिस्टेन या न्यासी हुने गु या त संकेत याना चोङ्गु दु जी माना चुना अले जित येशु या आवश्यकता निने तस्क महत्वपूर्ण जु जीवने वैगु यको समस्या या त पार याए त झिस वैक या बुद्धि व शक्ति भर परे जुमा यो पिनियन मिपि गुब्ले गुब्ले झिस व ख लोमुका थगु शक्ति छेले परिस्थिति या सञ्चालन यायगु कुत यायगु अले उब्ले हे झिस निराश जुइगु व पराजित जुइगु महसुस यागु याई थाकु पह त्यस झिगु जीवन निनि धाथे येशु ख्रिस्ट या शक्तिमाको वास्तविकता या त लुमङ्गाबि निगु कुरन्थे कि निगु अध्याय गुगु पत्के धातगुदो परमप्रभु जित थथेली सम्बिया दिल जी छन् त दया माया याना चुनुगु दु हे दुनी छ बमलासा जिगु शक्ति छन् त भल्लाकाबि थुक थ जी बमलासा तस्क लेता छादासा जी बाइबले ख्रिस्टिया शक्ति जित भल्लाकी जीवन ने जिस फेमागु परीक्षण जिगु निति बाला छादासा थुकी जित थ थम सामना याए फैमखुगु धका थुके त गुहालिए झिस परमेश्वर या त झिगु शक्ति ओ झिगु पर्याप्तता रूप स्वेबले झिगु थगु क्षमता गुब्ले न भर परे जुई मुझ्यु रोमी न्यागु अध्याय सोगु न निसे न्यागु पत्के हाटगु दु ठुली जक मखु दुख कष्ट जुया चुनिबले न झिमे छादासा दुख कष्ट धैर्य व सहयागु शक्ति देकाबि थथे दुख सहया फत धासा जिगु मन न बललाई थथे जिस परमेश्वरके आशा तया सुन धासा जिस निराश याई मुखु छा धासा परमेश्वर जित पवित्र आत्मा बियादिगुदु पवित्र आत्मा जिगु नुगले परमेश्वर यागु माया तया दिगुदु यो बिन्यन मेपि गुब्ले गुब्ले जिस जिगु समस्या या त पार याए फै थुके जित अझ बल्ला कि झिगु विश्वासे झिमे बल्लाई अले थो संसारे झिगु अन्तिम छे मखुदका थुइकुगुनी झि अझ बल्ला परमेश्वर झिगु नीति थगु संसारे झि त कोतेला तगु पखा स्वया पिने झिगु लागि भविष्य तयारियाना बिजाङ्गुदो छगु भविष्य अन यीशु ख्रिस्ट नोगु स्वर्ग व पृथ्वी जुजु पिने जुजु व प्रभु या त प्रभु चुया राज्य फिलिपी निगु अध्यायु झिन्छु पदके धाया तगुदो परमेश्वर झिनाप ज्या या नदी बाँगु इच्छा ज्या या नदी म परमेश्वर हे ख थौ नुगु सोच व कठिनाई सामनाया ठुकिया त खुल्ला ला तया लसुगु सया नदी छि फयाचुङ्गु चुनौती त पार याए त परमेश्वर या त भलसा या नदी तसल स्वीकार या नदी कि छिके छुन वो हरेक परिस्थिति या त पार यागु शक्ति दु छादासा ख्रिस छिके दुनी चुना चुङ्गु दु यिपि थुके छिगु समस्या मुक्त याए त परमेश्वर या शक्ति लुखा च्याका बि अले थुके छिगु नुगले वैकया मागु बारे गहिरो वास्तविकता देखि थुके छिगु यशु लिसेया व्यक्तिगत सापु सुरक्षित याए त ग्वाहारियाए अले भविष्य त धङ्गु चुनौती या सामना या त छित तयारियाए थुकिङ छित त धङ्गु साक्षी बि अले छि नापा फेमागु हे कठिनाई या दथुई चुनाचोपी मेपिन तन प्रोत्साहन बि भई थौयागु वचन निना दिगुने छिसक छित न परमेश्वर सवाबीमा जय मसीह मेपी छिमसा नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिकी लपु केना दिम सोमन भिक्टर चोयादीको हसना जिगु हे नेपाल भाषा रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुबा परमेश्वर छित सवाबीमा जय मसीह।

0: मसी म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: यर्मियाको सल्लाह। नमस्ते तथा जय मसीह। म जोनी एरिक्सन टाडा स्मृति वा सम्झनाहरूको बारेमा एउटा सानो पाठ लिएर आएकी छु। जोनी र साथीहरू कार्यक्रममा तपाईँलाई स्वागत छ, जहाँ तपाईँले मबाट धेरै पटक सुन्नु भएको छ कि कसरी परमेश्वरले धेरै वर्ष पहिले मेरो पौडी खेल्ने दुर्घटनाको प्रयोग गर्नुभयो, कसरी उहाँले मेरो पक्षघातलाई मलाई परिवर्तन गर्न प्रयोग गर्नुभयो, उहाँको अनुग्रह वास्तवमा कति थाम्न सक्ने खालको छ भनेर मलाई देखाउन उहाँले मेरो दुर्घटनाको प्रयोग गर्नुभयो, उहाँले मलाई अझ बढी येशू जस्तै बनाउन मेरो दुर्घटनाको प्रयोग गर्नुभयो, र अन्तत उहाँले मेरो भाँचिएको गर्दनलाई एउटा असाधारण सेवकाई शुरू गर्न समेत प्रयोग गर्नुभयो, जसले अहिले विश्वभरका अपाङ्गता भएका व्यक्तिहरूमा येशूको प्रेम फुलाइरहेको छ। परमेश्वरले मेरो दुर्घटनाको माध्यमबाट गर्नुभएका धेरै अद्भुत कुराहरू छन्, र त्यसैले त्यो त्रासदीपूर्ण दिनको सम्झना अब त्रासदीपूर्ण छैन। एउटा समय थियो जब मैले मेरो गर्दन भाँचिएको त्यो दुर्भाग्यपूर्ण दिनका सम्झनाहरूले केवल पीड़ा, पश्चाताप र शोक बाहेक अरू केही ल्याउँदैनथ्यो। अस्पतालमा बिताएका ती शुरूका दिनहरूको बारेमा मानिसहरूसँग कुरा गर्न मलाई घृणा लाग्थ्यो। ती सम्झनाहरूले मलाई अझ बढी निराश मात्र बनाउँथे, यहाँसम्म कि इसाई साथीहरूले अस्पतालमा गरेका शुरूका भेटघाटहरूले पनि ती सम्झनाहरूले समेत मलाई दुखी बनाउँथे। पहिले यस्तै हुने गर्थ्यो, यो यसकारण थियो र यहाँ महत्वपूर्ण कुरा छ, म चाहन्छु कि तपाईँले यसलाई ध्यान दिएर सुन्नुहोस्। यो यसकारण थियो कि मैले हरेक सम्झनालाई मेरो हतोत्साहको चस्माबाट हेर्थे, मैले आफ्ना सम्झनाहरूलाई परमेश्वरको वचनको चस्माबाट हेर्न अस्वीकार गरेकी थिए। मेरो भनाइको अर्थ यथार्थलाई स्वीकारौं। यदि हामी ती दुःखद समयहरूलाई निराशावादी दृष्टिले हेर्छौं भने पीड़ादायी समयका सम्झनाहरू सधैं नै उदास र अँध्यारा लाग्नेछन्, तर जब हामी परमेश्वरको वचनले दिएको आशावादी दृष्टिकोणबाट कठिन समयहरूलाई सम्झन्छौं, यी सबै घटनाहरू कसरी उहाँको भलाई, हाम्रो भलाई र उहाँकै महिमाको लागि एकअर्कासँग मिलेर काम गर्छन् भनेर बुझ्छौं, तब हामी यो कुरामा विश्वस्त हुन्छौं कि त्यो भयानक घटनालाई समेत परमेश्वरले हाम्रो भलाइका लागि प्रयोग गर्नुहुन्छ। हामी यो कुरामा पनि विश्वस्त हुन्छौं कि हामीलाई छोएको कुनै पनि कुरा परमेश्वरका बुद्धिमानी हातबाट हेर नआएसम्म हामीसम्म आइपुगेको हुँदैन। हामी यो कुरामा आश्वस्त हुन्छौं कि विगतका सबैभन्दा कठिन समयहरू पनि कुनै न कुनै रूपमा, कुनै न कुनै तरिकाले हाम्रो जीवनका लागि परमेश्वरको अझ ठूलो योजनाभित्र समेटिएका छन्। यही नै बाइबलीय आशावाद हो, जसले हरेक उदास र अँध्यारो सम्झनालाई परमेश्वरका अद्भुत र रहस्यमय कार्यहरूको उज्यालो बोधमा परिवर्तन गरिदिन्छ। त्यही परमेश्वर जसले हामीले उहाँलाई त्यसो गर्न दिन्छौं भने हाम्रो दुःखलाई विजयमा परिणत गर्नुहुन्छ। तपाईँलाई थाहै छ, यर्मियाको जीवनमा पनि ठिक यस्तै भएको थियो। विलाप 3:19-20 उनले यसो भन्छन्, म आफ्नो दुःख र कष्ट सम्झन्छु र मेरो प्राण निराश हुन्छ। ठिक छ, यहाँ यर्मियाले आफ्ना भावनाहरूलाई आफूमा हावी हुन दिइरहेका छन्, तर त्यसको ठिक एक पदपछि उनले आफ्ना सबै कष्टहरूको सम्झना गर्दा त्यही सम्झनाले उनलाई जीवन र सान्त्वना दिन्छ, किनकि उनी भन्छन्, तर म यो कुरा सम्झन्छु र यसै कारण म आशा राख्छु। यो दुई धारे तरवार जस्तै हो, एउटै सम्झनाले शुरूमा आफ्नो एउटा धारद्वारा उनलाई नम्र बनाउँछ, तर अर्को धारद्वारा उनलाई निराशाको खाडलबाट उठाउँछ। चार्ल्स स्पर्जनले यसरी लेखेका छन्, निराशाजनक विचारतर्फ झुकाव भएको व्यक्तिले विगतका हरेक अँध्यारा आशंका सम्झिरहन्छ र वर्तमानमा भएका हरेक निराशाजनक पक्षमा ध्यान केन्द्रित गर्छ। यसरी शोकको वस्त्र पहिरिएको सम्झना तितोपन र पीड़ाले भरिएको कचौरा बन्न पुग्छ, तर यस्तो हुनु आवश्यक छैन। बुद्धिले सम्झनालाई सान्त्वना दिने स्वर्गदूतमा परिवर्तन गर्न सक्छ, किनकि जुन सम्झनाले आफ्नो देब्रे हातमा निराशाका संकेतहरू बोकेर ल्याउँछ, त्यही सम्झनालाई आफ्नो दाहिने हातमा आशाका प्रशस्त संकेतहरू बोक्न सिकाउन सकिन्छ। हाम्रो आनन्द पुनर्स्थापित गर्न परमेश्वरले कुनै नयाँ कुरा सृष्टि गर्नु पर्दैन। यदि हामीले विगतका खरानीहरूलाई मात्र चलाएर हेर्ने हो भने वर्तमानको अध्ययारोमा पनि हामीले उज्यालो भेट्टाउनेछौ। मेरा प्रिय मित्र, तपाईँले यो सुनिरहनु भएको छ भने तपाईँका सम्झनाहरूलाई निराशा जन्माउन नदिनुहोस्। बरु कृपया परमेश्वरको वचनको दृष्टिकोणबाट आफ्नो प्रत्येक सम्झनालाई हेर्नुहोस् ताकि ती सबै आनन्दमय आशाका कारण बनून्। आउनुहोस् हाम्रा दुःखद सम्झनाहरूलाई आनन्दमा परिणत गरौं। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क यस्तो शास्त्री साथै बाइबलीय विद्वान।
1: टाइम चेक। यति बेला बिहानको 10 बज्यो।

0: गुड न्युज एफएम 105.1
1: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सूचना इस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-4770-7054, 01-4770-7054 र 01-5913-755, 01-5913-755।
7: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
8: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यसो त जसले नि लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सुन्न नभुल्नुहोला, मात्र गुड न्युज एफएम 105.1 मेगाहर्जबाट।
11: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
12: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
11: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
12: ए, दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
11: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
12: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
11: कहाँ जाने दिदी? उपप्रमुखलाई भेटेर। नमस्कार उपप्रमुख।
12: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
11: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
12: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्। अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
13: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
11: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Good News FM 105.1 MHz.
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम सुर संगीत। यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एण्ड अडियो मिस्ट्री कुपन्डोल।
2: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: अधिक जानकारीका लागि
2: मोबाइल 9841939980 9841939980।
1: वरदान बुक्स एण्ड अडियो मिनिस्ट्री कुपन्डोल।
3: जयमसी, नमस्कार। सधैँ हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरी बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम सुर संगीत लिएर प्राविधिक मित्र विजयजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूको साथमा रहनेछौ। र सुर संगीत चाहिँ सोमबार बिहानै चाहिँ समयमा गुड न्यूज एफएमको प्रसारणमा तपाईँहरूले सुन्दै आइरहनु भएको छ। रेडियो मार्फत पनि सुन्न सक्नुहुन्छ, फेसबुकको लाइभमा पनि तपाईँहरूले सुन्न सक्नुहुन्छ भने अनलाइन मार्फत पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ। जहाँ जहाँबाट सुन्दै हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ, यहाँहरूलाई एकदमै हृदयबाट हामी धन्यवाद भन्दछौं। र यो कार्यक्रमको उद्देश्य भनेको चाहिँ गीत संगीतबाट पनि हामीले परमेश्वरको महिमा गर्नुपर्छ, है, गर्न सकिन्छ। गीत संगीत पनि एउटा परमेश्वर दिनुभएको उत्कृष्ट वरदान हो। अनि यस्ता गीत संगीतहरू जसले चाहिँ परमेश्वरको प्रशंसा गर्दछ, परमेश्वरको नजिक लिएर जाने काम गर्दछ, अथवा भनौं परमेश्वरको प्रेमलाई बुझाउने काम गर्दछ, महसुस गराउने काम गर्दछ भने चाहिँ यस्ता गीत संगीतहरूबाट चाहिँ हामीले परमेश्वरको महिमा गर्न सक्छौ भन्ने उत्साह पनि हामीले दिँदै आइरहेका छौं। र त्यसको साथसाथै हाम्रो वरिपरि हामीसँग हुनुभएका कतिजना व्यक्तिहरूलाई चाहिँ परमेश्वरले त्यो वरदान दिनुभएको छ, जसले चाहिँ गीत गाउँदा धेरैजना व्यक्तिहरू आश्वासित हुनुहुन्छ, कतिजनाले गीत लेख्दा फेरि ती गीतहरूबाट मानिसहरू चंगाई हुनुहुन्छ, परमेश्वरलाई उहाँहरूले चिन्नुहुन्छ, बुझ्नुहुन्छ, शान्ति महसुस गर्नुहुन्छ भने चाहिँ त्यस्तो व्यक्तिहरूको लागि पनि हामी प्रार्थना गर्नुपर्छ, उत्साह दिनुपर्छ। उहाँहरूलाई केही कुराको आवश्यकता छ भने, हामीसँग त्यो कुरा छ भने हामीले दिनुपर्छ। त्यो आर्थिक हुनसक्छ, आत्मिक हुनसक्छ, सहायता हुनसक्छ, सरसल्लाह हुनसक्छ, त्यस्तो खालको कुरा चाहिँ हामीले गर्नुपर्छ है भन्ने हामीले उत्साह पनि दिँदै आइरहेका छौं। र हामीलाई आशा छ यो कार्यक्रमबाट तपाईँहरू आशीषित भइरहनु भएको छ। गीत संगीत त हामी सबैजनालाई मनपर्छ, संसारमा सबभन्दा बढी रेकर्ड भएको सुन्ने कुराहरू चाहिँ मलाई लाग्छ गीत संगीत नै हो। बच्चादेखि वृद्धसम्म गीत संगीतले मानिसको मुहारमा आँसु पनि पुछेको छ, खुसी पनि लिएर आएको छ, र दुःख पनि बिर्साएको छ, एकान्तमा साथीको काम पनि गरिरहेको छ। र हामीले एउटा प्रश्न तीनवटा जवाफ राख्ने गर्छौँ, एउटा प्रश्नको तीनवटा अप्सन हामीले राख्ने गर्छौँ। तपाईँलाई मन परेको अथवा तपाईँलाई राइट लागेको एन्सर तपाईँले छान्न सक्नुहुन्छ, र जसमध्ये तपाईँले राइट एन्सर बताउनुहुन्छ तपाईँहरूमध्येबाट एकजनालाई कार्यक्रमको अन्तमा हामी गोला प्रथाद्वारा विनर बनाउँछौँ र यहाँले गिफ्ट ह्याम्पर पाउनुहुन्छ। तपाईँ भ्यालीभित्र हुनुहुन्छ, तपाईँ भ्यालीभित्र आउनु सम्भव छ भने चाहिँ वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन डोलमा आएर तपाईँले आफ्नो गिफ्ट ह्याम्पर कलेक्ट गर्नुपर्ने हुन्छ भने, यदि तपाईँ भ्याली बाहिर हुनुहुन्छ, कुनै पनि ठाउँमा हुनुहुन्छ र त्यो असम्भव छ गिफ्ट ह्याम्पर कलेक्ट गर्न भने, तपाईँले रिचार्ज कार्ड पाउनुहुनेछ। विनर त हामी एकजना मात्रै हुन्छौँ, यो पनि असल कुरा हो। धेरैजना मध्ये एकजना सेलेक्ट हुँदा हामीलाई फरक खुसी त मिल्छ नै, त्यसको साथसाथै विनर मात्रै नभइकन हामी सहभागी सबैजना हुन सक्छौँ, सबैजना सहभागी हुन सक्नुहुन्छ सबभन्दा ठुलो कुरो, सबैजना अटाउनु कति ठुलो कुरा होइन। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँहरूलाई एकदमै स्वागत भन्न चाहन्छु। दिनको सुरुवात भइसकेको छ, आउनुहोस् हामी सँगसँगै दिनको सुरुवात गरौँ। र आजको प्रश्न म तपाईँहरूलाई राख्न चाहन्छु, फेरि उस्तै रहन कहाँ सक्छु र अपरिवर्तित रहन कहाँ सक्छु र हुन्छु जब यीशुको साथमा म मेरो प्यारो कुमालीको हातमा भन्ने गीतको बोल रहेको छ। अनि कहिलेकाहीँ चाहिँ हामी गायकको नाम सोध्छौँ, कहिलेकाहीँ शब्द रचनाकारको, कहिलेकाहीँ गायिकाको। आज चाहिँ हामीले गायकको नाम सोधेका छौँ। यसमा चाहिँ मेल भोइस रहेको छ र मेल गायक चाहिँ को हुनुहुन्छ भन्ने चाहिँ आजको प्रश्न रहेको छ। निकै नै आकर्षक त भन्दा उत्साह दिने खालको शब्दहरू रहेको छ र त्यसमा अप्सन हुनुहुन्छ। अप्सनमा हुनुहुन्छ गायक दिलान मानघार, बीमा हुनुहुन्छ गायक एकुप सेन्चुरी, सीमा हुनुहुन्छ दिपेन मगर। एउटालाई तपाईँले छान्नुपर्ने हुन्छ र हाम्रो टेलिफोन नम्बर रहेको छ 4470754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9802344646 र तपाईँहरूले वाट्सएपमा म्यासेज अथवा कल गर्न सक्नुहुन्छ भने, यदि तपाईँहरू फेसबुक युजर हुनुहुन्छ भने चाहिँ गुड न्युज एफएम 105.1 MHz जानुहोस्, पेज लाइक गर्नुहोस्, फलो गर्नुहोस्, तपाईँहरू त्यहाँ म्यासेज पनि गर्न सक्नुहुन्छ तपाईँलाई कुन चाहिँ राइट लाग्यो भनेर। यो प्रश्न चाहिँ हामीले फेसबुकमा पनि पोस्ट गरेका छौँ, त्यहाँ पनि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। शुरूआतमा आजको शीर्ष गीतलाई हामी तपाईँहरूलाई साथ दिन चाहन्छौ र गीतपछि भने तपाईँहरूसँग कुराकानी गर्नको निम्ति म आउने नै छु।

0: हजुर, निकै नै शीर्षमा गीत बजे फेरि पनि स्वागत गर्न चाहन्छु। सधैँ हामी कहाँ उस्तै रहन सक्छौँ र होइन, किनकि उहाँको प्रेम यस्तो छ कि उहाँको प्रेमले चाहिँ हामीलाई जसरी भए पनि परिवर्तन हुनको लागि चाहिँ एकदमै प्रोत्साहन गर्छ कि, एकदमै लालहित गर्छ उहाँको प्रेम। एक किसिमको भन्यो भने चाहिँ प्रेम छ, अर्कै प्रकारको त्यो प्रेम छ। यही गीतलाई आज हामीले शीर्ष गीत बनाएका छौँ। यो गीत कसले गाउनु भएको आजको प्रश्न, कोही श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो,
1: नमस्ते राजु बाबरा।
0: हजुर नमस्कार राजुजी, आरामै हुनुहुन्छ? हजुर, आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ? हजुर, प्रश्न रहेको छ, फेरि उस्तै रहन कहाँ सक्छु र अपरिवर्तित रहन कहाँ सक्छु र हुन्छु जब यीशुको साथमा म मेरो प्यारो कुमारीको हातमा भन्ने गीत चाहिँ कसले गाउनु भएको हो? अप्सन एमा दिलान मानगार, बीमा याकुब सेन्चुरी, सीमा दिपेन मगर। हजुर अप्सन बी भन्न चाहनुहुन्छ, दिलान मानगार भन्न चाहनुहुन्छ, हजुर धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो राजुजी, छुटाउँ है त अहिलेलाई। हजुर, उहाँ हुनुहुन्थ्यो राजु काप्रा विराटनगरदेखि, हामीलाई फोन गरेर साथ दिनुभएको थियो। अप्सन बी याकुब सेन्चुरी भनेर जानुभएको छ श्रोता। यसरी नै तपाईँहरूले पनि फोन कल गरेर साथ दिन सक्नुहुनेछ। गीत संगीतको विषयमा कुराकानी गरिरहेका छौँ, तपाईँहरूलाई पनि पक्कै पनि गीत संगीतहरू मनपर्छ होला र यस्ता गीत संगीतहरू जसले चाहिँ जसको धुनबाट, जसको शब्दबाट, जसको संगीतबाट परमेश्वरको नजिक लाने काम गर्दछ। कोही श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो, जयमसी पुनाजी, स्वागत छ हजुर, आरामै हुनुहुन्छ?
2: धन्यवाद हजुर, आरामै छु म बहिनी।
0: हजुर, के छ थानकोटतिरको हाल खबर?
2: एकदम राम्रो छ, शीतल शीतल छ, घाम पनि लाग्छ है।
0: हजुर, आज हामी
2: रमाइलो छ,
0: एकदमै राम्रो लाग्यो र खुसी लाग्यो, रमाइरहनु भएको रहेछ नयाँ ठाउँमा होइन पुनाजी। अनि आज सुर संगीतमा
2: खुसी तानु भयो, भने मलाई खुसी तानु
0: भयो,
2: सङ्गतिको होला, म पहिले चाल्दा चाल्दा नि यही भनेर हिँड्छु कि।
0: हजुर, हो नि, एकदम आशिषमय कुरा हो यो चाहिँ, र यो खुसी चाहिँ परमेश्वरले पार्नुहुन्छ। र आज हामी सुर संगीतमा छौँ, एउटा प्रश्न तीनवटा जवाफ मैले राखिरहेकी छु। प्रश्न राख्नुपर्छ हजुरलाई, हजुर फेरि उस्तै रहन कहाँ सक्छु र परिवर्तित रहन कहाँ सक्छु र हुन्छु जब यीशुको हातमा म मेरो प्यारो कुमारीको हातमा भन्ने गीत चाहिँ कसले गाउनु भएको हो? गायकको नाम सोधेका छौँ हामीले, अप्सन एमा दिलान मानगार, बीमा हुनुहुन्छ याकुब सेन्चुरी, सीमा हुनुहुन्छ दिपेन मगर। हजुर, दिपेन मगर भन्न चाहनुहुन्छ। सहभागिताको लागि एकदमै धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने छुटाउँ है त पुनाजी। हजुर जयमसी, उहाँ थानकोटबाट पुना थापाज्यू हामीलाई फोन गरेर साथ दिनुभएको थियो। अप्सन सी बताएर जानुभएको छ, अप्सन एमा हुनुहुन्छ दिलान मानगार, बीमा हुनुहुन्छ याकुब सेन्चुरी, सीमा हुनुहुन्छ दिपेन मगर। तीनवटा मध्ये कुन चाहिँ अप्सन जान्न चाहनुहुन्छ? कोही श्रोता त आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो, हजुर जयमसी अर्जुनजी, स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ?
3: म आरामै छु, हजुरलाई कस्तो छ नि?
0: हजुर म पनि एकदमै आरामै छु, तपाईँहरूको वास्ता अनि प्रार्थनाको लागि एकदमै धन्यवादी पनि छु। अनि तपाईँ कस्तो हुनुहुन्छ, तपाईँको तिर कस्तो छ सेवा सङ्गतिहरू सबै कुरा?
3: हजुर मेरो खबर एकदम राम्रै छ, घाम लागिरहेछ, हिजो चाहिँ पानी पर्यो अलिक दिउँसोदेखि नै।
0: हजुर,
3: सेवा सङ्गतिहरू राम्रै छ, आज चाहिँ अलिअलि घाम लाग्दैछ भन्नुपर्छ। हजुरको तिर कस्तो छ अनि खाना भयो हजुरको?
0: हजुर हाम्रोतिर पनि मौसम एकदमै राम्रै छ भन्नुपर्छ, घाम लागिरहेको छ र खाना चाहिँ बाँकी नै छ। अर्जुनजीले खानुभयो?
3: हजुर मेरो पनि बाँकी नै छ, अब तपाईँ र म सँगै खानुपर्छ।
0: हुन्छ नि, सँगै खाउँला कुनै दिन, त्यो पनि आउला होइन। अर्जुनजी काठमाडौँ आउनुभयो अथवा नेपाल आउनुभयो भने चाहिँ हामी गुड न्युज एफएम परिवार तपाईँसँग बसेर पक्कै पनि खाना खाजा खाने नै छौँ। अर्जुन जी, अनि आजको प्रोग्राममा राखेको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
3: प्रश्न त सुनिसके तर म गेस गर्न चाहन्छु, अप्सन सी गेस गर्न चाहन्छु।
0: हजुर, अप्सन सी दिपेन मगर भन्न चाहनुहुन्छ?
3: हजुर हजुर
0: हजुर। अर्जुन जी फोन गरेर साथ दिनुभयो, एकदमै धेरै खुसी लाग्यो, परमेश्वर धेरै आशिष दिनुभएको होस्। यसलाई भने छुटौँ है त हजुर।
3: हुन्छ हजुर, जयमसी। हजुर
0: हजुर, जयमसी। उहाँ हुनुहुन्थ्यो सिक्किमदेखि अर्जुन प्रधानज्यू, र अप्सन सी बताएर जानुभएको छ। 4470754 हाम्रो स्टुडियोको नम्बर एकदमै खुला छ, कोही श्रोता आउनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो, कोही हुनुहुन्थ्यो तर बाहिरिसक्नु भएको छ, फेरि पनि कोही श्रोता आउनुभएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो हजुर, को हुनुहुन्छ? होल्डमा हुनुहुन्छ जस्तो लाग्यो कि के हो। हजुर हेलो हेलो हजुर, कोही हुनुहुन्थ्यो तर म्युजिक मात्रै आयो हाम्रो कानमा। हजुर, यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ, यो समय तपाईँहरूको लागि हो। कोही आउनु भएको छ, आउनुहोस् हामी भित्र बोलाउँ उहाँलाई। हेलो
4: हेलो
0: हजुर
4: हजुर
0: हजुर, स्वागत छ हजुरलाई। जयमसी नमस्कार, कहाँबाट को हुनुहुन्छ? हजुर बासनाजी, हजुर आरामै हुनुहुन्छ? हजुर सरलाहीको हालखबर के छ, अनि हाम्रो उपासनाजीको हालखबर के छ?
4: मेरो हालखबर ठिक छ, राम्रो छ,
0: एकदम खुसी लाग्यो। यसरी नै राम्रो भइरहोस् हाम्रो उपासनाजीको हालखबर यस्तै सुन्न पाऊ हामी जहिले पनि। अनि उपासनाजी आजको प्रश्न राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ? हजुर, अप्सन सी भन्न चाहनुहुन्छ? साथीलाई सपोर्ट गर्नुभएको लागि अनि हामीलाई साथ दिनुभएको लागि एकदमै धेरै धन्यवाद उपासनाजी, खुसी लाग्यो। छुटौँ है त अहिलेलाई, नमस्कार हजुर। हजुर, उहाँ हुनुहुन्थ्यो सरलाईबाट उपासनाजी, हामीलाई फोन गरेर साथ दिनुभएको थियो, अप्सन सी भनेर जानुभएको छ, साथीले जे भन्नुभएको छ भन्नुभएको छ। र कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
5: हेलो,
0: हाम्रो कुमारजी आरामै हुनुहुन्छ? स्वागत छ हजुरलाई।
5: एकदमै आरामै छु, एकदमै हजुरलाई एकदमै जयमसी छ है हजुर।
0: हजुर, मेरो तर्फबाट पनि एकदमै धेरै जयमसी तपाईँलाई, र तपाईँहरूको तिरको हालखबर के छ, अनि हाम्रो कुमारजीको हालखबर के छ हजुर?
5: हालखबर चाहिँ अहिले ठिकै छ, अहिले इनर्जिसको काममा एकदमै व्यस्त छ हो
0: हजुर,
5: र हाम्रो जति पनि फुटपाथै बाटोहरू अहिले बनिँदैछ कि हाम्रो, यो बिहान पनि अहिले बेलुकी पनि फोटो खिच्नुपर्छ हो, र काममा अब लाग्नु अब लाग्ने बेला भइरहेको छ हो।
0: ए हजुर, भने पछाडि काममा एकदमै व्यस्त हुनुहुन्छ हाम्रो कुमार।
5: हजुर हजुर
0: हजुर, एकदम राम्रो काम हुनु, काम पाउनु होइन?
5: हजुर हजुर
0: हजुर, राम्रोसँग गर्नु होला, तपाईँहरूको बाटो एकदमै राम्रो होस्। हजुर, अनि आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ हजुर?
5: प्रश्न अप्सन बी राखिदिनुहोस् न।
0: हजुर, अप्सन बी भन्न चाहनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई फोन गर्नुभएको लागि, सम्झिनु भएको लागि हामी एकदमै आभारी छौँ, तपाईँ प्रति धन्यवादी छौँ। काम नै स्थगित गरेर हामीलाई समय दिनुभएको लागि परमेश्वरले प्रशस्तै काममा आशिष दिनुभएको होस्, र काममा समय छुट्याएर दिनुभएको लागि, यो समय चाहिँ हाम्रो लागि भन्दा पनि परमेश्वरको लागि दिनुभएको हो तपाईँले। परमेश्वर धेरै आशिष दिनुभएको सबै कुरामा, धेरै धेरै धन्यवाद। हाम्रो तर्फबाट पनि हामीलाई पनि समय दिनुभएको हो, त्यसको लागि धन्यवाद। छुट्याउँ है त अहिलेलाई, हामी प्रार्थनामा याद गर्नेछौँ कुमारजी।
5: एकदमै धन्यवाद हजुरलाई पनि, प्रार्थनामा हामी राख्दैछौँ निजु दिन्छु कार नै। हजुर
0: हजुर, धेरै धन्यवाद, जयमसी उहाँ हुनुहुन्थ्यो भारतको पुणेबाट कुमार राईज्यू, निकै नै आशिषमय कुराकानी भयो, अप्सन बी छानेर जानुभएको छ। कोही श्रोता आउनुहुन्छ टेलिफोन सम्पर्कमा, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
6: हेलो,
0: हजुर जयमसी, स्वागत छ हजुरलाई।
6: हजुर, म पुष्पक कुमार पहाडी बोलेको।
0: हजुर पुष्पजी, हजुर आरामै हुनुहुन्छ?
6: हजुर आरामै छ म्याम।
0: हजुर गोदावरी भन्नुभयो हजुरको
6: हजुर
0: हजुर राजको प्रश्न सुन्दै हुनुहुन्छ हजुर
6: हजुर
0: कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ
6: म पनि गेस गर्न चाहन्छु याकुब सेन्चुरी भन्न चाहन्छु
0: हजुर याकुब सेन्चुरी अप्सन बी भन्न चाहनुहुन्छ
6: हजुर
0: खुसी लाग्यो फोन गरेर साथ दिनुभयो छुट्टौँ है त अहिलेलाई
7: जयमसी उहाँ हुनुहुन्थ्यो पुष्प पहाडीज्यू हामीलाई गोदावरीदेखि फोन गरेर साथ दिनुभएको थियो अप्सन बी याकुब सेन्चुरी भनेर जानुभएको छ श्रोता तपाईँलाई चाहिँ कुन चाहिँ अप्सन राइट लाग्छ फेरि उस्तै रहन कहाँ सक्छु र अपरिवर्तित रहन कहाँ सक्छु र भन्ने गीत चाहिँ कसले गाउनु भएको हो भन्ने आजको प्रश्न कोही श्रोता हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ हेलो
8: हेलो हजुर जयमसी नमस्कार हजुर
0: जयमसी जीवनजी स्वागत छ हजुरलाई आरामै हुनुहुन्छ
8: एकदम आराम मंगल कुशल आरामै छ
0: हजुर राजको
8: जीवन बढ्दोला विराटनगर
0: हजुर जीवनजी र आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ
8: एकचोटि राख्दिन मैले सुनेको छैन भर्खर सुन्दै
0: हजुर केही छैन आजको प्रश्न रहेको छ फेरि उस्तै रहन कहाँ सक्छु र अपरिवर्तित रहन कहाँ सक्छु र भन्ने गीतको बोलमा कसले स्वर दिनुभएको छ अप्सन एमा दिलान मगर मानगार बीमा हुनुहुन्छ याकुब सेन्चुरी सीमा हुनुहुन्छ दिपेन मगर हजुर अप्सन सी भन्न चाहनुहुन्छ एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो अहिलेलाई भने छुटौँ है त हजुर
8: नमस्कार
0: नमस्कार जयमसी उहाँ हुनुहुन्थ्यो जीवन बर्तौलाज्यू र यो समय एउटा गीतको साथ हामी तपाईँहरूलाई दिन चाहन्छौ गीत पछि भने तपाईँहरूसँग कुराकानी गर्नको निम्ति आउनु नै छौ

0: हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम सुर संगीत, र म ज्ञान तपाईँलाई साथ दिइरहेकी छु। मलाई प्राविधिक रूपमा साथ दिँदै हुनुहुन्छ विजयजीले, र तपाईँहरूले पनि फोन कल गरेर साथ दिइरहनु भएको छ, साथ दिन सक्नुहुनेछ। र कोही श्रोता आउनुहुन्छ टेलिफोन सम्पर्कमा, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हेलो म्याडम, नमस्ते।
0: हजुर नमस्कार, हजुर स्वागत छ। उमेशजी बोल्दै हुनुहुन्छ।
1: देवेन्द्र सापकोटा चितवन भएको।
0: देवेन्द्रजी हजुर आरामै हुनुहुन्छ?
1: हजुर म एकदम आराम छु म्याडम, हजुर आरामै हुनुहुन्छ होला?
0: हजुर म पनि एकदमै आरामै छु। चितवन भन्नुभयो हजुर?
1: हजुर म चितवन भरतपुरबाट।
0: हजुर, र आजको कार्यक्रममा राखिएको प्रश्न हजुरलाई थाहा छ?
1: क्वेसन आन्सर भनिदिनु।
0: हजुर, प्रश्न यस प्रकार रहेको छ, फेरि उस्तै रहन कहाँ सक्छु र अपरिवर्तित रहन कहाँ सक्छु र। यो गीत गाउने गायक को हुनुहुन्छ? अप्सन एमा दिलान मानगार, बीमा हुनुहुन्छ याकुब सेन्चुरी, सीमा हुनुहुन्छ दिपेन मगर। हजुरलाई सजिलो होस् एउटा अप्सन छान्न भनेर तीनवटा राखिदिएको। हजुर अप्सन एमा हुनुहुन्छ दिलान मानघार, बीमा हुनुहुन्छ याकुब सेन्चुरी, सीमा हुनुहुन्छ दिपेन मगर। नाम पनि फरक छ, फरक फरक नै हुनुहुन्छ उहाँहरू। हजुर अप्सन बी भन्न चाहनुहुन्छ। सहभागिताको लागि धेरै धन्यवाद, मिठो कुराकानी गरिदिनु भयो। अहिले भने छुटौँ है त हजुर। नमस्कार, देवेन्द्र सापकोटाज्यू हुनुहुन्थ्यो चितवनको भरतपुरबाट, र अप्सन बी बताएर जानुभएको छ। यो पालो तपाईँको हो, तपाईँले फोन कल गर्न सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ, कोही श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
2: हजुर नमस्कार।
0: हजुर नमस्कार, हजुर स्वागत छ, कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ?
2: हजुर धन्यवाद, म चितवनबाट सूर्य मिजार बोल्दैछु।
0: हजुर चितवनबाट सूर्यजी बोल्दै हुनुहुन्छ। सूर्यजी हजुर आरामै हुनुहुन्छ?
2: सन्चै आरामै छु। हजुरलाई कस्तो छ?
0: हजुर म पनि एकदमै ठिक छु। अनि आजको कार्यक्रममा राखेको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
2: म सरासर कामबाट आएर भर्खर यो रेडियो सुन्दैछु।
0: हजुर हजुरको लागि म प्रश्न राख्न चाहन्छु। प्रश्न यस प्रकार रहेको छ, फेरि उस्तै रहन कहाँ सक्छु र अपरिवर्तित रहन कहाँ सक्छु र। यो गीत गाउने गायक को हुनुहुन्छ? अप्सन एमा हुनुहुन्छ दिलान मानगार, बीमा हुनुहुन्छ याकुब सेन्चुरी, सीमा हुनुहुन्छ दिपेन मगर। हजुर अप्सन ए भन्न चाहनुहुन्छ। सूर्यजी फोन गरेर साथ दिनुभयो, एकदमै धेरै धन्यवाद। खुसी लाग्यो व्यस्ततामा थकानको बावजुद पनि, धेरै धेरै धन्यवाद। छुटाउँ है त अहिलेलाई। नमस्कार हजुर,
3: उहाँ हुनुहुन्थ्यो चितवनबाट सूर्य मिजारज्यू, र अप्सन ए बताएर जानुभएको छ। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्छौँ। हेलो
4: नमस्कार। हजुर नमस्कार।
3: हजुर नमस्कार, स्वागत छ, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
4: म सबिन तामाङ खोटाङबाट।
3: हजुर सबिनजी हजुर आरामै हुनुहुन्छ?
4: हजुर एकदम आरामको छौ, हजुरहरूलाई के कस्तो छ सुनाइदिनुहोस्।
3: हजुर हामी पनि एकदमै आरामै छौँ, र तपाईँहरूप्रति एकदम धन्यवादी पनि छौ तपाईँहरूले वास्ता गरिदिनु भएको लागि। सबिनजी के छ तपाईँको हालखबर, हिजो आज के गर्दै हुनुहुन्छ?
4: मेरो सबै ठिकै छ, यस्तै भनौँ न, प्रोग्राम सुन्नु बस्यो, यस्तै छ भनौँ न।
3: हजुर, अनि आजको कार्यक्रममा रहेको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
4: हजुर मैले अप्सन सी भने।
3: हजुर अप्सन सी दिपेन मगर भन्न चाहनुहुन्छ। सबिनजी फोन गरेर साथ दिनुभयो, एकदम धेरै खुसी लाग्यो, धेरै धेरै धन्यवाद। अहिले भने छुटौँ है त हजुर। नमस्कार।
4: नमस्कार
3: हजुर, उहाँले त्यो सबिन तामाङ जी हो खोटाङबाट फोन गरेर साथ दिनुभएको, त्यो अप्सन सी बताएर जानुभएको छ। कोही श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
5: हेलो नमस्ते।
0: हजुर नमस्कार, हजुर ऋषिजी हजुरलाई स्वागत छ, आरामै हुनुहुन्छ?
5: हजुर धन्यवाद, आरामै छु म, तपाईँहरूलाई के कसो छ?
0: हजुर हामीलाई पनि एकदमै ठिक छ। अनि प्युठानको हालखबर के छ हजुर?
5: हजुर अहिले बादल गरिरहेको छ मौसम, अन्त अरू सबै राम्रै छ भनौँ।
0: हजुर जे होस् कामहरू सबै राम्रो भइरहेको छ। हजुर र आजको प्रश्नको उत्तर कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ हजुर?
3: हजुर अप्सन सी भन्न चाहनुहुन्छ। एकदम धेरै खुसी लाग्यो, धेरै धन्यवाद ऋषिजी फोन गरेर साथ दिनुभएको लागि। छुटौँ है त अहिलेलाई, नमस्कार। हजुर उहाँ हुनुहुन्थ्यो ऋषि राम पाण्डेज्यू, हामीलाई प्युठानदेखि फोन गरेर साथ दिनुभएको थियो, अप्सन सी बताएर जानुभएको छ। कोही श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
6: नमस्कार।
3: हजुर नमस्कार, हजुर स्वागत छ हजुरलाई। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर राधा रामजी, हजुर आरामै हुनुहुन्छ?
6: हजुर म ठिकै छु।
3: हजुर आजको प्रश्नको उत्तर कुन चाहिँ भन्न चाहनुहुन्छ?
6: प्रश्नको उत्तर अप्सन सी।
3: अप्सन सी भन्न चाहनुहुन्छ, एकदम धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो। छुटौँ है तपाईँलाई, नमस्कार हजुर। हजुर उहाँ हुनुहुन्थ्यो राजा राम आचार्यज्यू, पर्वतदेखि फोन गरेर साथ दिनुभएको थियो, अप्सन सी बताएर जानुभएको छ। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
7: नमस्ते, गुड मर्निङ जनमा।
3: हजुर नमस्कार, गुड मर्निङ, हजुर स्वागत छ हजुरलाई। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
7: श्रीराम दाहाल, भक्तपुरबाट।
3: हजुर श्रीरामजी, हजुर आरामै हुनुहुन्छ?
7: म आराम छु म्याडम। हजुर कस्तो छ? अलिअलि चिसो लाग्दैछ अब यही
3: हो। हजुर हो नि, अलिअलि चिसो छ, मौसम परिवर्तन हुँदैछ होइन? हजुर एकदमै धेरै धन्यवाद, हजुर पनि ख्याल राख्नुहोला। अनि आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
7: मैले सुरुबाट सुनिरहेको छु, म अप्सन सी गेस गर्छु।
3: हजुर अप्सन सी गेस गर्न चाहनुहुन्छ, एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो, खुसी लाग्यो। यसलाई भने छुटौँ है त हजुर, नमस्कार। हजुर उहाँ हुनुहुन्थ्यो भक्तपुरदेखि श्री राम दाहालज्यू, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र अप्सन सी बताएर जानुभएको छ दिपेन मगर। र आजको प्रश्न फेरि उस्तै रहन कहाँ सक्छु र यो गीतमा कसको स्वर रहेको छ भन्ने आजको प्रश्न कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
8: नमस्ते। हजुर
3: हजुर नमस्कार, धेरै लामो समय पछाडि अझै आउनुभयो के हो?
8: सबैले भन्नुहुन्छ कि सबै एफएमतिर रेडियोतिर कल गर्दाखेरि भोइस चाहिँ सेम सेम छ भन्नुहुन्छ कि खालि, तर होइन नि, म राई चाहिँ राई नै हो, तर अर्कै राई पर्यो यता खोटाङबाट। एनसु राई।
3: के राई भन्नुभयो?
8: एनसु राई।
3: एनसु राई, कस्तो मिठो राम्रो नाम रहेछ।
8: सबैले त्यति भन्नुहुन्छ कि प्रायः सबै एफएमहरूमा।
3: के भन्नुहुन्छ सबै एफएमहरूमा हजुरलाई?
8: हजुरको राम्रो युनिक नाम छ, कस्तो राम्रो भन्ने भन्छ कि, तर आफ्नो बयान चाहिँ गर्नु खोजेको होइन,
3: आफ्नो बयान पनि गर्नुपर्छ, आफूलाई पनि माया गर्नुपर्छ, आफ्नो प्रशंसा पनि गर्नुपर्छ नि हामीले। हजुर एकदमै राम्रो नाम, युनिक नाम रहेछ एन्सु भन्ने नाम होइन, खुसी लाग्यो एन्सुजीसँग कुराकानी गर्न पाउँदा। हजुर आरामै हुनुहुन्छ?
8: म एकदम आराम छु। हजुरहरूलाई के कस्तो हुनुहुन्छ नि, सेयर गरिदिनु न।
3: हजुर हामी पनि एकदमै आरामै छौँ। र आजको प्रश्न, आज फर्स्ट टाइम गर्नुभएको हो कि यो कार्यक्रममा है?
8: सायद फर्स्ट टाइम नै हो कि
3: हजुर। हाम्रो सबिनजीलाई पनि हृदयबाट एकदमै धेरै धन्यवाद, उहाँ एकदमै हामीलाई एकदम माया गर्नुहुन्छ, लामो समयदेखि फोन गरिरहनुहुन्छ, साथी पनि पठाइदिनु भएछ, त्यसको लागि एकदम धेरै धन्यवाद। हजुरलाई पनि स्वागत भन्न चाहन्छु। र आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
8: हजुर अप्सन सी भन्ने तपाईँले त्यही भन्दै हुनुहुन्छ?
3: हजुर अप्सन सी भन्न चाहनुहुन्छ, तपाईँसँग कुराकानी गर्ने मौका दिनुभयो, धेरै धन्यवाद। अहिले भने छुटौँ है त हजुर।
8: हजुर
3: नमस्कार हजुरको पनि। र उहाँ हुनुहुन्थ्यो एन्सु राईज्यू, खोटाङदेखि हामीलाई फोन गरेर साथ दिनुभएको थियो, अप्सन सी बताएर जानुभएको छ। तपाईँलाई चाहिँ कुन चाहिँ अप्सन राइट लाग्छ तपाईँले बताउन सक्नुहुन्छ? कोही श्रोता आउनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
9: हेलो, जय मसी।
3: जय मसी अमिताजी, स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ? हजुर एकदम ठिक हुनुहुँदो रहेछ, एकदमै खुसी लाग्यो, यसरी एकदम ठिक रहनुहोला। र अमिताजी पाटनमै हुनुहुन्छ अथवा भक्तपुर हुनुहुन्छ?
9: आज पाटनमै छु, कालीमाती जानुपर्ने गएन, अलिकति घरको काम लथालिङ्ग भएको कारणले घरमै बसेँ आज।
3: हजुर जे होस्, ललितपुरबाट काठमाडौँ जाने योजना बनाउँदै हुनुहुन्छ?
9: आज नजाउँ भनेर बसेको।
3: हजुर जे होस्, त तपाईँले हामीलाई समय दिनुभयो त्यसको लागि एकदमै धेरै धन्यवाद अमिताजी। र आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ।
9: म गेस गर्छु है, अप्सन बी भन्न चाहन्छु।
3: हजुर अप्सन बी याकुब सेन्चुरी भनेर गेस गर्न चाहनुहुन्छ।
9: हजुर
3: मिठो कुराकानी गरिदिनु भयो, समय दिनुभयो, एकदमै धेरै धन्यवाद सहभागिताको लागि। छुटौँ है त अहिलेलाई।
9: हुन्छ धन्यवाद। जयमसी।
3: हजुर उहाँले त्यो पाटनबाट अमिता महर्जन ज्यू अप्सन बी भनेर जानुभएको छ। र कोही श्रोता आउनु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो हेलो
10: हेलो
3: हजुर स्वागत छ हजुरलाई। नमस्कार हजुर।
10: नमस्कार
3: हजुर, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? गोर्खाबाट अनु कोइराला।
9: हुन्छ धन्यवाद।
3: जयमसी। हजुर उहाँले त्यो पाटनबाट अमिता महर्जन ज्यू अप्सन बी भनेर जानुभएको छ। र कोही श्रोता आउनु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो

0: हजुर, हामी पनि एकदमै ठिक छौँ र गोर्खामा गुड न्युज एफएम सुन्दै हुनुहुन्छ। हजुर, आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ? अप्सन कुन भन्नुभयो हजुर? हजुर, अप्सन एमा हुनुहुन्छ दिलान मानगार, बीमा हुनुहुन्छ एकुप सेन्चुरी, सीमा हुनुहुन्छ दिपेन मगर। हजुर, अप्सन सी भन्न चाहनुहुन्छ। धेरै धन्यवाद हामीलाई फोन गरेर साथ दिनुभएको लागि, यसरी नै साथ दिँदै जानुहोला। अहिले भने छुटौँ है त अनुजी। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो अनु कोइराला, गोर्खाबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो, अप्सन सी बताएर जानुभएको छ। यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ र तपाईँलाई राइट लागेको एन्सर बताउन सक्नुहुन्छ। फेरि उस्तै रहन कहाँ सक्छु र भन्ने गीतको बोल रहेको छ, अप्सन तीनवटा रहेको छ। कोही श्रोता हुनुहुन्छ, आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो,
1: जयवशी
0: हजुर, स्वागत छ हजुरलाई। हजुर, हरिजी बोल्दै हुनुहुन्छ? अर्जुनजी बोल्दै हुनुहुन्छ। हजुर अर्जुनजी, स्वागत छ, आरामै हुनुहुन्छ? हजुर, हाम्रो एकदमै ठिक छ। कलङ्की भन्नुभयो हजुर? ए, के उतै बस्नु जानु भएको हो कि केही समयको लागि जानुभएको? ए हजुर, खुसी लाग्यो, जहाँ गए पनि हामीलाई पनि लिएर जानुभएको लागि, सम्झिनु भएको लागि। र अर्जुनजी, आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ? हजुर, अप्सन सी गेस गर्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद फोन गरी साथ दिनुभएको लागि, छिटौँ है त अहिलेलाई। जयमसी। हजुर, उहाँ हुनुहुन्थ्यो अर्जुनजी, हामीलाई फोन गरेर साथ दिनुभएको थियो, अहिले चाहिँ हेटौँडामा हुनुहुँदो रहेछ। र यसरी नै तपाईँहरूले पनि फोन कल गरेर साथ दिन सक्नुहुन्छ। यस समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने छु।

0: हजुर, हृदय नखोली रहन कहाँ सक्छु र नि, किन आशिषमै गीत रहेको छ यो, र यही गीतलाई हामी आजको शीर्ष गीत बनाएका छौँ। यसमा कसको आवाज अथवा स्वर रहेको छ भन्ने चाहिँ आजको प्रश्न। कोही श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
1: हजुर
2: गुड मर्निङ, नमस्कार। हजुर रमाजी बोल्दै हुनुहुन्छ?
1: हजुर, भक्ति भनी धनगुडाबाट।
2: हजुर आरामै हुनुहुन्छ रमाजी?
1: हजुर आरामै छु, अनि हजुरहरू कस्तो छ?
2: हजुर हामी पनि एकदमै आरामै छौँ। पक्कै पनि धनकुटाको हालखबर पनि ठिक छ?
1: हजुर एकदमै ठिक छ, मजाले घाम लागिरहेछ, एकदमै रमाइलो। पानी परेको छैन, एक हप्ता जस्तो भयो पानीमा परेको, हिजो बेलुका परे जस्तो भयो।
2: हजुर हजुर, दिउँसो मौसम एकदमै राम्रो छ।
1: हजुर
2: हजुर रमाजी, आजको प्रश्नको उत्तर कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ? हजुर
1: अप्सन सी, दिपेन मगर भन्छु।
2: हजुर अप्सन सी भन्न चाहनुहुन्छ? एकदमै धेरै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो, धेरै धन्यवाद। अहिले भने छुटौँ है त हजुर।
1: नमस्ते,
2: हजुर नमस्कार भाइ। उहाँ हुनुहुन्थ्यो धनकुटाबाट रमा सापकोटाज्यू, र कोही श्रोता आउनु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
3: हजुर नमस्कार।
2: हजुर नमस्कार, हजुर स्वागत छ हजुरलाई। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
3: हजुर म गोविन्द आचार्य पर्वतबाट।
2: हजुर गोविन्दजी, हजुर आरामै हुनुहुन्छ?
3: म ठिक छु हजुर नि।
2: हजुर म एकदमै ठिक छु। आजको प्रश्नको उत्तर कुन चाहिँ भन्न चाहनुहुन्छ हजुर?
3: अप्सन सी।
2: हजुर अप्सन सी भन्न चाहनुहुन्छ? एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो, अहिले भने छुटौँ है त हजुर। नमस्कार, हजुर उहाँले त्यो गोविन्द आचार्य पर्वतदेखि फोन गरेर साथ दिनुभएको थियो, र भने हामीसँग धेरै समय बाँकी छैन, फटाफट फोन गर्नुभयो भने म एकजना श्रोतालाई मात्रै लिनेछु, र तपाईँहरूले अर्को हप्ता अथवा अन्य कार्यक्रममा फोन गर्न सक्नुहुनेछ। 4470754 हाम्रो स्टुडियोको नम्बर, वाट्सएपमा पनि हामी छौँ, र तपाईँहरूले हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। र आज मैले फेरि उस्तै रहन कहाँ सक्छु र भन्ने गीतको बोल राखिरहेकी छु। दिलान मानगार, याकुब सेन्चुरी र दिपेन मगर तीनजनालाई अप्सनमा पनि राखेका छौँ। एउटा अप्सन तपाईँले छान्नुपर्ने हुन्छ। आजको अन्तिम कलर आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो, हजुर स्वागत छ हजुरलाई, कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ? हजुर देवजी, हजुर आरामै हुनुहुन्छ?
4: हजुर आरामै छु।
2: हजुर अनि आजको प्रश्नको उत्तर कुन चाहिँ भन्न चाहनुहुन्छ हजुर?
4: अप्सन भन्ने,
2: अप्सन एमा दिलान मानगार, बीमा हुनुहुन्छ याकुब सेन्चुरी, सीमा हुनुहुन्छ दिपेन मगर।
4: अप्सन ए,
2: अप्सन ए भन्न चाहनुहुन्छ? एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो, अहिले भने छुटौँ है त हजुर। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो देवो मिजार चितवनबाट। सायद मलाई लाग्छ देवेन र होइन हाम्रो सूर्य मिजारको तिरबाटै उहाँले फोन गर्नुभएको होला जस्तो मेरो अनुमान। जे होस् तपाईँहरूले जहाँ जहाँबाट फोन गरिरहनु भएको छ एकदम धेरै धन्यवाद। अब भने हामी फोन कल लिने छैनौँ, छोटो एउटा गीतको विश्राम लिनेछौँ, गीतपछि विनरको नाम र राइट आन्सर लिएर म आउनेछु।

हजुर निकै नै आशिष, म एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु। अब नि सुर संगीतको आजको कार्यक्रममा हामी अन्ततिर आएका छौं र जानुभन्दा अगाडि चाहिँ आजको प्रश्न र राइट आन्सर विनरको नाम म पक्कै पनि लिने नै छु। आजको प्रश्न, फेरि उस्तै रहन कहाँ सक्छु र परिवर्तित रहन कहाँ सक्छु र। जब हामी यीशुको हातमा पर्छौं त्यस पछाडि त हामी परिवर्तन हुन्छौं भन्ने गीतको बोल एकदमै उत्साहमूलक गीत रहेको छ। यसमा स्वर कसले दिनुभएको थियो भन्ने आजको प्रश्न। अप्सन एमा चाहिँ दिलान मानघर, बीमा याकुब सेन्चुरी, सीमा दिपेन मगर हुनुहुन्छ। धेरैजना श्रोताले टाढा नजिकबाट मलाई सुनेर फोन गरेर साथ दिनुभयो। यहाँले यति आशिषमय बनाइदिनुभयो यो कार्यक्रमलाई। यहाँहरू सम्पूर्णलाई परमेश्वर धेरै आशिष दिनुभएको होस्, यस्तै साथ हामीलाई फेरि फेरि पनि दिनुहोला भन्न चाहन्छु। र आजको राइट आन्सर रहेको थियो अप्सन ए, दिलान मानघार रहनुभएको थियो आजको गायक। र सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। दुईजना श्रोताले राइट आन्सर बताउनु भएको थियो, दुईजनाबाट गोला प्रथा गर्दा चाहिँ आजको विनर हुनुभएको छ। चितवनबाट फोन गरेर साथ दिनुहुने सूर्य मिजार, यहाँलाई एकदम बधाई छ। कंग्रेचुलेसन भन्न चाहन्छु। तपाईँ चितवनमा भएको कारणले गर्दा सायद तपाईँ काठमाडौँ आएर कि ट्रान्सफर कलेक्ट गर्न अलिकति गाह्रो हुन्छ होला। तपाईँलाई हामी रिचार्ज कार्ड नम्बर पठाइदिनेछौ र मोबाइल नम्बर टिपाइदिनु होला। सम्पूर्ण श्रोतालाई सुनेर कार्यक्रममा सहभागी भएर साथ दिनुभएको लागि हृदयबाट नै एकदमै धेरै धन्यवाद दिन चाहन्छु। यो कार्यक्रममा हामी अर्को हप्ता भेट्ने नै छौं। अन्य कार्यक्रम र प्रसारण सुन्दै गर्नुहोला। अन्य कार्यक्रम र हाम्रो भेट हुने नै छ। प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम सुर संगीतबाट म ज्ञानो बिदा हुन चाहन्छु। नमस्कार, तपाईँको दिन आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1
1: किन आँखा मिचेको मिचै गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसी क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सूचना इस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता, कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-4770-754, 01-4770-754 र 01-5913-755, 01-5913-755।
6: सुन्नु न बजे, कोता
7: सामान नभेटेर बेपत्ता। ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो,
6: त्यसको लागि चिन्ता नगर्नु न बाजे। हाम्रो ग्रेस इलेक्ट्रो वाल छँदै छ नि।
7: कहाँ छ यो?
6: कलङ्की खर्का गाउँ LRI स्कुलको नजिकै।
5: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
5: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98510-74236, 98510-74236
8: र फोन नम्बर 01-513-010 छ, 01-513-010 छ।
5: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ, LRI स्कुलको नजिकै।
7: ल घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
9: कार्यक्रम रोचक जानकारी सुन्न नभुल्नुहोला। प्रत्येक शुक्रबार 9:30 देखि 10 बजेसम्म प्रस्तोता कुमार अब्राहमको साथमा।
10: यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।
11: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईँले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ। विश्वास, त्याग, गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिसनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।
12: जय मसीह। म रेभरेन्ड पास्टर प्रकाश सुब्बा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट। म पनि सुन्दैछु, तपाईँ पनि सुन्नुहोस् है।
13: अब प्रस्तुत छ कार्यक्रम रिफ्रेश।
9: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रिफ्रेशमा। आदरणीय श्रोता, कार्यक्रम रिफ्रेश लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार हामी 11 बजेदेखि 12 बजेसम्म तपाईँलाई साथी दिँदै आइरहेको छौं र विशेष गरिकन कार्यक्रम मार्फत तपाईँले सुन्न चाहनुभएका, तपाईँले रोज्नुभएका मीठा मीठा भजन गीत संगीतको साथ हामी तपाईँलाई दिँदै आइरहेको छौं र आज पनि कुनै भजन गीत संगीतहरू तपाईँ सुन्न चाहनुहुन्छ, तपाईँलाई एकदमै मन परेको भजन गीत संगीतहरू तपाईँले सुन्न चाहिरहनु भएको छ भने फोन गर्न सक्नुहुनेछ र तपाईँले आफ्ना प्रियजनहरूलाई डेडिकेट पनि गर्न सक्नुहुनेछ, उहाँलाई सम्झिन र तपाईँले रोज्नुभएका भजन गीतहरू सुनाउन पनि सक्नुहुनेछ र त्यसको लागि चाहिँ फोन गर्नुहोला। हाम्रो फोन नम्बर रहेको छ 01-4470-754, हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-23-44-646, 98-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ र कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो, जय मसी अर्जुनजी, कस्तो हुनुहुन्छ तपाईँ?
14: म एकदम सन्चै छु, हजुरलाई कस्तो छ नि?
9: हजुर, हामी पनि एकदमै आरामै छौ अर्जुनजी। र आज कुन भजन गीत संगीत तपाईँ सुन्न चाहनुहुन्छ?
14: आज चाहिँ यो तिमी मेरो हावा म तिम्रो आदम भन्ने छ नि, त्यो राखिदिनुहोस् न हजुर।
9: हजुर, तिमी मेरो हब्बा म तिम्रो आदम, र यो निकै नै मिठो गीत तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
14: हुन्छ, सर्वप्रथम त हजुरलाई सुनाउन चाहन्छु अनि ट्याक्सिसन मित्रलाई है।
9: धन्यवाद
14: धन्यवाद। र हाम्रो गुड न्युज एफएम होल्ड युनिटलाई भन्न चाहन्छु अनि पम्पा रोका नाना, पम्पा गोपाली, सावित्री रोका, सुमन राई, विश्वभक्त गौतम, चन्द्रमाया मगर, हन्ना बिका, शोभा मिश्र, शोभा आचार्य, शान्ता सुमार, मैना थापा, उहाँको छोरीलाई, उहाँको हस्बेन्डलाई अन्त उहाँको मम्मीलाई सुनाउन चाहन्छु। अनि कहाँबाट भन्नुहुन्थ्यो, हरिबोल बुढाथोकी उहाँलाई सुनाउन चाहन्छु, पास्टर उत्तम शिवाकोटी, कुमार राई, टेकबहादुर गजाल, रुबेन राई, अर्जुन थापा, संगीता रिमाल, पुना थापा, विजय श्रेष्ठ, सारा तामाङ र सम्पूर्णलाई, जो जतिजना सुन्दै हुनुहुन्छ सम्पूर्णलाई सुनाउन चाहन्छु हजुर।
9: हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि अर्जुनजी। र अहिलेलाई चाहिँ हामी छुटौं, जय मसी।
14: हुन्छ हजुर, जय मसी हजुर।
9: हजुर, र अर्जुन प्रधानजी हुनुहुन्थ्यो र उहाँले रोज्नु भएको गीत हामी यो समय तपाईँको लागि राख्न चाहन्छौ र फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

0: किन तिमी मसँग नबोलेको?
1: किन र अब्बा, के भयो र तिमीलाई?
0: यसरी एक्लै छोडेको मन पर्दैन मलाई।
1: त्यसो नभन न अब्बा, मानिस एक्लो भएको कारणले गर्दा परमेश्वरले तिमीलाई मेरो निम्ति बनाउनु भएको। तिमी त परमेश्वरबाट मैले पाएको बहुमूल्य उपहार हो। आऊ हामी फल्दै फल्दै परमेश्वरको योजनालाई पूरा गरौँ।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी।
0: जय मसी हजुर, जय मसी। तपाईँको नाम एकचोटि बताइदिनुहोस् न हजुर।
1: पोखराबाट मनोज थापा मगर।
0: मनोजजी आरामै हुनुहुन्छ तपाईँ?
1: हजुर एकदम आराम छु म, अनि लगायत सिर्जना अनि मेरो छोरा याकुब अनि एकदम ठिक छन्।
0: प्रभुलाई धन्यवाद भएको छ, एकदमै खुसी लाग्यो हामीलाई पोखराबाट फोन गर्दै हुनुहुन्छ तपाईँ। र आज तपाईँ कुन भजन गीत संगीत सुन्न चाहनुहुन्छ?
1: मैले भित्र भनिसकेको छु ग्यारे।
0: र तपाईँले रोज्नु भएको गीत चाहिँ कसलाई सुनाउन चाहनुहुन्छ?
1: स्पेसल टेक्निसियन मित्र हाम्रो आवाज लाखौं लाख श्रोता माझमा सुनाउनु भएको छ, उहाँलाई विशेष जयमसी भन्न चाहन्छु, अनि टिचरलाई पनि जयमसी भनेर है।
0: हजुर हजुर एकदमै जयमसी हजुर
1: हजुर। अनि आएर मेरो छोरा याकुब जयमसी, अनि आएर यफनालाई पनि जयमसी, अनि आएर श्रीमती सिरजनालाई पनि जयमसी, जसले माया गरेर गुड न्युज एफएमलाई सुन्नु भएको उहाँहरूलाई पनि जयमसी भन्न चाहन्छु, अनि आएर राई कुबेर राई लगायत सम्पूर्ण विश्वासी विश्वासी जनहरूलाई सबैलाई प्रभु यसुले प्रेम गर्नुभएको होस्, यसुको बाटोमा हिँड्नु भएको होस् भन्दै सबैजनालाई
0: हजुर हुन्छ। धन्यवाद यसलाई छुट्याउँछ एमएससी। र उहाँ हुनुहुन्थ्यो पोखराबाट मनोज थापा मगरजी, र उहाँको रोजाइमा रहेको भजन गीतको साथ हामी समेत पाल दिन चाहन्छौ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। हाम्रो पोखराबाट मनोज थापा मगरजीले रोज्नु भएको थियो र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। कार्यक्रम रिफ्रेश सुन्दै हुनुहुन्छ। तपाईँको रोजाइमा रहेका मिठा मिठा भजन गीत संगीतहरू तपाईँकै रोजाइमा हामी राखिरहेको छौं। कुनै भजन गीत संगीतहरू सुन्न सुनाउन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। 01 47 70 754 01 47 70 754 हाम्रो टेलिफोन नम्बर रहेको छ। 98 023 44 646 98 023 44 646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ। फोन गर्न सक्नुहुनेछ र अवश्य पनि गीत संगीतहरू सुनेर आशिषित हुन सक्नुहुनेछ। हामी आशा गर्दछौ प्रस्तुत गरिएका भजन गीतहरूबाट श्रोता तपाईँ एकदमै आशिषित भइरहनु भएको छ। एउटा गीतको साथ यो समय हामी दिन चाहन्छौ र गीतपछि तपाईँसँग कुराकानी गर्न उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यो र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ र अनलाइनबाट सुन्नको लागि तपाईँले लगइन गर्नुहोस् www.goodnewsfm.com.np र कार्यक्रम रिफ्रेशमा तपाईँ हुनुहुन्छ र तपाईँले रोज्नुभएका सुन्न चाहनुभएका मीठा मीठा भजन गीत संगीतहरू हामी तपाईँलाई सुनाइरहेको छौं र कुनै पनि भजन गीत संगीतहरू तपाईँ सुन्न चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ। फोनलाई एकदमै खुला रहेको छ श्रोता। लगभग एक घण्टाको समय अवधिभर हामी गीत संगीतको साथ निरन्तर तपाईँलाई दिएर साथ दिँदै आइरहेको छौं र कोही श्रोता फोन लाइनमा हुनुहुन्छ, अवश्य पनि उहाँसँग हामी कुराकानी गर्ने नै छौं। तपाईँ पनि फोन गर्नको लागि तम तयार भएर बस्नुहोला र तपाईँलाई एकदमै सुन्न मन लागेका भजन गीत संगीतहरू सुन्नको लागि सुनाउनको लागि अवश्य पनि तपाईँले फोन गर्न सक्नुहुनेछ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो जय मिसी हजुर। हजुर हाम्रो दीपकजी बोल्दै हुनुहुन्छ होइन त?
1: दीपकजी छानकोटबाट।
0: हजुर कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर ठिक ठिकै छ दिदी। अलिकति यो रुगा खोकी लगाएर अलिकति एक दुई दिन अस्ति ज्वरो आयो।
0: हजुर हजुर आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला दीपकजी। र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: मलाई चाहिँ उनको कोर्राको चोटले भन्ने मन लाग्छ,
0: एकदमै अर्थपूर्ण पनि छ यो गीत र कसलाई सुनाउन चाहनुहुन्छ?
1: सबभन्दा त पहिला हाम्रो फोन उठाउने दाईलाई अनि त्यस पछाडि विशेष गरी तपाईँलाई
0: धन्यवाद।
1: हजुर म भन्दा अगाडि जो जो आउनुभयो र म भन्दा पछि जो जो आउनुहुन्छ सबैजनालाई सुनाउन चाहन्छु।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद दीपकजी। छोटो अहिलेलाई हजुर दीपक कुमार लामिछानेजी हुनुहुन्थ्यो, उहाँको रोजामा रहेको यो मिठो भजन गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो,
1: श्रीमती
0: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? चित्रजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौँ। र आज कुन भजन गीत संगीत सुन्न चाहनुहुन्छ तपाईँ? चित्रजी फेरि एकचोटि भन्नुहुन्छ। हजुर,
1: हाम्रो जीवन घाम खाल मात्र हो।
0: हजुर, र को कसलाई सुनाउन चाहनुहुन्छ यो भजन गीत? हाम्रो चित्र मगरजी हुनुहुन्थ्यो भक्तपुरबाट र उहाँले रोज्नु भएको यो मिठो भजन गीत तपाईँको लागि हामी समय राख्न चाहन्छौ।

0: निकै नै मेरो गीत तपाईँको निम्ति राख्यौ। हाम्रो चित्र मगरजीले रोज्नु भएको थियो भने कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो
0: जयमसी हजुर।
1: हेलो
0: हजुर जयमसी हजुर। जो जुलपा अमिताजी कस्तो हुनुहुन्छ तपाईँ?
1: धन्यवाद हजुरको प्रार्थना, सबैको प्रार्थनाद्वारा ठिक हुँदै आएको छ। परमेश्वरलाई पनि धन्यवाद, सबैजनालाई धन्यवाद दिन चाहन्छु, प्रार्थना गरिदिनु हुने सबैलाई।
0: हजुर प्रभुलाई धन्यवाद भएको होस् र आफ्नो स्वास्थ्यको अझै ख्याल राख्नु होला अमिताजी। हामी अझै प्रार्थनामा सम्झिनेछौँ तपाईँलाई र हामी
1: परमेश्वरको भर्खरै बजाउनु भएको गीत उनको कोराको चोटले मुनिको भएको छु भने जस्तै साँच्चै नै औषधिमा भन्दा पनि मैले प्रार्थनामा परमेश्वरमा विश्वास गरेर प्रार्थना गर्दै बसेँ अनि मलाई निको हुँदै आएको छ।
0: धन्यवाद।
1: अब मलाई चाहिँ जिन्दगीको सहयात्री गीत सुन्न सुनाउन चाहन्छु।
0: हजुर जिन्दगीको यात्रामा तिमी सहयात्री निकै नै अर्थपूर्ण गीत रहेको छ, को कसलाई सुनाउन चाहनुहुन्छ?
1: मलाई चिन्नुहुने सम्पूर्णलाई, विशेष गरी हजुरलाई, हजुरको परिवारलाई अनि गुरुजी एफएम परिवारलाई, मलाई चिन्नुहुने साथीहरू सबैजनालाई, विशेष गरी मेरो श्रीमानलाई पनि। हिजो आज भन्छन् नि श्रीमान गरिब हुँदा श्रीमतीको परीक्षा हुन्छ रे, श्रीमती बिरामी हुँदा श्रीमानको परीक्षा हुन्छ रे, हिजो आज त्यस्तै भइरहेको छ विशेष गरी श्रीमानको लागि।
0: ओहो अमिताजी एकदमै महत्वपूर्ण कुरा पो बताउनु भयो तपाईँले त आज,
1: र एकदमै गाह्रो भइरहेको छ मलाई,
0: तर प्रभु तपाईँको साथमा हुनुहुन्छ,
1: उहाँको लागि प्रार्थना पनि गरिदिनु होला।
0: एकदमै अमिताजी हामी प्रार्थनामा सम्झिनेछौँ है, र एकदमै सबै परिस्थितिमा प्रभु तपाईँको साथमा हुनुहुन्छ, हामी प्रार्थनामा तपाईँलाई अझै उचाल्नेछौँ अमिताजी। र अहिलेलाई चाहिँ हामी छुटौं।
1: हुन्छ धन्यवाद। जय मसीह।
0: हजुर जय मसीह। राम्रो अमिता महर्जनजी हुनुहुन्थ्यो, अलिकति अस्वस्थ हुनुहुन्थ्यो उहाँ, र प्रभुले काम गरिरहनु भएको छ र हामीले जो जति सुनिरहेको छौँ उहाँलाई प्रार्थनामा निरन्तर उचालिदिनु हुनको लागि म पनि अनुरोध गर्न चाहन्छु र उहाँको रोजाइमा रहेको यो मिठो भजन गीतको साथ सम्पूर्ण श्रोतालाई हामी दिन चाहन्छौँ।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं। हाम्रो अमिताजीको रोजाईमा रहेको सहयात्री बहुको गीत रहेको थियो र यसरी नै तपाईँको रोजाईमा रहेका भजन गीत संगीतहरू तपाईँले आफ्नो मनबाट होइन सम्झिनुभएका व्यक्तिहरूलाई धन्यवाद दिन चाहनुभएका व्यक्तिहरूलाई र गीत संगीतहरू डेडिकेट गर्न चाहनुभएका व्यक्तिहरूलाई सम्झिएर कार्यक्रम मार्फत तपाईँले रोज्नुभएका गीत संगीतहरू चाहिँ सुन्न र सुनाउन सक्नुहुनेछ र यसरी नै हामी तपाईँको यो समयलाई एकदमै रिफ्रेस बनाउने अनि आशिषमय बनाउने प्रयास गर्दै आइरहेको छौं। कार्यक्रम रिफ्रेशमा तपाईँ हुनुहुन्छ र तपाईँले फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ र यो समयमा अर्को एउटा गीतको साथ फेरि पनि तपाईँलाई म दिन चाहन्छु। गीतपछि उपस्थित हुनुहुनेछ।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता बुझ्यो भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर कार्यक्रममा फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै यो समय कार्यक्रम रिफ्रेशबाट म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित। सूचना सूचना सूचना, यसको न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा 5 भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली, अनामनगर, काठमाडौँ। फोन नम्बर 01 47 70 74, 01 47 70 74 र 01 59 13 755, 01 59 13 755। अब चिन्ता नलिनुहोस्। न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ।
8: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
9: अधिक जानकारीको लागि मोबाइल 98 41 87 68 02, 98 41 87 68 02
10: र 98 18 25 12 40 98 18 25 12

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
2: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तोता कुमार अब्राहमको साथमा।
3: यसैले भन्नुभयो, बाटो सत्य र जीवन मनै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।

0: जय मसीह म गायिका चन्दा देवान तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज टॉक शो।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टक शोमा। आदरणीय श्रोता, कार्यक्रम टक शो लिएर प्राविधिक मित्र विजय र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं र तपाईँले पनि कार्यक्रम सुनेर हामीलाई साथ दिनुपर्ने हुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुरा हाम्रो लागि हुनेछ र विशेष गरिकन अहिले सम्बन्धहरू एकदम कमजोर भएको तपाईँ र मैले देखिरहेको छु। त्यो दाजुभाइ दाजुभाइ बीचको सम्बन्ध होस्, दिदी बहिनीको सम्बन्ध होस्, अथवा श्रीमान श्रीमती बीचको सम्बन्ध होस्, यी सम्बन्धहरू दिनदिनै बलियो होइन कमजोर हुँदै गइरहेको अवस्थाहरू हामीले देखिरहेका छौं र सम्बन्धलाई कुनै पनि सम्बन्धलाई कसरी बलियो बनाउने भन्ने बारेमा नि केही महत्वपूर्ण कुरा रहनेछ। सम्बन्ध भन्ने कुरा श्रीमान श्रीमतीको मात्रै हुँदैन होइन, एउटा दाजुभाइ दाजुभाइ बीचको सम्बन्ध, बहिनी र दिदी बीचको सम्बन्ध, सम्बन्धहरू हुन्छन्। त्यो भएर तपाईँ र मैले सम्बन्धलाई चाहिँ कमजोर बनाउने होइन, बलियो बनाउनुपर्छ। जब कुनै पनि सम्बन्ध कमजोर हुन्छ नि त्यसको फाइदा चाहिँ अर्को मान्छेले लिन्छ होइन। त्यो भएर तपाईँ र मेरो सम्बन्ध बिगारेर कोही मान्छे बलियो हुन्छ, तपाईँ र मलाई कमजोर बनाएर कोही मान्छेहरू बलियो हुन्छ, तर तपाईँ र मैले त्यो अवसर र त्यो मौका चाहिँ कुनै पनि व्यक्तिलाई दिनु हुँदैन। र पहिलो महत्वपूर्ण कुरा, सबैसँग सम्बन्ध बिग्रेको हुन्छ होइन, तर तपाईँलाई थाहा छ कुनै मान्छेहरू एकदमै आगो हुन्छन्, कोही मान्छे पानी हुन्छन्। तर मैले भन्न खोजेको कुरा के हो भने, कुनै पनि मान्छेसँग तपाईँको झगडा पर्यो भने, त्यो दाजुभाइ दाजुभाइ बीचको झगडा होस्, दिदीभाइ दिदीबहिनीको बीचको सम्बन्ध होस्, अथवा श्रीमान श्रीमती बीचको सम्बन्ध होस्, एकजना निकै चर्केर बोलिरहेको छ भने अर्को शान्त रहनुहोस् होइन। दुईजना आगो भयो भने त त्यहाँ त खरानी भइन्छ नि त, त्यो भएर खरानी हुने काम कसैले पनि नगरौं, कुनै पनि सम्बन्ध खरानी नहोस्। तर सम्बन्ध चाहिँ के हुनुपर्छ, बलियो हुनुपर्छ। त्यो भएर तपाईँ र मैले जहिले पनि होइन, तपाईँ सक्नुहुन्छ, तपाईँसँग त्यो क्षमता छ नि, यो क्षमता भन्ने कुरा चाहिँ एकदमै शक्तिशाली हो, जो सहन सक्छ नि त्यो चाहिँ, सहन सक्ने मान्छे चाहिँ क्षमतावान मान्छे हो, सहन नसक्ने मान्छे चाहिँ होइन, त्यो क्षमतावान मान्छे होइन, त्यो कमजोर मान्छे हो। जसले रिसलाई सहन सक्छ त्यो त्यो सहन सक्ने मान्छे हो अथवा त्यो क्षमतावान मान्छे हो, तर जसले रिसलाई सहन सक्दैन त्यो क्षमताविहीन मान्छे हो। त्यो भएर तपाईँ र म जहाँ पनि देख्छौ कुनै मान्छे यस्तो हुन्छ, एकदमै बोलिरहेको हुन्छ, झर्किरहेको हुन्छ, रिसाइरहेको हुन्छ, खाउँला जस्तै गरिरहेको हुन्छ, तर तपाईँ चुप लाएर बस्नुहोस् त एकछिन, त्यो उफ्रिन्छ उफ्रिन्छ उफ्रिन्छ उफ्रिन्छ थाक्छ, अनि तपाईँसँग उसले के गर्छ, मैले गल्ती गरेछु माफ माग्छ क्या। त्यसले मैले धेरै त्यस्तो ठाउँ देखेको छु होइन, धेरै रिग्रेट गरेको देखाएको छु होइन। एउटा झगडा मेरो आँखैले देखेँ, म झगडामा त कहिले पनि सामेल हुन्न, कुनै पनि झगडामा, बाहिर झगडा परेको छैन, म कहिले पनि घर बाहिर निस्किन्न, तर मैले एउटा झगडा चाहिँ हेर्ने कोसिस गरेँ नजिकबाट, अनि उसले एउटा मान्छेलाई होइन कुट्न खोजिरहेको थियो, कसैले छुट्टाइरहेको थियो, ऊ चुप लाएर बसिरहेको थियो, ऊ पनि यङ मान्छे थियो नि, उसले पनि होइन के गर्छस् भनेर होइन आइलाग्न सक्थ्यो क्या, जाइलाग्ने मान्छेलाई आइलाग्न सक्थ्यो, तर उसले चुप्पा लाएर सहे, अनि सबै मान्छेले सम्झाए क्या, त्यो जुन एग्रेसिभवाला मान्छेले सम्झाए, भरे सरी है सरी मिस्टेक भयो मबाट भनेर हिँडेको कुरा पाएँ क्या। अब त्यो मान्छेले पनि ल आइज भनेको भए त त्यहाँ त ठुलो दुर्घटना हुन्थ्यो नि त, उसले उसलाई हान्थ्यो, शरीर अङ्ग भङ्ग हुन्थ्यो, अनुहार अङ्ग भङ्ग हुन्थ्यो होला, चोट लाग्थ्यो होला। अनि तपाईँ र म सहन सक्ने बानी चाहिँ गर्नुपर्छ है, किनभने सहन सक्ने मान्छे चाहिँ स्वर्गीय क्षमता भएको मान्छे हो, यो कुरा याद गर्नुहोस्। स्वर्गीय क्षमता भएको मान्छेले मात्रै रिसलाई के गर्न सक्छ, कन्ट्रोल गर्न सक्छ, यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीत र सम्बन्ध कसरी बलियो बनाउने भन्ने तीनवटा सम्बन्धको बारेमा मैले बोलिरहेको छु। एउटा दाजुभाइ बीचको सम्बन्ध, एउटा दिदीबहिनी बीचको सम्बन्ध र एउटा श्रीमान श्रीमती बीचको सम्बन्ध। यी सम्बन्धहरू यति महत्वपूर्ण कुरा छन्, हामीले देखेका छौं। दाजुभाइ बीचको सम्बन्ध पनि एकदमै महत्वपूर्ण हो होइन। जुन सम्बन्ध मजबूत भयो भने कसैले पनि हेप्न सक्दैन, तर यी सम्बन्धहरू कमजोर भयो भने मान्छेले मौकाको फाइदाहरू उठाउँछन्। त्यो भएर कसरी सम्बन्धलाई बलियो बनाउने भन्ने बारेमा केही जानकारी दिइरहेको छु। र अर्को महत्वपूर्ण कुरा भनेको पुरानो कुराहरूलाई नकोटाउने होइन। मानिलिउ मेरो दाजुभाइको झगडा परेको थियो हिजो, मानिलिउ एक वर्ष अगाडि, अनि दाजुभाइ भेट भयो सानो कुरा, फेरि त्यही कुरालाई कोट्याएर तैँले आजभन्दा एक वर्ष अगाडि, तैँले मलाई एक महिना अगाडि, तैँले मलाई दुई महिना अगाडि यस्तो गरेर थिइस् भन्ने हुन्छ नि। त्यो प्रकारको झगडा दाजुभाइमा होस् या दिदी बहिनीमा होस् वा श्रीमान श्रीमतीको बीचमा होस्, त्यो कहिले इक भन्छ कि त, इक चाहिँ कहिले पनि राख्नु हुँदैन। एउटा भनाइ छ नि, फर्गिभ एन्ड फर्गेट, हामीले क्षमा दिने अनि बिर्सिने है। यो कुराले चाहिँ सम्बन्ध बलियो बनाउँछ, तर यसलाई पखोस् मेरो पनि पालो आउँछ भन्ने प्रकारको हुन्छ, त्यो प्रकारको मान्छे हामी कहिले पनि बन्नु हुँदैन है। बिर्सिने मान्छे बन्नुपर्छ, त्यो इक लिने मान्छे होइन होइन। मानिलिउँ कुनै पनि व्यक्तिले आज तपाईँलाई प्याच्छ भनौँ होइन, मजाले मुटुभित्रै बिझ्ने गरी भन्यो अरे पख मेरो पनि समय आउँछ भने, त्यस्तो कहिले नभन्नुहोस्। कसैले भन्नु छोडिदिनुहोस्, बिर्सिनुहोस्, अनि बिर्से त्यो सम्झिराख्नु चाहिँ रोग अरे क्या एउटा मान्छेले हुन्छ, यसलाई म पखोस् न भन्ने हुन्छ नि त्यो इक, त्यो चाहिँ रोग अरे क्या, रोग नपाल्नुहोस्, बिर्सिदिनुहोस् अनि अगाडि बढ्नुहोस्। र अर्को महत्वपूर्ण कुरा रहेको छ गल्तीलाई स्वीकार्ने क्या, अथवा एकअर्काको गल्ती देखाइदिने। मानिलिउँ ए र बीको झगडा पर्यो, के गर्ने, कसको गल्ती हो त्यहाँ त थाहा भइहाल्छ नि, दुईजनाको डिस्कस झगडा फाइट दुनियाँभरि परिसकेपछि अब के हुन्छ, निष्कर्ष त निकाल्नै पर्छ, कसको गल्ती हो भन्ने कुरा त निकाल्नै पर्यो नि त होइन। त्यो भएर मेरो गल्ती होइन मैले ओके स्वीकार्नु पर्यो, मेरो गल्ती होइन भने होइन केही छैन। गल्ती स्वीकार्नु चाहिँ एकदमै महत्वपूर्ण कुरा है। मान्छे कति यस्ता घमण्डी मान्छेहरू हुन्छन्, गल्ती नै स्वीकार्दैनन् क्या होइन। मैले गल्ती नै गरेको छैन भन्ने प्रकारका पनि हुन्छन्, तर गल्ती स्वीकार्नु चाहिँ महानता हो। यो कुरा एकदमै एकजना ठूलो मानिसले पनि भन्नुभएको छ, गल्ती स्वीकार्नु चाहिँ महत्वपूर्ण कुरा हो होइन। अब गल्ती नै नस्वीकार्ने क्या, म स्वीकार्दिनँ प्रकारको हुन्छ नि, त्यो हामीले कहिले पनि गर्नु हुँदैन। अहिलेलाई भने अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भाषण पछि अनि फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र केही अर्थपूर्ण कुराहरू नै हाम्रो लागि मैले राखिरहेको छु र जुन तपाईँ र मेरो लागि एकदम फलदायक छ। होइन, एउटा सम्बन्धलाई कसरी बलियो बनाउने भन्ने बारेमै केही महत्वपूर्ण कुराहरू राखिरहेको छु र तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिइराख्नु भएको छ। र अर्को महत्वपूर्ण कुरा र तपाईँ र मैले जहिले पनि सम्बन्धलाई कसरी बलियो बनाउनु सकिन्छ भन्ने कुरामा चाहिँ ध्यान दिनुपर्छ। कहिलेकाहीँ कस्तो हुन्छ भने हामी साथीभाइ भेट हुन्छ क्या, तर कस्तो हुन्छ भने एक कुरोको मात्रै खाने, अरू चाहिँ नकिन्ने क्या। जस्तै एउटाले मात्रै किन्छ जहिले भेट भए पनि, तर अर्कोले चाहिँ किन्दैन, अनि त्यो सम्बन्ध कहिले पनि बलियो हुँदैन। जस्तो मैले आज खुवाएँ कसैलाई, होइन, अब भोलि अर्कोले खुवाउने हो क्या। अनि त्यस्तो मात्र भयो, मैले मात्रै खुवाइराखेँ, मैले मात्रै खाइराखेँ, उसले कहिले तिरेन भने त्यो सम्बन्ध प्रगाढ हुँदै जाँदैन। त्यो सम्बन्ध चाहिँ बिचमै टुङ्गिन्छ, किनभने एक कुरो मात्रै भयो भने त दोहोरो हुनु पर्यो क्या सम्बन्ध बलियो बनाउनको लागि। अनि कति मान्छेले यति स्वार्थी हुन्छ नि, तपाईँ दुःखमा मान्छेलाई यति साथ दिनुहुन्छ नि, तर तपाईँलाई पढ्दा कसैले साथ दिँदैन। त्यो साथीले साथ दिएन भने त्यो साथ चाहिँ स्वार्थी छ भन्ने कुरा बुझ्नुपर्छ। जस्तो मलाई कोही साथीलाई गाह्रो पर्यो, अति नै गाह्रो पर्यो, आयो, मैले हेल्प गरेँ, अनि कहिले काहीँ त मलाई पनि त गाह्रो पर्छ नि, होइन, अनि मैले चाहिँ माग्दाखेरि उसले दिन सकेन, दिएन भने चाहिँ त्यो चाहिँ भएन क्या। सम्झिनु पर्यो उसले चाहिँ मलाई पर्दाखेरि गरेको थियो, मैले पनि गर्नुपर्छ भन्ने कुराहरू चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुँदछ। त्यो भएर सम्बन्ध टिकाइराख्नको लागि नि धेरै भूमिका खेल्नुपर्छ हामीले खेल्नुपर्ने रोलहरू चाहिँ मजाले खेल्नुपर्छ। एक कुरो मात्रै भनाइ छ नि, हाम्रो बुढा पाकाले भन्छ नि, रोटी एकतर्फ मात्रै पाक्दैन अरे क्या, रोटी पकाउनु चाहिँ फेरि अर्कोपट्टि पनि पकाउनुपर्छ, अनि मात्रै त्यो रोटी चाहिँ कम्प्लिट हुन्छ। त्यस्तै एउटा सम्बन्ध पनि राम्रो बनाउनको लागि यी कुराहरूमा हामीले ध्यान दिनुपर्छ। र कति राम्रा राम्रा सम्बन्धहरू छन् मान्छेहरूको, होइन, दाजुभाइ दाजु भाइ बीच यस्तो राम्रो सम्बन्ध छ, दिदी बहिनी बीच यति मिठो सम्बन्ध छ, श्रीमान श्रीमती बीच यति मिठो सम्बन्ध छ। केले गर्दा? त्यही हो, बराबरी, आफ्नो गल्तीलाई स्वीकार्ने, अरूलाई दोष नलगाइराख्ने, होइन, गल्ती मबाट पनि भयो भन्ने रियलाइज गर्ने प्रकारका मानिसहरू भेट भयो, एउटाको मात्रै खाने त्यस्तो प्रकारको भयो भने चाहिँ हुन सक्दैन। आज यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा लाग्छ मलाई। र एउटा मान्छेलाई चाहिँ भोक लागेछ क्या, अनि त्यसपछि यति भेराइटी कुराहरू खान राखेको रहेछ, अनि गाडीमा चढाए रहेछ, अनि ओर्लिनुभन्दा अगाडि उसँग पैसा रहेछ, आ खाइदिन्छु भनेर। अब सुरुमा त जस्तो होटलमा खानुभन्दा अगाडि नै पे गर्नुपर्छ, कति ठाउँ चाहिँ त्यस्तो छ सिस्टम। अनि यसो हेऱ्यो अरे, क्या भेराइटी कुरा राखेको रहेछ, मिठो मिठो कुरा खान्छु भनेर अरे हेरेर आएन भने आएर अब पैसा तिर्दाखेरि त पाकेटमारले पैसै छ चोर्दैछ। अनि उसले दाइ अनि के खाने कि नखाने भन्नु, होइन म त अगाए हेरेरै भनेर उहाँ हिँड्नु भएको थियो अरे क्या। भन्नु खोजेको कुरा के हो भने कहिलेकाहीँ यस्तै हुन्छ सम्बन्धहरू, होइन, हामीले सम्बन्ध कहिलेकाहीँ जिन्दगीमा यस्ता कठिन परिस्थितिहरू पनि आउँछ। हामीसँग टन्न पैसा हुँदाहुँदै पनि मोबाइल मान्छेले के गर्छ, मोबाइलमा टन्न पैसा राखे हुन्छ, होइन, अब काहीँ तिर्नुपर्छ, नचल्न सक्छ तपाईँको क्युआर, होइन, ई सेवा नचल्न सक्छ, त्यतिखेर के गर्नुहुन्छ, जहाँ पाए ती, होइन, कहिले त सबै कुरा हुँदाहुँदै पनि चल्दैन, होइन, सिस्टमहरू बिग्रिरहेको हुन्छ, अनि त्यतिखेर के गर्नुहुन्छ तपाईँले, क्युआरबाट पैसा तिर्दै हुनुहुन्छ, ई सेवाबाट पैसा तिर्दै हुनुहुन्छ भने जब तपाईँको मोबाइलको सिस्टम बनिन्जेलसम्म दुई घन्टा लाउने कुदिराख्ने होइन नि। त्यो भएर तपाईँ र मैले एक्स्ट्रा पैसा पनि बोकेर हिँड्नुपर्छ, भोलि गाह्रो हुन्छ, होइन, क्यास पनि बोक्नुपर्छ, त्यो कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा छ। अहिलेलाई पनि यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

एउटा भनाई छ नि, आफ्नो मान्छे त्यतिखेर चिनिन्छ अरे जब आफूलाई दुःख परेको बेला। तपाईँ दुःख परेको बेला जो मान्छे तपाईँको नजिक आउँछ नि, तपाईँलाई फोन गर्छ, तपाईँ केही साह्रो पर्नु भयो भने तपाईँलाई फोन गरेर बुझ्छ के छ कसो छ, त्यो मान्छे हो तपाईँको आफ्नो मान्छे है। मैले बारम्बार एउटा घटना भन्ने गर्छु, नेपालको चर्चित उहाँलाई जो संसारमै नचिन्ने मान्छे कमै होला, उहाँ जब एउटा क्यान्सरको रोगी भएर जाँदै गर्दाखेरि उहाँले हजारौं मानिसहरू उहाँलाई मान्छे लाखौं लाखौं मान्छेले उहाँलाई चिन्छन् इन्डिया र नेपालमा। तपाईँ दुःख परेको बेला जो मान्छे तपाईँको नजिक आउँछ नि तपाईँलाई फोन गर्छ, तपाईँ केही साह्रो पर्नु भयो भने तपाईँलाई फोन गरेर बुझ्छ के छ कसो छ, त्यो मान्छे हो तपाईँको आफ्नो

अरे जहिले उहाँको अगाडि बस्ने चाहिँ उहाँका आमा नै हुनुभयो अरे क्या। उहाँले त चिनेको हजारौं मानिसहरू थिए नि, होइन लाखौं लाख मानिसहरू थिए, तर कोही पनि आएन अरे क्या। भन्न खोजे कुरा जब पर्छ नि, तपाईँ गाह्रो साह्रो अवस्थामा पर्नुहुन्छ नि, जो मान्छे तपाईँको छेउमा उभिरहन्छ, तपाईँलाई हेरिरहन्छ, तपाईँलाई कस्तो छ भनेर सोध्छ, तपाईँलाई पैसा छैन भने पनि जुटाउने कोसिस गर्छ, तपाईँको समस्यालाई निर्मूल पार्न खोज्छ, हो त्यो तपाईँको मान्छे। ती कुराहरू चाहिँ एकदमै महत्त्वपूर्ण लाग्छ मलाई चाहिँ। र अहिलेलाई पनि फेरि पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

लागि, तपाईँ र मेरो लागि, र सम्बन्ध नबिगार्नुहोस्, किनभने मान्छे आज छ भोलि छैन। र सम्बन्धहरू पनि यस्तो होस्, समाजले यस्तो भनोस्, कुनै पनि व्यक्ति बित्दा पनि एक दिन त मान्छे मर्नै पर्छ, न गुमाउनु पर्ने मानिस गुमाउनु पर्यो भन्ने शब्द मानिसहरूको ओटचिप्रोबाट निस्कियोस्। र कति मान्छेले यसरी मर्छन् देखेको छु। ठिकै छ, राम्रै भयो, यो मर्नै पर्ने मान्छे थियो भनेर पनि कतिचोटि मान्छेले भन्छन्। तर त्यो मेरो कानले सुन्दा कस्तो लाग्छ क्या, मलाई त्यस्तो नहोस्। मान्छे दुई दिने जिन्दगी त यस्तो अर्थपूर्ण बनाउने कोसिस गर्नुपर्छ नि होइन। प्रत्येक मानिसले भनौँ, यो समाजले, यो परिवारले नगुमाउनु पर्ने मान्छे गुमायो। के तपाईँ र मैले त्यो ठाउँ बनाइरहेका छौँ कि कस्तो प्रकारको ठाउँ बनाइरहेको छौँ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। अहिलेलाई भने मैले बिदा माग्नुपर्ने हुन्छ। प्राविधिक मित्र विजयजीलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुत कुमार अब्राम भने अहिलेलाई बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

त्यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र श्रोता, आज सम्बन्धलाई कसरी बलियो बनाउने भन्ने बारेमै केही महत्वपूर्ण

0: गुड न्यूज एफएम 105.1।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सूचना सूचना सूचना, यसको न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-4770-7054, 01-4770-7054 र 01-5913-755, 01-5913-755। के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ, मोबाइल नम्बर रहेको छ 98-41-53-54-02, 98-41-53-54-02 र 98-10-33-64-06, 98-10-33-64-06, फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
10: जय मसी, म कलाकार आशा खड्का, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगा। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
11: अब प्रस्तुत छ कार्यक्रम टी ब्रेक।

एमएससी साथै हार्दिक स्वागत गर्न चाहन्छौ। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टी ब्रेकमा आदरणीय श्रोता कार्यक्रम टी ब्रेक लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार एक बजेदेखि दुई बजेसम्म तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन हामी परमेश्वरको वचनहरूबाट उत्साह सँगसँगै मीठा मीठा गीत संगीतको साथहरू तपाईँलाई दिँदै आइरहेको छौं र विशेष गरिकन ब्रेक टाइम जब हामीले पाउँदछौं खाली समयहरू चाहे त्यो हाम्रो अब काम गर्ने ठाउँहरूबाट हुन सक्छ, हामीले पढ्ने अध्ययन गर्ने ठाउँहरूबाट हुन सक्छ अथवा दिनको कुनै न कुनै समय पनि जब हामीले ब्रेक टाइमहरू पाउँदछौँ त्यो समयलाई चाहिँ एकदमै प्रोडक्टिभ अनि एकदमै क्रियाशील अनि अर्थपूर्ण बनाउने प्रयास गर्नुहोस् है भन्ने उत्साह पनि हामी कार्यक्रम मार्फत दिने गर्दछौँ र विशेष त परमेश्वरको वचनहरूबाट उत्साह राख्छौँ र मिठा मिठा गीत संगीतको साथ हामी तपाईँलाई दिन्छौँ र यो समय कार्यक्रमलाई पनि एउटा गीतबाट शुरूआत गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छ।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामी परमेश्वरको वचनहरूबाट हेर्ने गर्दछौं। सँगसँगै यसरी नै मिठा मिठा गीत संगीतको साथ कार्यक्रम मार्फत तपाईँलाई दिँदै आइरहेको छौं र यो समयमा हामी न्याय गर्ने काम परमेश्वरलाई छोडिदिनुहोस् भन्ने शीर्षकमा केही कुराहरू चाहिँ तपाईँको लागि राख्न गइरहेको छौं। मत्ती 13:26 पदले भन्दछ, जब बोट निस्केर त्यसमा दाना लागे तब सामा पनि देखा पर्यो। यसरी भन्नुभयो कि स्वर्गको राज्य चाहिँ एकजना मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बिउ छर्यो तर मानिसहरू सुतेको बेला चाहिँ उसको शत्रु आयो र गाउँको बीच बीचमा चाहिँ सामाहरू छरेर गयो। जब बोट निस्केर त्यसमा दाना लाग्यो तब सामा पनि देखा पर्यो। घरको मालिकको कमाराहरूले चाहिँ आएर उसलाई भने, हजुर के तपाईँले आफ्नो खेतमा असल बिउ छर्नु भएको होइन, त्यहाँ सामा कहाँबाट आयो? घरको मालिकले तिनीहरूलाई भन्यो, कुनै शत्रुले यसो गरेको हो। कमाराहरूले उसलाई भने कि हामी गएर ती बटुलौं, तर उसले भन्यो त्यसो नगर, नत्र त तिमीहरूले सामा उखेल्दा गहुँ समेत उखेल्नेछौ। फसलको समयसम्म दुवैलाई सँगसँगै बढ्न देऊ। फसलको बेलामा म कटने गर्नेहरूलाई भन्नेछु, पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहुँ चाहिँ मेरो ढुकुटीमा राख। गहुँ अर्थात धर्मीबाट सामा अर्थात अधर्मीलाई हटाउने काम चाहिँ हाम्रो होइन। हामीले गहुँ खेतीमा ध्यान केन्द्रित गर्नुपर्छ अनि सामा हटाउने काम चाहिँ परमेश्वरलाई दिनुपर्छ। किन? किनकि दुवै बिरूवाको जरा अर्थात जीवन यति घनिष्ठ भएर गाँसिएका हुनेछन् कि यी दुईलाई छुट्याउन सक्नुहुन्थ्यो भने पनि तपाईँले गहुँलाई सामा सहित नै उखेल्नुहुने थियो। रोपिएको र पछि गएर फसल लाग्ने गहुँलाई पनि तपाईँले उखेल्नुहुनेछ। साथै बाला नलागिसकेका कतिपय गहुँका बिरूवालाई तपाईँले सामा भन्ठान्नुहुनेछ। तपाईँको काम असल फल फलाउनु हो र परमेश्वरको काम सामाबाट गहुँलाई असल अथवा अलग गर्नु हो। त्यसकारण तपाईँको लागि चाहिँ उत्साह यही नै छ कि न्याय गर्ने काम परमेश्वरलाई छोडिदिनुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र साह्रै अर्थपूर्ण गीत रमाइलो गीत तपाईँको लागि हामीले राखेको छौं कार्यक्रम टी ब्रेक मार्फत र हामी परमेश्वरको वचनहरूबाट एकदमै अर्थपूर्ण कुराहरूलाई हेरिरहेको छौं र यो समयमा पहिले क्षमा आउँछ त्यसपछि भावना भन्ने शीर्षकमा चाहिँ म केही कुराहरू तपाईँको लागि राख्न गइरहेको छु। भजन संग्रहको पुस्तक 37 अध्यायको 7 पदले भन्दछ, रिसाउन छोड र सानातिना अपराधहरू सजिलै क्षमा गर्न सकिन्छ, तर जब कसैले हामीलाई नराम्रोसँग चोट पुर्याउँछ र उम्के जस्तो लाग्छ तब क्षमा चाहिँ हाम्रो लागि एक वास्तविक चुनौती बन्दछ। जबसम्म तपाईँले अपराध क्षमा गर्नुहुन्न र यसलाई जान दिनुहुन्न, तपाईँले निरन्तर यसको बोझले तपाईँलाई थिचिरहेको महसुस गर्नुहुनेछ। क्षमा गर्ने सन्दर्भमा तपाईँले गर्न सक्नुहुने सबैभन्दा ठूला गल्तीहरूमध्ये एउटा यो यस्तो सोच्नु हो कि यदि कसैप्रति तपाईँको भावनाहरू तुरन्तै परिवर्तन भएनन् भने तपाईँले तिनीहरूलाई वास्तवमै क्षमा गर्नुभएको छैन। होइन, क्षमा एक निर्णय हो, यो तपाईँको इच्छाको एक कार्य हो। तपाईँ चोट र आक्रोशको भावनासँग संघर्ष गरिरहन सक्नुहुन्छ, यसले क्षमा गर्ने तपाईँको निर्णयलाई रद्द गर्दैन। यसको अर्थ निको हुन समय लाग्छ भन्ने मात्रै हो। अनि तपाईँले क्षमा गर्ने निर्णय गर्नुभएको क्षण तपाईँको निको हुने प्रक्रिया शुरू हुन्छ। बाइबलले भन्दछ, सबै तितोपना तिमीहरूले त्यागिदेऊ, जसरी परमेश्वरले ख्रिष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हौ। एफिसी 4:31-32 पद। तपाईँले आफ्नो भागको काम अर्थात क्षमा दिने काम गर्नुभएपछि उहाँको भागको काम गर्नको लागि परमेश्वरलाई भरोसा गर्नुहोस्, जुन चाहिँ तपाईँको भावनाहरूलाई निको पार्ने र तपाईँको शान्ति र आनन्दलाई पुनर्स्थापित गर्नु हो। तपाईसँग क्षमा गर्ने निर्णय गर्ने शक्ति छ, तर तपाईँलाई चोट पुर्याउने व्यक्तिप्रति तपाईँको भावनाहरू परिवर्तन गर्ने शक्ति परमेश्वरसँग मात्रै छ। त्यसकारण तपाईँको हृदय परिवर्तन गरिदिन हुनको लागि परमेश्वरमा भरोसा राख्नुहोस्। अन्तत तपाईँको भावनाहरूले तपाईँको निर्णयलाई पछ्याउनेछन् र त्यसै अनुरूप हुनेछ। भजन संग्रहको पुस्तक 37 अध्यायको 7-8 भन्दछ कि, परम प्रभुको सामुन्य मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। मानिस आफ्ना कुमार्गमा फलिफाप हुँदा र त्यसले खराब युक्तिहरू कार्यान्वयन गर्दा तिमी झर्को नमान, रिसाउन छोड र क्रोधलाई त्याग। झर्को नमान यसले खराबी गर्नतिर मात्रै ढल्काउँछ, यसकारण क्षमा गर्ने निर्णय गरेर अघि बढ्नुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ। कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ। हामी परमेश्वरको वचनहरूबाट हेरिरहेको छौं र मिठा मिठा भजन गीत संगीतको साथ तपाईँलाई दिइरहेको छौं र यो समयमा हामी हेर्नेछौ परमेश्वरप्रति पूर्ण हृदयको समर्पणताको लागि प्रयास गर्नुहोस्। दोस्रो इतिहास 25:2 भन्छ, तिनले परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे, तर पूरा मनले त होइन। बाइबलले भन्दछ अमस्याहले परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे तर पूरा मनले त होइन। परमेश्वरले दाउदको बारेमा भन्नुभएको कुरासँग यसको तुलना गर्नुहोस्। मैले दाउदलाई मेरो हृदय अनुसारको मान्छे पाए जसले मेरा सबै इच्छा पूरा गर्नेछ। यो चाहिँ हामी प्रेरित 13:22 पनि पाउँदछौ र यो कुरा अलि चकित तुल्याउने हुन सक्छ, किनभने जब तपाईँले दाउदको जीवनको बारेमा पढ्नुहुन्छ नि, तपाईँले व्यभिचार, हत्या र ढाकछोपका अध्यायहरू फेला पार्नुहुन्छ। पतिको रूपमा उनी असफल रहे भने बाबुको रूपमा कमसल, तर उनको हृदय चाहिँ परमेश्वरप्रति एकदमै समर्पित भएको कुराहरू चाहिँ हामीले पाउँदछौ। र हामीले यो कुरा कसरी थाहा पाउँछौ भन्दाखेरि चाहिँ जब उनले गल्ती र पाप गर्छन् नि, उनले पश्चाताप गर्छन् र परमेश्वरसँग फेरि सही सम्बन्धमा रहन चाहन्छन्। जब दाउदले करारको सन्दूकलाई इजरायलमा फिर्ता ल्याउन अगुवाई गरे, उनी परमप्रभुको सामान्य पूरा शक्तिको साथ नाचे भनेर चाहिँ दोस्रो समय 6:14 हामीले पाउँदछौ। उनले आफैलाई सम्पूर्ण रूपमा यसमा दिइहाले। यदि तपाईँ त्यो नृत्य कस्तो देखिन्थ्यो होला भनी सोच्दै हुनुहुन्छ भने धर्मशास्त्रको चाहिँ तपाईँले वचनलाई होइन तपाईँले हेर्न सक्नुहुन्छ कि राजा दाउद परमप्रभुको सामान्य चाहिँ उफ्रन्दै नाचे। प्राचीन समयमा हृदय चाहिँ कुनै पनि व्यक्तिको मुख्य कुरा थियो। यसको अर्थ भावनाहरू मात्र होइन। जसरी हामी अक्सर हृदयको बारेमा सोच्दछौं, तर व्यक्तिको अस्तित्वको केन्द्र विशेष गरी इच्छाको केन्द्र थियो। त्यसकारण परमेश्वरप्रतिको सम्पूर्ण हृदयको भक्तिले तपाईँले आफ्नो सम्पूर्ण शक्तिले कुन कुरा चाहनुहुन्छ भन्ने कुरा चाहिँ प्रकट गर्दछ। अमस्याहले आफ्नो जीवनको 29 वर्ष परमेश्वरप्रति आफ्नो प्रतिबद्धता कायम राख्दै जिए। उनले जे ठिक थियो त्यही गरे, तर उनको मन अन्तै कतै थियो। आफ्ना त्रुटिहरूको बावजूद दाउद आफ्नो सारा हृदयले चाहिँ परमेश्वरको खोजी गरे। त्यसकारण तपाईँको लागि उत्साही नै रहेको छ कि परमेश्वरप्रति पूर्ण हृदयको समर्पणताको लागि चाहिँ प्रयास गर्नुहोस्।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामी बच्चनहरूबाट उत्साह दिइरहेको छौं एक आत्मिक ईसीजी जाँच भन्ने शीर्षक छ तपाईँको लागि। यो विषयमा केही कुराहरू चाहिँ राख्न गइरहेको छु र रोमी 12:11 भन्दछ, जोसमा पछि नहट, पवित्र आत्मामा प्रज्वलित हौ, प्रभुको सेवा गर्दै रहो। जसरी ईसीजीले चाहिँ हाम्रो भौतिक हृदयको स्वास्थ्य र यसलाई जोखिममा पार्न सक्ने अवरोधहरू चाहिँ नाप्न सक्छ, त्यसरी नै प्रभुको सेवा गर्ने सन्दर्भमा हाम्रो जोश, प्रतिबद्धता र हृदयको पूर्णताको स्तर मापन गर्न सक्ने उपकरण हुनु पनि उपयोगी छ। र केही प्रश्नहरू चाहिँ म यहाँ राख्न चाहन्छु। पहिलो प्रश्न रहेको छ कि म मेरो कार्यको लागि सार्वजनिक जवाबदेहिता सृजना गर्न ख्रिस्ट प्रतिको मेरो प्रतिबद्धताको बारेमा खुलेर अनि बारम्बार कुरा गर्छु। दोस्रो, के म वृद्धि हुने जिम्मेवारी स्वीकार गर्छु? के म पुस्तकहरू पढ्छु र सिपहरू अभ्यास गर्छु र अझै असल बन्न मलाई सहायता गर्न सक्ने अग्रजहरूसँग भेट गर्छु? तेस्रो भनेको चाहिँ के म समस्याहरूको बारेमा चाहिँ एकदमै ढुलमुल संलग्नतालाई चलाखीपूर्वक तर्कसंगत बनाउने तरिकाले गुनासो गर्छु? चौथो, के म परमेश्वरसँग कुरा गरेर र दृढ़ रहन बल मागेर निरुत्साहलाई सम्हाल्छु? पाँचौं, के म सही दिशामा मेरो साना कदमलाई पनि स्वीकार गर्छु र तिनमा उत्सव मनाउँछु? छैठौं, प्रेरित पावल लेख्छन्, जोसमा पछि नहट, पवित्र आत्मामा प्रज्वलित हौ, प्रभुको सेवा गर्दै रहो भन्ने कुराहरू। यहाँ जोसले उत्साह, दृढ़ता र शक्तिलाई वर्णन गर्दछ अनि यी कुरालाई म पछ्याउन र रक्षा गर्न सक्षम छु। के म आजकल मेरो जोसको स्तरको बारेमा इमान्दार छु? जब मेरो जोश कमजोर हुन्छ, के म यसलाई नवीकरण गर्न कदम चाल्छु? यी प्रत्येक प्रश्नको बारेमा ध्यानपूर्वक र प्रार्थनापूर्वक सोच्नुहोस्। परमेश्वर र आफैसँग इमान्दार भन्नुहोस् अनि यदि तपाईँलाई चाहिँ जवाफहरू मन पर्दैनन् भने उसको बारेमा केही काम गर्ने निर्णय आज लिनुहोस्। प्रार्थनामा र उहाँको वचन अध्ययनमा परमेश्वरसँग चाहिँ धेरै समय बिताउनुहोस्। परमेश्वरको लागि जल्दो बल्दो जोश हुनु भनेको नि आगो बाली राख्नु जस्तै हो। यसको लागि चाहिँ निरन्तर इन्धन र मरम्मत आवश्यक हुन्छ अनि अरू कसैले पनि तपाईँको लागि यसो गर्न सक्दैन। यसकारण आज आफ्नो हृदयको अवस्थालाई तपाईँले पनि जाँच्नुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता कार्यक्रम टी ब्रेक तपाईँ सुन्दै हुनुहुन्छ र कार्यक्रम मार्फत हामी यसरी नै मिठा मिठा गीत संगीतहरू सँगसँगै परमेश्वरको एकदमै आशिषमय वचनहरूबाट तपाईँलाई उत्साह पनि दिइरहेको छौं र श्रोता हामी आशा गर्दछौ गीत संगीतहरू र यी वचनहरूबाटको उत्साहले तपाईँलाई साँच्चै नै उत्साहित बनाइरहेको छ, तपाईँलाई आशिषित बनाइरहेको छ। कारण हाम्रो जीवनमा हामीलाई परमेश्वरको वचनको खाँसो हुँदछ हरेक दिन हरेक क्षण। यसै कारण पनि वचनलाई चाहिँ आत्मिक भोजनसँग तुलना गरिएको हो, किनभने हामी भोजन दिनमा तीन चार चोटिसम्म पनि खान्छौं र हाम्रो शरीरलाई हामी एकदमै बलियो बनाएर राख्छौं, होइन, हामीलाई कमजोरी हुँदैन। तर यदि हामी खाना नखाउँ त हामी एक प्रकारको कमजोरीलाई महसुस गर्न सक्छौं शारीरिक रूपमा, भने आत्मिक जीवनमा पनि यही नै हो। हामी आत्मिक भोजन खान छोड्छौं भने चाहिँ हाम्रो आत्मा बिस्तारै बिस्तारै कमजोर हुँदै जान्छ, अनि त्यो कमजोर आत्माबाट हामीले कुनै पनि प्रकारको कार्यहरू गर्न सक्दैनौं र अवश्य पनि परमेश्वरको आवाजलाई पनि सुन्न सक्दैनौं। भने जस्तै नै हाम्रो शरीरलाई जसरी खाना चाहिन्छ आत्मालाई पनि खाना चाहिन्छ र हाम्रो यी दुवै कुराहरूलाई चाहिँ हामीले बलियो बनाएर लिएर जानुपर्ने हुन्छ र वचन हाम्रो लागि अति नै महत्वपूर्ण छ। वचन शक्तिशाली छ, वचन नै परमेश्वर हुनुहुन्छ भनेर चाहिँ युहन्नाको पुस्तक, सुसमाचारको पुस्तक युहन्ना एकको एकले पनि हामीलाई स्पष्टसँग बताएको कारणले गर्दाखेरि चाहिँ वचन अति नै महत्वपूर्ण छ। यसै कारण पनि हामी तपाईँलाई उत्साहको कुराहरू वचनहरूबाट नै राखिरहेको छौं र यो समयमा उत्तम कुराको लागि योजना बनाउनुहोस्, सबैभन्दा खराब कुराको लागि चाहिँ तयार रहनुहोस् है भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। हितोपदेश 27 एकले भन्छ, भोलिको धाक नलगा किनभने एकै दिनमा के आइपर्ला भन्ने तलाई थाहा हुँदैन र अप्रत्याशित घटनाहरूले चाहिँ हामीलाई अचानक लडाइदिन सक्छ। हामी मध्ये कोही तल झर्छौं र बाहिर जान्छौं, अरूहरू फिर्ता उठ्छन् र अगाडि बढ्छन्। तिनीहरूले हारलाई चाहिँ स्थायी रूपमा स्वीकार गर्न इन्कार गर्छन्। तिनीहरू त्यो मानिस जस्तै हुन् जसले भने कि म कहिल्यै तल हुन्न, म या त माथि छु या त म उड्दैछु। तिनीहरूले जीवनमा घट्ने सबै कुरालाई सिक्ने अनुभवको रूपमा हेर्छन्। कुनै प्रियजन गुमाउनु पीड़ादायी कुरा हो, तर यो तपाईँको जीवनको हरेक दिनलाई पूर्ण रूपमा बाँच्नको लागि जागृत गराउने कुरा पनि हुन सक्छ। जागिर गुमाउनु आघातपूर्ण हुन सक्छ, तर यसले तपाईँसँग छैर जान्छौ, अरूहरू फिर्ता उठ्छन् र अगाडि बढ्छन्। तिनीहरूले हारलाई चाहिँ स्थायी रूपमा स्वीकार गर्न इन्कार गर्छन्। तिनीहरू त्यो मानिस जस्तै हुन् जसले भने कि म कहिल्यै

नराम्रो आदत हटाउन संघर्ष गर्दा तपाईँको जीवनलाई पुनः प्राथमिकता दिन र स्वस्थ बानीहरू स्थापित गर्न सकिन्छ। तपाईँले आपतकालीन समयको लागि रूपियाँ पैसा बचत गरेर नयाँ उत्पादनहरू र प्रविधिहरू बारे कक्षाहरू लिएर सहायताको लागि तपाईँले कसैलाई बोलाउँदा उसले स्वेच्छाले फोन नउठाउनेछ भन्ने निश्चित गर्न आफ्ना सम्बन्ध र सम्पर्कहरूलाई अध्यावधि गरेर खराब अवस्थाको लागि तयारी गर्न सक्नुहुन्छ। त्यसो गर्नु भनेको चाहिँ गाडीको टायरको हावा खुस्कियो भने त्यसलाई बदल्नको लागि गाडीमा अर्को टायर र औजारहरू राख्नु जस्तै हो। तपाईँले ती सामग्री उपयोग गर्नु नपरोस् भन्ने आशा त गर्नुहुन्छ, तर तपाईँ सड़कमा रोकिनु भयो भने तिनीहरूलाई प्रयोग गर्न तयारी अवस्थामा राख्नुहुन्छ। सबैभन्दा महत्वपूर्ण कुरा परमेश्वरसँगको आफ्नो सम्बन्धलाई चाहिँ ठिक राख्नुहोस्। भजन संग्रह 37:23-24 भन्दछ, यदि परमप्रभुलाई मानिसको मार्ग मन पर्यो भने उहाँले त्यसको पाइला दरिला पार्नुहुन्छ, त्यसलाई ठेस लाग्यो भने पनि त्यो लोड्दैन किनकि परमेश्वरले चाहिँ आफ्नो हातले समातेर त्यसलाई थाम्नुहुन्छ। यसकारण उत्तम कुराहरूको लागि चाहिँ योजना बनाएर सबैभन्दा खराब दिनहरूको लागि समेत तयार रहनु चाहिँ बुद्धिमानी हुन्छ।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता अवश्य भने कार्यक्रमको अन्तिमतिर म आइसकेको छु र विदा माग्नुपर्ने बेला भइसकेको छ। आशा गर्दछौ आज प्रस्तुत गरिएका कुराहरूबाट तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सुजनजी र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम टी ब्रेकबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
3: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।

0: सूचना सूचना सूचना इस गुडन्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-7654, 01-4770-7654 र 01-5913-755, 01-5913-755।
1: सामान नभेटेर बेपत्ता
2: होइन, सामान चाहिँ के चारो ल्याएको?
1: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
2: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
1: कहाँ छ यो?
2: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
0: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
3: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
0: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98510-74236, 98510-74236
3: र फोन नम्बर 01-513-010-6, 01-513-010-6।
0: ग्रेस इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
1: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर।
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।

0: मेरो सारा हृदयले म जान्दछु कि येशु ख्रीष्टद्वारा मृत्यु पराजित भएको छ। र हाम्रो उद्धारकर्ता जीवित हुनुभएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
2: नयाँ आशा। रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सम्म सुन्न नभुल्नुहोला।
3: यसैले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।
4: भजन संग्रह 133 को एक पदमा यसरी लेखिएको छ, दाजुभाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। म पास्टर मंगल मान महर्जन क्वाइनी पार्टन चर्चको तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज।

0: गुड न्युज एफएम 105.1
1: अब सुन्न सक्नुहुनेछ कार्यक्रम नयाँ उदय।
2: नमस्ते, गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौं। कार्यक्रम नयाँ उदयको साथमा सोमबार हो हामी 2-3 बजीसम्म यो कार्यक्रममा आउने गर्छौं श्रोता र परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू नै गर्ने गर्छौं पवित्र धर्मशास्त्र बाइबलमा रहेर। सन्ध्यासँगै म आएको छु एक घण्टाको निम्ति। मिठा मिठा गीत संगीत त छँदैछन् र आज उत्साह दिने कुराहरू नै म गर्नेछु भन्दै कार्यक्रमको शुरूआतमा विज्ञान बराइलीले गाउनु भएको निकै मिठो गीतबाट शुरू गर्छु है त।

निकै नाटकपूर्ण भजन हामीले विज्ञान परालीजीको आवाजमा सुनिरहेका थियौं। जीवनमा कहिले काहीँ हृदय टुटेको हुन्छ, टुक्रा टुक्रा बनिएको हुन्छ। हामीलाई लाग्दछ धेरै टुक्रिएको छ मेरो हृदय, म केही पनि गर्न सक्दिनँ, होइन ममा त्यो बल छैन। जसरी अंग्रेजीमा भनिन्छ सफरिङ, ट्रबल, पेन, एन्जाइटी भनेर पनि हामी नाम लिन्छ यसलाई। तर यो दुःखको बेलामा पनि विज्ञानजीले भन्नुभएको जस्तो परमेश्वरले हिम्मत, शान्ति र आशा दिने हामीलाई प्रण गर्नुहुन्छ र उहाँले बाइबलमा उत्कृष्ट पदहरू पनि हामीलाई दिनुभएको छ। पक्कै पनि भजन सङ्ग 34:18 भन्दछ, प्रभु चाहिँ हृदय टुक्रिएका मानिसहरूका नजिक हुनुहुन्छ र आत्मा दुखित भएका मानिसहरूलाई उहाँले बचाउनुहुन्छ भनेर भनिएको छ। यसै 41:10 मलाई साह्रै मनपर्ने पद हो, यहाँ भनिएको छ, नडराऊ किनभने म तेरो साथमा छु, निराश नहो किनभने म तेरा परमेश्वर हुँ, म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु र आफ्नो धार्मिकताको बाहुबलले तँलाई थाम्दछु। यसैयालाई चाहिँ यसैया जसरी इजरायलीहरूको निम्ति अगमवाणी गर्ने अगमवक्ता थिए र यसैयालाई परमेश्वरले नडराओ भन्दै हुनुहुन्छ। हामी पनि आजका यसैया, यर्मिया, इजिकेल हामी पनि त हो नि, परमेश्वरले माया गर्नुहुने जनहरू होइन, र हामीलाई पनि त परमेश्वरले नडराऊ भन्नुभएको हो नि त, होइन। त्यसैले गर्दाखेरि आज हामी डराइरहनु पर्ने छैन। मन टुक्रिन्छ, हृदय टुक्रिन्छ कति अवस्थामा, कहिलेकाहीँ मानिसले तिरस्कार गरेको समयमा परिवारबाट तिरस्कृत हुन्छौं, समाजबाट तिरस्कृत हुन्छौं, अनि भनेका कुराहरू पुग्दैनन्। कहिलेकाहीँ आर्थिक समस्याहरू पर्छ, मानसिक समस्याहरू हुन्छ, शरीरमा रोगहरू निको हुँदैनन्, अनि हामीलाई कस्तो लाग्छ भने सबैतिरबाट बाटोहरू बन्द भइसकेपछि अब मेरो केही पनि छैन भने जस्तो हुन्छ। साँच्ची नै कति अवस्थामा हामी मैले कहिलेकाहीँ सपना पनि देख्ने गर्थेँ अनि प्रभुसँग सोद्धथे के सपना होला यो, कहिलेकाहीँ म जान्थे सोद्धा तर म कहाँ जाँदैछु थाहा नहुने, अनि मैले बाटो नपाएर फेरि पनि फर्कन्थे, होइन। त्यस्तो सपना पनि मैले जीवनमा कति देखेको छु, अनि मलाई दुःख पनि लाग्थ्यो, अनि एक किसिमले यो केही दर्शन पनि हो कि जस्तो पनि लाग्दथ्यो, अनायासै हिँडिरहेको तर गन्तव्य थिएन। त्यस्तो सपनाहरू पनि देखिन्छ कहिलेकाहीँ, अनि यस्ता सपनाहरू देख्दा अनि हामीले हाम्रो आँखाले प्रत्यक्ष अप्रत्यक्ष रूपमा दृश्यहरू देखिरहँदाखेरि हाम्रो मन घोच्छ, हाम्रो मन पोल्छ, अनि हामीलाई प्रभुदेखि टाढा लान पनि सक्छ यस्ता कुराहरूले। त्यसैले मन बलियो बनाउनको निम्ति चाहिँ परमेश्वरको वचन नै पढ्नुपर्छ भनेर सधैँमा भन्ने गर्छु। कार्यक्रम नयाँ उदयमा यसरी नै उत्साहका कुरा र आशाका कुरा गर्ने कार्यक्रम पक्कै पनि हो यो, र हामी हरेकजनलाई हरेक अवस्थामा उत्साहको खाँचो पर्छ। स्वतः हाम्रो मन सधैँ एकै किसिमको हुँदैन, फ्लक्चुएट टाइपको, एकदम उतार चढाव, होइन, कहिले माथि जाँदछ कहिले तल जाँदछ, होइन। तपाईँ सुन्ने श्रोताहरू पनि अहिले खुशीमा हुनुहुन्छ भने भोलि दुखित पनि हुन सक्नुहुन्छ। जीवन यस्तै हो, दुःख सुखको संगम हो, होइन। कहिले प्रशस्त हुन्छ, कहिले अभाव हुन्छ, कहिले दुःख छ, कहिले चाहिँ निको हुन्छ, होइन। यस्तै छ मन। मैले कतिजना व्यक्तिहरूको मन देखेको छु। हामीलाई इजकेल पुस्तक 36:26 भन्दछ, तिनीहरूको हृदय मैले ढुङ्गाको निकालेर मासुको हृदय दिएको छु भन्नुहुन्छ। तर कति व्यक्तिहरू ढुङ्गाको हृदय भोकेर हिँडिरहेका हुन्छन्, र मन पनि धेरै किसिमको हुँदो रहेछ श्रोता। कसैको सिसा झैँ फुट्ने मन, होइन, कसैको ढुङ्गा झैँ सारो मन, कसैको मैन जस्तो पग्लने मन, होइन, विभिन्न किसिमको मनहरू छन्। त्यसमध्ये म चाहिँ थर्ड क्याटेगोरीमा पर्छु पक्कै पनि, मैन जस्तो पग्लने मन छ मेरो पनि, होइन। कसैको दुःखहरू देख्दाखेरि आँसु आउँछ आँखामा, कसैलाई अभाव हुँदाखेरि, कसैको अप्ठ्यारो परिस्थिति देख्दाखेरि मलाई नै परे झैँ लाग्छ, म किन यति कमजोर होला भन्ने मलाई पनि लाग्दछ। तर जब पनि मैले परमेश्वरको वचनद्वारा उत्साहहरूलाई दिने गर्दछु, त्यतिखेर आफू पनि उत्साहित भएको महसुस पक्कै पनि गर्दछु। हामी मानिस हौ, संसारमा रहन्जेल दुःख हुन्छ नै, यो दुःखले गर्दा नै प्रभुको बाटोबाट म विचलित हुन्छु भन्ने चाहिँ कहिले पनि सोच्नु हुँदैन, किनभने परमेश्वरले तपाईँहरू मेरो निम्ति असाध्य आनन्दको मुकुट अनि हामीलाई एउटा मुक्तिको मुकुट राख्नु भएको छ। कार्यक्रममा फेरि पनि निकै नै मिठो गीत राख्छु यतिखेर, अनि विविध कुराकानी लिएर म फेरि आउँछु यता।

रोहित थापाज्यूको आवाजमा निकै नै अर्थपूर्ण भजन हामीले फेरि पनि सुनेका छौं। दोस्रो भजन श्रोता मित्र, कार्यक्रम नयाँ उदयमा हामीले उत्साहका कुराहरूलाई गइरहेका छौं र जब मनमा चोट लाग्छ अनि पीर व्यथाहरू बल्झन्छ अनि चारैतिरबाट एकदम हृदय टुट्ने किसिमका अवस्थाहरू आउँछन् त्यतिखेर हामीलाई लाग्दछ किन ती सबै कुराहरू चाहिँ आफैले वहन गर्नुपर्छ। हामीले एउटा कुरा चाहिँ बुझ्नुपर्छ, जब दुःख आउँछ नि सदा तपाईँलाई मदद गर्ने कोही पनि हुँदैन, इभन तपाईँको आफ्नो परिवार होइन आफ्नो साथी मित्रहरू जब दुःख पर्छ त्यतिखेर त छोडिदिन्छन् होइन। आज संसार यस्तै छ। रोहित थापाज्यूको गीतलाई मैले मनन गर्दै थिएँ, बाँच्ने आधार तिमी नै हो। तपाईँ केमा बाँच्दै हुन्छ, कुन आधारमा बाँच्दै हुन्छ अहिले है? कतिजनाले भन्दछन् मेरो अहिले भनौँ न एउटा सङ्गिनी भनौँ न गर्लफ्रेन्ड बोयफ्रेन्डको रूपमा अहिले जति भनिन्छ नि ऊ नभएको भए म बाँच्नै सक्दिन थिएँ होइन, उसले उसको आधारमा पनि बाँचिरहेको छु होइन, आधार नै त्यसलाई बनाउँछन् मानिसले संसारका कुराहरूलाई। आज मेरो मम्मी नभएकोदेखि म बाँच्ने थिएन, मेरो बुबा नभएकोदेखि बाँच्नु थिएन, मेरो यति मिल्ने मित्र हुनुहुन्छ त्यो मित्र नभएदेखि त मरि नै सक्थे होला होइन, यस्तो किसिमका शब्दहरू हामीले मनबाट निकाल्छौं। तर परमेश्वरलाई गरिएको भरोसाले चाहिँ अनन्ततातिर डोर्याउँछ। आज मानिसले जस्तो परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्न, परमेश्वरले अगापी प्रेम गर्नुभयो, त्यो अगापी प्रेमले गर्दा नै आज हाम्रो हृदय छोएको छ। आज मानिसले सबैले त्यागे पनि प्रभु हाम्रो साथमा हुनुहुन्छ भन्ने कुरा चाहिँ कहिले पनि बिर्सनु हुँदैन। त्यसैले श्रोता मित्र, प्रार्थनामा रहनु अनि येशूसँगै रहनु चाहिँ महत्वपूर्ण कुरा हो। जस्तो सुकै आँधी बिरी जीवनमा आए पनि हामी सजिलैसँग येशूसँग पार गर्न सक्छौं। त्यसैले गर्दाखेरि आज हाम्रो जीवनमा परमेश्वरले दिनुभएका उत्साहका धेरै वचनहरू छन्, जस्तै मत्तीको पुस्तक 11 28 र 30 जसले पनि निकाल्ने अनि सुनाउने गर्नुहुन्छ यो वचनलाई। हे थाकेका र बोझले दबिएका हो म कहाँ, म तिमीहरूलाई विश्राम दिनेछु अनि मेरो जुवा सजिलो छ हलुका छ पनि भन्नुभएको छ, अनि मेरो हृदय चाहिँ विनम्र छ किनभने म नम्र र विनम्र हृदय अनि तिमीहरूका आत्माहरूमा विश्राम पाउनेछन्। म नम्र र विनम्र हृदयको छु र तिमीहरूले विश्राम पाउनेछ तिमीहरूको आत्मामा भन्नुभएको छ। र परमेश्वर पनि नम्र अनि विनम्र भएको हुनाले तपाईँ र मेरो हृदयलाई पनि उहाँले त्यस्तै चाहनुहुन्छ, पवित्र हो म पनि पवित्र छु, विनम्र हुनुपर्छ। सबैभन्दा ठूलो कुरो जीवनमा सुख पाउनु छ, आनन्द पाउनु छ भनेदेखि विनम्र हुनु पनि ठूलो कुरा हो श्रोता। जीवनमा कति मानिसहरूले आफूलाई सानो बनाउनै सक्दैनन् होइन, त्यो घमण्ड जीवनबाट एक किसिमको इगो हुन्छ नि, त्यो हटाउनै नसक्ने व्यक्तिहरू पनि हामीले देखेका छौं। कति कठोर व्यक्ति, मैले नै जित्नुपर्छ, म नै माथि हुनुपर्छ, मैले भनेका कुराहरू नै ठिक हुन्, जबकि उसले गल्ती कुराहरू बोलिरहेका छ भने पनि मैले बोलेका कुराहरू ठिक हुन्, यस्तो हृदयलाई चाहिँ परमेश्वरले घृणा गर्नुहुन्छ। त्यसले गर्दाखेरि तपाईँ र मैले चाहिँ घमण्डहरूलाई त्याग्नुपर्छ, नम्र हुनुपर्छ। जब म पनि आफैमा नम्र हुन सिकेँ धेरै फाइदाहरू भए, परमेश्वरले पनि धेरै आशिष दिनुभयो। तर कठोर मन बोकेको भए म आज यतिकै आश्रित म पक्कै पनि हुने थिइनँ। त्यसैले गर्दा प्रभुलाई धन्यवाद दिन चाहन्छु, यो मन परिवर्तन गर्ने पनि उहाँ हुनुहुन्छ र येशूले हाम्रो मन मात्रै होइन हाम्रो जीवन स्तर नै उज्यालो बनाइदिनुभयो। हामी कस्ता व्यक्तिहरू थियौं, परमेश्वरले आशिष दिनुभएर हामीलाई आज एउटा पुछार होइन शिर तुल्याउनु भएको छ, जसले गर्दा आज संसारमा परमेश्वरका जन भनेर हामीले भन्न पाएका छौं। उचा शिर गरेर होइन सबैको अगाडि एकदमै छाती खोलेर हामी विजयका सन्तान हो भन्न पाएका छौं। त्यसैले गर्दा यो चाहिँ हाम्रो लागि महान कुरो हो। तपाईँ कसको सन्तान? जस्तै संसारमा हुँदाखेरि मेरो बुबा आर्मी हुनुहुन्थ्यो अनि सुबेदार मेजर हुनुहुन्थ्यो, मेरो बुबालाई सबैले मान्दथे गाउँमा पनि होइन, मेरो बुबा पेन्सनर पनि हुनुहुन्थ्यो अनि म इन्डियामै जन्मे होइन, म बेङ्गलोरमा जन्मेको थिएँ। त्यसरी नै तर मलाई त्यति थाहा चाहिँ छैन, त्यहाँ इन्डियामा मेरो जन्म भए पनि मेरो बुबा आर्मी हुनुहुन्थ्यो तर पनि मलाई त्यति ख्याल चाहिँ छैन, बच्चामै मलाई नेपाल ल्याउनु भएको। त्यसैले मेरो बुबाको नामले म चिनिन्थे गाउँतिर, सुबेदारको छोरो भनेर भन्दथे, गुरुङ सुबेदार भनेपछि धेरैले चिन्नुहुन्थ्यो होइन। तर यस्तो चिनाई परमेश्वरले चाहनुहुन्न, यो चाहिँ शरीरको चिनाई हो होइन। शरीरमा हाम्रो विभिन्न नामहरू हुन्छन्, जब हामी संसारमा पैदा हुन्छौं हाम्रो नामै हुँदैन होइन, अनि नाम हुँदैन त्यसपछि हामी आफ्नै तरिकाले नाम राख्छौं, आफ्नै चुनावमा नामहरू राख्छौं र आज हाम्रो नाम अनुसारको चाहिँ परमेश्वरले दिनुभएको चुनाव होइन कि, हाम्रो हृदय हेरेर उहाँले हामीलाई चुन्नु भएको छ। त्यसैले गर्दा आज संसारमा भएका जति पनि हाम्रा मान मर्यादा इज्जतहरू अनि हाम्रो नाम अनुसार
का कुराहरू छन्। यी सबै कुराहरूले परमेश्वरमा कुनै किसिमको अर्थ राख्दैन। यो चाहिँ आत्मासँग आत्माको कनेक्सन हो। परमेश्वरसँग सम्बन्धमा रहिरहनको निम्ति चाहिँ हामी येशु ख्रिस्टसँग दागको हाँगा जस्तै टाँसिरहनुपर्छ, जसले धेरै फलहरू फलाउँदछ। रोमीको पुस्तक 8:18 पनि भन्दछ, म भन्छु अहिलेका दुःखहरू भविष्यमा हामीलाई प्रकट हुने महिमासँग तुलना गर्न सकिँदैन भनेर पावलले पनि भन्छन्। अहिले दुःख भएर के भयो त? परमेश्वरको राज्यमा त त्यति ठूला कुराहरू राखेका छन्। यो अहिलेको दुःखसँग हामीले तुलना गर्नै सक्दैनौ। हाम्रो प्रभु येशु ख्रीष्टका परमेश्वर र पिता धन्य हुनुहुन्छ, जसले हामीलाई सबै दुःखहरूमा सान्त्वना दिनुहुन्छ, ताकि हामी पनि अरूलाई सान्त्वना दिन सकौं। हो श्रोता, म पहिले प्रभुलाई नपाउँदाखेरि जब शरीरमा दुःख भयो, परिवारमा दुःख भयो भने अर्कै तरिकाले सोचिन्थ्यो, होइन, शरीरको तरिकाले सोच्दथ्यौं। तर आज परमेश्वरलाई पाइसकेपछि दुःख त आउँछ जीवनमा, तर हाम्रो सोचहरू अर्कै छ, किनभने हामीलाई एउटा ढुक्क छ, परमेश्वरमा एउटा हाम्रो आधार बनेको छ, परमेश्वर हाम्रो एउटा धरहरा चट्टान बनिनु भएको छ, अनि उहाँलाई हामी भरोसा गर्न सक्छौं। र उहाँले चाहिँ हामीलाई दुःखहरूमा सान्त्वना दिनुहुन्छ। ठिकै छ, त्यो दुःखबाट उम्कने बाटो त परमेश्वरले हामीलाई पक्कै पनि दिनुहुन्छ नि। त्यसैले हामी त्यो परमेश्वरको सान्त्वना पाउनको निम्ति चाहिँ आज्ञाकारी बन्नुपर्छ, नम्र बन्नुपर्छ, हाम्रो मनमा भएका सम्पूर्ण इगोहरू हटेको हुनुपर्छ। हामी नम्रतामा आएर सबैभन्दा सानो भयो भने परमेश्वरले हामीलाई समयमा उच्च पार्छु भन्नुभएको छ। पक्कै पनि गुड न्यूज एफएमको प्रसारणमा हामी कार्यक्रम नयाँ हुँदै सुन्दैछौ। कार्यक्रम नयाँ हुँदैमा जीवनमा हुने उतार चढ़ावका कुराहरू नै हामी गर्दै गर्नेछौ। यतिखेर एउटा निकै नै मेरो गीत सुनाउँछु, त्यसपछि म आउँछु।

साँच्चै भन्ने हो भने ख्रिस्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकौँ। व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, र मेरो धार्मिकता यही हो जो ख्रिस्टमाथि निर्भर हुन्छ, जुन चाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकौँ, र उहाँको मृत्युमा उहाँ जस्तै भई उहाँका दुःख भोगमा सहभागी हुन सकौँ। सम्भव भए मरेकाहरूबाट म पुनरुत्थान प्राप्त गर्न सकौँ।

हजुर, फेरि पनि एडियन देवानको आवाजमा निकै मिठो गीत हामीले सुन्यौं श्रोता मित्र। हामी चाहिँ परमेश्वरको महिमा गर्नलाई बनिएका हौ भन्दै हुनुहुन्थ्यो। मलाई यो गीतले पनि एकदम छोयो। मलाई भजन एकदमै मनपर्छ, संगीत एकदम मनपर्छ, आफूलाई पनि गुनगुनाउन मन लाग्छ, जहिले पनि परमेश्वरको भजन गाइरहन मन लाग्छ होइन। त्यसै कारणले पनि होला भजनको शब्द शब्द निहाल्न मन लाग्छ, भजनको शब्दमा फसेर परमेश्वरलाई महिमा दिन मन लाग्छ। यस्तै जीवन हामीले जिउनुपर्छ श्रोता, नत्र भने हाम्रो यो मनलाई कसले लान्छ लान्छ होइन। कुन बेला कहाँ पुग्छ मन हो, कहिले अमेरिका पुग्दछ, कहिले जापान पुग्दछ, कहिले नेपालमै बस्दछ होइन, कहिले जंगलतिर जान्छ, कहिले फूलबारीतिर जान्छ। यो मन त कहाँ कहाँ पुग्छ पुग्छ, यो मनलाई चाहिँ हामीले बाँध्नै सक्दैनौ। त्यसैले गर्दा यो मनलाई सन्तुलनमा राख्नको निम्ति, परमेश्वरलाई महिमा दिइरहनको निम्ति चाहिँ भजन पनि एउटा मुख्य पाटो हो। भजन गाइरह्यौं भनेदेखि चाहिँ हाम्रो मन त्यतातिर जान्छ, कन्सन्ट्रेटेड हामी जब हुन्छौं, परमेश्वरमा केन्द्रित भइसकेपछि चाहिँ हामीले परमेश्वरको महिमा गरेको सुहाउँदछ। र मुखले मात्रै परमेश्वरको महिमा प्रशंसा गर्नु एउटा कुरो हो भने हृदयले गर्नु भनेको अर्को कुरो हो। त्यसैले हामी कसरी चाहिँ परमेश्वरलाई महिमा दिँदैछौ भन्ने कुरो तपाईँ आफूले बाहेक कसैले पनि थाहा पाउँदैन। मैले परमेश्वरलाई हृदयदेखि दिँदैछु अथवा अरूको अगाडि त म जसरी पनि परमेश्वरलाई महिमा दिन सक्छु, घुँडा टेकेर होइन, अर्कै किसिमको वस्त्रहरू लगाएर, राम्रा राम्रा शब्दहरू बोलेर, स्तरीय शब्दहरू बोलेर, नम्रता देखाएर पनि गर्न सक्छु, तर हृदय चाहिँ हाम्रो असल हुनुपर्छ नि त। त्यसैले गर्दा आज हामी परमेश्वरको महिमा गर्नलाई भनिएको हो। परमेश्वरको महिमा गर्नु जस्तो मजा केहीमा पनि छैन। आज मानिसले भन्छन् केमा तिमीलाई एउटा अविस्मरणीय क्षण तिम्रो के हो र तिमीलाई के गर्दा मजा आउँछ भन्दाखेरि मानिसले संसारका ठूल्ठूला कुराहरूलाई भन्दछन्। मसँग एउटा गाड़ी भयो भने मलाई मजा आउने थियो होइन, मसँग राम्रो श्रीमान अथवा श्रीमती भयो भने मजा आउने थियो, अथवा मसँग यसरी देश विदेश टुल्न पाए मजा आउने थियो। यस्ता किसिमका मानिसहरूले को चुनावहरू हामीले देख्छौ, जुन चाहिँ बिति जाने यस्तै अहिले भन्दछन्, घाँस्दै ओइलाउँछन् होइन। आज घाँस के हुन्छ, भोलि चुल्हामा फ्याँकिन्छ अनि उसको अस्तित्व नष्ट हुन्छ, त्यस्तो कुराहरूको पछि हामी लागिरहेका हुन्छौं। परमेश्वरले चाहिँ भन्नुहुन्छ, नष्ट नहुने कुराहरू तिमीहरूलाई मैले दिएको छु। त्यसैले मैले यहाँ यसायाको पुस्तक 43:2 पढ्दै थिएँ, हामी परमेश्वरको जन भएर चाहिँ हामीले शरीरमा ठूल्ठूला कुराहरू नपाए पनि परमेश्वरको वचन पाउनु, उहाँलाई महिमा दिनु नै सबैभन्दा महत्वपूर्ण हो। फेरि पनि भन्दछु र यहाँ उहाँले भन्नुहुन्छ, त पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु, त नदीहरू बाटो भएर जाँदा तिमीले तँलाई डुबाउने छैनन्, त आगोबाट भएर जाँदा डढ्ने छैनस्, त्यसको ज्वालाले तँलाई भस्म पार्ने छैन। वचन सत्य छ परमेश्वरको, अनि वचन चाहिँ हाम्रो जीवनमा पक्कै पनि पूरा हुन्छ स्वतः। यो चाहिँ मानिसले भनेको जस्तो अहिले गरिदिन्छु भनेर नगरेको होइन, परमेश्वरले चाहिँ सत्य कुरा बोल्नु भएको छ, यो हुन्छ नै, यो चाहिँ 1000% पनि भन्न सक्छौ हामी, किनभने हामीले प्रार्थना गर्दाखेरि नसुन्ने परमेश्वर होइन। र तपाईँ पनि जब तपाईँको विश्वास कमजोर हुन्छ अनि यस्ता वचनहरू निकालेर बलियो हुनुहोस्, ताकि परमेश्वरबाट अझ धेरै पाउनको निम्ति तपाईँको हृदय परिवर्तन गर्दै जानुहोस्। भोलि त्यो परिवर्तन भएको हृदय यहाँसम्म पुगोस् कि जुन तपाईँ पृथ्वीमा हुनुहुन्छ तर तपाईँको हृदय भने स्वर्गमा छ, त्यस्तो किसिमका हृदय हामीसँग हुनुपर्छ। र आज कति मानिसहरूले परमेश्वरलाई छोडेर होइन केही समय उब्रेका समयमा परमेश्वरलाई महिमा दिने पनि गर्छौं, यो चाहिँ एकदमै दुःखको कुरा हो। हामी चिन्ता फिक्रीमा डुब्नुभन्दा परमेश्वरलाई महिमा सधैँ दिनु चाहिँ असल कुरा हो। कसरी सक्छौं त्यसरी दिने, कहिलेकाहीँ हामी बिरामी मानिसहरूलाई हेरेर पनि सक्छौं होइन। मैले चिनेका अनलाइन संगतिका केही हाम्रो पास्टर गुजुहरूले भन्दै हुनुहुन्थ्यो, हामी चाहिँ केही अब यो क्रिसमसमा सहयोग बोकेर हामी चेपाङ बस्तीतिर जाने इच्छा पनि राखेका छौं। परमेश्वरको इच्छा के हुन्छ, त्यहाँ चाहिँ गएर चाहिँ हामीले क्रिसमसमा एउटा त्यहाँ जसलाई अन्नको अभाव छ होइन, खाना लगाउनको अभाव छ, त्यस्तो ठाउँमा गएर पनि प्रेम बाँड्छौँ भनेर भन्दै हुन्थ्यो। यो एकदमै हामीले यो यसरी पनि परमेश्वरको सेवा गर्न सक्छौँ। परमेश्वरको सेवकाई हामीले बोलेर गर्न सक्छौँ, हिँडेर गर्न सक्छौँ, कसैलाई सहयोग गरेर गर्न सक्छौँ होइन। विभिन्न किसिमका तरिकाहरू छन् परमेश्वरलाई महिमा दिने तरिकाहरू। नभन्नुहोस् कि तपाईँले चाहिँ परमेश्वरलाई महिमा दिएको छैन भनेर, सानो एउटा एक कप पानी दिनु पनि परमेश्वरलाई दिएको भनेर भनिएको छ नि होइन। कसैले मेरो नाउँमा तिमीहरूलाई एउटा चिसो पानी मात्रै पिलाउँछ भने पनि त्यसले मलाई नै तिमीहरूले गर्यौ भनेर भन्नुभएको छ। त्यसैले यहाँ भनिएको छ, संसारमा तिमीहरूले दुःख पाउनेछौ तर हिम्मत राख, मैले संसारलाई जितेको छु भनेर यो भन्न 16:33 प्रभु येशूले आफै भन्नुहुन्छ।
त्यस्ता प्रभुलाई हामीले पाएका हौं जसले संसारलाई विजय गर्नुभयो अनि स्वर्गमा जानु चढ़ी जानुभयो, त्यस्ता प्रभुका जन हौ फेरि पनि हामीलाई लिन आउँदै हुनुहुन्छ भनेर हामी विश्वास पनि गर्छौं हिब्रू 11:1 अनुसार। त्यसैले गर्दाखेरि तपाईँ र मैले हिम्मत राख्नुपर्छ, संसारलाई तपाईँ र मैले पनि पक्कै जितेका छौं किनभने विजयीका प्रभुलाई पाएका छौं, जीत बोकेर हिँड्ने मानिसहरू हामी। त्यसैले गर्दा संसारमा आएका सानातिना कुराहरूले हामीलाई अन्नको अभाव हुँदा अथवा वस्त्रको अभाव हुँदा अथवा घाँसबास कपडा कपासको अभाव हुँदा नै परमेश्वरलाई पछि पार्ने कुराहरू चाहिँ हामीले गर्नु हुँदैन। र यहाँ धेरै वचनहरूमा हामीले के देख्छौं भन्दाखेरि परमेश्वरबाट वचनले नै शक्ति पाएको हामी देख्छौं, किनभने वचनमा शक्ति भएको हुनाले नै आज तपाईँ र मैले जीवन पाएका हौं। र परमेश्वरले किन आज वचन पढ्न लाउनुहुन्छ हामीलाई भन्दाखेरि उहाँ चाहिँ हामीसँग कम्युनिकेशन गर्न चाहनुहुन्छ। कम्युनिकेट हामी कसरी हुन्छौं, कम्युनिकेशनमा कसरी बस्न सक्छौं भन्दाखेरि परमेश्वरले स्वर्गबाट पठाउनु भएको पत्रको रूपमा बाइबल छ र हामी जब बाइबललाई हेर्छौं उत्पत्तिमा एउटा कुरा देख्छौं अनि प्रस्थानमा एउटा देख्छौं, गन्तीमा एउटा देख्छौं अनि लिपिमा एउटा देख्छौं, व्यवस्थामा एउटा देख्छौं। यसरी हामीले समय बिताउँदै गयौं परमेश्वरसँग भने हामीसँग परमेश्वर बोल्नुहुन्छ, पक्कै पनि आवाज हामीले सुन्दैनौं। किनभने पुरानो समयमा जब परमेश्वर बादलहरूमा देखा पर्नुहुन्थ्यो अनि आधी बेरीमा परमेश्वर होइन आगोका ज्वालामा पोथ्रामा चाहिँ त्यहाँ परमेश्वरको उपस्थिति हामीले देख्छौं मूसाको साथमा, भनेदेखि आज त्यस्तो समय छैन। हामीसँग बाइबल छ अनि परमेश्वरको पवित्र आत्मा छ अनि त्यसले नै हामी मनन गर्न सक्छौं कि वचनद्वारा नै उहाँसँग कुराकानी गर्ने। जस्तै तपाईँलाई परमेश्वरसँग केही कुराकानी गर्न मन लाग्यो भने प्रार्थना पनि एउटा माध्यम हो, त्यसपछि विशेष गरी वचन। तपाईँले अब तपाईँलाई समस्या पर्यो भने समस्याको विषयमा वचन निकाल्नुहोस् होइन अनि परमेश्वर तपाईँसँग बोल्न थाल्नुहुन्छ। तपाईँलाई शान्ति आनन्दको वचन चाहियो भने त्यहाँ जानुहोस् होइन। अहिले त अब हामीलाई सामाजिक सञ्जालमा पनि अब गुगलहरूबाट होइन धेरै कुराहरू हामीले निकाल्न सक्छौ। त्यसैले गर्दाखेरि अहिले समय हुँदा नै हामीले परमेश्वरको महिमा चाहिँ सबैतिरबाट गरेको राम्रो हो। भजन गाउन सक्नुहुन्छ, गाएर परमेश्वरको महिमा गर्नुहोस्, कसैलाई सहयोग गर्न सक्नुहुन्छ गर्नुहोस् होइन, अनि तपाईँले वचन कसैलाई सुनाएर परमेश्वरमा ल्याउन सक्नुहुन्छ त्यो पनि गर्नुहोस्। यी सबै कुराहरू चाहिँ परमेश्वरको महिमाको लागि हो। आज म यहाँबाट बोल्दैछु, तपाईँ सुन्दै हुनुहुन्छ, तपाईँ उत्साहित हुनुभयो भने यो मेरो लागि आशिषको कुरो हो र परमेश्वरले पनि तपाईँलाई धेरै आशिष दिनुहुन्छ भन्दै कार्यक्रम नयाँ उदयमा यतिखेर एउटा निकै नै मिठो गीत सुनौ है त।

हजुर, हामीले दिपेन मगरको आवाजमा सुन्यौँ अहिलेको भजन भने निकै नै मिठो थियो, निकै मिठो अर्थपूर्ण भजन हामीले सुनिरहेका छौँ स्वतः कार्यक्रम नयाँ उदयमा। र परमेश्वरको वचनले हामीलाई भन्दछ, त्यो मानिस धन्य हो जो आपद विपदमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउँदैछ जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ। याकुबको पुस्तक हेर्नुभयो भने 1:2-12 हामीले देख्छौं, जब जीवनमा कष्ट र आपद विपदहरू आउँछन् तब हामीले हाम्रा मानवीय बुद्धिले त्यो कुरा बुझ्न कठिन हुन्छ। त्यसैको मौका छोपेर दियावलसले हाम्रो मनमा शंकाको बिउ पनि रोपिदिन्छन्। किन ममाथि यो समस्याहरू आइपरे होला भन्ने प्रश्नमाथि प्रश्न आइदिन्छ। हामीहरूको मनमा परमेश्वरको भलाइप्रति नै शंका गर्ने समयहरू पनि दियावलसले ल्याइदिनेछन्। कति समयहरूमा त हाम्रा मनहरू तितो भएर जान्छ। कसरी असल परमेश्वरले यी आपद विपदहरू हाम्रो जीवनमा अनुमति दिन सक्नुभयो होला भनेर हामी छक्क पनि पर्छौं। र याकुबले यो पत्र लेख्दा सतावटको कारण घरबार गुमाएर विभिन्न देश र ठाउँहरूमा गएर संघर्ष गरिरहेका विश्वासीहरूलाई हौसला दिनको लागि लेखिएको हो याकुबको पुस्तक। र घरबार गुमाएर आर्थिक र भौतिक रीतिले शारीरिक अनि दैनिक जीवनमा कसरी जिउने होला भनी अन्यल भइरहेका विश्वासीहरूलाई एउटा हौसलाको लागि लेखिएको याकुबको पुस्तक। जति पनि बाइबलमा लेखिएका कुराहरू छन् हामीलाई हौसलाको लागि नै छ श्रोता। र किन यसरी लेखिए भन्दाखेरि मानिसलाई जहिले पनि हौसला उत्साहको खाँचो पर्छ, अनि कसैले माया गरिदिएन, कसैले हौसला दिएन भने हामीलाई एक्लै बाँच्न गाह्रो हुन्छ। त्यसैले गर्दाखेरि हामी कसैको प्रेममा अनि कसैको हौसलामा कसैको उत्साहमा नै बाँचिरहेका छौँ, नत्र जीवनमा चाहिँ हरेस खान्छौँ हामीले। त्यसैले गर्दा परमेश्वरले पनि यही जानेर हामीलाई हरेक अवस्थामा उत्साहका वचनहरू दिनुभएको छ। जब नै जीवनका आपद विपद आइपर्छन् जीवनमा र एउटा उद्देश्यको निम्ति नै हुन्छ भनेर पनि जान्नुपर्ने हुन्छ। कहिलेकाहीँ हाम्रो जीवनमा चाहिँ दुःखहरू आउँछन् एउटा लेसन सिकाउनको लागि, शिक्षा दिन्छ। यो दुःखले चाहिँ हामीलाई अझ परमेश्वरको नजिक लान्छ कि सायद होइन, अझ राम्रो हो नि त। कहिलेकाहीँ दुःख आउँदाखेरि चाहिँ मलाई कस्तो लाग्छ भने परमेश्वरको नजिक जानको निम्ति यो दुःख आएको हो, किनभने जब प्रताडित हुन्छौँ, जब हामी पीडामा हुन्छौँ अनि घुँडामा आउन मन लाग्छ, प्रार्थना गर्न मन लाग्छ, अझ पनि परमेश्वरको नजिक जान मन लाग्छ, त्यसैले नै परमेश्वरले कहिलेकाहीँ अलाउ गर्नुहुन्छ यो दुःखहरू जस्तो पनि लाग्छ। हो पनि, किनभने हामीले अयुबको जीवनलाई पनि त हेर्न सक्छौँ र आपद विपद आउँदैमा चाहिँ हामी सकिँदैनौँ, हामी नष्ट हुँदैनौँ, किनभने हामी नष्ट नहुनेहरूका सन्तान, परमेश्वरका सन्तान भएको हुनाले हामी जहिले पनि बलियो भएर रहन्छौँ। त्यसैले दुःख आउँदैमा तपाईँको कुनै कुराहरू त्यसले लान सक्दैन, किनभने तपाईँको हृदयमा यीशु ख्रीष्ट हुनुहुन्छ। जब विश्वासीहरू व्यक्तिगत आपद विपदबाट भएर जान्छन् नि, तिनीहरूसँग भएको विश्वास कस्तो खालको विश्वास हो भने पनि प्रमाणित हुँदछ। भूकम्प गएको समयको ख्याल गर्दाखेरि म अलिकति डरपोक व्यक्ति पनि थिएँ होइन, भुइँचालोबाट चाहिँ मलाई एकदमै डर लाग्छ, अनि त्यतिखेर भागिरहेको थिएँ होइन, अनि अलिकति हल्लाउने बित्तिकै अनि के गर्ने भन्दाखेरि चाहिँ मौका हेरेर भाग्न नै आइहाल्थ्यो होइन, त्यो शरीरले मनमा सोचेको छैन, शरीरले एक्सनमा परिवर्तन भइहाल्थ्यो। त्यो आफ्नो आफ्नो मन अनुसार हुन्छ। कतिजना चुप लागेर प्रार्थना गरिरहेको हुनुहुन्थ्यो, म चाहिँ भागिरहेको हुन्थेँ कति अवस्थामा, अनि आफूलाई सोच्थ्यो हो प्रभु यो त भरोसा छैन नि भने यस्तो हुन्थ्यो। अनि कहिलेकाहीँ मलाई कस्तो लाग्थ्यो भने म कमजोर घरभित्र छु अनि घर बेसरी जमिन हल्लिरहेको छ, म कसरी भित्र बसिरहँ त, सकेसम्म त बाहिर निस्किन राम्रो हो नि त भनेर हामीलाई त्यस्ता किसिमका डरहरू हुन्छन्। र जब आपद विपद अप्ठ्यारो परिस्थिति आउँछन्, परिवारमा कोही बिरामी हुन्छ अनि

घरमा आर्थिक अभावहरू हुन्छन्, श्रीमान श्रीमती बीच मनमुटाव हुन्छ, अनि छोराछोरीले भनेका मान्दैनन्, आमा बुवाले हाम्रा कुराहरू सुन्नुहुन्न, छोराछोरीले अर्कैतिर हिँड्नुहुन्छ, अनि के गरौं गरौं हुन्छ होइन। त्यस्तो परिस्थिति पनि आउँछ विश्वासीहरूको जीवनमा, किनभने यहाँबाट हामीले लेसन सिक्नु छ नि त। अब यस्तो अवस्थामा चाहिँ तिमी हाम्रो विश्वासले कस्तो काम गर्छ भन्ने कुरा हो होइन। यस्तो समयमा पनि परमेश्वरको महिमा त हामीले गर्नै पर्यो। आज मलाई रिस उठेको छ, परमेश्वरलाई महिमा गर्दिन भन्न मिलेन। आज श्रीमतीसँग झगडा परेको छ, म परमेश्वरको महिमा गर्दिन भन्न त पाइँदैन होला। आज छोराछोरीले भनेका मानेका छैनन् अनि त्यसले गर्दा मलाई यो आत्मामा चाहिँ पिन्ज भइरहेको छ, म चाहिँ प्रार्थना गर्न सक्दिनँ भन्न पनि पाउँदैनौँ हामीले, किनभने हामी परमेश्वरका जन हौ। अनि फेरि पनि सन्तुलनमा आइहाल्नुपर्छ, ब्यालेन्समा त्यो कुराहरू ल्याउनको लागि चाहिँ हामीलाई परमेश्वरको वचनको जरुरी पर्छ। र याकुबले पनि त्यही भएर चाहिँ उत्साहका कुराहरू हामीलाई लेखिदिनु भएको छ। र हामी कार्यक्रम नयाँ उदयमा छौं, श्रोता मित्र, तपाईँको जीवनमा नयाँ उदय ल्याउनको निम्ति यो कार्यक्रमले पक्कै पनि भूमिका खेल्दछ भन्ने मैले विश्वास पनि लिएको छु। परमेश्वरले सहायता गर्नुहुन्छ हामीलाई, जति पनि हामी यहाँ बोल्दछौँ पवित्र आत्माको शक्तिमा परमेश्वरको अगुवाईमा हो भने त्यो वचनले चाहिँ काम गर्दछ। वचनले भन्दछ, परमेश्वरको वचन यस्तो हो, जमिनमा गएर जब वृष्टि हुन्छ अनि जमिनमा रोपिएको बिउ चाहिँ अङ्कुरण भएर बाहिर प्लान्टको रूपमा बिरुवाको रूपमा आउँदछ, जमिनमा गएर फल फलाएर नै उसले छोड्छ भनेर भनिएको छ। त्यस्तै परमेश्वरको वचन पनि हाम्रो हृदयमा भइसकेपछि त्यसले 30 गुणा, 100 गुणा, 1000 गुणा फल फलाउन सक्दछ। त्यसैले गर्दाखेरि जब हाम्रो हृदयमा परमेश्वरको वचनै मात्रै हुन्छ नि, अनि तपाईँलाई समस्या पनि टरेको थाहा हुन्छ होइन, वास्तव हुँदैन समस्या, अनि दुखेको पनि वास्तव हुँदैन होइन। जसले जे गरे पनि मतलब हुँदैन, खालि परमेश्वरको वचन मात्रै तपाईँ खेलाएर बस्न सक्नुहुन्छ। हुन्छ, कार्यक्रम नयाँ आउँदैन, फेरि पनि एउटा गीत सुनाउँछु, अन्ततिर आइरहेको छु, एउटा गीत सुनाउँछु, त्यसपछि म आउँछु।

श्रोता प्रवीण मगरको आवाजमा हामीले जसो मिनिस्ट्रीजबाट यो भजन सुनिरहेका थियौं। म मेरो मुहारलाई निकै नै मनपर्छ मलाई यो भजन है। कार्यक्रम नयाँ उदयको लगभग अन्ततिर हामी छौं, कार्यक्रमको अन्ततिर। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सन्ध्यालाई पनि धन्यवाद दिँदै म भने छुट्टिन्छु। धन्यवाद चाहिँ।

0: जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचारको पुस्तक 22 अध्यायको 23 33 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेर। आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। मृतकहरूको पुनरुत्थान हुँदैन भन्ने सदुगीहरू त्यसै दिन उहाँ कहाँ आए र तिनीहरूले उहाँलाई यो प्रश्न गरे, गुरूज्यू, मोसाले भनेका छन् कोही मानिस निसन्तान मर्यो भने उसको भाइ चाहिँले दाजुको पत्नीलाई विवाह गरेर दाजुको सन्तान खड़ा गर्नु पर्छ। हाम्रा बीचमा 7 दाजुभाइ थिए। जेठोले विवाह गरेपछि ऊ मर्यो र सन्तान नभएकोले उसको भाइको निम्ति पत्नी छोडेर गयो। उसै गरी महिलाले र साइलाले पनि र 7 सम्मले त्यसै गरे। तिनीहरू सबै मरेपछि त्यस स्त्रीको पनि मृत्यु भयो। यसकारण मृतकहरूको पुनरुत्थान हुँदा ती 7 मध्ये त्यो स्त्री कसकी पत्नी हुनेछ? किनभने त्यो सबैकी पत्नी भइसकेकी थिए। यीशुले तिनीहरूलाई जवाब दिनुभयो, तिमीहरू भ्रममा परेका छौ, किनकि तिमीहरू धर्मशास्त्र र परमेश्वरको शक्ति जान्दैनौ। किनकि मृतकहरूको पुनरुत्थानमा मानिसहरूले विवाह गर्दैनन् न विवाह गरिदिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरू जस्ता हुन्छन्। तर मृतकहरूको पुनरुत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नुभएको छ त्यो तिमीहरूले पढेका छैनौ? म अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ। परमेश्वर मृतकहरूको परमेश्वर हुनुहुन्न, तर जीवितहरूको परमेश्वर हुनुहुन्छ। यो सुनेर भीड़हरू उहाँको शिक्षामा छक्क परे। आदरणीय श्रोता, यो खण्डमा हामी परमेश्वर जीवितहरूको परमेश्वर हुनुहुन्छ भन्ने बारेमा हामी विशेष गरेर अध्ययन गर्नेछौ। परमेश्वर चाहिँ को हुनुहुन्छ त? परमेश्वर कसको परमेश्वर हुनुहुन्छ भन्ने कुरा हामीहरू गर्दैछौ। परमेश्वर कसको परमेश्वर हुनुहुन्छ? मरेकाहरूको परमेश्वर हुनुहुन्न, उहाँ चाहिँ जीवितहरूको परमेश्वर हुनुहुन्छ। यो खण्डमा यस्तो प्रकारको कुराहरू भए, मृतकहरूको पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू त्यसै दिन उहाँ कहाँ आए। यीशु कहाँ आएका मानिसहरू समूह समूह थिए। विभिन्न किसिमका मानिसहरू आउँथे, फरिसीहरू, सदुकीहरू र शास्त्रीहरू चाहिँ यीशु ख्रीष्टलाई कसरी फसाउन सकिन्छ, कसरी यीशुलाई झुटो तुल्याउन सकिन्छ भनिकन उनीहरू दिन रात यीशुको बारेमा जियो चर्चा गरिरहन्थे। त्यस बेला यहाँ एउटा समुदाय, यहुदीहरूकै समूहको एउटा समूह चाहिँ सदुकीहरू थिए र यी सदुकीहरूले मानिसहरू मरेर फेरि पुनरुत्थान हुन्छन् भन्ने कुरामा विश्वास गर्दैनथे। पुनरुत्थानमाथि विश्वास नगर्ने यो समूह सदुगीहरू, यहुदीहरूको दलहरूमध्ये एउटा दल चाहिँ सदुगीहरू हुन् र यिनीहरू चाहिँ विशेष गरेर मन्दिरमा सेवारत गर्थे अथवा मन्दिरमा उनीहरू को सेवा हुन्थे। पुजारीहरू प्रधान पुजारी सदुकीहरूको दलबाट नै चुन्ने गर्दथ्यो र फरिसीहरू चाहिँ विशेष गरेर सभा घरहरूमा सेवा गर्थे र शास्त्रीहरू चाहिँ धर्मशास्त्रको व्याख्याताको अन्तिम निर्णय दिने व्यक्तिहरू थिए र यिनीहरूलाई बेला बेलामा यीशुको बारेमा सुन्दै गर्दा बुझ्दै गर्दा यीशुले दिनुभएको शिक्षाहरू सुन्दै गर्दा उनीहरूलाई चाहिँ धेरै नै गाह्रो भइरहन्थ्यो किनभने यिनीहरूले व्यवस्था अनुसार उनीहरू जिउँदैनथे। व्यवस्थाका मालिक हौ व्यवस्था पाएका व्यक्तिहरू हौ व्यवस्थाको व्याख्याताहरू हौ भन्ने उनीहरू तर उनीहरू त्यो अनुसार नजिउने मानिसहरू उनीहरूको उनीहरूले यीशुलाई जहिले पनि फसाउन खोजिरहेको अवस्था थियो। त्यसै गरिकन यहाँ पनि एउटा प्रश्न सदुकीहरूले गरे जोहरूले चाहिँ आत्माहरूको फेरि पुनरुत्थान हुन्छन् भन्ने अथवा मरेकाहरूको पुनरुत्थान हुँदैन भन्ने व्यक्तिहरू उनीहरू नै थिए र मृतकहरूको पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू त्यसै दिन उहाँका आएर प्रश्न गरेको कुरा हामी देख्छौं र उनीहरूको प्रश्न चाहिँ के भनेका छन् भने मोसाले भनेका छन् कोही मानिस निसन्तान मर्यो भने उनको भाइ चाहिँले दाजुको पत्नीलाई विवाह गरेर दाजुको सन्तान खड़ा गर्नुपर्छ र यो कुरा चाहिँ इसरायलीहरूको बीचमा यो नियम थियो र यो नियममा उनीहरूले दाजुको पत्नीलाई भाइले विवाह गर्न सक्छ यदि दाजु मरेको खण्डमा त्यसै कारण उसको सन्तानको लागि आफ्नो भाउजूलाई राख्न सक्ने कुरा यहाँ उल्लेख गरेको देखिन्छ। फेरि यो कुरा ल्याए उनीहरूले सात दाजुभाइहरूले त्यसै अनुसार गरे मरेपछि पुनरुत्थानमा उनी कसकी पत्नी हुन्छन् भनेर प्रश्न गरेको कुरा हामी यहाँ देख्छौ। जसले पुनरुत्थानमाथि विश्वास गर्दैनन् उनीहरूले नै यहाँ यीशु लाई प्रश्न गरिरहेको हामी देख्छौ र उनीहरूले पनि यीशुलाई फसाउनको निम्ति नै यो प्रश्न गरेको देखिन्छ। तर यीशु प्रभु जसले स्वर्ग बनाउनु भयो पृथ्वी बनाउनु भयो यावथोक बनाउनु भयो उहाँ आफै परमेश्वर भएर मानव चोलामा आउनु भएको थियो उहाँमा पूर्ण मानिस पूर्ण ईश्वरको गुण थियो र उहाँले तिनीहरूलाई यो कुरा स्पष्ट पार्नुभयो। उहाँले जवाफ दिनुभयो किनकि मृतकहरूको पुनरुत्थानमा मानिसहरूले विवाह गर्दैनन् न विवाह गरिदिन्छन् तर तिनीहरू स्वर्गका स्वर्गदूतहरू जस्ता हुन्छन् भनेर उत्तर दिनुभयो। यसरी धर्मशास्त्र यीशुले तिनीहरूलाई जवाफ दिनुभएको कुरा चाहिँ उनीहरू भ्रममा परेको छ भन्ने कुरा यीशुले भन्नुभयो। धर्मशास्त्र र परमेश्वरको शक्तिलाई नबुझेको मानिसहरू हुन् भनिकन प्रभुले उनीहरूलाई सम्बोधन गर्नुभयो। उनीहरू परमेश्वरको शक्ति पनि जान्दैनन् तर धर्मशास्त्र पनि तिमीहरू जान्दैनौ भनिकन यीशुले भन्नुभयो। किनभने धर्मशास्त्र भनेको चाहिँ यहुदीहरूको लागि यो धर्मशास्त्र उनीहरूको व्यवस्था हो र पुरानो करारका सबै पुस्तकहरू धर्मशास्त्र भनिकन सम्बोधन गरिन्थ्यो र सबै पुरानो करारका पुस्तकलाई धर्मशास्त्र भनेर सम्बोधन पनि गरिन्थ्यो। त्यसै कारणले प्रभु यीशुले उनीहरूलाई सबभन्दा मुख्य कुरा के भन्नुभयो भने तिमीहरू यो जान्दैनौ। जानेको भएदेखि उनीहरूले यो प्रश्न गर्ने थिएन। उनीहरू आफूलाई जान्ने हुँ भनेर भन्दथ्यो भने आज यीशु प्रभुले उनीहरूको कुरालाई उहाँले भन्नुभयो तिमीहरूले जान्दैनौ। जानेको मान्छेले यस्तो प्रश्न गर्दैन पनि किनभने मृतक हरूको पुनरुत्थान हुन्छन् भन्ने विश्वास गर्नेहरूले चाहिँ के बुझ्छन् भन्दाखेरि उनीहरूको पुनरुत्थानको शरीर चाहिँ महिमित शरीर हुन्छ र उनीहरू कहिल्यै नमर्ने गरेर फेरि जीवित हुन्छन् र उनीहरूको पुनरुत्थान पछि कसैको फेरि विवाह हुँदैन। पुनरुत्थान भएको शरीरमा न विवाह हुन्छ न त्यहाँनिर अरू भनौ कुनै कुरा त्यहाँ हुँदैन विवाह पनि गरिँदैन त्यो ठाउँमा। त्यसकारण तिनीहरू चाहिँ कस्ता हुन्छन् भन्दा स्वर्गका स्वर्गदूतहरू जस्ता हुन्छन् परीहरू जस्ता हुन्छ। त्यसकारण हरेक व्यक्तिको पुनरुत्थानको शरीर चाहिँ बेग्ला बेग्लै शरीर भए पनि हरेक व्यक्तिको आफ्नो आफ्नै विशेष किसिमको शरीर भए पनि त्यो शरीर चाहिँ स्वर्गदूतहरूका जस्ता हुन्छन् र उनीहरू फेरि मानिस, त्यो मरणशील मानिस भएर विवाह गर्ने किसिमको शरीर हुँदैन, महिमित शरीर हुन्छन्, पुनरुत्थानको शरीर। त्यसकारणले यी सदुकीहरूको दलले पुनरुत्थानमाथि नै विश्वास नगर्ने भएकोले उनीहरूले सोधेको प्रश्नमा उनीहरू अनभिज्ञान अथवा अन्जानमा रहेको कुरा यीशुले भन्नुभयो। त्यसकारण परमेश्वर चाहिँ मृतकहरूको परमेश्वर हुनुहुन्न, तर जीवितहरूको परमेश्वर हुनुहुन्छ भनिकन उहाँले यो कुरा स्पष्ट पारिदिनुभयो। त्यसकारण मृतकहरू त पुनरुत्थान हुन्छन्, पुनरुत्थान भएका मानिसहरू त स्वर्गका स्वर्गदूतहरू जस्ता हुन्छन्, जीवित हुन्छन्। त्यसकारणले हरेक व्यक्ति, मरेका व्यक्तिहरूको पुनरुत्थान हुन्छन् र पुनरुत्थान भएका मानिसहरू सबै स्वर्गका स्वर्गदूतहरू जस्ता हुन्छन् र तिनीहरूका परमेश्वर चाहिँ यहोवा परमेश्वर अथवा येशू प्रभु नै हुनुहुन्छ। त्यसकारण उनीहरू जीवित हुन्छन् र उनीहरू जीवित हुन्छन्, पुनरुत्थान भएको महिमित शरीर कहिले नमर्ने गरेर जीवित हुन्छन् र कहिले नमर्ने गरेर जीवित भएका शरीर चाहिँ अब स्वर्गदूतहरूको जस्ता हुन्छ र तिनीहरू जीवित भएको कारण परमेश्वर चाहिँ जीवितहरूको परमेश्वर हुनुहुन्छ। यो सुनेर भीड़हरू उहाँको शिक्षामा छक्क परे, किनभने यीशु प्रभुले सही कुरा बताउँदै हुनुहुन्थ्यो। यीशु प्रभुले बताउनु भएको कुरा एकदमै सत्य थियो, एकदमै स्पष्ट थियो। त्यसै कारण भीड़हरू छक्क परे। यसरी लेखकले यो खण्डमा परमेश्वर जीवितहरूको परमेश्वर हुनुहुन्छ भनेर घोषणा गरेका छन्। पुनरुत्थानमा मानिसहरूले विवाह गर्ने गराउने काम गर्दैनन्, बरू स्वर्गदूत जस्तै हुनेछन् भनेका छन्। यसरी नै परमेश्वर जीवितहरूको परमेश्वर भएकोले हरेकले यीशुमा विश्वास गरेर जीवित हुनुपर्छ। यीशुलाई विश्वास गर्नेहरू मर्यो भने पनि जीवित हुनेछन् र उनीहरू जीवित हुने फेरि कहिले मर्ने छैन। र यीशुले भन्नुभयो, पुनरुत्थान र जीवन मनै हो, मलाई विश्वास गर्ने कहिले मर्ने छैन र मर्यो भने पनि उनीहरू जीवित हुनेछ। त्यसकारण पुनरुत्थानको शक्ति, पुनरुत्थानको मिठास, पुनरुत्थानको शक्ति आज यीशुलाई विश्वास गर्नेहरूले प्राप्त गर्नेछ। यीशुलाई विश्वास गर्नुभयो भने तपाईँ र म फेरि जीवित हुनेछौ र जीवित हुनेहरूको लागि परमेश्वर सधैँ नै हाम्रो साथमा हुन्छ। परमेश्वर मरेकाहरूको परमेश्वर हुनुहुन्न, जीवितहरूको परमेश्वर हुनुहुन्छ। त्यसकारण आदरणीय श्रोताहरू, यदि यहाँहरूको जीवनमा पनि पुनरुत्थानको आशा गर्नुहुन्छ भने, पुनरुत्थान भनेको मरेर पनि जीवित हुने हो र जीवित हुनेहरूको लागि परमेश्वर त्यो जीवितहरूकै परमेश्वर हुनुहुन्छ। राजा परमेश्वरको खोजी गर्नेहरूले प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्नुपर्छ र विश्वास प्रभु यीशुलाई विश्वास गर्नेहरूले जीवित परमेश्वरलाई भेटाउन सक्छ र मरेकाहरू फेरि जीवित हुनेछन् र उनीहरू जीवित भएर परमेश्वरसँग राज्य गर्नेछन्। यदि यहाँहरूले पनि जीवित हुन चाहनुहुन्छ, मरेकाहरूबाट जीवित भएर कहिले नमर्ने गरेर परमेश्वरसँग राज्य गर्न चाहनुहुन्छ भने यीशुलाई विश्वास गर्नुहोस् र जीवित हुनुहोस् र पुनरुत्थान प्राप्त गर्नुहोस् र परमेश्वरसँग सधैँ राज्य गर्नुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा आउने नै छु र फेरि प्रवचनको सेवा गर्नेछु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हौस् श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हौस् त, जय मसीह।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

सूचना सूचना सूचना एस्कुटिज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754 01-4770-754 र 01-5913-755 01-5913-755

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है। अब प्रस्तुत हुँदैछ कार्यक्रम रोचक जानकारी, प्रस्तुता कुमार अब्राहमको साथमा।
1: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा। आदरणीय श्रोता, कार्यक्रम रोचक जानकारी लिएर प्राविधिक मित्र सन्ध्या र म अब्राहम उपस्थित भइसकेका छौं र अब भने आधी घण्टा भरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

निकै नै अर्थपूर्ण संगीतको साथ पछि भने आज केही रोचक जानकारी म बताउन गइरहेको छु तपाईँलाई। बाइबलको बारेमा केही रोचक, एकदमै तपाईँ र मलाई काम लाग्ने महत्वपूर्ण कुरा, बाइबल भनेको के हो? पवित्र आत्माको प्रेरणाबाट लेखिएको अलौकिक शक्ति भएको पुस्तकलाई नै पवित्र धर्मशास्त्र बाइबल भनिन्छ। यो बाइबल ग्रीक शब्द बिब्लोसबाट आएको हो। बिब्लोस भन्नाले पुस्तकहरूको पनि पुस्तकालय भन्ने बुझिन्छ। यसमा 66 पुस्तकहरू छन्। पुरानो नियममा 39 पुस्तक छन्। नयाँ नियममा 27 पुस्तक छन्। पुरानो नियमबाट 39, नयाँ नियमबाट 27 गरी 66 पुस्तक बाइबलमा छन् अथवा समेटिएको छ। पुरानो करार शुरूमा हिब्रू भाषामा लेखिएको थियो भने नयाँ करार ग्रीक भाषामा लेखिएको थियो। दानियल र एज्राको पुस्तक भने अरबिक भाषामा लेखिएको थियो। र कार्यक्रम रोचक जानकारीमा तपाईँलाई मैले निकै नै महत्वपूर्ण कुराहरू बताउने छु। पुरानो करार यीशु ख्रिस्ट आउनुभन्दा 1500 वर्ष पहिले लेखिएको थियो भने नयाँ करार चाहिँ यीशु ख्रिस्ट आउनुभएको 100 वर्ष पछि लेखिएको थियो। बाइबल लेख्न परमेश्वरले 40 लेखक प्रयोग गर्नुभयो। लेखकहरू कोही राजकुमार, कोही प्रधानमन्त्री, कोही विद्वान, कोही मछुवा, कोही वैद्य, कोही गोठालो, कोही कर्मचारी र कोही पुजारी थिए। बाइबल लेख्न 1600 वर्ष लागेको थियो। बाइबल एसिया, युरोप र अफ्रिका महादेशमा लेखिएको थियो। बाइबलको पुरानो पाण्डुलिपि विशेष गरी 3 मुख्य भाषामा लेखिएको थियो, ग्रीक, हिब्रू र अरबिक भाषामा। पुरानो नियम हिब्रू भाषामा लेखिएको थियो, हिब्रू, नयाँ नियम ग्रीक भाषामा लेखिएको थियो। दानियल र एज्राको पुस्तक चाहिँ अरबिक भाषामा लेखिएको थियो। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि कार्यक्रममा तपाईँलाई स्वागत छ। कार्यक्रम रोचक जानकारीमा तपाईँ हुनुहुन्छ र बाइबलको विशेषताहरू, बाइबल चाहिँ परमेश्वरको पवित्र शास्त्र हो, बाइबल परमेश्वरको विशेष पुस्तक हो, यो अमर छ। बाइबल परमेश्वरको अलौकिक शक्ति भएको पुस्तक हो। पवित्र धर्मशास्त्र बाइबल 40 भन्दा बढी लेखकद्वारा लेखिएको एकमात्र पुस्तक हो। बाइबल चाहिँ संसारमा सबैभन्दा बढी बिक्री भएको पुस्तक हो। बाइबल चाहिँ सबैभन्दा पुरानो शास्त्र हो। बाइबल परमेश्वरको प्रेरणाबाट 1600 वर्ष लगाएर लेखिएको थियो। बाइबलको मुख्य अथवा पुरानो पाण्डुलिपि विशेष गरी तीनवटा मुख्य भाषामा लेखिएको थियो, ग्रीक, हिब्रू र अरबिक भाषामा। र बाइबल चाहिँ सबैभन्दा बढी भाषामा अनुवाद अथवा छापिएको पुस्तक हो। बाइबल संसारमा 2426 भन्दा बढी भाषामा अनुवाद भइसकेको छ र अहिले त कति भयो त्यो थाहा छैन। केही तथ्याङ्कले बताइरहेको छ कि 2426 भाषामा त अलरेडी यो अनुवाद भइसकेको छ, विभिन्न भाषामा छापिसकेको छ। विश्वमा सबैभन्दा पहिलो प्रेस छापाखानाद्वारा छापिएको पुस्तक पनि बाइबल हो। आविष्कारले प्रेसको आविष्कार गरेर सन् 1454 बाइबल छापेका थिए। पहिलो छापाखानामा प्रेसमा छापेको जर्मन भाषामा छापिएको थियो बाइबल। बाइबल तीनवटा महादेश, एसिया, अफ्रिका र युरोपमा लेखिएको थियो। लेखकहरूले एक अर्कालाई चिन्दैन थिए, तर उनीहरूले अचम्मको कुरा यो थियो कि प्रभु यीशु ख्रीष्टकै बारेमा बोलेका थिए र लेखेका थिए। बाइबलका लेखकहरूको भाषा, देश, समय फरक फरक भए तापनि यसमा कुनै अमेल, बेमेलता, विवाद र बाजिने कुराहरू केही पनि थिएनन्। बाइबल यस्तो शक्तिशाली छ जहाँ सम्पूर्ण प्रश्नको जवाब पाइन्छ। यस महादेश, एसिया, अफ्रिका र युरोपमा लेखिएको थियो। लेखकहरूले एक अर्कालाई चिन्दैन थिए, तर उनीहरूले अचम्मको कुरा यो थियो कि प्रभु यीशु ख्रीष्टकै बारेमा बोलेका थिए र लेखेका थिए।

सबै कुराहरू हामी पाउन सक्छौं। संसारमा कहिले पनि पुरानो नहुने एकमात्र पुस्तक अथवा अमर पुस्तक भनेको नै बाइबल हो। यो कुरा तपाईं र मैले थाहा गर्न सक्छौं र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन तपाईँको निम्ति मैले राखेर बाइबल कति महत्वपूर्ण कुरा छ भन्ने कुरा मैले तपाईँलाई बताइसके, किनभने यो परमेश्वरद्वाराको अथवा परमेश्वरद्वारा हामी मानव जातिलाई दिएको एउटा प्रेम पत्र पनि हो। यो एकदमै बहुमूल्य छ। जब यसलाई हामी उचाल्छौ, यसलाई हामी बोक्छौ, त्यसलाई परमेश्वरले नत्याग्ने प्रतिज्ञा गर्नुभएको छ। र तपाईँ र मैले जति परमेश्वरको बाइबललाई महत्व दिन्छौ नि, त्यति नै परमेश्वरले पनि हामीलाई महत्व राख्नुहुन्छ। एउटा भनाइ छ, धेरै पुस्तकले हामीलाई समाचार दिन्छ अरे, ज्ञान दिन्छ अरे, होइन सूचना दिन्छ अरे, तर बाइबलले मात्र जीवन दिन्छ होइन, त्यति महत्वपूर्ण कुरा छ यो परमेश्वरको वचन। र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सूचना इस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निशियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-4770-754, 01-4770-754 र 01-5913-755, 01-5913-755।
4: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो,
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे। हाम्रो क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
4: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
6: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
3: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98510-74236, 98510-74236
6: र फोन नम्बर 01-513-010 छ, 01-513-010 छ।
3: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
4: घरियासी सामान एउटै छातामुनि पाइन्छ, ठ्याक्कै पारेर।
3: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
6: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-511-25638, 98-511-25638।
0: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत छ कार्यक्रम सरगम।
7: नमस्कार, गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण प्यारा श्रोता मित्रमा आज फेरि पनि कार्यक्रम सरगमको साथमा हामी आएका छौं। सुजनजी र म प्राविधिक क्षेत्रबाट मलाई सहायता गर्दै हुनुहुन्छ। र हामी एक घण्टाको अवधिभरि 4-5 बजेसम्म तपाईँ माझ हुनेछौ। निकै मिठा मिठा भजनहरू लिएर आएका छौ। कार्यक्रम सरगम सांगीतिक कार्यक्रम भएको हुनाले विशेषतः हामी भजनहरू नै सुन्ने गर्छौ र यसमा कहिलेकाहीँ हामी एल्बमबाट धेरै भजनहरू सुन्छौ, कहिलेकाहीँ ख्रिस्टीय भजन पुस्तकबाट पनि सुन्ने गरेका छौ। आज पनि हाम्रो रोजाईमा कर्णदास पढ्नुभएको छ, उहाँको स्वरमा सजिएको निकै मिठा मिठा भजनहरू तपाईँमा आज प्रस्तुत गर्दैछौ भन्दै सुरुवातमा यो भजनबाट सुरु गर्छौ।

श्रोता मित्र, प्रभु येशूले भन्नुभयो, म तिमीलाई कहिले पनि छोड्दिन, कपाल फुलेको अवस्थामा पनि छोड्दिन, म बुढेसकालको अवस्थामा पनि छोड्दिन भन्नुभएको छ। खन्वासज्यूको आवाजमा आज हामीले निकै मिठा अर्थपूर्ण भजनहरू सुन्ने मौका पाइरहेका छौँ। हामीसँग धेरै उहाँले गाउनुभएका भजनहरू छन्। अब हामी अर्को भजन यो समय सुन्दैछौँ।

साँच्ची नै शोभा, साधारण अर्थमा संगीत भनेको स्वर ताल लय र ध्वनिलाई मिलाएर भावना वा विचार व्यक्त गर्ने कला भए पनि बाइबलको दृष्टिकोणबाट हेर्दा संगीत गहिरो विषय हो। परमेश्वरको स्तुति गर्ने माध्यम पनि हो र परमप्रभुको निम्ति नयाँ गीत गाओ भनेर जसरी भजन सङ्ग्रह 96 एकले भन्दछ, यो चाहिँ परमेश्वरको स्तुति गर्ने माध्यम हो। र अर्को कुरा चाहिँ हृदयको भावना व्यक्त गर्ने माध्यम, जस्तै खुशी, दुःख, धन्यवाद, आशा आदि गीतबाट व्यक्त गर्न सकिन्छ। आराधनाको माध्यम गीत र बाजा मार्फत परमेश्वरको महिमा गर्न सकिन्छ। भजन 150 साँच्ची नै आराधना पनि गीतको माध्यमबाट हुन्छ, जहाँ चाहिँ परमेश्वर खुसी हुनुहुन्छ। सत्य सिकाउने माध्यम पनि हो संगीत चाहिँ। भजन र आत्मिक गीतले परमेश्वरका कुराहरू सम्झन र सिक्न मदद गर्छ भनेर कलसी 3 स्वरले पनि भन्दछ। र मनलाई शान्त र उत्साहित बनाउने माध्यम पनि त संगीत नै हो। र यो सबै कुरा चाहिँ बाइबलमा एकदम गहिरो तरिकाले भनिएको छ। संगीतद्वारा परमेश्वरलाई हामीले महिमा दिइ पनि रहेका छौं। कर्णदासको आवाजमा कार्यक्रम सरगम मार्फत निकै मिठा मिठा भजनहरू सुनिरहेका छौं हामी। अर्को भजन यो समय म सुनाउँछु।

साँचो श्रोतामित्र, यसो ख्रिस्टसँग संगति गर्दै संगतमा अगाडि बढ्नु चाहिँ एकदम राम्रो कुरो हो। 343 नम्बर ख्रिस्टीय भजनमा लेखिएको छ, सिकाउनु संगत गर्न तपाईँको दिनदिनै हे मेरो नाथ। यसोसँग दिनदिनै हिँड्नुपर्छ र हामीले चाहिँ खितले भनेको जस्तो उहाँसँगको संगत चाहिँ हाम्रो लागि एकदम उपयुक्त र धार्मिक पनि छ। हामी कार्यक्रम सरगममा यस्तै मिठा मिठा गीतहरू सुनिरहेका छौं। खण्डदासज्यूको आवाजमा अर्को भजन यो समय हामी सुन्दैछौं।

अर्थपूर्ण भजन थियो, मनको पीड़ा पोखी यसलाई आशुसित खुशी साटे। एकदम अर्थपूर्ण भजन छ श्रोता मित्र। जब हामी रोइरहेका हुन्छौँ यसु ख्रिस्ट कहाँ पुग्दाखेरि उहाँले हाम्रा आँखाका आँसुहरू पुछिदिनु भयो, त्यसरी त आज हामी आनन्दित छौँ, खुसी छौँ र परमेश्वरलाई महिमा दिन्छौँ। आज हामी छुट्याइएका जातिहरू, हामीलाई जीवन दिनुहुने परमेश्वरले छुट्याउनु भएको जातिहरू हौ। त्यसैले गर्दा आज उहाँलाई हामी महिमा प्रशंसा संगीतबाट पनि दिन्छौँ। कार्यक्रम सरगममा यस्तै मीठा भजन सुनाउने क्रममा आज हामीले कर्णदासको आवाजमा सुनाइरहेका छौँ निकै मीठा भजनहरू। यो समय एउटा भजन फेरि पनि म राख्दछु।

भजनभित्र पृष्ठभूमिमा निकै अर्थपूर्ण भजन बचिरहेको छ, यसै भजनलाई म छोड्दै निरा हुन चाहन्छु। सूर्य र साथ दिनु सम्पूर्ण श्रोतालाई धन्यवाद, प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सूचना स्कुट न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली, अनामनगर, काठमाडौँ। फोन नम्बर 01-4770-754, 01-4770-754 र 01-5913-755, 01-5913-755।
4: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
5: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
6: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
5: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
6: फोन नम्बर 40225444, 40225444
4: र 40225572, 40225572।
7: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
8: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
7: अनि यी सबै कहाँ पाउने त दाई?
8: यी सबैको उत्तर पाउनको लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
7: कार्यक्रम मुक्तिको मार्ग?
8: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्यूज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36-7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
7: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
9: यसुले भन्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।

पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शनशास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योगभन्दा वचन, भाषण, संवाद, गहिरा गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषयवस्तुहरू जुटाउनुभयो। फिलिप स्काफ, मण्डली इतिहासकार साथै ईश्वर शास्त्री

0: हेलो नमस्कार, सेमिस्थी गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंगलाई ट्यून गरेर बसिरहनु हुने तपाई सम्पूर्ण श्रोताहरूलाई स्वागत गर्दै म कार्यक्रम प्रस्तुता सुनिल राज लामा तपाईहरू समक्ष उपस्थित भइसकेको छु र प्रविधिमा सन्ध्याजी हुनुहुन्छ र हामी दुईजना तपाईसँग रहनेछौ 6 बजेसम्म। कार्यक्रम गोस्वाला एक्सप्रेस यदि तपाईले आज मात्र सुनिरहनु भएको छ भने हाम्रो कार्यक्रममा एउटा प्रश्न राख्ने गर्छौ। तीनवटा विकल्पहरू हुनेछन्, तीनवटा विकल्प मध्ये अप्सन ए, अप्सन बी र अप्सन सी हुनेछन् र अप्सन एबीसीमा तपाईँले सही लागेको जवाब चाहिँ तपाईँले टिपाउन सक्नुहुनेछ। र कार्यक्रममा भाग लिनको लागि हाम्रो स्टुडियोको नम्बर 4770754 रहेको छ भने वाट्सएपको लागि नम्बर रहेको छ 9803044646 रहेको छ र टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 9806066374 रहेको छ। है यो तीनवटा नम्बर प्रयोग गरेर तपाईँ भाग लिन सक्नुहुनेछ। वाट्सएपमा चाहिँ तपाईँले कल पनि गर्न सक्नुहुनेछ, वाट्सएपमा तपाईँले मेसेज पनि गर्न सक्नुहुनेछ र हाम्रो गुड न्यूज एफएमको पेज मार्फत पनि प्रत्यक्ष प्रसारण भइरहेको छ अडियो र तपाईँले गुड न्यूज एफएमको पेजमा जानु भएर पनि तपाईँले भाग लिन सक्नुहुनेछ। र कार्यक्रममा हामी चारजना श्रोताहरूलाई विजेता घोषणा गर्नेछौ। सबैभन्दा शुरूमा सही जवाब टिपाउनुहुने श्रोता स्वत विजेता बन्नुहुनेछ भने अर्को रहेको छ सामाजिक सञ्जाल मार्फत भाग लिनुहुने श्रोताहरूबाट विजेता हामी एकजनालाई घोषणा गर्नेछौ। त्यसै गरी अर्को रहेको छ हाम्रो प्राविधिक मित्र सन्ध्या जीको तर्फबाट हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। त्यसै गरी उहाँको तर्फबाट भन्नाले उहाँले चाहिँ नम्बर पठाउनुहुनेछ र अन्यमा त्यसपछि उहाँले यदि सही जवाब टिपाउनु भएको छ भने उहाँ विजेता बन्नुहुनेछ र आज जो प्रत्यक्ष रूपमा कल गर्नुहुन्छ, मेसेज गर्नुहुन्छ, भाग लिनुहुन्छ आज प्रत्यक्ष रूपमा र उहाँहरूबाट गोला प्रथा गरिकन हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। यसरी हाम्रो कार्यक्रममा चारजना श्रोताहरू विजेता बन्नुहुनेछ। र कार्यक्रम गोस्पला एक्सप्रेसको भाग 346 पनि मैले तपाईँहरू समक्ष प्रश्न लिएर आइसकेको छु र आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, तर जब तिमी दान दिदछौ तिम्रो दाहिने हातले के गरिरहेको छ सो देब्रे हातले थाहा नपाओस्, यो भनाई कसको हो? अप्सन ए मा राजा सोलोमनको, अप्सन बी मा रहेको छ ख्रिस्ट येशूको, अप्सन सी मा रहेको छ अगमवक्ता यसैयाको रहेको छ। र अप्सन ए राजा सोलोमनको, अप्सन बी ख्रिस्ट येशूको, अप्सन सी अगमवक्ता यसैयाको रहेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने पहिलो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो भाइ, नमस्कार।
0: नमस्कार हजुर, उमेश जी।
1: म उमेश हजुर, म विराटनगरबाट।
0: हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
1: मलाई त ठिकै छ, तपाईँलाई कस्तो छ?
0: हजुर, हामी पनि एकदमै सन्चै छौँ। अनि उमेश जी प्रश्न सुन्न पाउनुभयो?
1: सुने, अप्सन बी भन्छु।
0: हस्, मैले अप्सन बी टिपाए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटाउँ। उमेश रेग्मी हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। विराटनगरबाट हुनुहुन्छ हाम्रो कार्यक्रमको निरन्तर आउनुहुने श्रोता पनि हुनुहुन्छ। र यतिखेर भने म दोस्रो नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
2: हजुर, नमस्ते।
0: हजुर नमस्कार। हजुर नमस्कार, अर्जुनजी बोल्दै हुनुहुन्छ? ए माफ गर्नुहोस्, अर्जुनजी प्रश्न सुन्न पाउनु भयो होला है तपाईँले? हस, मैले अप्सन बी टिपाए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, धेरै समय कुर्न पर्यो, माफ गर्नुहोस् है त। हस, मैले अप्सन बी टिपाए र उहाँ हुनुहुन्थ्यो अर्जुन थापा हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानु भएको छ। र यतिखेर तेस्रो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
3: हेलो, जय मसीह।
0: हजुर जय मसीह। हजुर नैनाजी।
3: हजुर दाई, आरामै हुनुहुन्छ?
0: हामी एकदमै आरामै छौँ। अनि तपाईँ कस्तो हुनुहुन्छ?
3: म ठिकै छु, यहाँ त पानी परेर पुरै बिजोक भए जस्तो।
0: पानी परेर हजुर हजुर, हामीले खाइसक्यो, तपाईँले खानु भइसक्यो?
3: मैले खाइसके, अफिसमै खाएको, आज अफिसमै खान्छु, अहिले अफिस काम गर्न थालेको छु कि मैले, अनि अफिसमै खाएर आएको। हजुर
0: ए हजुर हजुर, ल खुसी लाग्यो। अनि नैनाजी, पानी परिरहेको छ, अब मौसम परिवर्तन हुँदैछ, चिसो बढ्न लागेको जस्तो अनुभूति भइरहेको छ है। अनि अब
3: छोरी पनि अलिक बिमारी छ, प्रार्थनामा यसो सम्झिदिनु होला है, छोरी अलिक बिमारी भइरहेको छ मेरो।
0: हजुर स्वास्थ्यको ख्याल गर्नुहोस्। अनि प्रश्न सुन्न पाउनुभयो?
3: प्रश्न एकचोटि राखिदिनुहोस् न।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, तर जब तिमी दान दिँदछौ तिम्रो दाहिने हातले के गरिरहेको छ सो देब्रे हातले थाहा नपाओस् यो भनाई कसको हो अप्सन एमा राजा सोलोमनको अप्सन बीमा ख्रिस्ट येशूको अप्सन सीमा अगम वक्ता यसैयाको
3: अप्सन बी क्रिसेसुको भन्न चाहन्छु
0: हस् मैले अप्सन बी टिपाएँ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोस्
3: हजुर हस् धन्यवाद
0: हजुर उहाँ हुनुहुन्थ्यो नैना थापा हुनुहुन्थ्यो उहाँले अप्सन बी टिपाएर जानुभएको छ र यतिखेर तपाईँ आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर र वाट्सएपको लागि नम्बर 9803446646 रहेको छ र तपाईँ यो नम्बरहरू प्रयोग गर्नुभएर भाग लिन सक्नुहुनेछ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने चौथो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो
4: नमस्ते राजु काभ्रा विराटनगरबाट
0: कस्तो हुनुहुन्छ राजुजी तपाईँ ल खुसी लाग्यो अनि प्रशंसा पाउनुभयो प्रशंसा यस प्रकार रहेको छ तर जब तिमी दान दिँदछौ तिम्रो दाहिने हातले के गरिरहेको छ सो देब्रे हातले थाहा नपाओस् यो भनाई कसको हो अप्सन एमा राजा सोलोमनको अप्सन बीमा ख्रिस्ट येशूको अप्सन सीमा अगमवक्ता यसैयाको हस् मैले अप्सन बी टिपाए कार्यक्रममा आउनुभयो आउँदै गर्नुहोस् उहाँ हुनुहुन्थ्यो राजु काभ्रा हुनुहुन्थ्यो उहाँले बी टिपाएर जानु भएको छ र अब पालो तपाईँको 4770754 रहेको छ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने पाँचौ नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो
5: नमस्कार हजुर जय मसीह
0: नमस्कार जय मसीह हजुर नाम बताइदिनुहोस् न हजुरको
5: हजुर म मैया परियार बोल्दैछु नयाँ बजारबाट
0: मैयाजी कस्तो हुनुहुन्छ तपाईँ
5: हल्का हल्का रुगा मर्की लागेको अवस्था छ हजुर सर यसो प्रार्थनामा राखिदिनु होला
0: हजुर हस् हुन्छ स्वास्थ्यको ख्याल गर्नुहोस्
5: सबै ठिक छ सर हजुरहरू आराम हुनुहुन्छ नि
0: हजुर हामी सबैजना आरामै छौँ अनि प्रश्न सुन्न पाउनुभयो
5: हजुर सर सुनेको छु म पनि अप्सन बी नै भन्न चाहन्छु
0: अप्सन बी नै टिप्न चाहनुहुन्छ है
5: हजुर
0: हस् धेरै धन्यवाद कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोस् नमस्कार जय मसी हजुर उहाँ हुनुहुन्थ्यो मैया परियार हुनुहुन्थ्यो अप्सन बी टिपाएर जानु भइसकेको छ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर वाट्सएपमा तपाईँले गर्न सक्नुहुनेछ 9803446646 रहेको छ र यतिखेर छैटौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो
6: हेलो दाई जय मसी
0: जय मसी हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
6: पचिङबाट सृष्टि
0: सृष्टिजी कस्तो हुनुहुन्छ तपाईँ
6: ठिक छ दाजु हजुर कस्तो हुनुहुन्छ खाजा खानुभयो
0: हजुर हामीले खाजा खाइसक्यौं अनि तपाईँले खानुभयो
6: हजुर खाएर बसिरहेको छु हजुरको प्रोग्राम सुनेर
0: हस् धेरै धन्यवाद खुसी लाग्यो चियो चिसो मौसममा हाम्रो कार्यक्रम सुनेर बसिदिनु भएकोमा अनि प्रश्न सुन्न पाउनुभयो है एबीसीमा कुन टिपाउन चाहनुहुन्छ हस् मैले अप्सन बी टिपाएँ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोस् छुटौँ
6: सुरक्षित बस्नु होला पानी परिरहेको छ
0: हस् हामी सुरक्षित नै छौँ तपाईँ पनि सुरक्षित रहनु होला स्वास्थ्य ख्याल गर्नुहोस् है त उहाँ हुनुहुन्थ्यो सृष्टि गुरुङ हुनुहुन्थ्यो फर्पिङबाट हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ र उहाँ केही भन्दै हुनुहुन्थ्यो जस्तो लाग्यो मैले कुरा काटिहाले माफ गर्नुहोस् ल अर्कोचोटि फेरि हामी कुराकानी गर्न सक्छौं सृष्टिजी र यतिखेर भने म सातौं नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु हेलो
7: हेलो नमस्ते नमस्कार सर्लाहीबाट उपासना घिसिङ
0: हजुर नमस्कार हजुर उपासनाजी कस्तो हुनुहुन्छ त्यतातिर पानी परिरहेको छ कि छैन
7: पानी
0: परिरहेछ मसिनो पानीको परेको कारण मात्रै अब के मौसम परिवर्तन हुँदैछ है स्वास्थ्यको ख्यालहरू गर्नुहोस् अनि प्रशंसा पाउनुभयो हस् मैले अप्सन बी राखिदिए कार्यक्रममा आउनुभयो खुसी लाग्यो उपासनाजी आउँदै गर्नुहोस् छुटौँ हस् उहाँ हुनुहुन्थ्यो उपासना घिसिङ हुनुहुन्थ्यो उहाँ चाहिँ सर्लाहीबाट हुनुहुन्छ र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ उहाँलाई र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने श्रोतालाई म स्वागत गर्न चाहन्छु उहाँ हुनुहुन्छ आठौं नम्बरको श्रोता हेलो
8: जयमिश
0: हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर पुष्पजी कस्तो हुनुहुन्छ तपाईँ अनि गोदावरीतिरको हालखबर
8: ठिक छ होला है?
9: पानी परिरहेछ
8: हजुर। अनि खाजा खानुभयो?
9: हजुर खाएको तपाईँले?
8: हजुर हामीले पनि खाइसक्यो भन्नुपर्छ। अनि पुष्पजी प्रश्न सुन्न पाउनुभयो?
9: सुन्न त सुने ठ्याक्कै भर्खर। म चाहिँ अप्सन सी नै भन्न चाहन्छु।
8: अप्सन सी टिप्न चाहनुहुन्छ है? हस् धेरै धन्यवाद कार्यक्रममा आउनुभयो पुष्पजी, खुसी लाग्यो, आउँदै गर्नुहोस् हटाउँ। दामिस हजुर उहाँ हुनुहुन्थ्यो, पुष्पजी हुनुहुन्थ्यो गोदावरीबाट, र उहाँले अप्सन सी टिपाएर जानुभएको छ। र अब पालो तपाईँको रहेको छ 4770754 रहेको छ, र व्हाट्सएपको लागि नम्बर 9803446646 रहेको छ, र तपाईँ समक्ष मैले आज प्रश्न राखिरहेको छु र तपाईँले सुनिरहनु भएको छ। र प्रश्न चाहिँ यस प्रकार रहेको छ, र तर यतिखेर श्रोता टेलिफोन सम्पर्कमा कुरिरहनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। उहाँ कुरिरहनु भएको छ। हेलो
10: नमस्कार।
8: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
10: म सबिन तामाङ खोटाङबाट।
8: सबिनजी कस्तो हुनुहुन्छ अनि खोटाङतिरको हाल खबर के छ?
10: ठिकै छ।
8: हजुर हाम्रो पनि सन्चै छ, ठिक छ भन्नुपर्छ। त्यतातिर पनि पानी परिरहेको छ?
10: छैन भनौँ न, धुम्म भएको छ, पानी पर्न सकेको छैन।
8: हजुर अनि प्रश्न सुन्न पाउनुभयो?
10: हजुर मैले सुनिसकेँ अप्सन बी भने।
8: हस् मैले अप्सन बी टिपाए, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो सबिन तामाङ हुनुहुन्थ्यो, खोटाङबाट हुनुहुन्थ्यो, र उहाँले अप्सन बी टिपाएर जानु भएको छ, र हामी धेरै धन्यवाद दिन चाहन्छौँ त्यत्रो टाढा देखाउनुहुने श्रोतालाई। र यतिखेर भने म 10 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
11: हेलो
8: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
11: जजलपा
8: विद्या श्रेष्ठजी बोल्दै हुनुहुन्छ। विद्याजी हजुर नाति नातिनीहरूले तपाईँलाई तपाईँलाई जिस्काइराख्नु भएको होला? हजुर हजुर। अनि सबै सन्चै हुनुहुन्छ तपाईँहरू?
11: सन्चै छु हजुरलाई।
8: हजुर हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनुभयो तपाईँले?
11: हजुर सुनेको, अघिदेखि लगाइराखेको।
8: हजुर हजुर,
11: कलङ्कीमा जाम रे
8: कलङ्कीको जाममा परेर हजुर बादलमा जाम परेर आउनुभयो जस्तो तपाईँ। अनि प्रश्नको जवाब अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ? बी है? ल मैले अप्सन बी टिपाएँ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। हजुर
11: सर
8: हजुर,
11: गएको 5 गतेको रिचार्ज दिनु न।
8: हजुर नम्बर टिपाउनु भएको छ तपाईँले?
11: मैले त्यो दिन त टिपे होइन, अनि सरलाई सुजन सरलाई भनेको थिएँ।
8: ए हजुर,
11: मैले बुक पनि हराएकोले तपाईँको नम्बर पनि मसँग छैन के।
8: ए म सुजन सरलाई सोध्छु एकचोटि, अनि त्यसपछि म तपाईँलाई गरिहाल्छु नि ल। अब नजिकै भएको भए पसलमा जस्तो भएको भने यस्तो हात पसाएर दिन हुन्थ्यो, तर यहाँ त अब हावामा उडेर जानुपर्छ है। ल म सुजनजीसँग सोध्छु, कुरा गरेर अनि म तपाईँलाई उ गरिदिन्छु नि ल। मैले नम्बर पाएको छैन त्यसैले है। उहाँ हुनुहुन्थ्यो विद्या श्रेष्ठ हुनुहुन्थ्यो, अप्सन बी टिपाएर जानु भएको छ, र हामी उहाँलाई धेरै धन्यवाद दिन चाहन्छौ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर, व्हाट्सएपको लागि नम्बर 9803446446 रहेको छ। तपाईँ जुनसुकै ठाउँमा हुनुभए पनि तपाईँ भाग लिन सक्नुहुनेछ है। र यतिखेर भने म 11 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
12: गुड न्युज एफएम भर्खरै खोलेको सुनिहाले, अब्राहम अरे सुनिल सर बोलेको, जयमती सर म अप्सन बी भन्छु।
8: हजुर रश्मिलाजी
12: हजुर,
8: कस्तो राम्रो मिलाएर भन्नुहुन्छ तपाईँले है। अनि खाजा खानुभयो?
12: हजुर खाए भन हजुरले खानुभयो?
8: हजुर हामीले पनि खाइसक्यो। अनि मैले अप्सन अलिकति फेरि तपाईँसँग कुरा गर्दा गर्दा बिर्सिहाले, कुन टिपाउनु भएको थियो?
12: बी
8: हजुर, मैले अप्सन बी टिपाइदिइहालेँ। ल खुसी लाग्यो, आउनुभयो रश्मिलाजी, खुसी लाग्छ, आनन्द लाग्छ, आउँदै गर्नुहोस् हटाउँ। धन्यवाद हजुर। उहाँ हुनुहुन्थ्यो रश्मिला बोहरा हुनुहुन्थ्यो, राम्रो राम्रो शब्दको मालाहरू हुने र यो हावाको तरंगमा होइन तरंग बनेर उहाँ आउनुहुन्छ, अनि हाम्रो कार्यक्रममा उहाँले व्यक्त गर्नुहुन्छ र आफ्नो आवाज सारा संसारमा हुनुहुने श्रोताहरूलाई सुनाउनुहुन्छ। कार्यक्रममा भाग लिनुभएर हामी उहाँप्रति धेरै कृतज्ञ छौं र धन्यवादी छौं।
0: र अब तपाईँ आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ र 12 नम्बरको श्रोतालाई म यतिखेर स्वागत गर्नको लागि तयार छु र उहाँलाई म स्वागत गरिहाल्छु। हेलो
13: हेलो
8: जयमेश हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुरजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर हामी पनि एकदमै सन्चै छौ। अनि सुरजीले प्रश्न सुन्न पाउनुभयो?
13: सुने
8: अप्सन ए विषयमा कुन टिप्न चाहनुहुन्छ? अप्सन बी टिप्न चाहनुहुन्छ है? मैले अप्सन बी टिपाएँ। कार्यक्रम आउनुभयो सुरजजी, खुसी लाग्यो, आउँदै गर्नुहोस्। छुटौँ
0: जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो सुरज विष्ट हुनुहुन्थ्यो किर्तिपुरबाट। हाम्रो कार्यक्रमको निरन्तर आउनुहुने श्रोता पनि हुनुहुन्छ, उहाँ पनि हाम्रो कार्यक्रमलाई माया गर्नुहुने श्रोता हुनुहुन्छ र उहाँप्रति पनि हामी एकदमै कृतज्ञ छौ। र यतिखेर भने म 13 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
14: हेलो
8: जयमसी हजुर, सङ्गीताजी
14: हजुर भन्नुहोस्।
8: तपाईँ हिँड्दै हुनुहुन्छ कि घरतिरै हुनुहुन्छ?
14: म हिँड्दैछु बाटोतिर।
8: ल सङ्गीताजी, हिँड्दै गर्नुहुँदाखेरि पनि कार्यक्रममा भाग लिनुभयो, अनि के छ नयाँ नौलो खबर तपाईँको है?
14: नौलो नयाँ नौलो खबर त एकदम राम्रो, आनन्द छ त्यही हो।
8: ल खुसी लाग्यो एकदमै बताइदिनु भएकोमा। अनि सङ्गीताजी, प्रश्न सुन्न पाउनुभयो त तपाईँले? प्रश्न चाहिँ यस प्रकार रहेको छ, तर जब तिमी दान दिदछौ तिम्रो दाहिने हातले के गरिरहेको छ सो देब्रे हातले थाहा नपाओस्, यो भनाई कसको हो? अप्सन एमा रहेको छ राजा सोलोमनको, अप्सन बीमा रहेको छ ख्रिस्ट येशूको, अप्सन सीमा रहेको छ अगमवक्ता यशायाको। बी भनेर टिप्न चाहनुहुन्छ है? हस् धेरै धन्यवाद, कार्यक्रम आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्।
14: धन्यवाद
0: हजुर। उहाँ हुनुहुन्थ्यो संगीता रिमाल हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भएको छ। अब पालो तपाईँको रहेको छ 4770754, फटाफट आइहाल्नुहोस्, म पनि फटाफट लिइहाल्नेछु है। त यतिखेर भने म 14 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
8: हेलो हजुर, मेरो आवाजलाई सुन्दै हुनुहुन्छ? नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
15: हेलो नमस्ते।
8: नमस्कार हजुर,
15: उदयपुरबाट दिनेश मगराजी।
8: दिनेशजी हजुर, धेरै पछि आउनुभयो दिनेशजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर सुनिरहेको छौ, अलिकति नेटको कारण गर्दा अलिकति स्लो आवाज भइरहेको जस्तो लाग्यो है, ठिकै छ, केही छैन। अनि दिनेशजी, तपाईँले प्रश्न सुन्न पाउनुभयो? हजुर
0: उहाँको आवाज अलिकति स्लो आएको थियो, तर केही छैन, माफ गर्नुहोस् है, त्यो आफै काटिएको छ। र दिनेशजीको नाउँ चाहिँ मैले 14 नम्बरमा टिपेको छु र उहाँको अप्सन मात्र टिप्न बाँकी छ र उदयपुरबाट हुनुहुन्थ्यो उहाँ। र यदि तपाईँले वाट्सएपमा इन्टरनेटको पहुँचमा तपाईँ हुनुहुन्छ भने वाट्सएपमा पनि नम्बर अप्सन टिपाउन सक्नुहुनेछ है। तपाईँको नाउँ चाहिँ टिपिसकेको छु। यतिखेर भने म 15 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
8: हेलो हजुर, नमस्कार हजुर, दिनेशजी बोल्नुभयो? हजुर कुरा काटिहाल्यो अघि नै है, कुरा गर्दा गर्दा नै। अनि प्रश्नको जवाफ अप्सन एबीसीमा कुन टिप्न चाहनुहुन्छ? हस् मैले अप्सन बी राखिदिए। कार्यक्रम आउनुभयो दिनेशजी, खुसी लाग्यो, धेरै पछि आउनुभयो, सम्झिरहेका थियौँ, तपाईँले पनि सम्झेर आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्। छुटौँ।
0: नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो दिनेश मगाती हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानु भएको छ र उदयपुरबाट हुनुहुन्थ्यो। र यतिखेर भने म 15 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
8: हजुर, धर्मेन्द्रजी
16: हजुर, सर सन्चै हुनुहुन्छ?
8: हजुर सन्चै छौ, कस्तो हुनुहुन्छ तपाईँ चाहिँ? बरु
16: एकदम सर, ठिक ठाक छ। आज दिनभरि झरी पर्यो, आज
8: यता चाहिँ अघिदेखि पर्न थालेको छ अलिअलि, यहाँ चाहिँ छिमछिम पानी परिरहेको छ यता चाहिँ। अनि धर्मेन्द्रजी, तपाईँले प्रश्न सुन्न पाउनुभयो?
16: सुन्दैछु सर, मेरो त जहिले पनि 15 नम्बरमा 16 नम्बरमा फोन लाग्छ।
8: हजुर हजुर, 15 नम्बर 16 नम्बर अचम्म भन्नुभयो है, मैले हेरेको छैन, हेर्न पर्ने जस्तो छ। हो रहेछ हो रहेछ, अस्तिको
16: 16 नम्बरमा लागेको थियो,
8: 16 नम्बरमा 15 नम्बरमा लागेको रहेछ, 344 पनि होइन एपिसोडमा। अनि हो रहेछ 345 एपिसोडमा पनि 16 नम्बरमा रहेछ तपाईँको नाउँ, आज चाहिँ 15 नम्बर परेको छ। यो अचम्मै लाग्यो है, यो चाहिँ म आफैलाई पनि अचम्म लाग्यो है सर।
16: त्यही त, म त सुरुमा फोन गरेको फोनै उठेन।
8: हजुर हजुर,
16: म फर्स्टमा आज हुन्थे
8: हजुर,
16: फोनै उठेन अनि 15 नम्बरमा उठेछ, ठिकै लागेको छ, खुसी लागेको छ।
8: तर संजोग भनौँ न है, तपाईँको प्राय 15, 16, 17 पर्यो भन्दाखेरि मैले पनि हेरेको थिएँ, हेर्दाखेरि हो रहेछ। अनि जोस रमाइलो कुराकानी भयो। अनि अप्सन एबीसीमा आज कुन टिपाउन चाहनुहुन्छ? हस्, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। जय मसी हजुर, उहाँ हुनुहुन्थ्यो धर्मेन्द्र पासवान हुनुहुन्थ्यो, अप्सन बी टिपाएर जानुभएको छ, रूपन्देहीबाट हुनुहुन्थ्यो र अलिकति नौलो कुरा गर्नुभयो र मैले पनि यस्तो पाना पल्टाएर हेरिहालेँ किनभने मसँग छ यो नजिकै, र उहाँले भने जस्तै 15, 16, 15, 16मा उहाँको प्राय परिरहेको हुँदो रहेछ। र यतिखेर भने म 16 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
13: हेलो
8: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
13: विराटनगरबाट अञ्जु रेग्मी।
8: अञ्जुजी कस्तो हुनुहुन्छ तपाईँ?
13: ठिकै छु।
8: ल, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले?
13: सुनिरहेको छु।
8: अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
13: अप्सन बी।
8: हस्, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो अञ्जुजी, आउँदै गर्नुहोस् छुटाउ। हस् नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो अन्जु रेग्मी हुनुहुन्थ्यो विराटनगरबाट र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। र अब पालो तपाईँको रहेको छ 4770754 रहेको छ। हाम्रो सन्ध्याजीले अनियरमा तपाईँको फोन पठाउनको लागि एकदमै तयार भएर दायाँ र बायाँ हात चलाएर बसिरहनु भएको छ, किनभने अब बायाँ हातमा कम्प्युटर छ, दायाँ हातमा चाहिँ टेलिफोन छ, त्यही कारणले गर्दाखेरि। र यतिखेर भने म 17 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
17: हेलो
8: हजुर, सुरजजी
17: हजुर,
8: कस्तो
17: 17 नम्बरमा पुगेँ?
8: 17 नम्बरमा पुग्नुभयो सुरजजी, अनि के छ खबर तपाईँको?
17: ठिक छ, मम्मीलाई चाहिँ अलिकति खुट्टाको प्रब्लम भएर हस्पिटल देखाएर ल्याएको।
8: ल, मम्मीको सेयर गर्दै हुनुहुन्छ, वास्ता गर्नु भएको छ र धेरै राम्रो। अनि प्रश्न सुन्न पाउनुभयो? अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
17: अप्सन बी।
8: हस्, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। उहाँ हुनुहुन्थ्यो सुरज पन्त हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानुभएको छ, उहाँ चाहिँ बौद्धबाट हुनुहुन्छ है त। र 4770754 मैले तपाईँ समक्ष नम्बर राखिरहेको छु, यदि लागिरहेको छैन भने त्योभन्दा अगाडि 01 थिच्नुहोस् न, त्यसपछि तपाईँले कल गरेको गरै गर्नुहोस् है त। अब भने म 18 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
18: हेलो, नमस्ते।
8: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
18: म उदयपुरबाट सौगात तामाङ।
8: सौगातजी कस्तो हुनुहुन्छ तपाईँ?
18: म त आरामै छु, अनि तपाईँहरू?
8: हजुर, हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनुभयो?
18: हजुर।
8: अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
18: मलाई चाहिँ बी नम्बरको
8: राख्नु। हस्, मैले अप्सन बी राखिदिए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। स्वा हुनुहुन्थ्यो सौगात तामाङ हुनुहुन्थ्यो, उदयपुरबाट हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानु भएको छ। सौगातजी तपाईँलाई धेरै धन्यवाद भन्न चाहन्छु। 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर, र यतिखेर हाम्रो काठमाडौँ स्थित नामनगरको स्टुडियोमा छौँ, हामी गुडनिज एफएमको स्टुडियोभित्र छौँ र 5:42 गइरहेको छ र हामीले 5:53 फोन कल र म्यासेजहरू लिन्छ, त्यसैले तपाईँ कल गर्दै गर्नुहोस् भन्न चाहन्छु। यतिखेर भने म 19 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
19: हेलो सर,
8: जयमसी,
19: म
8: धाराकीबाट
19: कमल मिश्र बोलेको।
8: हजुर कमल, कस्तो हुनुहुन्छ तपाईँ?
19: ठिकै छु सर।
8: अनि खाजा खानुभयो?
19: हजुर, भर्खर चिया खाजा खानै लागिरहेको।
8: ल, धन्यवाद धेरै धेरै। अनि प्रश्न सुन्न पाउनुभयो त?
19: हजुर, म अप्सन बी भन्न चाहन्छु सर।
8: हस्, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो कमलजी, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ।
19: जयमसी
8: हजुर, उहाँ हुनुहुन्थ्यो कमल मिश्र हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ।
0: र हामी धेरै धन्यवाद दिन चाहन्छौ। उहाँ चाहिँ झरुवा राशि ललितपुरबाट हुनुहुन्छ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। र यतिखेर र टेलिफोन सम्पर्कमा आउनुहुने 20 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
8: हेलो हजुर, मेरो आवाजलाई सुन्दै हुनुहुन्छ?
20: हेलो
8: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? जयमसी हजुर, हजुरको नाम बताइदिनुहोस् न। के गुरुङ भन्नुभयो? सिरिसा गुरुङ। हजुर कुन ठाउँदेखि हुनुहुन्छ? कुन ठाउँ भन्नुभयो? बनेपाबाट। सिरिसाजी तपाईँ पहिलोचोटि हो? तपाईँ पहिलोचोटि हुनुहुन्छ भने हाम्रो कार्यक्रमको नियम अनुसार 346 एपिसोडसम्म आइपुग्दै गर्दाखेरि तपाईँ पहिलोचोटि आउनु भएकोमा तपाईँलाई दुई हात फैलाएर स्वागत गर्न चाहन्छु है त सिरिसाजी। तपाईँले देख्नु भएको छैन, हाम्रो सन्ध्याजीले चाहिँ देख्नु भएको छ, तपाईँले आवाज मार्फत सुनिरहनु भएको छ, मैले साँच्चै हात फैलाएको छु। अनि सिरिसाजी चिसो मौसममा आउनु भएको छ, बतासको सम्झनामा होइन, अनि आउने दिनमा पनि तपाईँको प्रतीक्षा हामी गर्नेछौ। र आज भने तपाईँले प्रश्न सुन्न पाउनु भयो त मैले अप्सन बी टी पाए। र कार्यक्रम चाहिँ सोमबार साँझ 5-6 आउने गर्दछ, तपाईँले यसो सम्झिराख्नुहोस् है त।
0: हजुर आउनुहुन्थ्यो सिरिसा गुरुङ हुनुहुन्थ्यो बनेपाबाट, र उहाँले अप्सन बी टी पाएर जानुभएको छ, र उहाँ चाहिँ हाम्रो कार्यक्रममा पहिलोचोटि आउनुहुने श्रोता भएको कारणले गर्दाखेरि हामीले उहाँलाई स्वागत गरिसकेका छौं है। र यतिखेर भने म 21 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
21: हेलो नमस्ते।
0: नमस्कार हजुर, मिठो मुस्कानको साथ आउनुभयो है, कस्तो राम्रो हाँस्नुभयो। हजुरको नाम बताइदिनुहोस् न। ताराजी हजुर हजुर, आज एकदमै खुसी हुनुहुन्छ क्या हो तपाईँ? ल खुसी हुनुहोस्, रमाइलो हुनुपर्छ। अनि प्रश्न सुन्न पाउनु भयो त?
21: हजुर।
0: अप्सन एबीसीमा कुन टी बन्न चाहनुहुन्छ?
21: अप्सन बी।
0: हस् मैले अप्सन बी टी पाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो ताराजी, आउँदै गर्नुहोस् छुटौ। हस् उहाँ हुनुहुन्थ्यो विराटनगरबाट हुनुहुन्थ्यो तारा रेग्मी, र उहाँ पनि हाम्रो कार्यक्रमको निरन्तर आउनुहुने श्रोता हुनुहुन्छ है, र उहाँप्रति पनि हामी कृतज्ञ छौ जो निरन्तर आउनु भइरहेको छ। तपाईँहरूप्रति हामी एकदमै कृतज्ञ छौ, र जो पहिलोचोटि आउन चाहनुहुन्छ तपाईँहरूप्रति हामी धन्यवादी छौ। त्यसैले तपाईँ आउन सक्नुहुनेछ 4770754 रहेको छ, र तपाईँले हाम्रो यस कार्यक्रम हाम्रो पात्रोमा जानुभएर रेडियो एप्समा क्लिक गर्नुभएर गुडनेस एफएम सर्च गर्नुभएर तपाईँले सुन्न सक्नुहुनेछ है। सोमबार साँझ 5-6 प्रसारण हुने गर्दछ कार्यक्रम गोस्पल एक्सप्रेस। र यतिखेर भने म 22 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
22: हेलो हजुर नमस्कार, जयमसी हजुर सुनिल दाई।
0: हजुर जयमसी नमस्कार हजुर, जीवनजी।
22: हजुर म विराटनगरबाट जीवन बर्तला बोलेको। हजुर
0: कस्तो हुनुहुन्छ तपाईँ?
22: मंगल कुशल आरामै छ, सब ठिकठाक।
0: हजुर आरामै हुनुहोस् भन्न चाहन्छु। अनि प्रश्न सुन्न पाउनु भयो त जीवनजीले?
22: मैले सुनेको छैन प्रश्न।
0: आज चाहिँ प्रश्न यस प्रकार रहेको छ, प्राय व्यक्तिले दान दिने गरेको हुन्छ नि त होइन, त्यसै सम्बन्धमा मैले लिएर आएको छु। तर यहाँ यसो लेखिएको छ, तर जब तिमी दान दिँदछौ तिम्रो दाहिने हातले के गरिरहेको छ सो देब्रे हातले थाहा नपाओस्, यो भनाई कसको हो? अप्सन एमा राजा सोलोमनको, अप्सन बीमा ख्रिस्टे येशूको, अप्सन सीमा अगमवक्ता एसैयाको। मैले अप्सन बी टी पाएँ। कार्यक्रम आज सन्ध्याजी हुनुहुन्छ, अब उहाँले कसलाई पार्नुहुन्छ थाहा छैन, म घोषणा गर्नेछु।
22: झन्डै पर्न आँटेको थियो 22 नम्बरमा, अर्कोलाई पारिदिनु भयो
0: सत्यजना है अस्तिको हप्ता पनि। हजुर हुन्छ, हामी कोसिस गर्नेछौँ। ए गएको हप्ता र आज त उही नम्बरमा पढ्नु भएछ तपाईँ त है, गएको हप्ता पनि 22, आज पनि 22, सन्जक भयो पनि। ल आउँदै गर्नुहोस् अहिलेलाई छुटौ।
22: नमस्कार
0: जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो 22 नम्बरमा पढ्नुहुने श्रोता जीवन वर्तौला, गएको हप्ता पनि 22 नम्बरमै पढ्नु भएको रहेछ। र अब भने म 23 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो हजुर 23 नम्बरको, हजुर 23 नम्बरमा तपाईँ पढ्नु भयो भन्न खोजेको। हजुर सुन्नुभयो मेरो आवाजलाई? जय मिस्त्री हजुर हजुर के 23 नम्बर भन्दै हुनुहुन्थ्यो 23 नम्बरमा तपाईँ पर्नु भयो
1: भन्नुहुन्छ कति ट्राई गरेँ अनि उहाँले फोन लाएर त्यस नम्बर पर्नुभयो भने म त नबुझे क्या
0: ए हजुर हजुर 23 भनेर नबुझ्नु भएको भएर ल ठिक छ
1: सर आराम हुनुहुन्छ नि
0: हजुर हामी एकदमै आरामै छौँ अनि तपाईँहरूको क्याम्पहरू पनि राम्रो हुँदैछ उसो भए
1: ए आज सिद्धि हजुर आइतबार र सोमबार दुई दिन थियो सेमिनार
0: हजुर ए ल
1: अनि आज सक्यो अब भोलि आउँछौ काठमाडौँ
0: ए काठमाडौँ चाहिँ भोलि फर्कनुहुन्छ
1: भोलि फर्किन्छु हजुर
0: ल खुसी लाग्यो कार्यक्रममा आउनुभयो आउने दिनहरूमा पनि आउन सक्नुहुनेछ र भोलिको यात्राको लागि हामी प्रार्थनामा सम्झिनेछौँ
1: अनि प्रार्थना गर्दै बस्छु हजुर सबै सुनिरहने साथीहरू प्रार्थना गरिदिनु होला है म भोलि काठमाडौँ फर्किँदैछु असल गाडी जुटेको होस् बाटोघाटोमा कुनै अवरोधहरू नआएको होस् भनेर
0: हस् हुन्छ अनि श्रोताहरूले पनि हुन्छ भन्नुभएको छ र तपाईँले प्रश्न सुन्न पाउनु भयो त
1: प्रश्न सुनिसकेको छ अप्सन बी भन्छु हजुर
0: हस् मैले उसो भयो अप्सन बी टिपाएँ अनि आज चाहिँ अहिले चाहिँ कुन ठाउँमा हुनुहुन्छ भन्नुभयो क्रममा आउनुभयो आउने दिनहरूमा पनि आउन सक्नुहुनेछ र भोलिको यात्राको लागि हामी प्रार्थनामा सम्झिनेछौँ
1: प्रार्थना गर्दै बस्छु हजुर सबै सुनिरहने साथीहरू प्रार्थना गरिदिनु होला है म भोलि काठमाडौँ फर्किँदै

0: यात्रा भाग लिनु भएको भनेर मैले यहाँ लेखेँ है त, चितवन भनेर।
1: ए हुन्छ सर, हुन्छ, धन्यवाद। मेसेजमा नि चितवन बर भनेर लेखेको छु।
0: ए हो, मेसेज हेर्न बाँकी नै छ। हुन्छ,
1: मेसेज पनि पठाएको प्रभुलाई। धन्यवाद हजुरलाई पनि, धन्यवाद सुनिल सर।
0: हस्, धन्यवाद तपाईँलाई पनि एकदमै है। पम्पा रोका हुनुहुन्थ्यो, चितवनबाट आज भाग लिनुभएको थियो, नत्र उहाँ चाहिँ भक्तपुरबाट भाग लिनुहुन्थ्यो र आज चाहिँ चितवनबाट भाग लिनुभएको छ। हामीलाई पनि नौलो लागेको अनुभूति भइरहेको छ र उहाँले अप्सन पीटी पार जानुभएको छ र उहाँसँग कुराकानी गर्दा गर्दै मैले 24 नम्बरमा नाम टिपिसकेको छु। सन राई हुनुहुन्छ यूएसएबाट र पेन्सिल्भेनियाबाट हुनुहुन्छ, धेरै पछि आउनुभयो सनजी। तपाईँलाई एकदमै सम्झिरहेका छौँ, के गर्नु है, विजेता नभए पनि तपाईँहरू भाग लिइरहनु भएको छ। विजेता बने पनि अब यूएसएमा अब हाम्रो यताको रिचार्ज कति नै हुन्छ र होइन, त्यो पनि जाने पनि होइन, त्यही कारणले गर्दा र पनि भाग लिनुभएको छ। यूएसएदेखि हाम्रो कार्यक्रम सुनिरहनु भएको छ, हाम्रो श्रोताले बोलिरहनु भएको, आवाज सुन्नु भएको छ भन्ने कुरामा हामी एकदमै कृतज्ञ छौं, धन्यवादी पनि छौं। र तपाईँको नाउँ चाहिँ 24 नम्बरमा छ, अब भने म 25 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो,
2: हेलो,
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: सबिनाजी,
0: पुरा नाम
2: मेरो
0: सबिनाजी, अनि खाजा खानुभयो? ल, खुसी लाग्यो कार्यक्रम आउनुभयो सबिनाजी। अनि प्रश्न सुन्न पाउनुभयो?
2: बी हो सर,
0: बी भनेर है, मैले अप्सन बी टिपाए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो सबिनाजी, आउँदै गर्नुहोस्। छुटौं, जयमिश्री हजुर, जसले पछाडिबाट पनि भन्दै हुनुहुन्थ्यो, तपाईँलाई पनि अभिवादन है जयमिश्री। र को हुनुहुन्छ होला थाहा छैन, हामीले चाहिँ यतिखेर सबिनाजीसँग कुराकानी गर्दैथ्यौं र ज जसले कल गरिरहनु भएको छ प्राय फ्यामिलीहरू बसिरहनु भएको छ होला, कहीँ साथी सङ्गी हुनुहुन्छ होला, र हाम्रो कार्यक्रमको तर्फबाट तपाईँहरूलाई पनि अभिवादन छ है। त कतिजना गाडीमा बस्दै सुनिरहनु भएको छ होला, गाडी कुदाउँदै सुनिरहनु भएको छ होला, कतिजना व्यापार गर्दै सुनिरहनु भएको छ, कतिजना घरमा बसेर खाजा खाँदै सुनिरहनु भएको छ, सबैजनाले आफ्नो ठाउँमा बस्नु भएर सुनिरहनु भएको छ। जस्तो अब अघि नै पेन्सिल्भेनिया यूएसएबाट भाग लिनुभयो, त्यहाँ चाहिँ भर्खर बिहान भएको छ, बिहानको समय चिया अनि पाउरोटी खाजा खाँदै होइन सुनिरहनु भएको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र यतिखेर भने म 26 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो, हेलो हजुर,
3: हेलो
0: हजुर, तपाईँको नाम बताइदिनुहोस् न।
3: मेरो नाम सावित्री खड्का, अघि पङ्खा रोकाले नै गर्नुभएको थियो नि।
0: ए तपाईँ
3: सँगै आएको?
0: ए तपाईँ
3: हजुर
0: चितवनमा हुनुहुन्छ है? ल, खुसी लाग्यो सावित्रीजी, तपाईँ पनि चितवनबाट भाग लिनु भएको भनेर मैले यहाँ लेखिहालेँ है त।
3: हजुर हजुर,
0: अनि सम्झिनुभयो हामीलाई टाढाबाट पनि अनि टाढा जानुहुँदा पनि र खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले?
3: सुनेको छैन नि मैले त।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ आज चाहिँ, तर जब तिमी दान दिदछौ तिम्रो दाहिने हातले के गरिरहेको छ सो देब्रे हातले थाहा नपाओस्, यो भनाई कसको हो भनेर प्रश्न छ भने अप्सन एमा राजा सोलोमनको, अप्सन बीमा रहेको छ येशु ख्रिष्टको, ख्रिष्ट येशुको, अप्सन सीमा रहेको छ अगमवक्ता यसैयाको।
3: येशु
0: ख्रिष्टको भनेर अप्सन बी टी भन्न चाहनुहुन्छ है?
3: हजुर हजुर,
0: धेरै धन्यवाद कार्यक्रममा आउनुभयो सावित्रीजी, आउँदै गर्नुहोस्। छुटौं, जयमिश्री हजुर, उहाँ हुनुहुन्थ्यो सावित्री खड्का हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानुभएको छ। भयो भने म 27 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो, जयमिश्री हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? गोलढुङ्गाबाट। हजुरको नाम? भक्ति थापाजी। हजुर, धेरै पछि आउनुभयो, अनि कस्तो हुनुहुन्छ तपाईँ? स्वास्थ्यहरू सबै सन्चै हुनुहुन्छ है? हजुर, धेरै धन्यवाद बताइदिनुभयो, बताइदिनु भयो, धन्यवाद। हामी प्रार्थनामा सम्झिरहेका छौँ तपाईँको लागि। अनि खुसी लाग्यो। अनि हजुर, प्रश्न सुन्न पाउनुभयो तपाईँले?

0: मैले अप्सन बीति पाएँ। कार्यक्रम आउनुभयो भक्तिजी, खुसी लाग्यो, आउँदै गर्नुहोस्। कुराकानी गर्ने मन थियो तर समय जाना जाना लागिसकेको कारणले गर्दाखेरि होइन, त्यही भएर हामी सीमित। हस् हुन्छ, धेरै धन्यवाद भक्तिजी है। चैमेश्री
1: उहाँ हुनुहुन्थ्यो, भक्ति थापा हुनुहुन्थ्यो, उहाँले अप्सन बिटी पाएर जानुभएको छ। अब सन्ध्याजीले एउटा मात्र फोन कल म दिनेछु है भनेर भन्नुभएको छ, एकछिन म होल्डमा राख्न अनुरोध गर्न चाहन्छु। उहाँसँग कुराकानी गर्दा गर्दै मैले 28 नम्बरमा अश्विन तामाङ हुनुहुन्थ्यो खोटाङबाट, उहाँले भाग लिनुभएको छ र उहाँको नाम चाहिँ मैले 28 नम्बरमा टिपेको छु र उहाँले अप्सन बिटी पर्नुभएको थियो। अश्विनजी तपाईँलाई धेरै धन्यवाद कार्यक्रममा भाग लिनुभएकोमा है। म अब 29 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो, हजुर, सन्ध्याजीले मलाई अन्धेरमा पठाउनुहुन्छ। हेलो, हजुर, जयमेश्री हजुर, अनि चितलाङदेखि आउनुभयो आज फोन कलमा, आज सबभन्दा अन्तिममा तपाईँ हुनुहुन्छ है त पम्फाजी।
2: म त बाहिर गएको थिएँ भर्खर, अनि फोनमा गर्दा गर्दा लागेन यहाँ घर आइपुगेपछि, अनि अनलाइनबाट गरेँ नि सर, बल्ल लागे पनि उठाउनु भएको लाग्यो नि, मिसलाई धेरै धन्यवाद।
1: हजुर, अन्तिममा लाग्यो, समय सकिन सकिन लागेको भएर, अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले।
2: छैन नि सर, म त भर्खरै खोलेर यहाँ सटर खोलेर भित्र पसेको छु।
1: ए ल, म उसो भए प्रश्न तपाईँको लागि राखिहाल्नेछु। तर जब तिमी दान दिदछौ, तिम्रो दाहिने हातले के गरिरहेको छ सो देब्रे हातले थाहा नपाओस्, यो भनाई कसको हो? अप्सन एमा रहेको छ राजा सोलोमनको, अप्सन बीमा रहेको छ ख्रिस्ट येशुको, अप्सन सीमा रहेको छ अगमवक्ता एसैयाको।
2: हजुर,
1: धेरै धन्यवाद दिन चाहन्छु, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौं। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो पम्फा गोपाली हुनुहुन्थ्यो, उहाँले अप्सन बिटी पाएर जानु भइसकेको छ र हामीसँग समय कम भएको कारणले गर्दाखेरि हाम्रो सन्देशजीले उहाँलाई मनपर्ने गीत श्रोताहरूको लागि यस कार्यक्रम मार्फत बजाउनलाई भनेर उहाँले रेडी गरेर राख्नु भएको छ प्ले लिस्टमा। म त्यो गीत तपाईँ समक्ष राख्न चाहन्छु। त्यसपछि जतिजनाले वाट्सएपमा मेसेज गर्नुभएको छ त्यो नामहरू पनि टिप्न बाँकी नै छ र छुटेको नाउँहरू र त्यसपछि सही जवाफ र विजेताको नाउँ लिएर म आउने नै छु। तपाईँ पनि यो गीत सुन्दै गर्नुहोस् है त।

हजुर, यो गीतपछि तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु। र छुटेको नाउँहरू थियो, व्हाट्सएप मार्फत भाग लिनुहुने श्रोता हुनुहुन्थ्यो, सञ्जित गुइडल हुनुहुन्थ्यो, उहाँको नाउँ मैले 30 नम्बरमा राखेको छु, उहाँले अप्सन बी टिप्नु भएको छ, उहाँ पालुङदेखि भाग लिनु भएको छ है। सञ्जितजी, तपाईँको नाउँ चाहिँ 30 नम्बरमा छ। 31 नम्बरमा हुनुहुन्छ सारा तामाङ हुनुहुन्छ, उहाँ चाहिँ रातो पुलबाट हुनुहुन्छ भाग लिनु भएको, र उहाँले अप्सन बी टिप्नु भएको छ, व्हाट्सएपमा मेसेज गर्नुभएको थियो। त्यसै गरी हुनुहुन्छ सिक्किमबाट हुनुहुन्छ अर्जुन प्रधान हुनुहुन्छ, सायद फोन कलमा आज उहाँको नलागेको कारणले गर्दाखेरि मेसेज मार्फत भाग लिनु भएको रहेछ, हामी धेरै धन्यवाद दिन चाहन्छौ। उहाँले अप्सन बी टिपाउनु भएको छ, सिक्किमबाट हुनुहुन्छ है हाम्रो अर्जुन प्रधान चाहिँ। त्यसै गरी हुनुहुन्छ 33 नम्बरमा राजु दूतराज हुनुहुन्छ, उहाँले अप्सन बी टिपाउनु भएको छ, यो चाहिँ सामाजिक सञ्जाल मार्फत। त्यसै गरी 34 नम्बरमा हुनुहुन्छ सन्दीप लामेछाने हुनुहुन्छ, उहाँले अप्सन बी टिपाउनु भएको छ भने 35 नम्बरमा हुनुहुन्छ सिम्पल दिनेश हुनुहुन्छ, उहाँले अप्सन बी टिपाउनु भएको छ है। त अब भने म सही जवाब तपाईँ समक्ष राख्न चाहन्छु। आज 35 जना श्रोताहरूको फोन कल र मेसेज प्राप्त भएको छ, र कमेन्टमा भाग लिनुहुने श्रोताहरूको नाम पनि मैले यो अन्तिममा टिपिसकेको छु है। त अब भने सही जवाब तपाईँ समक्ष राख्न चाहन्छु। आजको कार्यक्रम 346 प्रश्न रहेको थियो, तर जब तिमी दान दिदछौ तिम्रो दाहिने हातले के गरिरहेको छ सो तिमीहरू सो देब्रे हातले थाहा नपाओस्, यो भनाइ कसको हो भनेर राखेको थियो भने अप्सन एमा राजा सोलोमनको, अप्सन बीमा रहेको छ ख्रिस्टेशुको, अप्सन सीमा रहेको छ अगम वक्ता एसैयाको रहेको छ भने सही जवाब रहेको छ मत्तीको पुस्तक तपाईँले 6:3 हेर्न सक्नुहुनेछ, अथवा 6 अध्याय तपाईँले हेर्न सक्नुहुनेछ। त्यहाँ चाहिँ ख्रिस्ट येशूले चाहिँ भन्नुभएको कुराहरू छ है। त किनभने कति व्यक्तिले दानहरू दिँदाखेरि मैले दिएँ है, यसरी दिएँ है, अहिले रसुवा बाढीमा पनि छ होइन, तपाईँले नखिच्नु फोटो नखिच्नु भन्न खोजेको होइन, तर मैले गरेँ है भन्ने तपाईँमा यदि त्यो घमण्ड छ, त्यो हमपन्था छ भने त्यस्तो चाहिँ नराख्नुहोस्, त्यो भावना नराख्नुहोस् भन्न चाहन्छु। र अब कति अहिले त सामाजिक सञ्जाल भएको कारणले गर्दाखेरि खिच्न पनि मन लाग्छ, त्यो कारणले गर्दाखेरि के गरिरहेको छ सो देब्रेहरूले थाहा नहोस् भन्न खोजेको चाहिँ मैले दिएँ है भनेर झ्याले पिट्नु पर्दैन भन्न खोजेको हो, अनि यो चाहिँ ख्रिस्ट येशूले भन्नुभएको भनाइ हो है। र यतिखेर भने अब सही जवाब चाहिँ कुन चाहिँ रहेको छ भन्दाखेरि अप्सन बी मैले बताइसकेको छु ख्रिस्ट येशूको। र अब भने सबैभन्दा शुरूमा कसले भाग लिनुभएको थियो भन्दाखेरि विराटनगरबाट हुनुहुन्थ्यो उमेश रेग्मी, उहाँले बी टिपाउनु भएको थियो, र सबैभन्दा शुरूमा सही जवाब बी मिलेको कारणले गर्दाखेरि उमेश सी स्वतः विजेता बन्नु भएको छ। र सामाजिक सञ्जाल मार्फत गोला प्रथा गर्दाखेरि को विजेता बन्नु भएको छ भन्दाखेरि उहाँले अप्सन बी भनेर टिपाउनु भएको थियो, संगीता श्रेष्ठ हुनुहुन्छ र उहाँ चाहिँ विजेता बन्नु भएको छ है। र मलाई भर्खरै अनियरमा पठाउनु भएको छ सन्ध्याजीले नम्बर पठाउनु भएको छ, र नम्बर चाहिँ 8 नम्बर पठाउनु भएको छ। 8 नम्बरमा चाहिँ कुन श्रोता हुनुहुन्छ भन्दाखेरि उहाँले चाहिँ सी टिपाउनु भएको छ, गोदावरीबाट हुनु रहेछ। त्यसैले सन्ध्याजीलाई फेरि अर्को नम्बर पठाउनको लागि म अनुरोध गर्न चाहन्छु। पुष्प कुमार परियार हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाउनु भएको थियो, तर मिलेको छैन है। अब उहाँले लगतै 9 पठाउनु भएको छ, 9मा चाहिँ को हुनुहुन्छ भन्दाखेरि तल्लो नम्बर रहेको छ, सबिन तामाङ हुनुहुन्छ खोटाङबाट हुनुहुन्छ। र सबिनजी तपाईँ हाम्रो प्राविधिक मित्र सन्ध्याजीको तर्फबाट विजेता बन्नु भएको छ। र अब आजको उसबाट चाहिँ गोला प्रथा गर्दा चाहिँ को चाहिँ विजेता बन्दै हुनुहुन्छ है। त र यतिखेर चाहिँ मैले नम्बर तान्न गइरहेको छु र मेरो हातमा नम्बर परिसकेको छ, 14 नम्बर बीचको नम्बर आएको छ आज। 14 नम्बरमा हुनुहुन्छ उदयपुरबाट हुनुहुन्छ दिनेश मंगराती हुनुहुन्छ, र उहाँ विजेता बन्नुभएको छ, 14 नम्बरको श्रोता हुनुहुन्छ उहाँ। र दिनेशजी तपाईँलाई धेरै धेरै बधाई छ, कार्यक्रम सकिएपछि तपाईँले हाम्रो प्राविधिक मित्र सन्ध्याजीलाई नम्बर टिपाउन सक्नुहुनेछ भन्न चाहन्छु, र तपाईँले ब्यालेन्स पाइसकेपछि पाइसकेको जानकारी पनि तपाईँले दिन सक्नुहुनेछ है। र यति भन्दै आजको कार्यक्रममा भाग लिनुहुने र सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद, सन्ध्याजीलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। र गुडनिस एफएम 105.1 MHz सुन्दै गर्नुहोस्, 6 बजिसकेको छ, यसभन्दा पछाडिको कार्यक्रम तपाईँले सुन्दै गर्नुहोस् र आशिषित बन्दै गर्नुहोस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आत्मिक जागरण।
2: कार्यक्रम आत्मिक जागरणको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ श्रोता, यो कार्यक्रम हरेक हप्ता सोमबार बेलुका 6 बजेदेखि 36 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबलको विश्लेषणात्मक रूपले अध्ययन गरी त्यसबाट प्राप्त निष्कर्षहरूलाई हामी तपाईँको बीचमा जस्ताका तस्तै प्रस्तुत गर्ने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई पवित्र धर्मशास्त्र बाइबललाई नजिकबाट परिचित गराउनु र तपाईँलाई पवित्र धर्मशास्त्र बाइबल सँग साक्षात् गराउनु हाम्रो कार्यक्रमको उद्देश्य रहेको छ। श्रोता, यदि तपाईँ पवित्र धर्मशास्त्र बाइबललाई असल तरिकाले चिन्न चाहनुहुन्छ, नजिकबाट सिक्न चाहनुहुन्छ, तर त्यसको लागि तपाईँले कुनै पनि अवसरहरू प्राप्त गर्नु भएको छैन भने यो कार्यक्रम तपाईँको निम्ति एउटा कोसे ढुङ्गा साबित हुन सक्नेछ भन्ने हामीले आशा एवं विश्वास लिएका छौं। तादनि श्रोता, आज पनि हामी त्यही उद्देश्य अनुरूप तपाईँको बीचमा उपस्थित भइसकेका छौं अबको ठिक आधी घण्टा सम्मको लागि। श्रोता, हामीले यो कार्यक्रममा तपाईँको आत्मिक तृष्णालाई मेटाउने हरदम प्रयास गरिरहेका छौं, अत यस कार्यक्रमलाई तपाईँले अन्तिमसम्म सुनेर साथ दिने जिम्मेवारी पनि तपाईँको आफ्नै रहेको छ र साथै यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव एवं प्रतिक्रिया पनि दिने जिम्मेवारी तपाईँको आफ्नै रहेको छ। आदरणीय श्रोता, अब भने हामी ढिला नगरिकन आजको कार्यक्रमलाई शुरूआत गर्न गइरहेका छौं एउटा सुमधुर भक्ति गीतबाट। त्यसपछि हामी आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्नेछौ। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

0: यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र भने हामी ढिला नगरिकन आजको कार्यक्रमको विषयवस्तुलाई हामी प्रस्तुत गर्न गइरहेका छौ। श्रोता, हामीले गत एपिसोडदेखि शुरूआत गरेका थियौं एउटा नयाँ तर एकदमै गहन अर्थपूर्ण विषय र सबैले खोजेको सबैलाई चाहिएको एउटा विषयवस्तु माथि हामीले अध्ययन शुरूआत गरेका थियौं। त्यो के हो भन्दा मुक्ति के हो भन्ने विषयमा हामीले अध्ययन शुरू गरेका थियौं। पक्कै पनि हामी देख्ने गर्छौं हाम्रो समाजमा मानिसहरूले धर्म कर्म गर्छन्, मानिसहरूले दान दक्षिणा गर्दछन् अनि आफ्नो आफ्नो परम्परा अनुसार हरेकले मानवीय सेवाको कार्यहरू गर्दछन्। किनभने सबै मानिसहरूको मनमा एउटा कुराले जरा गाडेको हुन्छ, म यो संसारमा अजम्बरी छैन र म यो संसारमा जन्मेपछि एक दिन मर्नुपर्छ र मरिसकेपछि म चाहिँ मुक्ति पाएर स्वर्ग जानुपर्छ भन्ने एउटा मानिसहरूको आम धारणाको कारणले गर्दा मानिसहरूले यसरी असल कार्यहरू गर्ने गर्दछन्। कतिपय नास्तिकहरूले चाहिँ यसलाई मान्दैन। नास्तिकहरू न आत्माका कुरा मान्दछन् न ईश्वरीय अस्तित्वलाई नै स्वीकार गर्दछन्। उनीहरू केवल मात्र ज्ञान बुद्धि पैसा रुपियाँ र यस संसारमा छाउन्जेल मोज मस्ती गर्ने कुराहरू मात्रै विचार गर्दछन्। तर वास्तवमा जो नास्तिक छ ऊ चाहिँ एकदमै ठूलो प्रकारको एउटा गहिरो खाडलमा पर्दैछ। यी नास्तिकहरूले यस पृथ्वीमा बाहिरी आँखाले हेरेर जे सोच्दछन् जब उनीहरूको आत्मा शरीरबाट बाहिर निस्कन्छ त्यसपछि उनीहरूले वास्तविकता थाहा पाउनेछन् र आफू नास्तिक भएकोमा पछुताउनेछन्। साथसाथै उनीहरूले त्यहाँ ईश्वरको अस्तित्व पनि देख्नेछन् र उनीहरूले ईश्वरीय अस्तित्वलाई इन्कार गरेकोमा अझै ठूलो पछुतो गर्नेछन्। तर त्यतिखेर असाध्यै ढिला भइसकेको हुनेछ। जुन पछुतो उनीहरूले संसारमा शरीरमा छँदै गर्नुपर्ने थियो अब शरीरबाट निस्किसकेपछि गरेको पछुतोले कुनै पनि काम दिँदैन। साथसाथै उनीहरूले यो पनि बुझ्नेछन् कि उनीहरूलाई यो नास्तिक विचार अंगाल्नलाई कसले अभिप्रेरित गरेको थियो भन्ने कुरा पनि बुझ्नेछन्। किनभने नास्तिक विचारहरू कुनै पनि मानवीय हृदयभित्र सो विवेकले उब्जेका कुरा होइनन्। मानिसहरूलाई लाग्न सक्छ यो त आफ्नो विचार हो मानिसको आफ्नो मस्तिष्क हो, तर पख्नुहोस् दुष्ट आत्माले मानिसको मस्तिष्क र विचारमाथि कब्जा गर्छ र अनि उसलाई त्यो विचारहरू हालिदिन्छ अनि मानिसले सोच्छ यो त मैले सोचेको हो। अनि जो नास्तिक छन् ती व्यक्तिहरूको दिमागमा जो दियाबलसले कब्जा गरेर नास्तिक विचार हालिदियो र परमेश्वरको अस्तित्वलाई इन्कार गर्न लगायो, यो कुरा पनि उनीहरूले त्यतिखेर बुझ्नेछन्। प्रेसोता, यस संसारमा हामीले हाम्रो विवेकलाई सो विवेक तरिकाले चलाउन सक्दैनौ। श्रोता हो, हाम्रो मस्तिष्क हाम्रो सोचमा कुनै न कुनै अलौकिक शक्ति आत्मिक शक्तिले कब्जा जमाएकै हुनुपर्छ। हरेक मानिसको विवेकमा हरेक समय दुईवटा शक्तिले चाहिँ कब्जा जमाएको हुन्छ। जब जब मानिसको विवेकमा खराब विचारहरू आउँदछ तब उसको मन र मस्तिष्कमा दुष्ट दियाबलसले कब्जा जमाउँछ र उसले यी कुराहरू हालिदिन्छ। किनभने दियाबलसबाट कुनै पनि असल कुराको अपेक्षा गर्न सकिँदैन, किनभने त्यससँग असल कुरा भनेको एउटा पनि छैन। जताबाट पनि हेर्दै जान्छौ भने खराबी नै मात्रै छ, किनकि दियाबलस झुटको पिता हो, मृत्युको दूत हो, ऊ चाहिँ मृत्युको मालिक हो। तसर्थ जब जब हाम्रो मन र मस्तिष्कमा दियाबलसले कब्जा जमाउँछ तब तब हामीमा नकारात्मक विचारहरू, आपराधिक सोचहरू, आपराधिक मानसिकताहरू हावी हुन पुग्छ। तर त्यही मानिसको मन र मस्तिष्कमा जब ईश्वरीय शक्ति अर्थात परमेश्वरको आत्माले कब्जा गर्नुहुन्छ तब मानिसको हृदयमा असल विचार, परोपकारी सोच अनि राम्रा राम्रा शब्दहरू विचारहरू उनीहरूको मनमा आउन थाल्छ र मानिस सकारात्मक बाटोतिर लाग्छ र तिनै मानिस अनि पछि गएर समाजको अगाडि एउटा असल परोपकारी धर्मी र दानी व्यक्तिको रूपमा उसले समाजमा इज्जत र प्रतिष्ठा पाउँदछ। श्रोता, त्यसकारणले गर्दाखेरि म तपाईँहरूलाई के कुरा बताउन चाहन्छु भने तपाईँ यतिखेर यो कार्यक्रम सुन्दै गर्दा कसको अधीनमा भएर सुन्दै हुनुहुन्छ? तपाईँका यी विचारहरूलाई कसले नियन्त्रण गर्दैछ? तपाईँले सोच्नुहोस्। आधुनिक श्रोता, जो मसीहतमा छैन, जो ख्रिस्ट येशूमा विश्वास गर्नुभएको छैन, उहाँहरूको पनि विचारलाई कसले नियन्त्रण गर्दैछ? त्यो कुरा तपाईँले सोच्नुहोस्। स्मरण रहोस्, संसारमा दुईवटा शक्ति भन्दा अर्को तेस्रो शक्ति छैन। यद्यपि मानिसले आफ्नो आफ्नो सम्प्रदाय अनुसार धेरै ईश्वरहरू तुल्याएका छन्, तर ती ईश्वरहरूले कहिले पनि मानिसको मन र मस्तिष्कलाई कब्जा गर्न सक्दैनन् र मानिसलाई असल बाटो कि खराब बाटो लगाउन पनि सक्दैनन्, किनकि ती सबै के हुन्? जड हुन्। तर संसार यो ब्रह्माण्डमा भएका सबै प्राणीहरूको मन र मस्तिष्कमा कब्जा गर्ने र उनीहरूलाई प्रेरणा दिने काम दुईवटै शक्तिले गर्दछन्, या त डियाबोलसको शक्ति या त परमेश्वरको शक्ति। श्रोता, त्यही कारणले गर्दा संसारमा मानिसहरूलाई साँचो परमेश्वरदेखि विमुख बनाउनको लागि दुष्ट डियाबोलसले यति धेरै पासोहरू थापेको छ। आज त म देख्छु डियाबोलसको पासै पासोको एउटा पूरा नेटवर्क सञ्जाल नै बनाइसकेको छ यस संसारमा, र यो त्यसका झुटहरूको भीडमा सत्य कुन हो भनेर मानिसहरूले चिन्न नसक्ने अवस्था यहाँ सृजना गरिदिएको छ। त्यही कारणले गर्दा आज हरेक मानिसले डियाबोलसले बुनेका पासाका डोरीहरूलाई एक एक गर्दै निहाल्दैछ, छान्दैछ, तर सत्यतालाई भेट्न सकेको छैन। कसैले उसलाई मुक्तिको बारेमा सुनायो अथवा सत्य कुराको बारेमा सुनायो भने पनि उसले विश्वास गर्दैन, किनभने डियाबोलस यो संसारको देव हो र त्यसले मानिसहरूको समझ शक्तिलाई बुझ्नै नसक्ने गरी एउटा पूर्ण रूपले अन्धो र बोधो तुल्याइदिएको छ। त्यसकारणले गर्दा आज मानिसहरू सबैलाई मुक्ति चाहिएको छ, उद्धार चाहिएको छ, तर वास्तविक उद्धार चाहिँ कहाँ पाइन्छ? वास्तविक उद्धारकर्ता को हो र कसरी मुक्ति भनेको के हो भन्ने कुरा जान्न सकिरहेको छैन। त्यसकारणले गर्दा मानिसहरूले विभिन्न तरिका र माध्यमहरू अप्नाएर खोजतलास गर्दा गर्दा गर्दा गर्दै नभेटिसकेपछि अब कति मानिसले चाहिँ मुक्तिको बारेमा आफ्नै अलग्गै परिभाषा बनाउन थालिसकेको पनि हामी पाउँछौ। कतिले भन्छन् स्वर्ग र पृथ्वी यही छ, त्यसकारण अब हाम्रो आत्मा चाहिँ मुक्त हुने कि नहुने भन्ने कुरा यही ठाउँको कुराले नै निर्धारण गर्छ भन्ने सोच राख्छन् भने, कतिले चाहिँ मुक्ति पाउनु भनेको यो जन्म त्यसपछि फेरि अर्को जन्म पनि मानिस नै भएर जन्मनु मुक्ति पाउनु हो भनेर सोच्ने गर्दछन्। तर सबै शास्त्रहरूको विचार चाहिँ एउटा के छ भने, वास्तविक मुक्ति चाहिँ कसलाई अथवा कसलाई भन्दैछ भनेर भन्दै गर्दा, जो व्यक्ति जन्म र मरणको बन्धनबाट मुक्त भएको हुन्छ, अर्थात् ऊ अब यस संसारमा फेरि जन्मदैन र ऊ फेरि मर्दैन र उसले आनन्दको ठाउँ प्राप्त गर्दछ भने, त्यो नै वास्तवमा मुक्ति हो, मोक्ष हो भनेर सबै धर्मशास्त्रहरू यो मतमा सहमत भएको हामी पाउँदछौ। प्रेसता, तर मानिसले यो कुरालाई गौण रूपले हेर्छ, विचारै गर्दैन। ऊ गरिब थियो, अब धनी भयो, उसले भन्छ मैले गरिबीबाट मुक्ति पाएँ, तर उसको एउटा गल्तीले त्यो गरिबी फेरि पनि ऊ माथि हावी हुनेवाला छ भन्ने कुरा चाहिँ बिर्सिएको हुन्छ। कसैले भन्छ म बिमारी थिएँ, अब म निको भएँ, यसकारणले गर्दा म रोगबाट मुक्त भएँ। फेरि एउटा रोगबाट ऊ मुक्त भयो, अर्को रोगले उसलाई ताकिरहेको कुरा उसले बुझ्दै बुझ्दै, यसकारणले गर्दा यो संसारमा न रोगबाट, न बिमारीबाट, न गरिबीबाट कहिले पनि हामीले मुक्ति प्राप्त गर्न सक्दैनौँ। तर आत्माको मुक्ति चाहिँ सम्भव छ र त्यो मुक्ति चाहिँ प्रभु येशु ख्रिस्टले हाम्रो निम्ति प्रबन्ध गरिदिनु भएको छ। श्रोता, जस जसले येशु ख्रिस्टलाई विश्वास गर्छ उसले सबैभन्दा पहिले पापको क्षमा पाउँछ। श्रोता, प्रत्येक धर्मशास्त्रले मानिसलाई भन्छन् सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट पुग्नबाट चुकेको छ। त्यसै कारणले गर्दा सबै मानिस पृथ्वीका जो पनि छ उसले चाहिँ पाप गरेको कारण मृत्यु भोग्नु पर्छ। पापको ज्याला मृत्यु हो, यो सम्पूर्ण धर्मशास्त्र सहमत हुने पाटो हो। त्यसमा फरक फरक भाष्यहरू प्रयोग गरिएका होलान्, दृष्टिकोणहरू दृष्टान्तहरू प्रयोग गरिएका होलान्, त्यो आफ्नो ठाउँमा अलग छ, तर अन्तमा आएर एउटा कुरामा सहमत हुन्छन्, पापको ज्याला मृत्यु हो, पाप गर्ने मानिस मारिनु पर्छ। श्रोता, तर यसरी मानिस मृतकहरूको देशमा मृत्युको बन्धनमा परिरहेको अवस्थामा परमेश्वर आफै प्रभु यीशु ख्रीष्ट बनेर यस संसारमा आउनुभयो र मानिसहरूको पापको क्षमाको निम्ति आफैलाई बलिदान दिनुभयो। अब जस जसले यीशु ख्रीष्टलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर विश्वास गर्छ त्यो व्यक्तिले सम्पूर्ण रूपले पापको क्षमा पाउँदछ। रोमी नामक पुस्तक 8:1-2 पदमा प्रेरित पावल यसरी लेख्दछन्, यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन। पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनका आत्माले व्यवस्थाले ख्रीष्ट येशूमा मुक्त पारेको छ भनेर बताउँदछन्। श्रोता यसलाई ध्यान दिएर सुन्नुहोस्, जो येशु ख्रीष्टमा छन् उसलाई अब दण्डको आज्ञा छैन। अर्थात् तपाईँले येशु ख्रीष्टलाई विश्वास गर्नुभएको छ, तपाईँले प्रभु येशु ख्रीष्टलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर मान्नु भएको छ भने अब उपरान्त तपाईँको सारा पापहरू क्षमा भइसकेको कुरा हामी थाहा गर्न सक्छौँ। श्रोता कसरी हाम्रा पापहरू क्षमा हुन्छ? रोमी 8:34 पदमा प्रेरित पावल भन्छन्, दण्ड आज्ञा दिने को हो? मर्न त येशु ख्रीष्ट नै हुनुहुन्छ जो मरेकाहरूबाट जीवित पारिनु भयो र परमेश्वरको दाहिने बाहुली तर्फ हुनुहुन्छ र उहाँ हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ। अर्थात् तपाईँ हामीलाई दण्ड दिने, तपाईँ हामीलाई न्याय गर्ने सबै अधिकार येशूसँग थियो र छ पनि। र येशू ख्रीष्टले आफैले भन्नुभएको छ, मानिसको पुत्रलाई न्याय गर्ने अधिकार छ र उसले न्याय गरेमा उसको न्याय ठिक ठहरनेछ। यूहन्नाको सुसमाचारको पुस्तकमा हामी पाउँछौ। अर्थात् उहाँ न्यायाधीश हो, तर जसले उहाँको शरण पर्छ र उहाँलाई विश्वास गर्छ अब उपरान्त उहाँले उसका पापहरूलाई कहिले सम्झनुहुन्न र उहाँको कटघरामा त्यो मानिस कहिले उभिने नै छैन। र यदि उभिहाले त पनि उहाँ आफै वकिल र उहाँ आफै न्यायाधीश अनि उहाँ आफै नै त्यो न्यायको दण्डलाई भोग्ने व्यक्ति बन्दै दिनुहुनेछ। र हामीलाई जो ख्रीष्ट येशूलाई विश्वास गरेका छौँ त्यो व्यक्तिले अब फेरि कहिले अर्को दण्ड पाउनेवाला छैन। श्रोता त्यसै गरी 8:39 पदमा यसरी भनिएको छ, उहाँ उचाइले वा गहिराईले वा सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्ने छैन। अर्थात् अब चाहिँ कुनै पनि प्रकारका सतावट, खेदो, निन्दा, अभाव, डर, धम्की इत्यादि कुराहरूले वा हाम्रो आफैले गरेका पापले पनि हामीलाई प्रभु येशूबाट अलग गर्न सक्ने छैन भनेर उल्लेख गरिएको हामी पाउँदछौ। श्रोता रोमी 16:3 प्रेरित पावलले पुरस्कार अकिलास जो ग्रीक यहुदी छन् ख्रीष्ट येशूमा उनलाई आफ्नो सहकर्मी ठानेर अभिवादन पठाएका छन्। किन? किनभने उनीहरूले पनि येशू ख्रीष्टलाई विश्वास गरे र येशू ख्रीष्टको प्रचार गर्दै थिए। श्रोता रोमी 7:25 के भन्दछ, येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा परमेश्वरलाई धन्यवाद होस्, त्यसैले म स्वयं आफ्नो मनले परमेश्वरको व्यवस्थाको सेवा गर्छु, तर मेरो पापमय स्वभावद्वारा चाहिँ म पापको व्यवस्थाको सेवा गरिरहेका हुन्छु। यसकारणले गर्दा मलाई मुक्ति चाहिएको छ, उद्धार चाहिएको छ भनेर उनले बताएको हामी पाउँदछौ। श्रोता पहिलो कोरन्थी 15:45 भनिएको छ, यसकारण लेखिएको छ, पहिलो मानिस आदम जीवित प्राणी भयो, अन्तिम आदम चाहिँ जीवन दिने आत्मा भयो। पहिलो आदम जो अदनको बगैँचामा थियो, दोस्रो आदम जो ख्रीष्ट येशू हुनुहुन्छ, उहाँ चाहिँ जीवन दिने परमेश्वर हुनुहुन्छ। र यो सत्यलाई जसले बुझ्दछ उसले उद्धार र मुक्ति पाउँछ। यूहन्ना 8:32 भन्दछ, जब तिमीहरूले सत्य के हो सो जान्नेछौ, सत्यले तिमीलाई स्वतन्त्र तुल्याउनेछ। त्यसै गरेर 8:36 पदमा, यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय नै स्वतन्त्र हुनेछौ भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता, जसले येशू ख्रीष्टलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर विश्वास गरेको छ उसले ख्रीष्ट येशूद्वारा उद्धार र मुक्ति पाएको छ। श्रोता रोमी 6:18 पदमा प्रेरित पावल भन्छन्, तिमीहरू पापबाट मुक्त गराइएर धार्मिकताको कमरा बनेका छौ, अब उपरान्त हामी येशू ख्रीष्टको कमरा अर्थात् येशू ख्रीष्टको दास बन्नु पर्यो। मैले बारम्बार भन्दै आइरहेको छु, यस संसारमा हामीले कि त प्रभु येशू ख्रीष्टको कि त दुष्ट दियाबोलसको दासत्वलाई स्वीकार गर्नै पर्ने हुन्छ। येशू ख्रीष्ट आफ्नो दासत्व हामी माथि जबरजस्ती लाद्न चाहनुहुन्न, स्वइच्छाले आफ्नो बोझ हामीले उठाएको उहाँ चाहनुहुन्छ, तर दियाबोलस जबरजस्ती आफ्नो बोझ हामी माथि फालिदिन्छ। उदाहरणको लागि यो संसारमा कोही बिमारी हुने इच्छा थोरै गर्दछ, कसैले पनि गर्दैन। त्यसै कारणले गर्दा तर पनि त्यो व्यक्ति जबरजस्ती बिरामी हुन्छ। किन बिरामी हुन्छ? किनभने उसले नचाहँदा नचाहँदै ऊ बिरामी हुन्छ, ऊ नचाहँदा नचाहँदै उसले मृत्यु वरण गर्छ, ऊ नचाहँदा नचाहँदै गरिब हुन्छ, घाटामा पर्छ, नोक्सान व्यवहार पर्छ। र यो सबै चाहिँ डियाबोलसको दासत्वभित्र परेको कारणले गर्दा यो सब भएको हो। त्यसै कारण प्रभु यीशु ख्रीष्टले भन्नुहुन्छ मत्ती 11:28 यी सबै बोझले दबिएका हो, म कहाँ आओ र म तिमीहरूलाई विश्राम दिनेछु, मेरो जुवा आफूमाथि ल्याओ किनकि मेरो भारी हल्का छ भनेर उहाँले भन्नुभएको छ। श्रोता, यदि तपाईँको जीवनमा प्रभु यीशु ख्रीष्टको जुवा परेको छ भनेदेखि पक्कै पनि तपाईँ स्वतन्त्र रहनुहुन्छ। श्रोता, रोमी 7:4 यसरी मेरा भाइ हो, तिमीहरू पनि ख्रिस्टको शरीरद्वारा व्यवस्थाको लेखी मरेका छौ, ताकि तिमीहरू अर्को मानिस अर्थात् मृत्युबाट जीवित हुनुभएका ख्रिस्टसँग एक हो र हामी परमेश्वरको निम्ति फल फलाउँ। श्रोता, जब हामी प्रभु यीशुसँग एक हुन्छौ तब हामी फलवन्त हुन सक्दछौ। र यसकारणले गर्दा मुक्ति पाउनु भनेको पाप र अधर्मबाट सदाको लागि छुटकारा पाउनु हो र हामीले पुरानो स्वभावबाट नयाँ जीवनमा प्रवेश पाउनु हो। एफिसी 2:1-5 भनिएको छ, तिमीहरू आफ्नो अपराध र पापद्वारा मरेको बेला उहाँले तिमीहरूलाई जीवित पार्नुभयो, यिनैमा यस संसारको रीति अनुसार र आकाशको शक्तिको मालिक अनुसार अनज्ञकारिताको सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार तिमीहरू अघि एकपल्ट चल्दै थियो। तिमीहरू मध्ये हामी सबै पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्ना पापमय स्वभावका लालसामा अघि जिउँदथ्यौं र बाँकी मानिस जस्तै हामी स्वभावैले क्रोधको सन्तान थियौं। तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, यसकारण हामी पापमा मरेका भएका पनि उहाँले हामीलाई ख्रीष्टसँग जीवित पार्नुभयो, अनुग्रहद्वारा नै तिमीहरूले उद्धार पाएका छौ भनेर यसरी उल्लेख गरिएको छ। श्रोता, हामी मैले अघि नै पनि बताइहाले हामी मानिसलाई हामी आफै केही गर्न सक्दैनौ, कुनै न कुनै शक्तिले नियन्त्रण गरेर चलाउनै पर्छ। अनि यही कुरा ठ्याक्कै हामीले यो एफिसी 2:2 हामीले देखेका छौ, 2-3 संसारको रीत अनुसार आकाशको शक्तिको मालिक अनुसार अनाज्ञाकारिताको सन्तान भन्ने शब्दलाई हामी विशेष ध्यान दियौं, जहाँ दुष्टात्मा र अन्धकारको शक्ति डियाबोलसका कुराहरू तर्फ यसले सिधा इंकित गर्दछ। श्रोता, कलसी 2:13 उल्लेख गरिएको छ, तिमीहरू आफ्नो अपराध र शरीर अनुसार बेखतनामा मरेका थियौ, तर परमेश्वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो भनेर उल्लेख गरिएको छ। जो व्यक्ति ख्रीष्ट येशूमा छैन, जसले यीशु ख्रीष्टलाई आफ्नो जीवनको प्रभु र मुक्तिदातामा विश्वास गरेको छैन, त्यो व्यक्ति पाप र अपराधमा परिरहेकै हुन्छ र त्यो व्यक्ति डियाबोलसको अधीनमा हुन्छ। तर जसले ख्रीष्ट येशूलाई आफ्नो जीवनको प्रभु र मुक्तिदातामा विश्वास गरेको छ, त्यो व्यक्ति चाहिँ पूर्ण स्वतन्त्र हुन्छ। श्रोता, तपाईँ पनि के स्वतन्त्रता प्राप्त गर्न चाहनुहुन्छ? अब यदि तपाईँ स्वतन्त्रता प्राप्त गर्न चाहनुहुन्छ भने तपाईँले आज आफ्नो सारा जीवन प्रभु यीशु ख्रीष्टमा सुम्पनु आवश्यक छ। कलसी 1:30 भन्छ, किनकि जसरी तिमीहरू एकपल्ट परमेश्वरको आज्ञा पालन नगर्नेहरू थियौ, तर अब तिनीहरूको अनज्ञाकारिताले गर्दा तिमीहरूले कृपा पाएका छौ। हामीले जानेर अथवा नजानेर कसरी हुन्छ परमेश्वरको अनज्ञाकारी भयौं, हामीले पाप गर्यौं, तर अब उहाँको कृपाले तपाईँलाई पर्खिरहेको छ। पहिलो कुरा 6:11 भनेको छ, तिमीहरू कोही यस्तै थियौ तर तिमीहरू धोइयौ, पवित्र पारियौ र प्रभु यीशु ख्रीष्टको नाउँमा हाम्रा परमेश्वरका आत्माद्वारा निर्दोष ठहराइयौ। श्रोता, आज तपाईँलाई परमेश्वरले निर्दोष ठहराउनु भएको छ र हामीलाई आफ्नो पवित्र रगतले धोएर शुद्ध पार्न चाहनुहुन्छ। श्रोता, मुक्ति पाउनुको अर्थ यही हो, हामी पापी थियौं अब धर्मी भयौं, अब हामी नाशमा जान लागेका थियौं अब जीवनमा प्रवेश गर्न लाग्यौं। श्रोता, के तपाईँ जीवनमा प्रवेश गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँले अगाडि नै यीशु ख्रीष्टलाई विश्वास गरिसक्नुभयो होला, तर यदि गर्नुभएको छैन भने अब तपाईँले स्वीकार्नुहोस्। प्रभुलाई भन्नुहोस्, प्रभु तपाईँ मेरो जीवनमा आउनुहोस्, म तपाईँको हुँ। प्रिय श्रोता, यति भन्दै तपाईँले प्रार्थना गर्नुभयो भने अवश्य पनि परमेश्वरले तपाईँलाई स्वीकार्नु हुनेछ। उहाँले उहाँका नम्र भएर आउने जो कोहीलाई पनि कहिले पनि इन्कार गर्नुहुन्न। श्रोता, हामीले कसरी जीवन जिउनु पर्छ? जो हामी ख्रीष्टका छौं भने हाम्रा पापमय स्वभाव र त्यसको वासना र लालसा सहित त्यसलाई त्यागेर शुद्ध र पवित्र जीवन जिउनुपर्छ। गलाती 5:24 भन्छ, जो ख्रिस्ट येशूका हुन् तिनीहरूले पापमय स्वभावलाई त्यसको वासना र लालसा सहित क्रुसमा टाँगिदिएका छन्। श्रोता, के हामी यी सब कुराहरू प्रभुको निम्ति छोड्न सक्दैनौ त? अवश्य पनि छोड्न सक्छौ। श्रोता, यस कारणले गर्दा म तपाईँलाई उत्साह दिन चाहन्छु। आज तपाईँलाई प्रभु यीशु ख्रिस्टले पूर्ण रूपले स्वतन्त्र गराउन चाहनुहुन्छ भनेर भन्ने कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम आत्मिक जागरण, गुड न्युज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् त श्रोता, अब नै आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। हवस् त, जय मसीह।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफआफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस्, अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। अघिल्लो अध्ययनमा हामीले एफिसी 4 पहिलो 3 पदमा क्रिश्चियन जीवनमा देखिनुपर्ने नम्रता, कोमलता, धैर्य र प्रेमका बारेमा चाहिँ सिक्यौं। आजको अध्ययनमा हामी कुन विषयहरूमा रहेर चाहिँ यो अध्ययनलाई शुरू गर्दैछौ दाइ?
2: भाइ, यहाँ आजको अध्ययनमा हामीले विश्वासीहरूको एकताको आधार के हो भन्ने कुरा हेर्नेछौ। एउटै शरीर, एउटै आत्मा, एउटै आशा, एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा र एउटै परमेश्वर तथा पिता हुनुहुन्छ भन्ने कुरालाई आजको अध्ययनमा हामी गहिरो गरी सम्झनेछौ।
1: भनेपछि दाई, मण्डलीको एकता मानिसहरूको समानता वा एउटै विचारमा मात्र आधारित छैन रहेछ भन्ने कुरा यही हो र?
2: त्यसो होइन भाइ, मण्डलीको वास्तविक एकताको केन्द्र स्वयं परमेश्वर हुनुहुन्छ। क्रिश्चियनहरूको एकता कुनै मानिसले बनाएको संस्था वा संगठनको आधारमा मात्र होइन, हाम्रो साझा आत्मिकी सम्बन्धको आधारमा रहेको कुरा यो अध्ययनबाट हामीले स्पष्ट रूपमा बुझ्नेछौ।
1: एउटै शरीर भन्नाले के बुझिन्छ
2: भाइ? यहाँ शरीर भन्नाले ख्रिस्टको शरीर अर्थात मण्डलीलाई जनाइएको। विभिन्न मानिसहरू विभिन्न पृष्ठभूमि र विभिन्न वरदान भएका भए पनि ख्रिस्टमा विश्वास गर्नेहरू एउटै शरीरका अङ्गहरू हुन्। शरीरका अङ्गहरू फरक भए पनि शरीर एउटै हुन्छ, जो ख्रिस्ट हो। एउटै पवित्र आत्माले विश्वासीहरूलाई ख्रिस्टमा जोड्नुहुन्छ अनि हामी सबैको एउटै आशा छ, ख्रिस्टमा पाइने उद्धार र भविष्यको महिमामय आशा। हाम्रो वर्तमान जीवन फरक भए पनि हाम्रो अन्तिम आशा एउटै छ।
1: आज हाम्रो जीवनको लागि पनि निकै महत्वपूर्ण शिक्षा रहेछ, किनकि मानिसहरू जात, भाषा, संस्कृति, आर्थिक अवस्था र विचारका आधारमा चाहिँ विभाजन भइरहेका छन्।
2: हो भाइ, तर विश्वासीको सबैभन्दा ठूलो पहिचान उसको जात, भाषा वा सामाजिक अवस्था होइन, ख्रिस्टसँगको सम्बन्ध हो। त्यसैले हामीले आफ्नो व्यक्तिगत भिन्नता भन्दा ख्रिस्टमा भएको एकतालाई ठूलो मान्नुपर्छ।
1: साँच्चै नै दाइ, त्यसैले आदरणीय श्रोताहरू, आज हामी आफैलाई पनि सोधौं कि हामी ख्रिस्टमा भएको एकतालाई साँच्चिकै मूल्य दिन्छौं कि हामी अरू विश्वासीहरूलाई पनि एउटै शरीरको सदस्यका रूपमा चाहिँ स्वीकार गरिरहेका छौं। यही प्रश्न हृदयमा राखी आउनुहोस्, आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई अगाडि बढाऊ।
3: मित्र, अघिल्लो दिनमा हामीले एफिसी 4:1-3 वचन अध्ययन गरिरहेका थियौं, जुनको विषय थियो नयाँ मानिसको, जुन मण्डली हो यानी सत्य विश्वासी हो त्यसको प्रदर्शन। अनि यही विषयबाट आज हामी लगातार एफिसी 4 चारदेखि छ पदसम्मबाट वचन देख्नेछौ। सायद हामी चार अध्यायको शुरूदेखि नै अध्ययन गर्दा असल होला। एफिसी चार अध्याय एक पदमा भनिएको छ, यसकारण म प्रभुको कैदी तिमीहरूलाई विन्ती गर्दछु, जुन बोलावटले तिमीहरू बोलाइएका छौ त्यसैको योग्य चालमा हिँड। पाउलले यस पत्रका पहिला तीन अध्यायमा परमेश्वरको अनन्त उद्देश्य, उहाँको नयाँ जाति अथवा मण्डली र उहाँका सन्तान हुनलाई हाम्रो बोलावटको बारेमा भनेका छन्। अब यी तीन अन्तिम अध्यायमा हामीले कसरी दिन दिनको जीवन जिउनु पर्ने हो, हाम्रो प्रदर्शन कस्तो हुनुपर्छ, सो कुराको बारेमा पाउल बताउँछन्। हामी परमेश्वरका परिवारका छोरा छोरीहरू हौ, त हामीले परमेश्वरका छोरा छोरी भए जस्तै गरी व्यवहार गर्नुपर्छ। यसकारण पद एकमा अनुसार परमेश्वरबाट पाएको हाम्रो बोलावट जस्तो छ त्यही योग्यको जीवन यापन गरौं भनेर पाउल विन्ती गर्छन्। परमेश्वरको बोलावट पाउन योग्य हुनलाई हामीमा एकता हुनुपर्छ। भनिएको छ, यसकारण म प्रभुको कैदी तिमीहरूलाई विन्ती गर्दछु, जुन बोलावटले तिमीहरू बोलाइएको छौ त्यसैको योग्य चालमा हिँड। अनि दुई पदमा भनिएको छ, सबै दीनता र नम्रता सहित सहनशीलता सहित प्रेमले एक अर्कालाई सह। हामी विश्वासीहरूले एक अर्कासँग एकता राख्ने उपाय के हो भन्दा पहिलो हो दीनता यानि नम्रता। हाम्रो मण्डलीमा फुट किन आउँछ? फुट चाहिँ प्रायजसो हाम्रो घमण्डी स्वभावको कारणले आउँछ। हामीमा भएको घमण्डी स्वभावबाट दुई प्रकारका नराम्रा कुरा उत्पन्न हुन्छन्। पहिलो कुरा हो, हामी मध्ये कोही कोही ठूला हुन खोज्छन्, अनि जब नेतृत्व पाउन सक्दैन, जब तिनीहरूले दुःख मानेर फुट गराउन थाल्छन् अथवा अर्को मण्डलीमा जान्छन्। घमण्डबाट उत्पन्न हुने दोस्रो कुरा हो, कुनै एकजनाले हाम्रो विरूद्धमा केही कुरा गर्यो अथवा हामीलाई धोका दियो भने हाम्रो घमण्डको कारणले हामी रिसाउँछौ र त्यससित संगति गर्न छोड्छौ, मन पराउँदैनौ। जहिले पनि आफ्नै खातिर हामीलाई अर्कोसित दुःख लाग्छ, सधैँ त्यो हाम्रो नम्रताको अभावको कारणले हुन्छ। यसकारण हामीलाई एकतामा रहनलाई चाहिने मुख्य कुरा साँचो नम्रता दीनता नै हो। नम्र मानिसहरू कमजोर हुन्छन् भनी कोही कोहीले भन्छन्, तर नम्र मानिस त अरूभन्दा झन बलियो हुन्छन्। उसले आफैलाई आफ्नै अधीनमा राख्छ र खुशीसित अरूहरूका अधीनमा पनि बस्न तयार हुन्छ। सही कुरामा हामी नम्र छौं कि छैनौं भनी आफैलाई कसरी जाँच्न सकिन्छ? प्रार्थना गर्दा प्रभु म पापी छु, म अयोग्य छु भनी भन्न त धेरै धेरै सजिलो छ, तर हाम्रो पक्का जाँच यही बेला हुन्छ जब कुनै भाइले नै हामीलाई पापी वा अयोग्य भन्छ, विशेष गरेर अरूहरूको अगाडि। यस्तो बेलामा हाम्रो प्रतिक्रिया कस्तो हुन्छ? के हामी खुशीसित आफ्नो भाइको कुरा स्वीकार गर्न सक्छौ? सक्दैनौ भने हामीमा अझै त्यहाँ घमण्ड छ, दीनता छैन, नम्रता छैन। एकता हुनलाई चाहिने दोस्रो कुरा हो सहनशीलता यानि धैर्यता। हामीले एक अर्कासँग धैर्यसित व्यवहार गर्नुपर्छ। हामी हरेक जनामा कमजोरी र कलंकहरू हुन्छन्। हामी कोही पनि पूर्ण रूपमा सिद्ध छैनौ। हामीमा यी कुराहरू भए तापनि हामी अरूबाट धैर्य माग्छौ र अरूले हामीलाई ग्रहण गरेको हामी चाहन्छौ। अब त्यसो हो भने हामीले पनि अरूलाई धैर्य देखाउनु पर्छ र तिनीहरूलाई ग्रहण गर्नुपर्छ। एउटाले अर्काको कटु आलोचना गर्ने, दोष लगाउने काम नै फुटको दोस्रो कारण हो। हाम्रो मण्डलीमा यसरी फुट ल्याउनु चाहिँ शैतानको काम हो। अरूहरूले हाम्रा विरूद्धमा केही बोले तापनि हामीहरूले तिनीहरूसँग धैर्य धर्नुपर्छ। यस किसिमको विरोधलाई हामीले धैर्यले जित्नुपर्छ। एकता हुनलाई तेस्रो आवश्यक कुरा प्रेम हो। हामीले एउटाले अर्कालाई प्रेममा सहनुपर्छ, जसरी ख्रिस्टले हामीलाई प्रेममा सहनुहुन्छ। हामीले एक अर्कालाई माफ दिनुपर्छ, क्षमा दिनुपर्छ, जसरी ख्रिस्टले हामीलाई माफ क्षमा दिनुभएको छ। यस्तो एकतामा रहनलाई यी तीनवटा कुरा अर्थात नम्रता, धैर्य र प्रेम आवश्यक छन्। याद गर्नुहोला, पावलले हामीलाई एउटा नमूना सिकाएका छन् कि हामी परमेश्वरको मन्दिरमा भएका ढुङ्गाहरू जस्तै हौ। त्यसो हो भने नम्रता, धैर्य र प्रेम यी ढुङ्गाहरूको बीचको माटो वा सिमेन्टी जस्तै हुन्। नम्रता, धैर्यता र प्रेमले हामीलाई सँगसँगै बलियो गरी बाँध्दछ। यहाँ भनिएको छ पद तीनमा, मेलमिलापको बन्धनमा आत्माको एकतालाई कायम राख्ने प्रयत्न गर। हाम्रो एकता पवित्र आत्माको एकता हो। परमेश्वरको पवित्र आत्मा हाम्रो मण्डलीमा बास गर्नुहुन्छ र उही पवित्र आत्माले हामीहरूलाई एकै बनाउनुहुन्छ। यसकारण हाम्रो एकता चाहिँ आत्मिक एकता हो। हाम्रो आचार, हाम्रा चालचलन, हाम्रा काम व्यवहार विभिन्न त छन्, तर आत्मा अर्थात हाम्रा हृदय र मनमा हामी एकै हुनुपर्छ। अर्को शब्दमा ख्रिस्टले मन पर्ने कुरा हुनुपर्छ। एकता त्यसै आउँदैन, एकता राख्नलाई हाम्रो मेहनत चाहिन्छ, परिश्रम चाहिन्छ। शैतान सधैँ हामीलाई छुटाउन, टुटाउन खोज्छ। यसकारण हामीहरूले एकता राख्न प्रयत्न गर्नुपर्छ। एकतामा राख्नलाई हामीले एक अर्कालाई शान्तिको बन्धनमा बाँध्नुपर्छ। हाम्रो शान्ति ख्रिस्ट येशू हुनुहुन्छ। उहाँले हामीलाई एउटै तुल्याउनुहुन्छ। हामीहरू यही शान्तिबाट एक अर्कालाई सँगसँगै बाँधौ, यही मिलापबाट एक अर्कालाई सँगसँगै बाँधौ। अनि हामी आफैले त्यो एकता बनाउन सक्दैनौ, केवल पवित्र आत्माले मात्र त्यो एकता बनाउनुहुन्छ। तर हामीले त्यसको कायम राख्नुपर्छ। येशू ख्रिस्टमा हरेक सत्य विश्वासीहरू एक शरीरका हुन् र हामीले यो कुराको महसुस गर्नुपर्छ कि हामी ख्रिस्टमा एक हौ। अहिले पावल निरन्तर ती एकताहरूको सात कुराहरूको लिस्ट दिन्छन्। एफिसी 4:4-6 पदमा भनिएको छ, 4-6 पदमा, एउटै शरीर छ, एउटै आत्मा, जसरी तिमीहरू पनि तिमीहरूको बलावटको एउटै आशामा बोलाइएका छौ, एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा। सबैका एउटै परमेश्वर र पिता हुनुहुन्छ, जो सबैमाथि, सबैद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ। एउटै शरीर, पहिलो हो एउटै शरीर। यसले पेन्टिकोस्टको दिनदेखि स्वर्ग यात्रा सम्मको, र्याप्चर सम्मको विश्वासीहरूको सम्पूर्ण संख्याको संकेत गर्दछ। यो एउटै शरीरलाई अदृश्य चर्च, इन्भिजिबल चर्च भनिन्छ। तर यो बिल्कुलै सम्पूर्ण रीतिमा सही होइन। सम्पूर्ण सत्य विश्वासीहरू पनि सदृश्य हुनुपर्छ। अनि दोस्रो हो एउटै आत्मा। यसले पवित्र आत्माको संकेत गर्दछ, जसले विश्वासीहरूलाई ख्रिस्टको शरीरमा बप्तिस्मा दिन्छ, यानि मिलाउँदछ। पवित्र आत्माको काम ख्रिस्टमा विश्वासीहरूलाई एकता गर्नु हो। यो नै एकता विश्वासीहरूलाई कायम राख्न निर्देशन दिइएको छ। अनि त्यसको कुरा हामी देख्छौ, तिनीहरूको बोलावटको एउटै आशाले। यसले चाहिँ प्रत्येक विश्वासीहरूको सामने राखिएको लक्ष्यको संकेत गर्दछ। तिनीहरूलाई एक दिन यो संसारबाट उठाएर ख्रिस्टको उपस्थितिमा लगिनेछ। यो तितस 2:13 पद अनुसार धन्य आशा हो। अनि चौथो कुरो छ एउटै प्रभु। यसले चाहिँ प्रभु येशू ख्रिस्टको दर्शाउँछ। विश्वासीहरूमाथि उहाँको स्वामित्वले मण्डलीको एकताको अस्तित्वमा ल्याउँछ। पाँचौं कुरा हामी देख्छौ, एउटै विश्वास। यसले प्रेरितहरूको शिक्षाको दर्शाउँछ। जब यो कुराको इन्कार गरिन्छ, त्यहाँ विभाजनहरू हुन्छन्। विश्वासीहरूको मेल गराउने, जोडाउने त्यहाँ ठोसपन हुनैपर्छ, अनि त्यो ठोसपन चाहिँ सही शिक्षा हो। अनि छैटौं कुरा हामी देख्छौ, एउटै बप्तिस्मा। यसले चाहिँ पवित्र आत्माको बप्तिस्माको दर्शाउँछ, जुन खास बप्तिस्मा हो। धार्मिक अनुष्ठानको बप्तिस्मा पानीद्वारा हो। पानीको बप्तिस्मा पवित्र आत्माको बप्तिस्माको खास बप्तिस्माको संकेत हो, जुनद्वारा विश्वासीहरू वास्तवमा एउटै बनाइएका छन्, सबैका एउटै परमेश्वर र पिता। यसले विश्वासीहरूको पितापनको पितृत्वको दर्शाउँछ। जबकि त्यहाँ खालि एउटै मात्र पिता हुनुभएकोले गर्दा उहाँ अविश्वासीहरूको पिता हुनुहुन्न। पुत्र त केवल येशु ख्रिस्टद्वारा मात्र आउन सक्छ। विश्वासीहरूको एकताले विश्वासी र अविश्वासीहरू बीच एकदम बेग्लै भिन्नताको उत्पादन गर्दछ। उहाँ सबैको पिता हुनुहुन्छ जो नवजन्मद्वारा उहाँका हुन्। पावल चर्च मण्डलीको बारेमा कुरा गरिरहेका छन् जो पिताको दाहिने हातमा विराजमान गर्नुहुने ख्रिस्टको शरीर हो र उहाँका मिलेको छ, जोडिएको छ। चर्च नयाँ मानिस हो मित्र, यो रहस्य हो। यो सबै सत्य छ किनभने यो ख्रिस्टमा छ। तर पनि पावलले यो कुरा देखाउन प्रयास गरिरहेका छन् कि हामी अझै यो अति नै दुष्ट पापी संसारमा हिँड्छौ, भ्रष्ट संसारमा हिँड्छौ। विश्वासीको यो हिँडाइको उसको छलफलमा पावल सबभन्दा पहिले व्यक्ति विशेषसँग बोल्छन्। हरेक विश्वासीहरू दीनता नम्रतासँग हिँड्नुपर्छ। त्यसपछि उसले सम्पूर्ण कलिसियातिर, मण्डलीतिर, चर्चतिर विस्तार गर्दछन्, जुन एउटा शरीर र एउटा आत्मा हुनुहुन्छ। अन्त्यमा उसले यो अनुच्छेदलाई महान तस्वीरमा ल्याउँछ, जुनले परमेश्वरको सर्वश्रेष्ठता र सर्वोन्नतताको तस्वीर दिन्छ। पदछको अन्तिम खण्डमा भनिएको छ, जो सबैमाथि सबैद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ। मित्र, यसको अर्थ हो परमेश्वर सर्वश्रेष्ठ हुनुहुन्छ। उहाँ आफ्ना सृष्टि भन्दा माथि हुनुहुन्छ। उहाँ आफ्ना सृष्टि माथि आश्रित हुनुहुन्न। उहाँ श्वास लिनलाई अक्सिजनमा आश्रित हुनुहुन्न, त्यसको आवश्यक पर्दैन। उहाँले पूरा हप्ताभरि खानाको निम्ति बजारमा रासन सब्जी किन्न जानु पर्दैन, त्यो आवश्यक छैन मित्र। उहाँ सर्वश्रेष्ठ, सबैभन्दा बढेर हुनुहुन्छ, श्रेष्ठ हुनुहुन्छ। उहाँ केवल हरेक कुराहरूभन्दा माथि मात्र हुनुहुन्न, तर उहाँ सबैद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ। यसको मतलब हुन्छ मित्र कि उहाँ तपाईं र म रहेको संसारमा हुनुहुन्छ। उहाँले यसलाई प्रवृत्त गरिरहनु भएको छ र यसलाई आफ्नो उद्देश्य र योजना अनुसार चलाइरहनु भएको छ। कुरा जेसुकै होस् मित्र, चर्च, मण्डली, कलिसिया, जुन सत्य विश्वासीको झुण्ड हो, यो संसारमा नयाँ मानिसको रूपमा हिँड्नुपर्छ। उसको चाहना रहेको संसारमा हुनुहुन्छ। उहाँले यसलाई प्रवृत्त गरिरहनु भएको छ र यसलाई आफ्नो उद्देश्य र योजना अनुसार

0: उनको हरेक कुरा नयाँ मानिसको जस्तो हुनुपर्छ। चर्च यहाँ एक उत्तम नमूनाको रूपमा प्रदर्शन हुनुपर्छ। चर्च साक्षी हुनुपर्दछ ख्रिस्टको निम्ति, असल साक्षी, गवाही। अर्को दिनमा हामी देख्नेछौ नयाँ मानिसको रकावट र नयाँ मानिसको निषेधहरूको। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउँ।
1: आजको दिनबाट हामीले बुझेका छौं कि हामी फरक फरक भए पनि ख्रिस्टमा एउटै शरीरका सदस्यहरू छौं, र घमण्डले मानिसलाई फुट ल्याउँदो रहेछ जुन शैतानले प्रयोग गर्ने हतियार हो भन्ने कुरा पनि आज हामीले बुझेका छौं।
2: तपाईँले ठिक कुरा बुझ्नुभयो। हाम्रो एकताको आधार हाम्रो समानता होइन, ख्रिस्ट र परमेश्वरसँगको हाम्रो साझा सम्बन्ध हो भन्ने सत्यलाई आज हामी थाहा गरेका छौं।
1: हो नि भाइ, एउटै शरीर, एउटै आत्मा, एउटै आशा, एउटै प्रभु, एउटै विश्वास, एउटै बैप्तिस्मा र एउटै परमेश्वर तथा पिता, यी कुराहरूले हामीलाई कति सुन्दर रूपमा चाहिँ जोड्दा रहेछन् नि।
2: हजुर भाइ, त्यसैले आदरणीय श्रोताहरू, हामी बीच भिन्नता भए पनि विभाजन हुन नदिऊ। आफ्नो वरदानलाई ठूलो ठान्दै अरूलाई सानो नसम्झौं। हामी सबै ख्रिस्टको शरीरका सदस्य हौं भन्ने सत्यलाई सम्झौं र उहाँमा नम्र जीवन जिउँ। यो जानौं कि नम्र हुनु कमजोरी होइन, तर यो सबैभन्दा बलियो हतियार हो जसले सम्बन्धलाई जोड्दछ।
1: हजुर, साँच्चै नै हाम्रो एउटै प्रभु येशू ख्रिस्ट हुनुहुन्छ, एउटै विश्वासमा हामी उभिएका छौं र एउटै आशामा अघि बढ़िरहेका छौं। यो कुरालाई सधैँ हाम्रो हृदयमा राखौं।
2: हजुर, त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनको लागि यति नै। फेरि अर्को अध्ययनमा हामी भेटौँला। तबसम्म ख्रिस्टमा स्थिर रहनुहोस्, एक अर्कालाई प्रेम गर्नुहोस् र उहाँको शरीरमा भएको एकतालाई जोगाउँदै जीवन जिउनुहोस्। प्रभु येशू ख्रिस्टको अनुग्रह तपाईँहरू सबैमा रहोस्। एउटै प्रभु, एउटै विश्वास र एउटै आशामा अघि बढ्दै परमेश्वरलाई महिमा दिऊ।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ, र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौं, र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0 420 97 97 97 97 97।

यसो हामी समर्पण गर्दै तपाईँको अगाडि आउँदछौँ। हामी तपाईँलाई चिन्न चाहन्छौँ अनि तपाईँलाई जान्न चाहन्छौँ।

0: पवित्र आत्मा हामी तपाईँको अगाडि समर्पण गर्दै आउँछ। तपाईँको समेत लिनुहोस् हामीलाई।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97420 9790420 9797।
2: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, समस्त मानव जातिको निम्ति धन्यको आशा अनि सांसारिक दौड़धूपको बीचमा थकित मानिसहरूको निम्ति प्रेमिलो शान्तिदाता महान परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमाको आगमनको आशा दिन लक्षित रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रस्तुतिमा यहाँ हरेकलाई स्वागत छ। अहिलेलाई भने एउटा मिठो ख्रिस्टीय भजन सुनौ र त्यसपछि पवित्र धर्मशास्त्र पुस्तक बाइबलबाट आजको वचन अध्ययन गर्नेछौं।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोत साथीहरू, हाम्रा परमेश्वर येशू ख्रीष्टको नाउँमा जय मसीह। आजको कार्यक्रममा हामीले पवित्र वचनबाट जागृति भनेको के हो, जागृतिको साँचो उद्देश्य के हो लगायतका महत्वपूर्ण प्रश्नहरूको उत्तर खोज्ने प्रयत्न गर्नेछौ। आउनु सदा आजै शुरूआतमा एउटा प्रार्थना गरौं। हामीलाई अति नै प्रेम गर्नुहुने हाम्रो दयालु परमेश्वर पिता, हामी तपाईँलाई हृदयदेखि नै धन्यवाद गर्छौं। हामी जस्ता छौं त्यस्तै प्रभु तपाईँको चरणमा आउँदछौं, हाम्रो प्रार्थना स्वीकार गर्नुहोस्। जसरी प्रभु आज वचनबाट हामीले अति नै महत्वपूर्ण विषयमा रहेर चर्चा गर्नेछौ, प्रभु हामी तपाईँको पवित्र आत्माको माग गर्दछौ, हामीलाई सहायता गर्नुहोस्। येशूको नाममा आमेन। मित्रहरू, तपाईँका प्रजा तपाईँमा रमाउन् भनेर हामीलाई पुनर्जागृति बनाउनुहुन्न भनेर भजन 85 को 6 अध्यायमा लेखिएको छ। परमेश्वरका जनहरू आत्मिक रूपमा नपुंसक भएका छन्, भक्तिको आगोमा थिमा भएर गएका छन्, उनीहरूको आनन्द हराएका छन् भनी उनले महसुस गरेका थिए। हामीलाई पुनर्जागृति गराउनुहोस् भनेर उनले प्रार्थना गरे। तर यसको अर्थ के हो, जागृति भन्नाले के बुझिन्छ? आउनुहोस् छलफल। धेरैले जागृति भन्नाले मण्डलीप्रति अभिरुचि बढाउनलाई राखिएका आत्मिकी सभाहरू हुन् भनेर बुझेका छन्। कतिले चाहिँ जागृति भन्नाले धार्मिक भावना बढाउनु हो भन्छ, तर भजन लेखकले यसै गरी सोचेका थिए जस्तो मलाई लाग्दैन। जागृति भन्नाले बिउजनु र जिउनु हो। पुरानो नियममा जागृतिको निम्ति चलाइएको शब्दको खास अर्थ जिउनु हुन जान्छ, जसको आशय चाहिँ सास फेर्नु हो, जसरी सास फेर्नु नै सारा जीवित प्राणीको जीवन हो। यसकारण सुकेका हाडहरूलाई भनिएको छ, म तिमीहरूमा सास हालिदिनेछु र तिमीहरू जीवित हुनेछ। इजकेल 37:5। जागृति भन्नाले परमेश्वरको सास फेर्नु हो। यहाँ जोड दिएको अनुसार यस जीवनको स्रोत चाहिँ परमेश्वरमा छ। जागृतिको निम्ति नयाँ नियममा चलाइएको शब्दको अर्थ हुन्छ पुनरुत्थान अथवा फेरि जीवित हुनु। प्रायश्चित गरेर पिताको घरमा फर्केको उडाउ पुत्रको जीवन परिवर्तन भएको सम्बन्धमा येशूले यो शब्द चलाउनु भएको छ, जसको अर्थ लगाएको छ पुत्र मरेको थियो र अब फेरि जीवित भएको छ। जागृतिको बराबरमा चलाएको अरू शब्दको अर्थ हुन्छ बिस्तारै मर्दै गएको आगोलाई प्रज्वलित पार्नु वा एउटा रूखमा मुना पलाउनु हो भनेर फिलिपी 4:10 उल्लेख गरिएको छ। कुनै पनि कुरो यसको साँचो स्वभाव र उद्देश्यमा फर्कनु जागृतिको विशेष अर्थ उद्धारको ऐतिहासिक अर्थमा भन्ने हो भने जागृति भनेको परमेश्वरले मानिसहरूलाई उहाँको पूर्णतामा ल्याउनलाई गर्नुहुने उद्धारका एक अनौठो सार्वभौमिक काम हो, जसमा उहाँले आफ्ना जनहरूलाई भेट्नुहुन्छ, पुनर्स्थापित गर्नुहुन्छ। यसको शक्तिद्वारा गर्भमा लुकेको सामर्थ्य जो आजसम्म सुतिरहेको थियो बिउजन्छ अनि नयाँ शक्ति जीवित भएर पड्किन्छ। जागृतको बिउजाइमा पूर्ण जीवन आउँछ, जीवन जो परमेश्वरको प्रेम अनि शक्तिले भरिएर पोखिएको हुन्छ। मित्रहरू, यो नयाँ जीवन सम्बन्धी प्रत्येक कुरालाई पूर्ण रूपमा व्याख्या गर्न सकिन्न। यो आत्माले गर्नुहुने अलौकिक काम भएको हुनाले यसमा सधैँ रहस्य लुकेर रहेको हुन्छ। तर एउटा कुरा स्पष्ट हुन्छ, जागृतिद्वारा स्त्री अनि पुरुष दुवै थरीका मानिसहरू परमेश्वरको जीवनमा जीवित भएका हुन्छ। श्रोताहरू, आउनुहोस् अब हेरौं व्यक्तिगत परिवर्तन। पवित्र आत्माले हृदयमा गर्नुभएको परिवर्तनद्वारा जागृति प्रत्यक्ष हुन जान्छ। जागृतिले पार्ने प्रभाव फरक हुन सक्छ अनि अभिव्यक्ति पनि विभिन्न प्रकारको हुन सक्छ, तर कुनै पनि व्यक्ति आफ्नो खिन्नपनबाट शक्ति र सामर्थ्यमा उठेर आत्मिक जीवन जिएकोबाट जागृति प्रमाणित हुन सक्छ। व्यक्तिगत इसाई अनुभवमा आउने नवीकरण नै तुरन्तै हुन सक्ने परिवर्तन हो, जब त्यस व्यक्तिले ईश्वरीय अनुग्रहलाई स्वीकार्दछ, उसले मुक्ति पाएको पूर्ण निश्चयता पाउँदछ। हृदय स्वच्छ हुन पुग्छ, आत्मा स्वतन्त्र हुन जान्छ। परमेश्वरको प्रतिज्ञामा विश्वास डगमगाउने छैन। स्वर्गीय सुगन्धद्वारा प्रार्थना गरिरहन्छ, त्यहाँ कष्ट र परीक्षा हुन्छ, तर यी सबैको माझ पनि उसको भित्री मनुष्यतामा परमेश्वरको महा चम्किरहेको हुन्छ। ख्रिस्ट वास्तविक हुनुहुनेछ, उहाँको शान्तिले उसको प्राण भरिन्छ अनि उहाँको विजयले संसारलाई जित्नेछ। नयाँ नियमको इसाई धारणा अनुसार जागृतको अनुभव पाउन कुनै असाधारण कुरो हुनु जरूरी छैन, बरु जागृतिमा नै प्रत्येक व्यक्तिले जिउनु पर्दछ। रोय हेसनले भन्नुभएको छ, यो त उहाँको रगतद्वारा शुद्ध भएपछि परमेश्वरको प्रेम र जीवनद्वारा फरिएर तिमी हामी एक अर्कासँग हातेमालो गरी प्रभु येशूसँग मूल बाटोमा हिँडे जस्तै। मित्रहरू, प्रभुको दास चार्ल्स फिन्नीले यस्तो सरल परिभाषा दिनुभएको छ, जागृति भन्नाले परमेश्वरको आज्ञा लगातार पालना गरिरहनु जो मानिसको मुख्य कर्तव्य हुन जान्छ। व्यक्तिगत अनुभवको आधारमा जागृति लगातार भइरहनु पर्ने वास्तविकता हो। जागृति त कहिले काहीँ कुनै विशेष समयमा मात्र हुने कुरा हो भनेर मानिलिनु त मानिसको असंगत स्वभावबाट आएको विचार हो। परमेश्वरको इच्छा अनुरूप यदि हामी निरन्तर पवित्र आत्माको अगुवाईमा जिउँछौ भने जागृति स्रोत भइरहनु पर्ने एक खाँचो पनि। अब हेरौं मण्डलीको निम्ति नयाँ सामर्थ्य। मित्रहरू, जागृति चाहिँ व्यक्तिगत आशिष भन्दा बढी रहेको छ। जसै व्यक्ति व्यक्ति ख्रिस्टको वास्तविकतामा जीवित बन्न थाल्छन् अनि यो अनुभव अरूहरूको जीवनमा सर्दछ, मण्डलीले विश्वास र उद्देश्यको एक नयाँ एकता महसुस गर्दछ, आत्मामा एक मौलिक संगति महसुस गर्दछ, किनकि जसै विश्वासीहरूलाई ख्रिस्टको जीवित शरीरमा एक अर्काको नजिक ल्याइन्छ उनीहरू पवित्र प्रेममा एक अर्काको नजिक ल्याइन्छ। यसको अर्थ हरेक विषयमा हामी ताला लगाइन्छौ भन्ने होइन, तर जागृतिले यस्तो विशेष वातावरण सिर्जना गरिदिन्छ कि सत्यका इमान्दार चेलाहरू एकसाथ आउँछन् अनि ससाना भिन्नताहरूलाई समाधान गरेर साझा मिसन प्रति वृहत समर्पण गर्दछ। हाम्रो हृदयमा भरिएको ख्रिस्टको प्रेमले उनीहरूको वास्ता गर्न सिकाउँछ, जसलाई परमेश्वरले प्रेम गरी आफ्नो पुत्र पनि दिनुभयो। यही करुणाको कारण सुसमाचार प्रचारको करार करमा हामी स्वत प्रवेश गर्नेछौ। सबै राष्ट्रका मानिसहरूलाई चेला बनाऊ भन्ने महान आज्ञालाई कुनै हालतमा व्यवस्था गर्न सकिन्न। यही आत्मामा भएर थिचोमिचो र कष्टमा परेकाहरूको निम्ति सामाजिक सेवा गर्न पनि तत्पर बनिन्छ। कर्तव्य एक आनन्द बन्न जान्छ जब हृदय फरिएको हुन्छ, स्वाभाविक ढंगमा प्रेम प्रशस्त बनेर जान्छ। मित्रहरू, इसाईहरूमा आएको नवीकरणको प्रभाव समाजले पनि निश्चय महसुस गर्नेछ। जसै सुसमाचार वचन र काममा भएर अघि बढ्नेछ, संसारका मानिसहरूले हामी येशूसँग भएको वास्तविकता थाहा गर्नेछ। पापीहरू मुक्तिदाताको खोजीमा लाग्नेछ, पुनर्स्थापनाको काम हुनेछ, टुटेका परिवारहरू जोडिन्छ, सार्वजनिक नैतिकताको स्तरमा सुधार आउनेछ, सरकारमा भ्रष्टाचार कम हुँदै जानेछ। जसै जागृतिको प्रभाव फैलिँदै जानेछ, दया न्याय र धार्मिकताले देशलाई ठाक्दै लाग्नेछ। अब हेरौं जागृतिको बीचमा मानवीय बाधाहरू के कस्ता छन्। मित्रहरू, मानवीय तत्वहरूले जस्तै भौतिकवाद आदिले जागृतिमा बाधा ल्याउन सक्छ, अथवा सांस्कृतिक दुराग्रह आदिको कारण प्रेमको नयाँ आत्मामा आफैलाई समर्पित गर्न मान्दैन। यस अर्थमा कुनै पनि धार्मिक विकृतिले जागृतिमा बाधा ल्याउँछ। समाज मानवीय दुष्टाइले फाडिएको कारण जागृतिले कठिन संघर्षको सामना गर्नुपर्ने कुरो स्वाभाविकै हो। मित्रहरू, जीवनको आत्मिकी क्षेत्रमा सुधार आएको देख्न नचाहनेहरूबाट विशेष विरोध आउनेछ। कतिजनाको व्यक्तिगत जीवनमा जागृतिले नैतिक सुधार मागेको कारण उनीहरू जागृतिबाट पन्छिन चाहन्छ। कतिजना चाहिँ सामाजिक प्रभावको कारण जागृतिलाई मन नपराउने हुन सक्छ। जब पनि व्यवहारिक पवित्रताको माग गरिन्छ, परमेश्वरको विरुद्धमा उठ्ने संसारिक मनले जागृतिको विरोध गर्नेछ। यस्तो विरोध त मण्डलीको जनहरूबाट नै आउन सक्नेछ। हामीले यो पनि स्मरण गर्नुपर्दछ कि जागृति अनुभव गर्नेहरू मध्येमा पनि मानवीय असफलताहरू हुन सक्छ। दुःख मान्नुपर्ने कुरो के छ भने आत्मिक जागृतिले कुनै पनि स्त्री वा पुरुषलाई कम सीमित व्यक्ति तुल्याउँदैन। अज्ञान्त भावनात्मक असन्तुलन व्यक्तित्वलाई लडह अनि पतित मानवताको अरू चिन्हहरू अझ पनि त्यस व्यक्तिमा रहिरहेको हुन सक्छ। यी कमी कमजोरीहरूको जिम्मेवारी जागृतिको नभए पनि यसले दोष सहनु परेको छ। अब हेरौं ईश्वरीय चिन्ह। तर पनि जहाँ जहाँ जागृतिको आत्मालाई महसुस गरिन्छ मानव कमजोरीमा होइन तर ईश्वरीय शक्तिमा ध्यान आकर्षित हुनुपर्छ। यसले त्यो व्यक्तिलाई प्रकट गर्दछ जसले पृथ्वीलाई आफ्नो पाउदान तुलाउनु भयो अनि आफ्नो न्यायको तराजुमा राष्ट्रहरूलाई धूलो जस्तै देख्नुहुन्छ। उहाँको पवित्र पाखुराको शक्तिमा मानवीय व्यक्तित्वहरू छेलिन्छ अनि मानवीय कार्यहरू प्रति व्यक्त हुन्छ। मानिस पृष्ठभूमिमा अल्पिन्छ किनकि परमेश्वर रणभूमिमा उत्रनु भएको हुन्छ। मानवीय उपलब्धिहरूको बनावटीपनलाई नाङ्गो झार पार्न जागृतिले यस्तो स्थिति सिर्जना गर्दछ जहाँ परमेश्वरको अनुग्रह प्रकट हुन्छ, ख्रिस्ट उचालिनुहुन्छ अनि इमान्दार हृदयहरू उहाँको अघि भक्तिसाथ झुक्नेछ। अन्तत मित्रहरू, यी सबैभन्दा माथि परमप्रभुको उपस्थितिबाट अनौठो आनन्द जसको विषयमा पावलले प्रेरित 3:19 लेख्छन् छाउनेछ। जागृतिको साँची यही हो कि यसको कुनै नक्कल अर्थात कृति हुने छैन तर पवित्र आत्माले मानिसहरूलाई ख्रिस्टमा डोराउनुहुनेछ अनि उनीहरूलाई अरूहरूको निम्ति आशिषको कारण तुलाउनुहुनेछ। जहाँ यी कुराहरू देखिन्छन् त्यहाँ परमेश्वर जीवित हुनुहुन्छ भनेर संसारले नै मान्नुपर्ने हुन्छ। आमेन। श्रोताहरू याद राख्नुहोस्, साँचो जागृतिले मानवीय कमजोरीहरूमा नभई ईश्वरीय शक्तिमा ध्यान आकर्षित गराउन सिकाउँछ भन्दै आजको यस कार्यक्रमबाट मलाई ओझेल हुने अनुमति दिनुहोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता साथीहरू, यहाँहरूसँग अझै धेरै समय बिताउने चाहना हुँदा हुँदै पनि रोक्न नसकिने समयको उर्दीलाई आत्मसात गर्दै नयाँ आशाको आजको प्रस्तुतिबाट विदा हुने समय आइपुगेको छ। तसर्थ भोलि फेरि यही स्टेशन र यही समय हाम्रो भेट नहुन्जेलसम्मका लागि ख्रिस्ट येशूको प्रेम यहाँ हरेकको जीवनमा रहिरहोस् भन्ने कामनाका साथ आजलाई हामी बिदा हुन्छौ र जाँदा जाँदै कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी छन् भने हामीलाई हाम्रो इमेल ठेगाना newhope4all@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरले निर्दोषहरूलाई बोलाउनुहुन्छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 66 यहाँहरूलाई स्वागत छ। संसारमा सबैभन्दा महत्वपूर्ण कामहरूको लागि छानिएका प्राय सबैभन्दा लोकप्रिय, सबैभन्दा प्रतिभाशाली, सबैभन्दा उत्कृष्ट सिप भएका, प्राय धनी, प्राय उत्कृष्ट उपस्थिति भएका हुन्छन्। तर परमेश्वरले सामान्यतया यसको विपरीत गर्नुहुन्छ। जब उहाँले मानिसहरूलाई उहाँको सेवा गर्न बोलाउनुहुन्छ, उहाँले सामान्यतया यी व्यक्तिहरूलाई छान्नुहुन्छ जसमा माथिका कुनै पनि गुणहरू छैनन्। उहाँले नम्र मूल र सीमित क्षमता भएकाहरूलाई छान्नुहुन्छ। तिनीहरूमा सामान्यतया ती गुणहरूको अभाव हुन्छन् जुन हामी सामान्यतया विश्वास गर्छौं कि ठूलो सफलताका लागि निहित भएकाहरूमा उपस्थित हुनुपर्छ। मत्तीको पुस्तक 23:11-12। तिमीहरू मध्ये जो सबैभन्दा उच्च छ त्यो तिमीहरूको सेवक हुनेछ, जसले आफूलाई उच्च पार्छ त्यो होच्याइनेछ र जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ। प्रिय श्रोता, परमेश्वरले छान्नुभएका आत्मिक अगुवाहरू ती हुन् जो आफूलाई नम्र बनाउँछन् र अरूको सेवा गर्न इच्छुक हुन्छन्। परमेश्वरले त्यस्ता अगुवाहरू खोज्नु हुँदैन जो घमण्डी र अहंकारी छन् र जो प्रसिद्धि प्राप्त गर्न र अनुयायीहरूलाई आकर्षित गर्न उच्च पदको चाहना गर्छन्। बरु ती अगुवाहरू खोज्नुहुन्छ जो आफूलाई नम्र बनाउन र पूर्ण हृदयले आवश्यकतामा परेकाहरूको सेवा र मदत गर्न इच्छुक हुनुहुन्छ। पहिलो कुरन्थीको पुस्तक 1:16, किनकि भाइ हो जब तिमीहरू बोलाइएका थियौ तिमीहरू कस्ता थियौ सो विचार गर। संसारिक स्तर अनुसार तिमीहरू मध्ये धेरैजना बुद्धिमान, धेरैजना शक्तिशाली र धेरैजना खानदानी थिएनौ। परमेश्वरले संसारमा बुद्धिमान मानिसहरूलाई सेवा गर्न विरलै बोलाउनु भएको कारण यो हो कि तिनीहरू परमेश्वरको क्षमता र शक्ति भन्दा आफ्नो क्षमता र शक्तिमा आफ्नो विश्वास र भरोसा राख्छन्। पहिलो कुरन्थीको पुस्तक 1:27-29। तर बुद्धिमानलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो र शक्तिशालीहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारमा निर्बल कुराहरूलाई छान्नुभयो। परमेश्वरले संसारका चीज र तुच्छ ठहरिएका कुराहरूलाई चुन्नुभयो, यससम्म कि नगण्य कुरालाई पनि चुन्नुभयो, यस हेतुले कि जुन कुरा छन् ती व्यर्थ ठहरिन्। यसैले कुनै प्राणीले परमेश्वरको सामु अहंकार नगरोस्। परमेश्वर हामीले आफ्नो बारेमा घमण्ड गरेको चाहनुहुन्न। उहाँ चाहनुहुन्छ कि हामीले उहाँको बारेमा घमण्ड गरौं। त्यसो गर्नाले हामीले आफ्नै बुद्धि प्रयोग गर्न प्रयास गर्नुको सट्टा उहाँको बुद्धि प्रयोग गर्नुपर्छ र आफ्नै भन्दा उहाँको शक्ति प्रयोग गर्नुपर्छ। यर्मियाको पुस्तक 9:23। परमप्रभु यसो भन्नुहुन्छ, बुद्धिमान मानिसले आफ्नो बुद्धिमा घमण्ड नगरोस् अथवा बलियो मानिसले आफ्नो बलमा घमण्ड नगरोस् अथवा धनी मानिसले आफ्नो धनमा घमण्ड नगरोस्। हामीले किन आफ्नै महानताको घमण्ड गर्नु हुँदैन? किनभने हाम्रो प्रतिभा र क्षमताहरू परमेश्वरको शक्ति र बुद्धिको तुलनामा केही होइन। किनभने हाम्रो प्रतिभा र क्षमताहरू परमेश्वरको शक्ति र बुद्धिको तुलनामा केही पनि होइन। यर्मियाको पुस्तक 9:24। तर जसले घमण्ड गर्छ त्यसले यस कुरामा घमण्ड गरोस्, म परमप्रभुलाई जान्दछु र चिन्दछु र उहाँ त्यही परमप्रभु हुनुहुन्छ जसले पृथ्वीमा दया, न्याय र धार्मिकताको व्यवहार गर्नुहुन्छ, किनभने यिनैमा म प्रसन्न हुन्छु परमप्रभु भन्नुहुन्छ। प्रिय श्रोता, के तपाईँ परमेश्वरको सेवाको लागि बोलावटको मापदण्ड पूरा गर्नुहुन्छ? संसारलाई तपाईँको क्षमता परिभाषित गर्न नदिनुहोस्। तपाईँको वास्तविक क्षमता क्रिस्ट येशु मार्फत तपाईँले प्राप्त गर्नुभएको शक्तिमा, परमेश्वरको बुद्धिको प्रयोगमा र येशु क्रिस्टको पुनरुत्थान मार्फत परमेश्वरले तपाईँलाई दिनुभएको शक्तिको प्रयोगमा निहित छ। परमेश्वरको अनुग्रह नै हामीलाई महान र अद्भुत कामहरू गर्न, उहाँको महिमा गर्न र पृथ्वीमा उहाँको उद्देश्य पूरा गर्न आवश्यक पर्ने सबै कुरा हो। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: स्पार्क माई फेथ, जिगु विश्वास के चमक हया बिउ। थाकुगु दैगु छिगु निधि बाला। जय मसीह। जोजलपाजी अमृता महर्जनी स्पार्क माई फेथ यु जीवन या छेन श्रृंखला भाग 35 के छि सकसित न लसकु छ। थौ जि छि त ध्यामास्ति वगु कि थाकुगु दैगु छिगु निधि बाला। छगु भनाइदु दुःख मधुसा सुख दैमुखो, जिगु जीवने जित चुनौती बित कष्टमा, गुखे जित थमहे लेता लाके मफुगु परिस्थिति पाखे मुक्त यायत परमेश्वर यात विश्वास यायगु सेके फै। यो पिनियनमिपि परमेश्वर न गुम्ले न मनु त इमगु दक्को समस्या समाधान यायत, इमगु क्षमता व शक्ति भर परे जुइगु कथा देखा त गुमरो। जीवने सफल जुई त जित वोली से स्वापु तेमा धका नापा निसे हे परमेश्वर शिव अले वे क्या यीशु ख्रीष्ट या त जीवु स्थायी समाधान रूपे छोया हल। मुक्ति अनि ती जक मुखु तर गुहाली माग ब्ले जीवु जीवन भर सते फेम मनुया रूपे। फिलिपी पेङ्गु अध्याय झिनसोङ्गु पदके धाटगुडु जित शक्ति बीम म ख्रिस्ट पाखे जी यागु याएफु। थुगु पद मुक्तिया ख लाना चोङ्गु मुहु तर थुकि मुक्ति लिपाया ख्रिस्टेन या न्यासी हुने गु या त संकेत याना चोङ्गु दु जी माना चुना अले जित यशु या आवश्यकता निनी तस्क महत्वपूर्ण जु। जीवने वैगु यको समस्या या त पार याए त झिस वैक या बुद्धि व शक्ति भर परे जुमा। यो पिनियन मिपि गुब्ले गुब्ले झिस व ख लोमका थगु शक्ति छेली परिस्थिति या सञ्चालन यायगु कुत यायगु अले उब्ले हे झिस निराश जुइगु व पराजित जुइगु महसुस यागु याई। थाकु पह त्यस झिगु जीवन निनी धाथे यीशु ख्रिस्ट या शक्तिमाको वास्तविकता या त लुमङ्काबी। निगु कुरन्थी चिन्युगु अध्याय गुगु पत्के धाटगुदो परमप्रभु जी त थथेली सम्बिया दिल जी छन् त दया माया याना चुनुगु दु हे दुनी छ बमलासा जीवु शक्ति छन् त भलाकाबी। थुक थ जी बमलासा तस्क लेता छादासा जी बाइबले ख्रिस्टिया शक्ति जी त भलाकी। जीवन ने जिसम फेमागु परीक्षण जीवु निति बाला छादासा थुकी जी त थम सामना याए फैमखुगु धका थुके त गुहालिए। जीसम परमेश्वर या त जीगु शक्ति व जीगु पर्याप्तता रूप स्वेबले जीगु थगु क्षमता गुब्ले न भर परे जुई मुज्यु। रोमी न्यागु अध्याय सोगु न निसे न्यागु पत्के हातगु दु थुली जक मखु दुःख कष्ट जुया चुनेबले न जिमे छादासा दुःख कष्ट धैर्य व सहयागु शक्ति देकाबी। थथे दुःख सहया फत दासा जिगु मन न बललाई थथे चिस परमेश्वरके आशा तया चुन धासा चिस निराश याई मुखु छा दासा परमेश्वर जित पवित्र आत्मा बियादिगुदु पवित्र आत्मा जिगु नुगले परमेश्वर यागु माया तया दिगुदु। यो बिनियन मिपि गुब्ले गुब्ले चिस जिगु समस्या या त पार याए फै थुके चित अच बललाकी जीगु विश्वासे झिमे बललाई अले थो संसारे जीगु अन्तिम छे मखुदका थुइकु गुनी जी अझ बला परमेश्वर जीगु नीति थगु संसारे झी त पोतेला तगु पखा स्वया पिने जीगु लागि भविष्य तयारियाना बिजाङ दु छगु भविष्य अन यीशु ख्रिस्ट नुगु स्वर्ग व पृथ्वी जुजु पिने जुजु व प्रभु या त प्रभु जुया राजे फिलिपी निगु अध्याय जिनसुगु पदके दया तगुदो परमेश्वर झिनाप ज्या यानादि बालागु इच्छा ज्या यानादि म परमेश्वर हे ख थौ नुगु सोचु कठिनाई सामनाया थुकिया त खुल्ला ला तया लसुगु सयानादिस छि फयाचुङ्गु चुनौती त पारि आए त परमेश्वर या त भलसा यानादिस तसल स्वीकार यानादिस कि छिके छुन वो हरेक परिस्थिति या त पारियागु शक्ति दु छादासा ख्रिस छिके दुनी चुना चुङ्गु दु यो पिनमिपि थुके छिगु समस्या मुक्त आए त परमेश्वर या शक्ति लुखा चाकाबि अले थुके छिगु नुगले वैकया मागु बारे गहिरो वास्तविकता देखि थुके छिगु यशु लिसेया व्यक्तिगत सापु सुरक्षित आए त गुहारियाई अले भविष्य त ढङ्गु चुनौतिया सामना या त छिट तयारियाई थुकिङ छिट त ढङ्गु साक्षी अले छि नापा फेमागु हे कठिनाई या दथुई चुनाचोपी मेपिन तन प्रोत्साहन बि भई थौयागु वचन निनादिगुनी छि सकसित न परमेश्वर सवाबीमा जय नमिपि छिमसा नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसीह।
6: नमस्कार सेनसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
9: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

तपाईँहरूलाई भ्रम नपारोस्, किनभने धेरै झुटा कमवक्ताहरू मेरो नाउँमा म ख्रिस्ट हुँ भन्दै आउनेछन् र धेरैलाई बहकाउनेछन्। मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्। तब

पालुवा फेर्छ तब ग्रीष्म ऋतु आएछ भने तिमीहरू थाहा पाउँछौ। त्यसरी नै तिमीहरूले पनि जब सबै भएको देख्नेछौ तब ऊ नजिकै ढोकामै छ भनी जान र सचेत भई।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्यामो त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रस
0: काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने

0: नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदर्ता गरेको छैन नि म्याडम.
0: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: हो र, मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न.

0: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Iraqis, including Christians, have experienced intense violence and persecution from militant ISIS extremists. In 2014, ISIS took Sahir in place of his brother, and he endured horrific torture. After years of alcohol addiction and fear, Sahir and his wife Marwa gave their lives to Christ. Marwa's father, a prominent sheikh, disowned her. She received a message saying if the family saw her, she would be killed. In school, their children experience prejudice. They're forced to learn Muslim prayers. But Sahir and Marwa faithfully teach them about Jesus at home. Please pray for perseverance and increased faith for Sahir, Marwa, and their children as they follow Christ.
1: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
2: Good News FM, 105.1.
3: अब प्रस्तुत छ कार्यक्रम अन्तर बिन्ती। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर बिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तर बिन्ती लिएर म पुनम उपस्थित भइसकेकी छु। श्रोता, आज आराम र विश्राम अत्यावश्यक छ भन्ने शीर्षकमा केही उत्साह तपाईँलाई कार्यक्रम मार्फत दिन गइरहेकी छु। मर्कुस 6 अध्यायको 31 पदले यसरी भन्दछ, उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू आफै पनि आओ र केही थकाइ मार। परमेश्वरले विश्राम दिनलाई उचित कारणको साथ पालना गर्न निर्देशन दिनुभयो, हाम्रा परिश्रमबाट आराम गरौं। अब यदि परमेश्वरले 6 दिनको सृजनात्मक गतिविधिपछि आराम गर्नुपर्छ भन्ने महसुस गर्नुभयो भने हामीले झन् कति धेरै विश्राम लिनुपर्छ। यसो विश्राम लिनुपर्ने कुराको महान पक्ष पोषक हुनुहुन्थ्यो। एकपटक उहाँले आफ्नो चेलाहरूलाई सुसमाचारीय यात्रामा पठाउनु भयो। जब तिनीहरू भएको सबै अद्भुत आश्चर्य कर्मबाट उत्साहित भएर फर्किए, तब उहाँले तिनीहरूलाई गति कायम राख्न प्रोत्साहित गर्नुहुने थियो भने तपाईँले कल्पना गर्नुहुनेछ। तर उहाँले त्यसो गर्नु भएन। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू आफै पनि मसँग एकान्त ठाउँमा आओ र केही थकाइ मार, किनकि त्यहाँ आउने जानेहरू धेरै थिए र उहाँहरूलाई खानसम्म पनि फुर्सद थिएन। अनि उहाँहरू ढुङ्गामा चढेर सुटुक्क एकान्त ठाउँमा जानुभयो। आउने जानेहरू भन्ने शब्दलाई ध्यान दिनुहोस्। के यो तपाईँको सामान्य दिन जस्तै छ जसमा तपाईँले बिरलै सास फेर्ने मौका पाउनुहुन्छ? कतै उहाँका चेलाहरूले सन्तुलन गुमाउने थिए भने यसो चिन्तित हुनुहुन्थ्यो? उहाँले के जान्नु भएको थियो जुन हामी अझै पनि बुझ्न सकिरहेका छैनौ? उहाँले कहिले हतार गर्नु भएन। उहाँ कहिले भीड़बाट हैरान वा नियन्त्रित देखिनु भएन। उहाँले आफ्नो प्राथमिकताहरूलाई व्यवस्थित गर्नुभयो र उहाँले गर्न लागेको काम सबै पूरा गर्न सफल हुनुभयो। आराम र विश्रामले उहाँको चेलाहरूको निरन्तर प्रभावकारितामा भूमिका खेल्ने थियो भने यीशुलाई थाहा थियो। तर विश्राम दृढ संकल्प र योजना बिना हुने छैन। तपाईँले यस्तो समस्याहरूलाई अन्य कुनै पनि कार्य जत्तिकै महत्वपूर्ण दृष्टिले हेर्नुपर्छ। प्रार्थना चाहिँ के गर्नुहोस् भन्दाखेरि, हे पिता, मलाई मेरो जीवनमा आरामलाई प्राथमिकता दिन मदत गर्नुहोस्। पृथ्वीमा मेरो उद्देश्य पूरा गर्न तपाईँले मलाई दिनुभएको मेरो शरीर अर्थात यस मन्दिरलाई अनादर गर्नबाट रोक्न मलाई मदत गर्नुहोस्। तपाईँको जीवनमा विश्रामलाई नियमित रूपमा ठाउँ दिनुहोस् भन्ने यो उत्साहसँगै कार्यक्रम अन्तर्विन्तीबाट यो समयमा पुनम बिदा हुन्छु। जय मसीह, नमस्कार।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई बिदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि बिदा हुन्छौ। हवस् त।